0: हात खुट्टा झमझमाउने।
1: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने।
0: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू।
1: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी।
0: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने।
1: सबै खाले नाक कान घाँटीको अपरेसन तथा परामर्श।
0: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
1: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिल्ठाहरू आउने तथा थाइराइड।
0: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनाश, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
2: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98-478-26001।
3: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
4: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
5: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
6: हाड़जोड़ने नशा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
7: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
8: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको,
9: इन्डोस्कोपी सेवा,
8: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेसन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
10: नोट: यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ।
4: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराइदान, फोन नम्बर 082-560-434 र 082-560-138।
11: काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टर जावलाखेल ललितपुरमा कार्यरत मधुमेह थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठ घोराही 15 सड़क विभाग रोड स्थित दिव्य फार्मेसीमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहोस्।
12: डाक्टरद्वारा दिइने सेवाहरू:
11: सुगर रोग सम्बन्धी उपचार,
12: हर्मोन सम्बन्धी समस्याको उपचार।
11: लामो समयदेखि थाइराइड, सुगर तथा सम्पूर्ण हर्मोन सम्बन्धी समस्यामा रहेका बिरामीहरूको सफल उपचार सेवा।
12: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
0: बिरामी जाँच्ने मिति यही असार 28 गते आइतबार।
1: सम्पर्क दिव्या फार्मेसी घुराई 15 सडक विभाग रोड दान, फोन नम्बर 082-590-410, मोबाइल नम्बर 98-478-2813 र 98-095-12871।
13: एक हप्तादेखि यो दाँत दुखेको दुखेछ, फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
0: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: डाक्टरद्वारा दिइने सेवाहरू:
11: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
13: बाङ्गा टिङ्गा दाँत मिलाउने,
11: शल्यक्रिया गरेर दाँत निकाल्ने,
13: खाली ठाउँमा दाँत भर्ने,
11: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने,
13: मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
11: सम्पर्क बीएनबी डेन्टल क्लिनिक घोराही 15 हस्पिटल रोड निमाहल कुमारी बैंक अगाडि घोराही दान। सम्पर्क फोन नम्बर 082-590-350 र सम्पर्क मोबाइल नम्बर 98-578-43-123।
14: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुगम मेडिकल हल घोराही दाङमा।
15: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
14: अन्य सेवाहरू:
0: हाट जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
16: सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
0: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
17: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
11: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड, सम्पर्क फोन नम्बर 082-561-694, सम्पर्क मोबाइल नम्बरहरू 98-578-3145, 98-478-3153 र 98
7: छ 49 41 944।
9: के तपाई पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचोली आयुर्वेद क्लिनिक घोराईदाङमा।
18: उपचार हुने रोगहरू पाइल्स, फिस्टुला, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत, चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
9: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनि क्षमा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
18: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
9: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
18: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
9: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
15: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपिसोक दाङ। सम्पर्क फोन नम्बर 98686 61 694। विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
14: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइराइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
15: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहेदान। सम्पर्क फोन नम्बर 0825-90-829। सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825।
19: होइन माइला, लखर लखर कहाँ हिँडिस्?
20: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
19: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
20: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
19: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
20: ल ल काका, गइहाले म।
9: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
18: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
9: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98-4-98-87-741।
18: भर्ना सम्बन्धी सूचना।
15: गोर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
18: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेसनल कलेज दाङ।
17: सम्पर्क फोन नम्बर 0825-63-133, मोबाइल नम्बर 98-4-80-92-83 र 97-6-25-26-286।
21: सीता के हो तिमीलाई, घुम्छ रे बसी छु?
22: के हुनु नि, बिहे भएको छ 6 वर्ष भइसक्यो, बच्चा बच्चीको लागि कतै ठाउँ देखायो कतै ठाउँ, तर केही सुख चलेनौ, अब त आफै मरिसक्यो।
21: के कुरा गर्छु नि, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आश्चर्य हुन्छ, कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
22: ए ठिकै छ, म जानु त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यो त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
2: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहाको दिप्ती चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेसलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
3: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
2: शिशु क्लिनिक फर्टिलिटी खोराइदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9848742472।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम ट्रान्स चेक। यति बेला बिहानको 6 बजेको छ।
2: यस टाइम चेकका प्रायोजक गोर्खा हस्पिटल प्राली, तपाईँको सुस्वास्थ्य हाम्रो कामना।

0: नमस्कार तथा सुप्रभात। काया खैरनमा तपाईलाई साथी सम्झना महर्जन सँगै मदन पौड्यालको स्वागत छ। काया खैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असार 23 गते मंगलबार, सन 2026 जुलाई 7 तारीख असार कृष्ण पक्षको सप्तमी उपरान्त अष्टमी तिथि।
2: काया कैरन का साथमा
1: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्र कुसान किसान
1: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: आर्थिक गतिविधिमा सुधारको अपेक्षा गरे पनि अर्थतन्त्र अझै तंग्रिन सकेन, तेस्रो त्रैमासमा 7 क्षेत्र ऋणात्मक, भारतको व्यापार अवरोध पछि स्टील निर्यात 2/3 घट्यो।
0: राज्यका अंगदेखि संघ संस्था र नागरिकसम्मको सीमा तोकेर सरकारले ल्यायो सदाचार नीति, पेरामक्स प्रकरणमा पूर्व मन्त्री बस्नेतलाई सफाई, दिगम्बर झा सहित 3 दोषी ठहर।
1: श्रम बजारमा महिलालाई अवसर भन्दा चुनौती धेरै, श्रम क्षमतामा प्रश्न उठाउने प्रवृत्तिको अन्त्य गर्नुपर्ने विज्ञको सुझाव।
3: महिलाहरूको क्षमतामै जुन प्रश्न गरिन्छ त्यो खालको वातावरणहरू व्यवहारबाट पनि कसरी हटाउने होइन, त्यसमा चाहिँ राज्यको अलि अझ धेरै निगरानी गर्नुपर्छ जस्तो लाग्छ।
0: अत्यधिक गर्मीको सामना गरेको दक्षिण युरोपमा डढेलो पनि बढ्यो, ग्रीसमा नागरिकलाई घरभित्रै बस्न र झ्यालडोका बन्द गर्न निर्देश।
1: र पोर्चुगललाई हराउँदै स्पेन विश्वकप फुटबलको क्वार्टर फाइनलमा, आयोजक अमेरिका र बेल्जियम बीचको खेल चल्दै।
4: प्राविधिक शिक्षा आजको आवश्यकता।
1: मुनाफा रहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित पोखरा विश्वविद्यालयको सम्बन्धन प्राप्त उत्कृष्ट शैक्षिक संस्था नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण भक्तपुरमा बी आर्किटेक्ट, बीई सिभिल, सिभिल एण्ड रूरल, कम्प्युटर, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स, इन्फर्मेशन एण्ड कम्युनिकेशन इन्जिनियरिङ तथा बीई सिभिल फर डिप्लोमा होल्डर्स कार्यक्रममा भर्ना खुल्यो।
4: प्रवेश परीक्षा असार 25 गते बिहिबार।
1: थप जानकारीका लागि नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण 4 भक्तपुर।
4: फोन 01-5121-12-21-00 97418-20-96।
1: वेबसाइट www.nec.edu.np।
5: हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरोस् सेलिब्रेट, मिली सबै जेनेरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्यास ब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र 1 वर्षको नेट टिभी प्याक, शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
6: हिमस्टार फर अ कम्प्लिट होम। नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
0: काया कैरनमा अब खबरको सिलसिला। शुरूमा अर्थतन्त्रको खबर। पछिल्ला महिनामा आर्थिक गतिविधिमा सुधारको अपेक्षा गरिए पनि तथ्याङ्कले अर्थतन्त्र तंग्रिन नसकेको देखाएको छ। चालू आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा तेस्रो त्रैमासमा 7 क्षेत्रको वृद्धिदर ऋणात्मक रहेको र अर्थतन्त्र तंग्रिन नसकेको सरकारी तथ्याङ्कले नै पुष्टि गरेको हो। राष्ट्रिय तथ्याङ्क कार्यालयले हिजो सार्वजनिक गरेको प्रतिवेदन अनुसार दोस्रो त्रैमास अर्थात कार्तिक, मंगिर र पुरूषको तुलनामा तेस्रो त्रैमास अर्थात माघ फागुन र चैतमा कृषि उत्पादनमूलक बसोबास तथा खाना सूचना तथा संचार वित्तीय तथा बीमा शिक्षा र अन्य गरी अर्थतन्त्रका सात क्षेत्रको वृद्धिदर ऋणात्मक देखिएको हो। दोस्रो त्रैमासको तुलनामा यस वर्षको तेस्रो त्रैमासमा आर्थिक वृद्धिदर 0.58% छ। गएको वर्षको तेस्रो त्रैमासमा यस्तो वृद्धिदर 0.92% थियो। गएको आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा चालू आर्थिक वर्षको त्यही अवधिमा देशको आर्थिक वृद्धिदर 3.51% रहने तथ्याङ्क कार्यालयको प्रक्षेपण छ। यो अवधिमा विद्युत उत्पादन तथा वितरण निक्षेप संकलन तथा ऋण प्रवाह निर्जीवन बीमा शुल्क संकलन व्यापार सेवा लगायत क्रियाकलापमा भएको वृद्धिका कारण 3.5% आर्थिक वृद्धि हुने देखिएको कार्यालयले जनाएको छ। यो वृद्धिदर गएको वर्षको तेस्रो त्रैमासको तुलनामा कम हो। गएको वर्षको तेस्रो त्रैमासमा अर्थतन्त्रको वृद्धिदर 4.05% थियो। सामान्यतया तथ्याङ्क शास्त्रीहरूले वार्षिक रूपमा तथ्याङ्क तुलना गर्छन्। त्रैमासिक तुलनाले वास्तविक अवस्था नदेखिए पनि अर्थतन्त्र कता जाँदैछ भन्ने संकेत दिने उनीहरूको भनाइ छ। कृषि क्षेत्र अपेक्षित रूपमा बढ़न नसकेको न्यून सरकारी खर्च मेसिनरी औजार उपकरणको आयात बढ़न नसकेको लगायत कारण यस वर्षको तेस्रो त्रैमासमा अर्थतन्त्रमा अपेक्षित सुधार नदेखिएको राष्ट्रिय तथ्याङ्क कार्यालयका उपप्रमुख तथ्याङ्क अधिकारी एवं प्रवक्ता ढुण्डीराज रामिछानेले बताउनुभयो। नवयुवा आन्दोलनपछिको अन्तरिम सरकार न्यून पूँजीगत खर्च र राजनीतिक अनिश्चितताका कारण लगानीकर्ताको आत्मविश्वास नबढ़दा अर्थतन्त्रमा सुधार नभएको अर्थशास्त्री कल्पना खनालको विश्लेषण छ। तंग्रिएन अर्थतन्त्र तेस्रो त्रैमासमा सात क्षेत्र ऋणात्मक शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
1: प्रसंग अझै पनि आर्थिक खबरकै। भारतले सेफगार्ड ड्यूटी संरक्षणात्मक भन्सार महसुल लगाएपछि भारततर्फ नेपालको फलाम तथा स्टील निर्यातमा गिरावट आएको छ। यसले निर्यात आमदानीमा कमी सम्भावित रोजगारी कटौती र नयाँ दिल्लीले थप आयात प्रतिबन्धको संकेत दिइरहेका बेला आगामी दिनमा अझ ठूलो धक्का लाग्न सक्ने चिन्ता बढ़ाएको छ। गएको आर्थिक वर्षको पहिलो 11 महिनामा नेपालले भारततर्फ 15.42 अर्ब रूपियाँको फलाम तथा स्टील निर्यात गरेको थियो। चालू आर्थिक वर्षको त्यही अवधिमा निर्यात 68.67% घटेर 4.83 अर्ब रूपियाँमा सीमित भएको छ। भारतको नयाँ व्यापार नीतिका कारण नेपालले एक वर्ष भन्दा कम अवधिमै 10.59 अर्ब रूपियाँ निर्यात गुमाएको छ। यो तीव्र गिरावटले सरकारी राजस्व घट्ने र यस क्षेत्रको रोजगारी गुम्ने चिन्ता पनि थपिदिएको छ। भारतले विशेष गरी चिनिया कच्चा पदार्थ प्रयोग गरी उत्पादन गरिएका स्टील आयातमा अंकुश लगाउन थप कदम चाल्ने तयारी गरिरहेकाले नेपालको फलाम तथा स्टील निर्यातले अर्को धक्का बिहोर्नु पर्ने हुन सक्ने जोखिम अझै टरी नसकेको उद्योग सम्बद्ध जानकारहरू बताउँछन्। कान्तिपुरमा खबर छ।
0: राज्यका अंग संघ संस्थादेखि नागरिक तहसम्मको सदाचारको सीमा तोक्दै सरकारले नीति ल्याएको छ। 9 वर्ष अघि नै ल्याउने घोषणा गरिएको र मस्यौदा समेत तयार गरिएको सदाचार नीतिले अहिले आएर मूर्त रूप पाएको हो। सबै सरकारी निजी तथा गैर सरकारी क्षेत्रको सदाचार सम्बन्धी मूल र मार्गदर्शक नीतिका रूपमा सरकारले यो नीतिलाई अघि सारेको छ। समाजका सबै क्षेत्रमा सुशासनको प्रवर्धन सुसंस्कृत समाज निर्माण सदाचार सम्बन्धी अध्ययन अनुसन्धान र नियमनको संस्थागत व्यवस्था तथा सदाचारका नियमहरूको कार्यान्वयन अनुगमन र स्वनियम पद्धतिको विकास गर्ने मुख्य उद्देश्य छ। प्रधानमन्त्री कार्यालयको शासकीय सुधार महाशाखाका प्रमुख सहसचिव डाक्टर भीष्म कुमार भूषालका अनुसार भ्रष्टाचार हुनै नदिन यो सदाचार नीति आएको हो। राज्यका अंगदेखि संघ संस्था र नागरिकसम्मको सीमा तोक्दै सरकारले ल्यायो सदाचार नीति शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
1: विशेष अदालतले बहुचर्चित नेपाल दूरसंचार प्राधिकरणको टेरामक्स खरिद भ्रष्टाचार मुद्दामा प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा सहित 3 जनालाई दोषी ठहर गरेको छ। न्यायाधीशहरू हेमन्त रावल दिल्ली रत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले 5 दिनको निरन्तर सुनवाईपछि हिजो फैसला सुनाएको हो। अदालतले तत्कालीन अध्यक्ष झा संचालक समिति सदस्य एवं कानून मन्त्रालयका पूर्व सहसचिव धनराज गेवाली र अर्का सदस्य टीका प्रसाद उप्रेतीलाई दोषी ठहर गर्दै 6 महिना कैद र प्रत्येकलाई 50,000 रूपियाँ जरिवाना गर्ने फैसला गरेको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले टेरामक्स खरीदमा भ्रष्टाचार भएको भन्दै 3 अर्ब 21 करोड़ रूपियाँ बिगो दावी सहित 2082 जेठ 1 मुद्दा दायर गरेको थियो। पूर्व संचार मन्त्री मोहन बहादुर बस्ने सहित बाँकी 16 जनाले भने पूर्ण सफाई पाएका छन्। वार्षिक कार्यक्रममा नीतिगत सहमति दिएकै आधारमा मात्र मन्त्रीको संलग्नता पुष्टि नहुने भन्दै विशेष अदालतले बस्नेतलाई सफाई दिएको हो। टेरामक्स प्रकरणमा पूर्व मन्त्री बस्नेतलाई सफाई, दिगम्बर झा सहित 3 दोषी ठहर शीर्षकको खबर अन्नपूर्ण पोस्टमा छ।
0: काया कैरनमा श्रम बजारमा महिलालाई अवसर भन्दा चुनौती धेरै बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि
8: एमएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एमएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एमएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एमएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
9: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ.
1: बेटर अप्लायन्सेस का एसी कूलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ. बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ.
2: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ. यतिन्जेल हामीले आर्थिक गतिविधिमा सुधारको अपेक्षा गरे पनि अर्थतन्त्र अझै तंग्रिन सकेन. तेस्रो त्रैमासमा सात क्षेत्र ऋणात्मक. भारतको व्यापार अवरोधपछि पनि स्टील निर्यात दुई तिहाईले घट्यो. राज्यका अंगदेखि संघ संस्था र नागरिकसम्मको सीमा तोकेर सरकारले ल्यायो सदाचार नीति. टेरामक्स प्रकरणमा पूर्व मन्त्री बस्नेतलाई सफाई. दिगम्बर झा सहित तीनजना दोषी ठहर लगायतका खबर प्रस्तुत गर्यौं.
3: अब बाँकी प्रसंग. नेपालमा महिलाको स्टम्प बजार सहभागिता बढ़दै गए पनि उनीहरू अझै मुख्यत अनौपचारिक क्षेत्र, घरायसी काम तथा कम ज्यालायुक्त रोजगारीमा सीमित छन्. वैदेशिक रोजगारीमा पनि सरकारी तथ्याङ्क भन्दा बढ़ी महिला अनौपचारिक माध्यमबाट विदेश जाने गरेको अनुमान छ, जसले शोषण र ठगीको जोखिम बढ़ाएको छ. कानूनमा समान अधिकार र समान ज्यालाको व्यवस्था भए पनि व्यवहारमा विभेद, असुरक्षा र सामाजिक बाधा अझै कायमै छन्. साथी महेश गेवालीले श्रम तथा आप्रवासन विज्ञ अधिवक्ता सन्ध्या सिटौलालाई श्रम बजारमा महिलाको अवस्था कस्तो छ भनेर सोध्नु भएको छ.
4: आन्तरिक श्रम बजारमा पनि महिला धेरै जसो चाहिँ अनौपचारिक क्षेत्रमै कार्यरत हुनुहुन्छ भने बाहिर श्रममा जाँदा पनि उहाँहरूको काम चाहिँ विशेष गरिकन घरायसी हेरचाह त्यो पनि केही हदसम्म अनौपचारिकै देखिन्छ. आन्तरिक वा बाहिर दुवैमा चाहिँ उहाँहरूको समस्याहरू पनि केही हदमा समानै देखिन्छ. अर्को भनेको चाहिँ महिलाको गतिशीलतामा रोक. महिलालाई कहीँ केही दुर्व्यवहार भयो भने हामीलाई बच्चैदेखि सिकाएको छ ज्ञानी हुनुपर्छ, उताउलो हुनु हुँदैन, मुख चलाउनु हुँदैन, भन्न हुँदैन, सहनशील हुनुपर्छ, करुणाकी खानी हो तिमी भनेछ नि उसले गएर भोलि नै पल्ट काममा भएको दुर्व्यवहार वा उसलाई भएको भेदभावमा उसले कहाँ कुरा उठाउन सक्छ, त उठाउनै सक्दैन. पहिलो काम गर्ने भनेको रोक लाउने क्या. महिलाहरूलाई चाहिँ अब यो काम गर्न हुँदैन भनिदिउँ भन्ने खालको सोच. श्रममा जान्छ पुरुषले पनि त्यही काम गर्छ, महिलाले पनि त्यही काम गर्दा पनि फेरि ज्यालामा यति धेरै अन्तर छ, होइन, विभेद छ. सो कामको विभाजन पनि त्यही अनुसार छ.
5: समान कामको लागि चाहिँ समान पारिश्रमिक भनिन्छ संविधान भनौँ कानूनमा पनि व्यवस्था हुँदाहुँदै पनि व्यवहारमा चाहिँ लागू हुन सकेको छैन. यसको मुख्य कारण चाहिँ के देख्नुहुन्छ?
4: कानुन बन्नुभन्दा अगाडिदेखि नै महिला पुरुष सबै काम गर्थे नि, त्यतिखेर पनि ज्यालामा विभेद थियो क्या. जहिले पनि महिलालाई कम अलिक कम, पुरुषलाई त्यही काम गर्दा अलिक ज्यादा. अनि अर्को चाहिँ यो हाम्रो ज्याला निर्धारण गर्ने पनि हाम्रो समितिहरू गठन गरे हुन्छ नि त, त्यहाँ पनि यो कुराहरू चाहिँ अलि मजासँगले प्रस्टेर आउँदैन अनि उहाँहरूले चाहिँ कार्यान्वयन गर्ने हो नि त. खास कन्टेक्स्ट अनुसार ज्याला निर्धारण समिति जुन बस्छ उहाँहरूले चाहिँ आफ्नो भौगोलिक स्थिति, आफ्नो त्यहाँको अर्थतन्त्रलाई चाहिँ विचार गरेर फेरि ज्याला निर्धारण गर्नुहुन्छ नि त. र महिला र पुरुषले पाउने कुराको जे छ त्यसलाई नै अलिकति निरन्तरता दिइरहेको जस्तो पनि देखिन्छ.
5: वैदेशिक रोजगारीमा जाने महिलाहरूको आकर्षण चाहिँ कस्तो देख्नुहुन्छ?
4: वैदेशिक रोजगारीमा आकर्षण त एकदमै छ. यसको अर्को आकर्षण बढ्नुको कारण भनेको फेरि देशमा केही छैन भन्ने कुरा पनि हो, होइन, सुहाउँदो खालको यहाँनिर चाहिँ कामै छैन त्यही भएको भएर. र धेरै महिला दिदीहरू चाहिँ नेपालमै बसेर पनि त म कहाँ सुरक्षित छु त, मलाई कति धेरै पीडा छ, मलाई कति धेरै भायोलेन्स छ, यति धेरै डिस्क्रिमिनेसन छ भने बरु म योबाट भाग्छु, बाहिर जान्छु, जे होला पीडा पाइहाले, पाइनँ भने त पैसा त कमाएर ल्याउँछु भन्ने खालको यो सोचाइले पनि धेरै महिला दिदी बहिनीहरू चाहिँ अहिले चाहिँ मजाले नै उहाँहरू निर्णय गरेर जानु पनि थाल्नु भएको छ. अझै पनि मान्छेले मजाले भन्न सक्ने स्थिति धेरै महिला दिदी बहिनीलाई छैन पनि नि त. विदेशमा गएर आएपछि यसलाई कसै न कसैले त केही हिंसा गरे होला भन्ने जुन हाम्रो दृष्टिकोण छ त्यसले पनि कति हदसम्म त महिलाहरूलाई खुलेआम निर्णय गरेर यो सबैसँग सहमति लिएर जान सक्ने स्थिति नै छैन. नेपालदेखि नै उहाँहरू समस्यामा पर्दै जानुहुन्छ अनि त्यसको चाहिँ वैदेशिक रोजगारीको यात्रामा पनि भयो र उहाँ पुगिसकेपछि पनि समस्या पर्ने कुराहरू हुन्छ.
5: सुरक्षित वातावरण अब आन्तरिक श्रम बजारमा होस् या बाहिरी श्रम बजारमा होस् त्यसको सुनिश्चितताका लागि अब चाहिँ सरकारले के गर्नुपर्छ?
4: सरकारले चाहिँ आन्तरिक रोजगारीलाई पनि एकदमै राम्रोसँगले मिहिन रूपमा चाहिँ महिला जिल्लाको जुन हाम्रो सोसल परिवेशलाई पनि मध्यनजर गरेर यस्तो विशेष ध्यान दिनुपर्छ जस्तो लाग्छ मलाई होइन. यो श्रममा आउनलाई चाहिँ प्रोत्साहन गर्छ एउटा, अर्को भनेको यही समान ज्यालाका कुराहरूलाई होइन, र यो महिलाहरूले चाहिँ यो काम गर्न सक्दैनन् होला वा महिलाहरूको क्षमतामै जुन प्रश्न गरिन्छ त्यो खालको वातावरणहरू कानूनमा चाहिँ गरिँदैन भने पनि व्यवहारमा गरिरहेको कुरालाई चाहिँ यो व्यवहारबाट पनि कसरी हटाउने होइन, त्यसमा चाहिँ राज्यको अलि अझ धेरै निगरानी, राज्यले चाहिँ त्यसलाई चाहिँ अझ त्यो मेकानिजममा पनि काम गर्नुपर्छ जस्तो लाग्छ.
2: श्रम तथा प्रवासन विज्ञ अधिवक्ता सन्ध्या सितौलासँग श्रम बजारमा महिलाको अवस्था, चुनौती, कानूनी तथा नीतिगत व्यवस्था लगायतका विषयमा गरिएको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम देश प्रदेशमा सुन्न सक्नुहुन्छ. फेरि पनि खबरकै सिलसिला, चालू आर्थिक वर्षमा वैदेशिक अनुदान 8 वर्ष यता सबैभन्दा धेरै आएको छ. पछिल्ला वर्षहरूमा दात्री संस्थाहरूले दिँदै आएको अनुदान घट्दै आएको बेला यो वर्ष भने 8 वर्ष यताकै सबैभन्दा धेरै वैदेशिक अनुदान आएको हो. राजस्व असुली लक्ष्य अनुसार नभएको अवस्थामा अनुदान प्राप्तिले सरकारलाई थोरै भए पनि राहत मिलेको छ. महालेखा नियन्त्रक कार्यालयका अनुसार चालू आर्थिक वर्षको असार 20 सम्ममा 26 अर्ब 70 करोड़ रूपियाँ अनुदान प्राप्त

0: अर्थात असार 12 गते सम्म मुश्किलले 11.33 प्रतिशत रोपाई सकिएको थियो। तर त्यस यता निरन्तर वर्षा भइरहेका कारण रोपाईमा उल्लेख्य सुधार आएको विभागको तथ्याङ्क छ। पछिल्लो 10 दिनमा मात्रै रोपाईमा 21% प्रगति भएको छ। मधेसमा तुलनात्मक रूपले रोपाईमा सुधार भएकाले पनि समग्र अवस्था सन्तोषजनक देखिएको छ।
1: कहाया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: होइन हो साथी, आज निकै तनावमा छौ त, के भयो भने?
3: के भयो भनौ, अहिले नै साथीको बिहेमा जानुपर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेको छु नि।
2: नारायणी टेलर छँदैछ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
3: ए हो र, त्यसो भए म अहिले नै गइहालेँ।
4: हजुर, विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
5: नारायणी टेलर्स, जयद उमेश मार्ग, रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई दाल।
6: सम्पर्क मोबाइल नम्बर 9822964264।
7: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
8: खुशीको खबर।
9: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
10: सम्पूर्णलाई संजीवनी टिचिङ अस्पतालको सूचना। 300 शैयाको संजीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा। अब उपचारका लागि टाङभन्दा बाहिर जान नपर्ने, सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस्। हाम्रा सेवाहरू ओपिडी सेवा, भर्ना सेवा, सबै प्रकारका अपरेशन सेवा, आईसीयू सेवा, रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब र फार्मेसी सेवा। सम्पर्क संजीवनी टिचिङ हस्पिटल, घोराई उपमहानगरपालिका, वडा नम्बर 3, वर्गदुवा, दाङ। सम्पर्क नम्बर 97090-65225, 082-591-101, 591-102, 591-103, 591-104 र 591-105।
0: काँक्रेटमा मात्र इटहरीको सामुदायिक सर्पदम उपचार केन्द्रमा 284 जनाको उपचार भएको छ। 2 महिनामा सर्पले दसेका 149 महिला र 135 पुरुषको उपचार केन्द्रमा उपचार भएको हो। वैशाखमा 113 जना र जेठमा 171 जना सर्पदंशका बिरामीको उपचार भएको हो। नेपाली सेनाको इटहरीको पूर्वी पृतना मुख्यालयको एमडी डाक्टरको नेतृत्वमा यो केन्द्रबाट सेवा दिँदै आएको छ। केन्द्रमा पूर्वी तराईका सुनसरी, मोरङ, उदयपुर सँगै पहाड़ी जिल्ला सङ्खुवासभा, भोजपुर, धनकुटा, तेह्रथुम लगायतबाट सर्पले दसेका बिरामी उपचार गर्न आउने समुदाय स्तरबाट केन्द्र सञ्चालन गर्ने जिम्मेवारी पाएको समितिका उपाध्यक्ष राजु थापाले बताउनुभयो। केन्द्रमा 2069 सालदेखि उपचार हुँदै आएको छ। 2069 सालदेखि 2082 सालसम्म 18,083 जना सर्पदंशका बिरामीको उपचार गरिएको तथ्याङ्क छ।
1: अब विदेशको खबर। अत्याधिक गर्मी खेपेको युरोपले यही वर्ष डढेलोको कहर समेत सामना गर्नु परेको छ। दक्षिण युरोपका पोर्चुगल, ग्रीस र स्पेनमा केही दिन यता भीषण डढेलो लागिरहेको छ। डढेलो नियन्त्रण बाहिर जाने जोखिम बढ़ेपछि 100 अग्नि नियन्त्रक, दर्जनौ हवाई साधन र अन्तर्राष्ट्रिय सहयोग परिचालन गरिएको छ। तर पनि आगो पूर्ण रूपमा नियन्त्रणमा आउन सकिरहेको छैन। ग्रीसमा भने डढेलोसँगै विषाक्त धुवाको खतरा बढ़ेपछि केही क्षेत्रमा स्थानीय बासिन्दालाई घरभित्रै बस्न र झ्यालडोका बन्द गर्न निर्देशन दिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। ग्रीसको दोस्रो ठूलो शहर थेम्साकोलिनिकी स्थित ओराई ओकास्ट्रो उपनगर नजिक रहेको रिसाइक्लिङ प्लान्टमा अस्ति शनिबार बेलुका शुरू भएको आगो तीव्र हावाका कारण फैलिएको थियो। त्यसबाट निस्किएको विषाक्त धुवाका कारण आसपासका 3 उपनगर र 157 अपाङ्गता भएका व्यक्तिहरू बसोबास गर्ने आवासमा सतर्कता तथा आंशिक स्थानान्तरणको सूचना जारी गरिएको छ।

0: अब खेल खबर स्पेनले फीफा विश्वकप फुटबलको क्वार्टर फाइनलमा स्थान बनाएको छ। अन्तिम सोह्र अन्तर्गत गैराती भएको खेलमा पोर्चुगललाई एक गोलले पराजित गर्दै स्पेन अन्तिम आठमा पुगेको हो। पोर्चुगलसँगको खेलमा स्पेनका लागि इन्जुरी टाइममा वैकल्पिक खेलाड़ीका रूपमा मैदान प्रवेश गरेका मिकेल मेरिनोले गरेको गोल नै निर्णायक बन्यो। सन् 2010 विश्व विजेता स्पेन यो संस्करणमा अहिलेसम्म एक गोल पनि नखाई क्वार्टर फाइनलमा पुगेको एकमात्र टोली बनेको छ। यससँगै विश्वकप इतिहासमा लगातार छ खेलसम्म क्लीन सीट राख्ने नयाँ कीर्तिमान पनि बनाएको छ। स्पेनले विश्वकपमा लगातार 10 घण्टा 9 मिनटसम्म गोल नखाने उपलब्धि कायम गरेको हो। युरोपियन च्याम्पियनका रूपमा विश्वकप खेलेको स्पेनले अब क्वार्टर फाइनलमा आयोजक अमेरिका वा बेल्जियम मध्ये एक टोलीसँग आउँदो शुक्रबार प्रतिस्पर्धा गर्नेछ। अहिले आयोजक अमेरिका र बेल्जियम बीच खेल भइरहेको छ।
1: फिफा विश्वकपमा अहिले अमेरिका र बेल्जियम बीच खेल भइरहेको छ र खेलको पहिलो हाफको 40 मिनट चलिरहेको छ। यो अवधिसम्म अमेरिकाले एक गोल गर्दा बेल्जियमले 2 गोल गरेको छ। खेलको पहिलो हाफ चलिरहँदा बेल्जियमले 2-1 को अग्रता बनाएको हो। खेलको 9 र 33 मिनटमा बेल्जियमले गोल गर्यो भने अमेरिकाले 31 मिनटमा गोल गरेको हो। खेल चलिरहेको छ। अब केही खबर संक्षेपमा। आज कोशी बागमती गण्डकी र लुम्बिनीका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। गैराती सुदूरपश्चिम र कर्णालीमा कम वर्षा भए पनि अरू प्रदेशमा हल्कादेखि मध्यम वर्षा भयो। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा 50 मिलिमिटरसम्मको वर्षा मापन भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मध्य प्रदेश साथै लुम्बिनी प्रदेशको तराई भागका केही ठाउँमा आज हावाहुरीको पनि सम्भावना छ।
0: नेपाल विद्युत प्राधिकरणले घराइसी ग्राहकका लागि पनि मौसमी महसुल दर सिजनल ट्यारिफ लगाउने तयारी गरेको छ। जेठ 15 आउने आर्थिक वर्ष 2083-84 को बजेट ल्याउँदै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले 50 युनिटमाथिको विद्युत खपतमा भ्याट लगाउने व्यवस्था गर्नुभएको हो। त्यसको चर्को आलोचना भएपछि वहाँले अन्य माध्यमबाट उपभोक्तालाई सहुलियत दिने बताउनु भएको थियो। त्यसलाई सम्बोधन हुने गरी अब घराइसी उपभोक्तालाई पनि हिउँद र वर्खाका लागि फरक फरक महसुल दर लगाउन लागेको हो। त्यसमा पनि बिहान 5 बजेदेखि साँझ 5 बजेसम्म र साँझ 5 देखि 11 बजेसम्म र राति 11 बजेदेखि 5 बजेसम्मका लागि फरक फरक महसुल दर लगाउने तयारी छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टीले सभापतिको निर्देशन पालना नगरे पार्टी संसदीय दलको नेता स्वतः पदमुक्त हुने प्रावधान विधानमा राखेको छ। चितवनमा भएको पहिलो राष्ट्रिय महाधिवेशनबाट पारित विधानमा सभापतिको मार्ग निर्देशन नमाने संसदीय दलको नेता पद रिक्त हुने व्यवस्था गरिएको खबर कान्तिपुर दैनिकले छापेको छ।
0: पछिल्लो समय पोखरामा भारतीय पाहुना आगमन उच्च छ। पाहुना आगमन उच्च हुँदा पोखरामा भारतीय सवारीको पनि उत्तिकै भीड़भाड़ छ। पाहुना लिएर आएका ती सवारी जथाभावी पार्किङ गर्दा ट्राफिक व्यवस्थापन असहज भएको भित्री गल्लीमा ठूला आकारका सवारी रोक्दा लामो समय सड़कको आउजाउ नै रोकिने गरेको तथा तीव्र गतिमा सवारी हुइक्याउने गर्दा दुर्घटनाको जोखिम बढ़ेपछि प्रहरीले भारतीय पर्यटक सवार गाड़ीका लागि सचेतनामूलक कार्यक्रम थालेको छ।
1: नेपाल सरकारले एसियाली विकास एडीबी बैंकसँग झण्डै 16,50,00,000 अमेरिकी डलर अर्थात करिब 25 अर्ब रूपियाँ सहुलियत ऋण लिने भएको छ। एडीबी अध्यक्ष मसातो कान्डाको नेपाल भ्रमणको क्रममा नेपाल र एडीबी बीच सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको हो। गत वर्ष एडीबीको अध्यक्षको जिम्मेवारी सम्हालेपछि कान्डाको यो नेपाल भ्रमण पहिलो हो। काया कैरनमा अब पालो उखानको।
0: हारमा हरेस नखानु
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
0: आर्थिक गतिविधिमा सुधारको अपेक्षा गरे पनि अर्थतन्त्र अझै तंग्रिन सकेन। तेस्रो त्रैमासमा 7 क्षेत्र ऋणात्मक। भारतको व्यापार अवरोधपछि स्टील निर्यात दुई तिहाले घट्यो।
1: राज्यका अंगदेखि संघ संस्था र नागरिकसम्मको सीमा तोकेर सरकारले ल्यायो सदाचार नीति। तेरामक्स प्रकरणमा पूर्व मन्त्री बस्नेतलाई सफाई। दिगम्बर झासहित 3 जना दोषी ठहर।
0: श्रम बजारमा महिलालाई अवसर भन्दा चुनौती धेरै। क्षमतामा प्रश्न उठाउने प्रवृत्तिको अन्त्य गर्नुपर्ने विज्ञको सुझाव।
1: अत्यधिक गर्मीको सामना गरेको दक्षिणी युरोपमा डडेलो पनि बढ़्यो। ग्रीसमा नागरिकलाई घरभित्रै बस्न र झ्यालडोका बन्द गर्न निर्देशन।
0: र पोर्चुगललाई हराउँदै स्पेन विश्वकप फुटबलको क्वार्टर फाइनलमा आयोजक अमेरिका र बेल्जियम बीचको खेल चल्दै।
1: र अन्त्यमा आजको कार्टुन नयाँ पत्रिकामा रवि मिश्रले बनाउनु भएको कार्टुन आयल निगमका कर्मचारीलाई बाँड्ने गरिएको भत्तासँग सम्बन्धित छ। यहाँ निगम कर्मचारीलाई 14 थरी भत्ता लेखिएको छ। गोजी भरि पैसै पैसोले भरिएका दुईजना कर्मचारी गफगाफ गर्दैछन् अनि उनीहरू भन्दैछन् अब 15 भत्ताको अभाव खड्कियो, भत्ता व्यवस्थापनको भत्ता क्या। आजको काया कैरन सकिएको छ।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
3: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
4: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल, लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
5: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड कुराही दाङ, फोन नम्बर 082-585-2110। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।
6: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
7: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टर सेवाली आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
6: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
8: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदान। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
9: नेपाली जुत्ता घर
10: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
9: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10%देखि 50%सम्म बम्पर छुट।
10: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
9: स्वदेशी उत्पादनको प्रवर्धन गरौ। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टी थारू गल्ली घुराही दाङ।
10: सम्पर्क मोबाइल नम्बर 98-577-71-546।
11: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
12: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
11: डाक्टरद्वारा दिइने सेवाहरू ठुला मानिसमा देखिने खोकी जम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला बाद टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने गुलो हुने प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
10: बिरामी जाँच्ने मिति यही श्रावण 2 गते शनिबार।
13: वरिष्ठ अर्थोपेडिक सर्जन हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान सेचन
10: MBBS MS जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
11: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाल, फोन नम्बर 082-585-2987-98-478-3543।
14: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम FM 91.4 मेगाहर्ज।

0: नमस्कार। पत्र पत्रिकाको संघालो कार्यक्रम खबर पत्रिकामा प्रविधिका मित्र शालिग्राम चौधरी र सहकर्मी सुशीला ओलीसँगै अमर क्षितिजको तपाईँलाई हार्दिक स्वागत छ।
1: रेडियो मध्य पश्चिम बाङको स्टुडियोबाट उत्पादन तथा प्रसारण भइरहेको यो कार्यक्रम अहिले बंगलासुलीमा रहेको रेडियो बंगलासुली र गढ़वामा रहेको रेडियो साझा आवाजबाट पनि प्रसारण भइरहेको छ। यसका साथै हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioempire.org मोबाइल एप्लिकेशन र हाम्रो पात्रबाट पनि संसारभर सुन्न सकिन्छ।
0: यसैगरी तपाईहरूले चाहेको समयमा हाम्रो कार्यक्रम डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम खबर पत्रिका शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: लम्ही सामुदायिक डायलासिस सेन्टरमा नयाँ बिरामीले पालो नपाउँदा उपचारमा समस्या, 50 बढ़ी बिरामी पालो कुरेर बस्न बाध्य।
0: लम्हीमा निर्माण शुरू गरेको ट्रामा सेन्टर बजेट अभावका कारण निर्माणमा ढिलाइ, हालसम्म 80% काम सम्पन्न।
1: र घोराही 10 डम्बर बहादुर केसी व्यवसाय कुखुरा पालन व्यवसायबाट राम्रो आमदानी गर्दै।
2: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे पोखरा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन विधिबाट अपरेसन।

0: अन्तर्गत गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोनमा टिप्नुस 082-5363-414।
1: कार्यक्रम खबर पत्रिकामा आज हामीसँग दाङबाट प्रकाशित हुँदै आएका तीनवटा दैनिक पत्रिका हातमा परेका छन्। नयाँ युगबोध, राष्ट्रिय दैनिक, गोरक्षी राष्ट्रिय दैनिक र गणतन्त्र राष्ट्रिय दैनिक। यी तीनवटै पत्रिकाले फरक फरक समाचारलाई प्रमुखताका साथ छापेका छन्। आजको पहिलो समाचार लिएका छौं युगबोध दैनिकबाट।
2: प्युठान सोरुमरानी गाउँपालिका निवासी रामबहादुर रायमाझी मृगोला पीड़ित बिरामी हुनुहुन्छ। डायलासिस गराउन पालो कोर्न थालेको महिनौ भइसक्यो, तर अझै पालो आएको छैन। उपचारका लागि पालो नपाउँदा निकै समस्या परेको छ। पालो कोर्न निकै समस्या भयो, उपचार नपाई ज्यान गुमाउने अवस्था आयो। बिरामीको बारेमा जानकारी गराउँदै सोरुमरानी गाउँपालिकाका अध्यक्ष जगबहादुर विश्वकर्माले भन्नुभयो, डायलासिसका लागि पालो कोर्नु पर्ने बाध्यात्मक अवस्था छ। लम्हीको सामुदायिक डायलासिसमा पालो कोर्दै आएका हुन्। लम्ही सामुदायिक डायलासिस सेन्टरमा मिगौलाको डायलासिस गराउने नयाँ बिरामीले पालो नपाउँदा उपचारमा गम्भीर समस्या देखिएको छ। नियमित सेवा लिइरहेका बिरामी बाहेक 50 भन्दा बढ़ी नयाँ बिरामी डायलासिसको पालो कोरेर बस्न बाध्य भएको सेन्टरका प्रमुख सुशील पाण्डेले जानकारी दिनुभयो। डायलासिस सेन्टरमा हाल 10 मेसिन छन्। ती मेसिनमा दैनिक 2 चरणमा शनिबार बाहेक हप्ताको 6 दिन उपचार हुँदै आएको छ। मृगौला फेल भएका बिरामीको संख्या निरन्तर बढ़दै गएपछि नयाँ बिरामीलाई तत्काल सेवा दिन नसकिएको हो। नियमित डायलासिस आवश्यक पर्ने बिरामीले समयमै सेवा नपाउँदा उनीहरूको स्वास्थ्य अवस्था थप जटिल बन्ने जोखिम बढ़ेको छ। यसले बिरामीसँगै उनीहरूका परिवारलाई पनि ठूलो मानसिक र आर्थिक भार परेको छ। हाम्रो क्षमता अनुसार बिरामीको डायलासिस गर्ने काम चलिरहेको छ। अहिले 58 जनाको नियमित डायलासिस हुँदै आएको छ, उहाँले भन्नुभयो। तर अहिले हामीसँग 50 जति बिरामीले पालो कोर्दै आउनु भएको छ। सहजताका लागि मेसिन थप गर्ने, डायलासिस सेन्टरको क्षमता बढ़ाउने बारेमा ध्यान दिनुपर्ने आवश्यकता छ। हाल नभई सामुदायिक डायलासिस सेन्टरबाट 58 जना बिरामीले नियमित रूपमा डायलासिस सेवा लिइरहेका छन्। उपलब्धि, जनशक्ति र उपकरणको अधिकतम उपयोग गरिए पनि बढ़दो बिरामीको चापका कारण नयाँ बिरामी भर्ना गर्न सक्ने अवस्था नरहेको प्रमुख पाण्डेले बताउनुभयो। आजको नयाँगत राष्ट्रिय दैनिकमा दशरथ घिमिरेले खबर लेख्नु भएको छ।
1: पूर्व पश्चिम राजमार्ग अन्तर्गत देवखोरी क्षेत्रमा हुने दुर्घटनाका घाइतेलाई उपचारमा सहजताका लागि लमहीमा निर्माण शुरू गरिएको ट्रामा सेन्टरको काम बजेट अभावका कारण निर्माणमा ढिलाई भएको छ। करिब 3 वर्षभित्र निर्माण सक्ने गरी 2077 साल सहित 24 गते शुरू भएको निर्माणको काम अझै पूरा हुन सकेको छैन। 3 वर्षभित्र निर्माण सकिनु पर्ने ट्रामा सेन्टरको करिब 80% निर्माण सकिएको शहरी विकास तथा भवन कार्यालयका निमित्त प्रमुख ईश्वरी प्रसाद देवकोटाले बताउनुभयो। कार्यालय प्रमुख देवकोटाका अनुसार ट्रामा सेन्टरको भवन अन्तर्गत पूर्वाधार निर्माणको काम मुख्य सकिए पनि रंगरोगन, फर्निचर लगायतका काम हुन बाँकी छ। ट्रामा सेन्टरले सम्पूर्ण काम सक्नका लागि करिब 7 करोड़ रूपियाँ लाग्ने भए पनि प्रदेश सरकारले आधा कम 3 करोड़ रूपियाँ छुट्याउँदा चालू आर्थिक वर्षमा काम सम्पन्न गर्न नसकिएको उहाँको भनाइ छ। आगामी आर्थिक वर्षमा पनि प्रदेश सरकारले 3 करोड़ रूपियाँ मात्र विनियोजन गरेकाले निर्माण सकिएमा अझै समय लाग्न सक्ने उहाँको भनाइ छ। निर्माण कम्पनी काम सकेर हस्तान्तरण गर्न तयार छ, तर सरकारले पर्याप्त बजेट नदिँदा निर्माण कम्पनीलाई काम गरेको भुक्तानी दिन अवस्था छैन। कार्यालय प्रमुख देवकोटाले भन्नुभयो, बजेटको समस्या नभइदिएको भए निर्माणको काम सकिन्थ्यो। करिब 22 कठा क्षेत्रफलमा निर्माण भइराखेको ट्रामा सेन्टर 2080 असार 23 गते निर्माणको काम सक्ने गरी 2077 साल चैत 24 गते भ्याट बाहेक 19,41,04,014 रूपैयाँमा लामा कन्स्ट्रक्सन एण्ड गौरी शंकर हिमालयन कन्स्ट्रक्सन प्रणालीले ठेक्का सम्झौता गरेको थियो। लमहीमा ट्रामा सेन्टर निर्माणमा ढिलाइ, बजेटको अभाव। आजको गोरक्ष दैनिकमा लीलाधर ओलीले यो खबर लेख्नु भएको छ।
2: उमेर उकालो लाग्दै छ तर घोराही दश खैरीका 50 वर्षे डम्बर बहादुर केसीलाई कामको चटारो पनि उत्तिकै छ। बिहानै उठेर ट्याङ्कीमा पानी भर्ने उहाँको दैनिक छ। पानी भरिसकेर औषधि छर्कने अर्को ड्यूटी छ। औषधि मूलो गरिसक्दा उहाँलाई सघाउन अरू 6 जना सहयोगी आउँछन्। त्यसपछि मात्रै सुस्ताउने डम्बरको दैनिकी आफैले पालेका 12,000 लेर्सको कुरासँग बित्छ। आफन्तले लेर्स पालेको देखेर आकर्षित हुनुभएका डम्बरले 2072 सालदेखि अण्डा उत्पादन थाल्नु भएको हो। शुरूमै 6,000 लेर्सको कुराबाट व्यवसाय शुरू गर्नुभएका डम्बरले कोरोना महामारीसँगै भएको लकडाउनमा सेती बिहोर्नुभयो तर हार खानु भएन। घाटा नाफालाई व्यवस्था गरेर निरन्तर व्यवसाय अघि बढ़ाउनु भएका डम्बरले करिब 10 वर्षको व्यवसायको यात्रापछि अहिले मासिक 6 लाखसम्म आमदानी गर्न थाल्नु भएको छ। पूर्ण पोल्ट्री फर्मको नामले परिचित उहाँले फर्मबाट दैनिक करिब 8,500 अण्डा उत्पादन गर्नुहुन्छ। 1 बिघा क्षेत्रफलमा फैलिएको फर्ममा अहिले 12,000 लेयर्स जातका कुखुरा छन्। 4 वटा व्यवस्थित खोरमा हुर्काइएका कुखुराले दैनिक उत्पादन गर्ने अण्डा दाङका विभिन्न बजारसँगै बोटोलसम्म बिक्री हुने गरेको छ। उत्पादन हुने अण्डाको थोक मूल्य प्रति गत्ता औसत 3,600 रूपियाँसम्म बिक्री हुने कृषक केसीले बताउनुभयो। लेयर्स कुखुराले 20 हप्ताको उमेरदेखि अण्डा दिन शुरू गर्छन् र करिब 90 हप्तासम्म उत्पादन दिने गर्दछन्। आजको नगद राष्ट्रिय दैनिकमा कुलदीप न्यूपानेले खबर लेख्नु भएको छ।
1: घोराही हर्न बंगला चुली हुँदै प्युठान जोड्ने सड़कसँग सम्बन्धित लामो समयदेखि विचाराधीन मुद्दा छिटो टुंग्याउन माग गर्दै बंगला चुली बनाऊ अभियानले 5 दिने धरना कार्यक्रम शुरू गरेको छ। अभियानका संयोजक सोसेल परिवारको नेतृत्वमा सोमबार बिहान जिल्ला प्रशासन कार्यालय दाङ अगाडि 1 घण्टा धरना दिँदै आन्दोलनको शुरूआत गरिएको हो। अभियान अन्तर्गत आगामी 5 दिनसम्म प्रत्येक दिन बिहान 9 देखि 10 बजेसम्म धरना जारी रहने बताइएको छ। धरनापछि संचारकर्मीहरूसँग कुरा गर्दै परियारले कालो पत्रै सम्पन्न भएको केही समयमै सड़क बिग्रिएपछि बंगलाचुली क्षेत्रका नागरिकले वर्षायाममा हिलो र सुक्खा मौसममा धुलोको समस्या झेल्नु परेको बताउनुभयो। सड़कको दयनीय अवस्थाले स्थानीय बिरामी विद्यार्थी र दैनिक यात्रुहरूलाई प्रत्यक्ष असर परिरहेको उहाँको भनाइ छ। सड़कको मुद्दा टुंग्याउन दबाव आजको गणतन्त्र दैनिकमा खबर छ।
2: बिहानको सुनौलो घामसँगै छिल्लीकोटको डाँडाबाट दाङ उपत्यका नियाल्दा प्रकृतिको अनुपम सौन्दर्य आँखा भरि अटाउँछ। त्यही दृश्यलाई साँचे राखेर अहिले यहाँ अर्को सुन्दर सपनाको थालनी गरिएको छ। धार्मिक आस्था वातावरण संरक्षण र पर्यटन प्रवर्धनलाई एउटै सूत्रमा गाँस्ने पवित्र मानिने देव वृक्ष रोप्ने अभियानदेखि विश्व शान्तिको प्रतीकका रूपमा विशाल शान्ति कलश स्थापना गर्ने योजनासम्मका कामले छिल्लीकोटलाई नयाँ पहिचान दिला काम भइरहेको छ। ऐतिहासिक तथा धार्मिक महत्व बोकेको तुलसीपुर उपमहानगरपालिका 19 स्थित छिल्लीकोटमा गत वर्षदेखि देवस्थल ओरपर बरविपल समी बेल चन्दन पारिजात लगायतका धार्मिक रूपमा पूजनीय वनस्पति रोप्ने अभियान सञ्चालन भइरहेको छ। एकराज भण्डारीले आजको नयाँ राष्ट्रिय दैनिकमा खबर लेख्नु भएको छ।
1: चालू आर्थिक वर्ष सकिन अब केही दिन मात्रै बाँकी छ। अहिले स्थानीय पालिकाहरूलाई विनियोजित योजना सम्पन्न गर्न र सम्पन्न भएका कामको भुक्तानी दिन भ्याइ नभ्याइ छ। दाङको पश्चिम क्षेत्रमा रहेको बबई गाउँपालिकाले 70% आयोजना सम्पन्न गरेको र पूँजीगत खर्च पनि सोही हाराहारीमा गरेको जनाएको छ। यसै सन्दर्भमा रहेर शिक्षा स्वास्थ्य सिंचाई खानेपानी लगायतका क्षेत्रमा के कस्तो प्रगति भएको छ भनेर गाउँपालिकाका अध्यक्ष कुलबहादुर खत्रीलाई सोधेका छौं।
3: हाम्रो यस आर्थिक वर्षको योजना अवस्था अलिकति त्यति सन्तोषजनक त रहेन, तर पनि हामीले प्रयास गरेर चाहिँ सन्तोषजनक रूपमा पुर्याएका छौँ।
1: प्रतिशतका हिसाबले कति जति योजनाहरू सम्पन्न गर्नुभयो, कति योजनाहरू सम्पन्न गर्न सक्नु भएन, पूँजीगत बजेट खर्चको अवस्था कस्तो रह्यो?
3: हाम्रो पूँजीगत अवस्था करिब करिब अहिलेसम्म हाम्रो 70% बजेट खर्च भइसकेको छ र अब अझै केही योजनाहरूको चाहिँ भुक्तानीकरण छ। 2-3 दिनमा हाम्रो 80% खर्च गर्छौँ होला। त्यसमध्येमा अब चालु खर्चको अब करिब करिब हाम्रो अब लगभग 70% खर्च हुन्छ भने 90% जति होला, अरू बाँकी 70% हाम्रो पुँजीगत खर्च हुन्छ।
1: अब भूगोलका हिसाबले पनि अलिकति ठूलो छ बबे गाउँपालिका, बजेटको सीमितता
4: यी सबै कुराहरूलाई ध्यान दिँदै चाहिँ कसरी काम गर्दै हुनुहुन्छ? चार वर्ष झण्डै बितिसक्यो, अब थोरै कार्यकाल बाँकी छ, आफ्नो कार्यकाललाई चाहिँ कसरी लिनु भएको छ?
3: अब हामी सन्तुष्ट छौँ बजेटको हिसाबले, किनभने हामीले बबई गाउँपालिकामा संचारको कुरामा पनि अहिले बबई गाउँपालिका सबै वडाहरूमा संचार परीक्षणमा अहिले संचार पुगेको छ। अहिले हाम्रो बबई पालिका जिल्ला सिमलकुना कप्तान्य लगायतका क्षेत्रहरूमा तल्लो मलेका क्षेत्रहरूमा पनि हाम्रो संचार पुगेको। अब यातायातको हकमा अब 12 महिना यातायात सुचारू गर्न कोसिस गरेका हौ, कच्ची बाटो हामीले गरेका छौँ। बीचमा बबई नदीमा मोटरसाइकल पुल नभएका कारण बर्खा याममा चाहिँ यातायात अवरुद्ध हुन्छ, त्यही पनि हामी झोलुङ्गे पुलबाट आवत जावत चाहिँ भएकैछ। अर्को अब खानेपानीको कुरामा पनि अलिकति छिटरिएका जस्तो भएको हुनाले खानेपानीको चाहिँ पूर्ण रूपमा व्यवस्थापन गर्न सकिएको छैन, तर सके जति सुगम क्षेत्रहरूमा खानेपानीको चाहिँ समस्या हल भएको छ। मात्रै अब फिल्टर गठन गर्ने कुराहरू बाँकी छ। स्वास्थ्य क्षेत्रमा पनि हामीले अब भर्खरै सम्पन्न भएर आधारभूत अस्पताल सञ्चालनमा आइसकेको छ, डाक्टरको व्यवस्था पनि भर्खरै गरेका छौँ। शिक्षा क्षेत्रमा अलिकति संघीय कानून नबन्दाखेरि हाम्रो धेरै कुराहरू हामीले चाहेर पनि गर्न सकेनौँ। अलिकति विद्यालयहरूमा विद्यार्थीको अनुपातमा शिक्षकको संख्या अलिकति धेरै भएको र पठन पाठनको काममा कर्म पनि अलिकति विद्यार्थी संख्या साह्रै न्यून हुँदै गइरहेको कारणले पढाइमा त्यस्तो गुणात्मक अवस्था आउन सकिरहेको छैन। अरू बाँकी पूर्वाधारको कुरामा हामीले बाटो अब करिब करिब प्रति वर्ष 2-3 किलोमिटर हामीले कालोपत्रे गरिराखेका छौँ भने ग्राभल बाटो हामीले करिब करिब 5-7 किलोमिटर गरेका छौँ। लगभग हाम्रो गाउँका बस्तीहरूमा ग्राभल बाटो पुगिसकेको छ र बाटोको दुई तरफ नाला बनाउने कार्य पनि हामीले तीव्र गतिमा गरेका छौँ र हाम्रो 70% बाटोको नालाहरू पनि सम्पन्न भइसकेको छ। त्यसै गरी सिँचाइको हकमा अब केही विगत क्षेत्रका केही चाहिँ सिँचाइका अवस्थाहरू अब जंगलका बस्तीहरूमा र अलिकति सिँचाइको स्रोत नभएका ठाउँहरूमा सिँचाइको व्यवस्था अलिकति अव्यवस्थित छ। सिँचाइको स्रोत भएका ठाउँमा हामीले पक्की नहर निर्माण गरिसकेका छौँ र केही गर्ने क्रममा छन् र क्रमागत रूपमा काम भइराखेको छ। र वास्तवमा दुवै गाउँपालिकामा साधारणतया भन्नुपर्दा हामीले औसत रूपमा काम ठिकै गरेका छौँ जस्तो लाग्छ।
4: आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन भइसकेको छ, कुन क्षेत्रलाई प्राथमिकता दिनुभएको छ? बजेटको स्रोतको व्यवस्थापन चाहिँ कसरी गर्नुभएको छ?
3: बजेटको स्रोतको त हाम्रो अब एउटा विगत क्षेत्र र आन्तरिक आय एकदमै न्यून भएको पालिका भएको हुनाले हामीले अब वन चाहिँ वनबाट अब हाम्रो मातहतमा सामुदायिक वनहरू नपर्ने भएको हुनाले त्यस्तो आय आम्दानी हामीले लिन सक्दैनौँ। ढुङ्गा गिटी बाल्लो हो, बाँकी चाहिँ आन्तरिक कर हो। त्यसले गर्दाखेरि त्यति ठुलो रकम हाम्रो आन्तरिक आय हुन सक्दैन। हामीले जति यो विशेष अनुदान र सम्पूरक अनि सशक्त अनुदानबाट आएको बजेटबाटै काम गर्ने हो र बजेट विनियोजन हामीले गरिसकेका छौँ। अहिले यस आर्थिक वर्षको 56 करोड बराबरको हामीले बजेट प्रक्षेपण गरेका छौँ। उत्पादनमूलक कार्यमा हाम्रो प्राथमिकीकरण छ। हामीले विशेष गरी कृषि अनि दुग्ध व्यवसाय चाहिँ मासु उत्पादन कार्यमा हामीले अलिकति बढी फोकस गरेका छौँ भने कृषि सडक यातायात सिँचाइमा हाम्रो विशेष पहल छ र अब स्वास्थ्य क्षेत्रमा पनि हाम्रो त्यत्तिकै मानवीय साधन विकासको लागि पनि स्वास्थ्यमा पनि हामीले काम गरेकै छौँ।
4: अध्यक्षज्यू, अब यो धेरै पालिकाहरू संघ र प्रदेशकै भरमा चलिराखेको देखिन्छ, पालिकाहरूले आफ्नो आमदानीको स्रोतलाई बलियो बनाउन नसकेको हो कि स्रोत नै नभएको हो कि कानून बाधक भएको हो कि के हो?
3: यसमा यो संघीय कानून र प्रदेश कानून बाध्यका कारणले अब हाम्रो एकल अधिकारबाट हाम्रो आन्तरिक स्रोत बनाउने गुन्जाइस छैन। अब साझा चाहिँ अधिकारको कुरा हो प्रदेशको, प्रदेशमा हाम्रो साझा अधिकार हुन्छ र प्रदेशले नियमन गर्न सक्दैन। प्रदेशका योजनाहरूबाट हाम्रो राजस्व आउँदैन, संघीय योजनाबाट हामीलाई राजस्व आउँदैन। उनीहरूले आफ्नै सेवालाई खर्चित गर्छन्, उनीहरूले चोरी पैठारीबाटै चाहिँ योजनाहरू सम्पन्न गर्छन्। गिटी बाख्रा ढुङ्गा इत्यादि कुराहरू नजन्य पदार्थहरूमा हामीले नियमन गर्न धेरै गाह्रो छ। अब त्यो स्थानीय तहको नियमनमा त्यो आउन सक्दैन, जसले गर्दाखेरि आन्तरिक स्रोतहरू हामीले गराउन सक्दैनौँ। सबभन्दा अहिले संघीय भन्दा पनि प्रदेशसँगको साझा अधिकारको विषय छ, यसले गर्दाखेरि हाम्रो आन्तरिक निवास उठाउनमा हामीलाई बाधा परिरहेछ।
4: अन्तिममा चार वर्ष कार्यकाल बितिसक्यो, अब एक वर्षको कार्यकाल बाँकी छ। यो पाँच वर्ष कार्यकाल पूरा गरेर जाँदै गर्दाखेरि कुलबहादुर खत्रीले बगै गाउँपालिकामा यस्तो गरे है भनेर के चाहिँ साइन्स के छाप छोडेर जाँदै हुनुहुन्छ?
3: मेरो एउटै मात्रै यहाँहरूले एउटा सामाजिक रूपमा पनि बुझ्नुभयो भने हुन्छ, एउटा स्रोत साधनको अभावमा खासै केही गर्न नसके पनि निर्णयतामा अग्रपङ्क्तिमा कुलबहादुर खत्री छन् भन्ने कुरा यो छाप जनमानसमा मैले दिएको छु।
5: पश्चिम नेपालमै पहिलो पटक अत्याधुनिक प्रविधिद्वारा विभिन्न सेवाहरू प्रदान गरिरहेको बुद्ध इन्टरनेशनल हस्पिटलमा अब डेन्टल सेवा,
4: दन्तरोग विशेषज्ञ डाक्टर आशिष उप्रेतीद्वारा दिइने सेवाहरू,
5: दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको चेक जाँच उपचार तथा अपरेशन सेवा,
6: बाङ्गो टिङ्गो नमिलेको दाँत मिलाउने,
5: सास गन्नाउने, गिजा दुख्ने, गिजा सुनिने समस्याको चेक जाँच तथा सफल उपचार,
6: मुख सम्बन्धी सम्पूर्ण समस्याको अपरेशन सेवा
5: र मुखको स्वास्थ्यको सुधार।
7: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो घोराई जाँच, फोन नम्बर 082-568-2018।
8: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको एस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ। नियमित विशेषज्ञ डाक्टरी सेवाहरू, मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर दीपनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
9: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
10: हाडजोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
11: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
12: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
13: इन्डोस्कोपी सेवा
12: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
14: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
12: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान, फोन नम्बर 082-560-734 र 082-560-138।
15: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि, फोन 082-568-509 र मोबाइल 98453-0653।
2: अब अन्य खबर प्रसंग, देउखुरीमा बाख्रालाई बेरेको 13 फिट लामो अजिंगरको सकुशल उद्धार गरिएको छ। सोमबार दिउँसो गढ़ुवा गाउँपालिका साथ शान्तिपुर स्थित चन्दनपुर सामुदायिक वन क्षेत्रमा बाख्रा चरिरहेका बेला करिब 30 किलो भन्दा बढ़ी तौल भएको अजिंगरले कासी बाख्रालाई बेरेपछि स्थानीयले तत्काल डिभिजन वन कार्यालय देउखुरीमा खबर गरेका थिए। सूचना प्राप्त हुनासाथ वन्यजन्तु उद्धारकर्ता शिवु खनालको नेतृत्वमा डिभिजन वन कार्यालयको टोली घटनास्थल पुगेको थियो। टोलीले स्थानीयको सहयोगमा अजिंगरलाई सुरक्षित रूपमा नियन्त्रणमा लिएर सकुशल उद्धार गरेको हो। उद्धारपछि अजिंगरलाई डिभिजन वन कार्यालय देउखुरीमा बुझाइएको छ भने आवश्यक प्रक्रिया पूरा गरी प्राकृतिक वासस्थानमा छाडिने जनाइएको छ। घटनामा गढ़वा गाउँपालिका साथ शान्तिपुर निवासी सरिता बुढाथेकीको बाख्रा मरेको छ। घटनापछि स्थानीयमा केही समय त्रासको अवस्था सृजना भए पनि समय उद्धार टोली पुगेकाले थप क्षति हुन पाएन।
1: डिभिजन वन कार्यालय देउखुरीले उत्पादन गरेका फलफूल बिरूवा निशुल्क रूपमा वितरण गरिएको छ। स्थानीय तह, सामुदायिक वन संघ संस्था तथा सर्वसाधारणलाई लक्षित गरी बिरूवा वितरण गरिएको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार नर्सरीमा उत्पादन गरिएका आँप, लिक्सी, कागती, कटहर, अम्बाल लगायतका फलफूलका बिरूवा निशुल्क उपलब्ध गराइएको हो। यस कार्यक्रम मार्फत वातावरण संरक्षण सँगै स्थानीय स्तरमा फलफूल खेती विस्तार गरी आयोजनामा सहयोग पुर्याउने उद्देश्य राखिएको छ। डिभिजन वन कार्यालय गढ़वा सब डिविजन कार्यालय वन कार्यालय में संचालित नर्सरी इस वर्ष एक वर्ष बहुवर्षे गरी ठूल संख्या में बिरूवा उत्पादन जिस अनुसार एक वर्ष बिरूवा 2,18,063 र बहुवर्षीय बिरूवा 61,337 उत्पादन गरिएको थियो। गणतन्त्र दैनिकबाट खबर लिएका छौं।
2: मेचिकाली सेकेण्डरी बोर्डिङ स्कूलले कक्षा 12 अधिनरत विद्यार्थी किरण घर्ती र हुकुम घर्तीका बुबा क्यान्सर पीड़ित प्रकाश घर्ती मगरको उपचारका लागि 51,300 आर्थिक सहयोग हस्तान्तरण गरेको छ। विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको स्वैच्छिक सहयोगबाट संकलित उक्त रकम एक कार्यक्रमका बीच पीड़ित प्रकाश घर्ती मगरकी धर्मपत्नी हिमकुमारी घर्तीलाई हस्तान्तरण गरिएको विद्यालयका प्रधान अध्यापक चक्रबहादुर रावतका अनुसार कुल संकलित 51,300 मध्ये विद्यार्थीबाट 13,000 र शिक्षकहरूबाट 38,300 संकलन गरिएको थियो।
1: पोखरामा सम्पन्न 11 राष्ट्रिय हात्पीडो च्याम्पियनशीपमा दाङ जिल्ला हात्पीडो संघले उत्कृष्ट प्रदर्शन गर्दै च्याम्पियन बन्न सफल भएको छ। प्रतियोगितामा दाङले 8 स्वर्ण 4 रजत र 3 काँस्य पदक जित्दै समग्र उपाधि आफ्नो नाममा दर्ता पार्न सफल भएको हो। खेलाड़ीको अनुशासित प्रदर्शन प्रशिक्षकको मेहनत र समूहगत समन्वयका कारण दाङले राष्ट्रिय स्तरमा उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको बताइएको छ। प्रतियोगितामा दाङका उमंग घर्ती मगर सर्वोत्कृष्ट खेलाड़ी घोषित भएका थिए भने सर्वोत्कृष्ट रेफरीका रूपमा विशाल थापा सम्मानित भएका थिए। गोरक्ष दैनिकमा खबर छ।
2: तुलसीपुर बिजोरी हुँदै होलेरीसम्म सवारी साधन सञ्चालनको अनुमति दिएको छ। लुम्बिनी प्रदेश उद्योग पर्यटन तथा यातायात मन्त्रालयको असार 15 गतेको मन्त्री परिषदको निर्णय अनुसार उक्त रूटमा अस्थायी रूपमा सवारी साधन सञ्चालन गर्न अनुमति प्रदान गरिएको रोल्पाको दक्षिणी क्षेत्रलाई दाङसँग जोड्ने सबैभन्दा छोटो र सहज मार्ग बिजोरी दहबन सड़क सञ्चालनका लागि पहल गरिएको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले जानकारी दिनुभयो।
1: अब लागौं यिनै पत्रिकाहरूले छापेका सम्पादकीय लेख विचार र टिप्पणीहरूतर्फ। आजको नयाँ युग बोध राष्ट्रिय दैनिकमा असार आशा उत्साह र आशंकाको महिना रमेश कुमार अधिकारीको विचार छापिएको छ। त्यसै गरेर शासकीय सुधार र निजामती कर्मचारीको उमेर हद हरिप्रसाद पाण्डेको विचार छापिएको छ। पनि आजको नयाँ युग बोध राष्ट्रिय दैनिकले नागरिक स्वास्थ्य माथिको गम्भीर खेलवाड़ शीर्षकमा सम्पादकीय लेखेको छ।
2: यसै गरी आजको गोरक्षी राष्ट्रिय दैनिकमा मजदूरका बाध्यता र विकासको सम्बन्ध रमेश भट्टराईको विचार छ। समाजवादी लोकतन्त्र किन गणेश ओलीको विचार छ। नेपाल भारत सीमा विवाद भूपेन्द्र सुवेदीको सामग्री छ भने सिकल सेलको प्रचार निशुल्क गरोस् गोरक्षीले सम्पादकीय छापेको छ।
1: त्यसै गरी आजको गणतन्त्र दैनिकमा टमाटरमा उद्यमशीलता उत्पादनदेखि प्रशोधनसम्म आत्मनिर्भर अर्थतन्त्रको बलियो आधार सबिन प्रियासनको यो विचार छापिएको छ। गोर्खा अस्पतालको कथा नौल जीएमको विचार छापिएको छ भने समृद्धि र विकासका लागि स्वदेशमै केही गर्ने वातावरण बनाउनुपर्छ शीर्षकमा आजको गणतन्त्र दैनिकले सम्पादकीय लेखेको छ। यिनै खबरहरूसँगै हामी कार्यक्रम खबर पत्रिकाको अन्त्यमा आइपुगेका छौं। यतिन्जेलसम्म प्रविधिमा साथ दिने प्रविधिका मित्र शालिग्राम चौधरी र कार्यक्रम सुनिदिने तपाईँ सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। कार्यक्रम खबर पत्रिका लिएर भोलि बिहान 6:30 बजे पुनः उपस्थित हुने नै छौ। आजका लागि भने अमर सितिज
2: अनि म सुशीला ओली पनि बिदा हुन्छौ।
1: नमस्कार, नमस्कार।

0: बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट वायनेट अब सबै कनेक्टेड।
1: सूर्य को विकिरण बढ्दै छ, आँखा कमजोर हुँदै छ, ग्लोबल वार्मिंग, आँखामा रोग, अरु थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
2: आमा विनियोजन विधेयक 2083 अन्तर्गत विभिन्न शीर्षकहरूमाथि छलफल जारी छ। प्रतिनिधि सभाबाट विधेयक पारित भएपछि राष्ट्रिय सभामा छलफल भइरहेको हो। हिजो विभिन्न 9 मन्त्रालयका लागि छुट्याइएको बजेटमाथि छलफलमा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिनुभयो। बाँकी रहेका मन्त्रालय राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालय अन्तर्गतका विनियोजित विभिन्न शीर्षकमाथिको छलफलको जवाफ सम्बन्धित मन्त्रीले आज दिने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ। बैठकमा हिजो कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतम, विज्ञान प्रविधि तथा नव प्रवर्तन मन्त्री महावीर पुन, महिला बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बाली, भूमि व्यवस्था, सहकारी, संघीय तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता, शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड़क राज पौडेल, सूचना तथा संचार मन्त्री डा विक्रम तिमिल सिन्हा र युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले सांसदहरूको जिज्ञासाको जवाफ दिनुभयो। सांसदहरूको जिज्ञासाको जवाफमा सूचना तथा संचार मन्त्री डा तिमिल सिन्हाले रेडियो फ्रिक्वेन्सी अनुगमनबाट प्राकृतिक स्रोतका रूपमा रहेको फ्रिक्वेन्सीको व्यवस्थापन हुनुका साथै अवैध दूरसंचार प्रणालीको अन्त्य, एफएम स्टेशन पहिचान र सीमावर्ती क्षेत्रमा हुने क्रस बोर्डर फ्रिक्वेन्सी हस्तक्षेप निर्क्यूल गर्न सहज हुने बताउनुभयो।
3: रेडियो फ्रिक्वेन्सी अनुगमन प्रणालीबाट सीमित प्राकृतिक स्रोतको रूपमा रहेको फ्रिक्वेन्सी स्पेक्ट्रमको प्रभावकारी व्यवस्थापन, एफएम स्टेशनहरू, वायरलेस प्रणाली लगायतका रेडियो उपकरणहरू पहिचान तथा स्कोबाट लाइसेन्स प्राप्त संस्था व्यक्तिलाई हुने हस्तक्षेप नियन्त्रण गर्न, सीमावर्ती क्षेत्रमा हुने क्रस बोर्डर फ्रिक्वेन्सी हस्तक्षेप निर्क्यूल गर्न, अन्तर्राष्ट्रिय दूरसंचारसँग सम्बन्धित मापदण्ड तथा स्पेक्ट्रम व्यवस्थापनका दायित्वहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न, 4G, 5G, डिजिटल प्रसारण, IoT लगायत आधुनिक वायरलेस सेवाको प्रभावकारी नियमन र अनुगमन गर्न, दूरसंचार तथा प्रसारण सेवाको गुणस्तर सुधार गर्न, इजाजत पत्र लाइसेन्स बिनाको फ्रिक्वेन्सी प्रयोग तथा अवैध उपकरणको प्रयोगलाई नियमनको दायरामा ल्याई लाइसेन्स तथा स्पेक्ट्रम शुल्कबाट राजस्व वृद्धि गर्न, संवेदनशील क्षेत्रहरूमा शंकास्पद वा अनधिकृत रेडियो संचारको पहिचान गर्न महत्वपूर्ण योगदान पुर्याउँछ।
2: मन्त्री तिमिल सिन्हाले जोखिमबाट जोगाउन सरकारले सुरक्षण मुद्रण केन्द्रमा पूँजीगत लगानी वृद्धि गरेको जानकारी दिनुभयो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विद्यालय तहमा शिक्षक अभाव पूर्ति गर्न, सार्वजनिक विद्यालयप्रति अभिभावकको विश्वास बढ़ाउन, नेपालमै उच्च शिक्षामा युवालाई आकर्षित गराउन र सबै सामुदायिक विद्यालयहरूमा इन्टरनेटको सेवा विस्तार गरी स्मार्ट कक्षा कोठाको अवधारणा अनुरूप सरकारले बजेटको व्यवस्था गरेको जानकारी दिनुभयो। महिला बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले लैंगिक समानता र महिला सशक्तिकरणलाई ध्यानमा राखेर बजेट विनियोजन गरिएको बताउनुभयो। मन्त्री बादीले विभिन्न बैंक तथा वित्तीय संस्थाहरू मार्फत महिलालाई व्यवसाय सञ्चालन गर्न सहुलियतपूर्ण ऋण उपलब्ध गराउने व्यवस्था पनि बजेटमा गरिएको जानकारी दिनुभयो। कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले आगामी आर्थिक वर्षलाई कानून सुधार वर्षका रूपमा मनाउने तयारी गरिएको जानकारी दिनुभयो। उहाँले असान्दर्भिक कानूनहरूमा संशोधन गर्न आगामी साउन 1 गते कानून सुधार वर्षका रूपमा घोषणा गर्न लागिएको जानकारी पनि दिनुभयो। उहाँले संक्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुंगोमा पुर्याउन सरकारले काम गरिरहेको जानकारी दिनुभयो। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले वैदेशिक रोजगारीलाई सुरक्षित व्यवस्थित र सम्मानजनक बनाउन सरकार युद्ध स्तरमा लागेको बताउनुभयो। युवाहरूलाई नेपालमै रोजगारी सिपको विकास र युवा उद्यमशीलता प्रवर्धन हुने गरी सरकारले बजेट ल्याएको उहाँले जानकारी दिनुभयो। कमाउँदै सिक्दै र करियर उडान लगायतका नयाँ कार्यक्रमहरूले युवा पुस्तालाई आकर्षित गर्ने विश्वास मन्त्री यादवले व्यक्त गर्नुभयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सरकारी अस्पतालमा स्वास्थ्यकर्मीको अवस्था र बिरामीको चापलाई ध्यानमा राखेर दुर्गम तथा विकट क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्न बजेट व्यवस्थापन गरिएको जानकारी दिनुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले कला साहित्य र संस्कृतिको पर्यटनसँग गहिरो सम्बन्ध रहेकाले सरकारले सांस्कृतिक पर्यटनलाई आकर्षित गर्ने गरी बजेटमा कार्यक्रम ल्याएको बताउनुभयो। मन्त्री पौडेलले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलका लागि आवश्यक पर्ने रूट व्यवस्थापन गर्न विभिन्न देशसँग कूटनीतिक प्रक्रिया अघि बढ़ाइएको जानकारी दिनुभयो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सहकारी बचतकर्ताको हितसँगै सर्वसाधारणको डुबेको रकम फिर्ता गराउने काममा सरकार निरन्तर लागिरहेको बताउनुभयो। सरकारले संघीय निजामती विधेयक तर्जुमा गरी संघीय संसदमा पेश गर्ने तयारी गरेको उहाँले जानकारी दिनुभयो। विधेयकले कर्मचारीको मनोबल वृद्धिसँगै कर्मचारी प्रशासनको विद्यमान समस्या समाधान गर्ने र कर्मचारी प्रशासनको पुनर्संरचना गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो। त्यसै गरी विज्ञान प्रविधि तथा नव प्रवर्तन मन्त्री महावीर पुनले युवा वैज्ञानिकहरूलाई नेपालमै अध्ययन अनुसन्धान वैज्ञानिक खोज र आविष्कारका लागि सरकारले नयाँ कार्यक्रम बनाएको जानकारी दिनुभयो। राष्ट्रिय सभाको बैठक आज दिउँसो 12:15 बस्नेछ। प्रतिनिधि सभामा नेपाल विशेष सेवा ऐन 2042 को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 प्रस्तुत भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले नेपाल विशेष सेवा ऐन 2042 को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 प्रस्तुत गर्नुभयो। त्यसै गरी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले प्रस्तुत गर्नुभएको राष्ट्रिय सभामा उत्पत्ति भएको अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2083 सभाले दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा अन्तर्राष्ट्रिय श्रम संगठनसँग सम्बन्धित दुईवटा प्रस्तावमाथि पनि छलफल भएको छ। बैठकमा युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले प्रस्तुत गर्नुभएको अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धि 1930 सम्बन्धी सन् 2014 को प्रोटोकल नम्बर 29 र श्रम निरीक्षण सम्बन्धी महासन्धि 1947 को नम्बर 81 हिजो छलफल भएको हो। त्यस क्रममा श्रम मन्त्री यादवले ट्रेड युनियनहरूलाई सरकारले खारिज नगरी एकीकृत गरी आउन भनेको बताउनुभयो। मन्त्री यादवले महासन्धि कार्यान्वयन गर्न संघीयताको मर्म अनुसार सम्बन्धित निकाय र ठाउँहरूमा बाध्यकारी श्रमबारे निरीक्षण गरी उन्मूलन गर्ने काम भइरहेको जानकारी पनि दिनुभयो। वैदेशिक रोजगारीमा जाने श्रमिकले श्रम गर्नका लागि फाइल बोकेर कार्यालय धाउनु नपर्ने र अब घरमा नै बसेर काम गर्न सक्ने गरी व्यवस्था मिलाइने बताउनुभयो। सांसदहरूले श्रम कानून र अन्तर्राष्ट्रिय प्रतिबद्धताबीच पूर्ण सामञ्जस्यता कायम गर्नुपर्ने सुझाव त्यस क्रममा दिनुभयो। सांसदहरूले श्रमिकको श्रमको सम्मान अधिकारको रक्षा र मूल्य पाउने गरी ऐन र नियम बनाउने कुरामा जोड़ दिनुभयो। सभामुख डोल प्रसाद अर्यालले प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाउनु भएको समसामयिक प्रश्नहरूको जवाफ दिन सरकारलाई निर्देशन दिनुभएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा सभामुख अर्यालले आकस्मिक र शून्य समयमा सांसदहरूले उठाउनुभएका जनसरोकारका गम्भीर एवं महत्वपूर्ण विषयमा ध्यान दिन सरकारलाई सचेत गराउनु भएको हो। सभामुख अर्यालले सांसदहरूले सभामा उठाउनुभएका गम्भीर विषयहरूका सम्बन्धमा जवाफ दिन तथा देशका विभिन्न भागमा बाढ़ी पहिरो र डुबानका कारण हुन सक्ने जनधनको क्षति न्यूनीकरण एवं विपद व्यवस्थापनको पूर्व तयारीका सन्दर्भमा भएका काम कार्यवाहीबारे जानकारी गराउन सरकारलाई निर्देशन दिनुभयो। बैठकमा समय माग गर्नुभई प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङदाम्बेले सदनमा प्रतिपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा तोड्ने काम भएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो। प्रमुख प्रतिपक्षी दलका नेता आङदाम्बेले संसदमा विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने अभ्यास अन्तर्राष्ट्रिय स्तरमै रहेको बताउनुभयो। उहाँले सरकारका 100 दिनको उपलब्धिलाई हात्तीको देखाउने दाँत भएको टिप्पणी गर्नुहुँदै सरकारले सार्वजनिक गरेको उपलब्धिको सूची र वास्तविकता बीच ठूलो खाडल रहेको टिप्पणी गर्नुभयो। बैठकमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संविधान संशोधन गर्ने बहसलाई अन्यथा लिन नहुने भए पनि संविधानका मूलभूत विषयहरूमा चलाउन नहुने बताउनुभयो। बैठकको विशेष समयमा नेकपा एमालेका गुरू बरालले सरकारको 100 दिनको कार्यकाल लोकतान्त्रिक मूल्य मान्यता कानूनी राज्य र आर्थिक व्यवस्थापनका दृष्टिकोणले असफल भएको आरोप लगाउनुभयो। प्रतिनिधि सभाको हिजोको बैठकमा प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति सच्याउन माग गर्दै विरोध गर्नुभयो। प्रतिपक्षी दलका सांसदहरूले सीमाबारे प्रधानमन्त्री शाहको अभिव्यक्ति सच्याउन लामो समयदेखि प्रतिपक्षीले गरेको माग सरकारले नसुनेका कारण विरोध गरिरहनु परेको बताउनुभयो। प्रतिनिधि सभाको बैठक भोलि बिहान 11 बजे बस्नेछ। गृहमन्त्री सुदन गुरूङले सीमा सुरक्षालाई प्रभावकारी बनाउन सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ। गृहमन्त्री गुरूङले हिजो झापाको अर्जुनधारा नगरपालिका 11 स्थित सालबारी हेरिटेज भिल्लामा जिल्ला स्थित सुरक्षा समितिका पदाधिकारीहरूसँग छलफल गर्नुभए समग्र जिल्लाको सुरक्षा अवस्था, सीमा व्यवस्थापन, तस्करी नियन्त्रण, लागू औषधको ओसार पसार र मानव बेचबिखन लगायतका समसामयिक चुनौतीबारे छलफल गर्नुभएको हो। एसियाली विकास बैंक एडीबीले नेपाल सरकारलाई 16,50,00,000 अमेरिकी डलर अर्थात 25,13,00,000,000 बढ़ी नेपाली रूपियाँ बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ। अर्थ मन्त्रालयमा हिजो आयोजित कार्यक्रममा नेपाल सरकार र एसियाली विकास बैंक बीच 2 छुट्टा छुट्टै सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको छ। सहुलियतपूर्ण ऋण खानेपानी, ढल व्यवस्थापन र भन्सार प्रशासनको आधुनिकीकरणमा खर्च हुने अर्थ मन्त्रालयले जनाएको छ। अर्थमन्त्री डा सोनी वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष महासातु काण्डाको उपस्थितिमा भएको सम्झौता पत्रमा हस्ताक्षरका क्रममा नेपाल सरकारका तर्फबाट अर्थ मन्त्रालयका सचिव डा घनश्याम उपाध्याय र एडीबीका तर्फबाट नेपाल स्थित आवासीय नियोगका देशीय निर्देशक आर्नु कोस्वाले हस्ताक्षर गर्नुभएको अर्थ मन्त्रालयले जनाएको छ। सम्झौता अनुसार एकीकृत खानेपानी तथा ढल व्यवस्थापन क्षेत्रगत आयोजनाका लागि 11,50,00,000 अमेरिकी डलर र भन्सार प्रशासनको आधुनिकीकरणका लागि 5,00,00,000 अमेरिकी डलर परिचालन गरिनेछ। त्यस अवसरमा अर्थमन्त्री डा वाग्लेले नेपालको दिगो विकासमा एसियाली विकास बैंकबाट प्राप्त सहयोगको उच्च मूल्यांकन गर्नुहुँदै आगामी दिनमा साझेदारी अझ सुदृढ़ हुने विश्वास व्यक्त गर्नुभयो। एसियाली विकास बैंकका अध्यक्ष काण्डाले नेपालसँगको 6 दशकभन्दा लामो सहकार्यलाई निरन्तरता दिँदै आन्तरिक तथा बाह्य आर्थिक चुनौती सामना गर्न बैंक तयार रहेको बताउनुभयो। सहकारी संस्थामा बचतकर्ताको डुबेको रकम फिर्ता गराउने सरकारी अभियान जारी छ। त्यस क्रममा शिवशिखर सहकारीका 248 जनाले बचत फिर्ता पाएका छन्। हालसम्म उक्त सहकारीका 1,117 जना बचतकर्ताले रकम फिर्ता पाइसकेका छन्। पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्तालाई रकम फिर्ता गरिएको समितिले जनाएको छ। विशेष अदालतले नेपाल दूरसंचार प्राधिकरणको टेरामक्स खरिद प्रकरणमा तत्कालीन मन्त्री मोहन बहादुर बस्नेतलाई सफाई दिएको छ। विशेष अदालतले प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झासहित 3 जनालाई उक्त प्रकरणमा दोषी ठहर गरेको छ। न्यायाधीशहरू हेमन्त रावल, दिल्ली रत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले प्राधिकरणका तत्कालीन अध्यक्ष झा, सदस्यहरू धनराज केवाली र टीका उप्रेतीलाई दोषी ठहर गरेको अदालतका सूचना अधिकारी पार्वती हितानले जानकारी दिनुभयो। दोषी ठहर भएका प्राधिकरणका तत्कालीन अध्यक्ष झालाई 1 वर्ष र बाँकी 2 जनालाई 6 महिना कैद र 50,000 रूपियाँका दरले जरिवाना ठहर भएको छ। उक्त प्रकरणमा विभिन्न 17 जनाले सफाई पाएको पनि विशेष अदालतले जनाएको छ। लगातारको वर्षासँगै मनसून सक्रिय भएपछि बैतडीमा विपदको जोखिम बढ़ेर गएको बैतडी संवाददाता कृष्ण विष्ट बताउँछन्।
4: बैतडीमा यस वर्षको मनसूनका कारण 3,654 घरधुरीका 17,894 नागरिक प्रभावित हुन सक्ने अनुमान गरिएको छ। जिल्ला विपद व्यवस्थापन समितिले तयार पारेको मनसून पूर्व तयारी तथा प्रतिकारी योजना अनुसार सम्भावित विपदको सामना गर्न उद्धार, राहत तथा आवश्यक स्रोत साधनको तयारी गरिएको हो। प्रमुख जिल्लाधिकारी एवं जिल्ला विपद व्यवस्थापन समिति संयोजक डिजन भट्टराई:
5: पहिलो कुरा त विपदको पूर्व तयारी र प्रतिकारी जिल्ला स्तरीय कार्ययोजना तयार गरिरहेको छ। छ भन्ने कुरा हामीले उल्लेख गरेका छौँ। त्यसो गर्दाखेरि पहिलो विपक्ष समयमा हरेक निकायले आफै जिम्मेवार भएर विपक्षहरू प्रतिकार उपचार योजना हेरेर काम गर्नुहुन्छ। संसदले आफ्नो नेपाली समाज नेपाल सहयोग आवश्यकता हुन्छ आफूलाई रेडी गराएर फेरि तिन तब सरकार बिचमा हुनुपर्ने समन्वय पनि हामीले गरेका छौँ।
4: सुरक्षा निकायले पनि मनसुनजन्य विपदको पूर्व तयारीलाई तीव्र बनाएका छन्। सशस्त्र प्रहरी बल नेपाल नम्बर 51 गुल्म बैतडीले पुर्चौनी र 10 रचन नगरपालिकामा विपद व्यवस्थापन बेस नै स्थापना गरी उद्धार टोली तयारी अवस्थामा राखेको जनाएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर 51 गुल्म बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक जङ्ग बहादुर कुवर
6: समाजलाई ट्रेन गर्ने बाटो अर्को आफ्नै जनशक्तिलाई पनि ट्रेन गर्ने बाटो त्यसपछि ट्रेन जनशक्तिलाई रणनीतिक रूपमा जिल्लाभरिमा डिप्लोइमेन्ट गर्ने पाटाहरूमा हामीले काम गरेका छौँ। विपदको लागि छुट्टै भनेर दुईवटा थप अस्थायी मनसुन सुरक्षा बेस स्थापना गरेका छौँ, एउटा दनपा र एउटा पुर्चुनी नगरपालिकामा। त्यसमा पनि हामीसँग भएको विशेष दक्कल राख्ने जनशक्ति छ त्यसलाई पनि बाँडफाँड गरेर सबै ठाउँमा डिप्लोइमेन्ट गरेर
4: स्थानीय तहहरूले पनि सुरक्षा निकायसँग समन्वय गर्दै आवश्यक जनशक्ति र राहत सामग्री तथा पूर्व तयारीका अन्य सामग्रीहरू तयारी अवस्थामा राखेको जनाएका छन्। विपद आइपरे तत्कालै उद्धार र राहतमा परिचालन हुने तयारी पूरा गरिएको पुर्चौनी नगरपालिकाले जनाएको छ। पुर्चौनी नगरपालिकाका नगर प्रमुख दीपक बहादुर बम
7: पूरै तयारी छ भने हाम्रो क्याम्प आइसकेका छ सशस्त्रको पनि अनि हामीले त्यो सबै सामग्री पनि उहाँहरूलाई देखाएको हो। विपद पत्रिका योजना पनि बनाएको छ, त्यसमा पैसा पनि छ, 10 साल पनि छ, धेरै सामानहरू पनि त्यसको एकदम तयारी राखेका छ हामीले।
4: जिल्ला विपद व्यवस्थापन समितिका अनुसार पुर्चौनी नगरपालिका मेलौनी नगरपालिका र सुर्नय गाउँपालिका बाढी पहिरो तथा कटानको उच्च जोखिममा रहेका क्षेत्र हुन्। कृष्ण विष्ट रेडियो नेपाल बैतडी।
2: नेपालबाट अमेरिका पुर्याइएका पुरातात्विक महत्वको मूर्ति देवी र पद्मपाणी लोकेश्वरको प्राचीन मूर्ति फिर्ता गरिएको छ। पुरातत्व विभागले हिजो आयोजना गरेको कार्यक्रममा ती मूर्ति फिर्ता गरिएको जानकारी गराइएको हो। फिर्ता भएका मध्ये संयुक्त राज्य अमेरिकाको न्यूयोर्क स्थित महानगरीय कला संग्रहालयमा रहेको 16 शताब्दीको काठको मूर्ति देवीको मूर्ति एउटा हो। उक्त मूर्ति पाटनको इब हा बहीबाट विक्रम सम्बत 2045-46 हराएको थियो। अमेरिकाकै सिए स्थित बेरकली कला संग्रहालयमा रहेको तामाबाट निर्मित सुनौलो रंगको पद्मपाणी लोकेश्वरको 13 शताब्दीको मूर्ति पनि फिर्ता गरिएको जानकारी दिइएको छ। उक्त मूर्ति काठमाडौँको ठमेली स्थित विक्रमशिला महाविहार ठबहीबाट सन् 1980 दशकमा हराएको थियो। दुवै मूर्ति अमेरिकाको न्यूयोर्क स्थित जिल्ला अधिवक्ताको कार्यालयको बेस विकन सम्बन्धी शाखामा राखिएकोमा अनुसन्धानका क्रममा नेपालबाट गैर कानूनी रूपमा गएको प्रमाणित भएपछि फिर्ता ल्याइएको हो। लमजुङको डुम्रेदेखि बेसी शहर जाने मार्ग खुलेको 54 वर्ष भइसकेको छ, तर सड़क स्तर उन्नति हुन नसक्दा स्थानीय बासिन्दा कष्टपूर्ण यात्रा गर्न बाध्य छन्। विक्रम सम्बत 2029 शुरू भएको डुम्रे बेसी शहर सड़क 42 किलोमिटर रहेकोमा विक्रम सम्बत 2046 उक्त सड़क सञ्चालनमा आएको थियो। 2052 सालमा कालोपत्री शुरू गरिएकोमा अहिलेसम्म उक्त कार्य सम्पन्न हुन नसक्दा यात्रुहरूले जोखिमपूर्ण यात्रा गर्नु परेको समाचारदाताले जनाएका छन्। नवलपरासीको पाली नन्दन गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ता विरूद्ध 3,45,00,000 रूपियाँ भन्दा बढ़ी भ्रष्टाचार गरेको सम्बन्धमा मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीका अनुसार गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित भएको अवधिमा अध्ययन खर्च, घर निर्माण र खरिद गर्दा लागेको खर्चको रकम, बीमा प्रिमियम बापत भुक्तानी गरेको रकम, कम्पनी लगानीमा गरेको खर्च गरी कुल खर्च जम्मा 6,97,00,000 भन्दा बढ़ी देखिएकाले उहाँ विरूद्ध मुद्दा दायर गरिएको हो। आयोगका अनुसार गुप्ताको बुवा वंशराज गुप्ता, आमा धानमती तेली, श्रीमतीहरू शारदा आचार्य गुप्ता र सुलोचना गुप्ता विरूद्ध पनि मुद्दा दायर गरिएको छ। गण्डकी प्रदेश सरकारले प्रदेशका सर्वोत्कृष्ट र उत्कृष्ट 5 जना किसानलाई हिजो नगदसहित सम्मान गरेको छ। कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले कृषि क्षेत्रको व्यवसायीकरण, उत्पादनको वृद्धि, आधुनिक प्रविधिको प्रयोग तथा कृषकलाई थप उत्प्रेरित गर्ने उद्देश्यले सम्मान गरिएको जनाएको छ। सर्वोत्कृष्ट कृषि पुरस्कार बागलुङको गलकोट नगरपालिका 1 स्थित सहारा कृषि फर्मका संचालक गम बहादुर कुंवरले पाउनु भएको छ। त्यसै गरी प्रदेश उत्कृष्ट कृषि पुरस्कारबाट नवलपरासीको मौला कालिका कृषि फर्मका संचालक निर्मल भट्टराई, पोखरा 14 रोशन एण्ड रोहित कृषि फर्मका संचालक रमेश खनाल, तलहुको ब्यास नगरपालिका 10 दाजुभाई गाई फर्मका संचालक रमेश तिमिलसिना सम्मानित हुनुभएको छ। त्यसै गरी खिलुङ कालिका आर्गानिक कृषि फार्म भिरकोट नगरपालिका 7 स्याङ्जाका शालिग्राम अर्याल र निलगिरी पशुपंक्षी तथा कृषि व्यवसाय मुस्ताङका संचालक भूपेन्द्र शेरसन सम्मानित हुनुभएको छ। प्रदेश सरकारका कृषि मन्त्री भीमबहादुर कार्कीले कृषि क्षेत्रलाई आर्थिक समृद्धि को मूल आधार का रूप में विकास गरिने बताउनुभयो। कर्णाली प्रदेश सरकार ने प्रदेश का 46 स्थानीय तह में मौसम मापन केन्द्र संचालन में ल्याएको जनाएको छ। कैलाली में 10 वर्षीय बालक तनुज चौधरी को हत्या गरेको अभियोगमा प्रहरीले हिजो एकजनालाई पक्राउ गरेको छ। जिल्लाको गौरी गंगा नगरपालिका 6 का खगेन्द्र भन्ने खेमराज कठायतलाई

0: सरकारी सुरक्षा निकायहरूका बीचमा लामो समयदेखि हिंसाका घटनाहरू जारी छन्। स्थानीय समुदाय बीचको झडपका घटनाहरू दिनहुँ जसो भइरहेका छन्। नियन्त्रणमा खटिएका सरकारी सुरक्षा कर्मीहरू त्यस क्रममा पर्ने गरेका छन्। भारतको आर्थिक राजधानी मुम्बईमा एउटा जीर्ण आवासीय भवन भत्किँदा 5 बालबालिका सहित 6 जनाको मृत्यु भएको भारतीय संचार माध्यमले जनाएका छन्। श्रीलंकाको पश्चिमी शहर नेगोम्बो स्थित कारागारमा भएको एउटा झडपमा 20 जनाको मृत्यु भएको र 100 जना भन्दा बढ़ी घाइते भएको श्रीलंकाको सरकारी संचार माध्यमले जनाएको छ।
1: कस्तो राम्रो जुत्ता लगाएको
2: मेड इन दङ्गाली हो नि त राम्रो त भइहाल्छ नि
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है सिधै भन न कहाँबाट ल्याए यो जुत्ता
2: मैले सिधै कुरा गरेको छु तिमी कुरो बुझ्दैनौ दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो कति टिक्दैन भने
2: एकपटक दङ्गालीबाट किनेर हेर न
1: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल
2: स्कूल जुत्ता अफिस जुत्ता कन्भर्स स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता टाई बेल्ट ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ
5: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा
2: प्रोप्राइटर सोमराज रैदास
6: सम्पर्क फोन नम्बर 0825367775
2: सम्पर्क नम्बर 98478263
7: हजुर हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा
8: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ
9: किराले खाएको दाँत निकाल्ने
10: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने
9: खाली ठाउँमा दाँत राख्ने
10: दाँतको जरैदेखि उपचार गर्ने
9: भएको दाँतमा खोलो राख्ने दाँत सफा गर्ने तार बाँध्ने दाँत र गिजा सम्बन्धी मुखभित्रको सबै रोगको उपचार सेवा
10: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ
11: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि
8: सम्पर्क फोन नम्बर 0825904662 9829185053
12: आया, मम्मी मम्मी दाँत दुख्यो
13: मम्मी मेरो दाँत बाङ्गो आयो साथीहरू सधैँ जिस्काइरहन्छन् स्कुलमा जान लाज लाग्ने भइसक्यो
14: हेलो श्रीमानज्यू मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या
15: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि लौ हिँड
13: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
15: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला
8: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ
16: सावधान उस्ता उस्तै नामबाट नझुक्किनुहोला है बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल
17: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै
15: सम्पर्क फोन नम्बर 0825902222
13: जु रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ क्यान्सरबाट बचौ रेडियो मध्यपश्चिम बिआर डेन्टलको सहकार्यमा जारी सन्देश
18: महासेवन दीर्घ जीवन दैनिक रूपमा महसेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
19: दम र कफ हटाउन उच्च रक्तचाप नियन्त्रण गर्न मुटु सम्बन्धी रोगबाट जोगाउन रक्त शुद्धिकरण गर्न पाचन प्रणाली मजबुत बनाउन आन्द्रा र मृगौला स्वस्थ राख्न भोकलाई नियन्त्रणमा राख्न तौल घटाउन पोतो डन्डी फोर हटाउन अनुहारमा चमक ल्याउन समेत महसेवन अनिवार्य छ
18: हरेक बिहान मनतातो पानीमा महसेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ
0: शुद्ध महका लागि कहाँ जाने त
20: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि
0: हजुर हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ
21: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एकमात्र स्थान

0: दाङ हनी प्रोडक्शन सेन्टर घोराइश्वर सरराजु सम्पर्क व्यक्ति रामहरि शर्मा
1: सम्पर्क मोबाइल नम्बर 9857831840 र 9847820440
0: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
2: खुसीको खबर खुसीको खबर खुसीको खबर
3: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
2: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847। भर्ना सम्बन्धी सूचना
4: गोर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेसनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
2: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेसनल कलेज दाङ।
5: सम्पर्क फोन नम्बर 082-560-133 मोबाइल नम्बर 98-4780-92-83 र 97-625-26-286।
6: सक्कु बुढी बुबा दाई बाबा दादु भैया दिदी बाबु र लौ खबर सुने
7: सक्कु जे लौ खबर सुने
6: 300 सयकी सञ्जीवनी टिचिङ अस्पताल आप अपनो कनक सेवा म
7: आप बिराम पर्ले से बिरुवा करक लाग डान से बाहर जाइनी पर्ना
6: छुटी छुटी से भारी हो सक्कु मेरक रुवागक बिरुवा करक लाग ई सञ्जीवनी टिचिङ अस्पताल हन सक्कु जन समझि
7: हमार सञ्जीवनी टिचिङ अस्पताल के सेवा करना असिम मेरके बा
6: ओपीडी सेवा भर्ना सेवा
7: सक्कु मेरिक अपरेशन सेवा
6: आईसीयू सेवा रेडियोलोजी सेवा
7: अस्पताल के रात दिन 24 घंटा इमरजेंसी लैब और फार्मेसी सेवा संपर्क करना अस्पताल के ठेकाना
6: संजीवनी टीचिंग हॉस्पिटल घोराई उपमहानगर पालिका ओडा नंबर 3 बर्गदुआ दांग संपर्क फोन नंबर 97090-65225
7: 082-591-101
6: 591-102
7: 082-591-103
6: 591-104 और 591-105
8: सीता के भो तिमलाई घुम्सेर बसेछु
9: के हुनु नि बिहे भएको छ 6 वर्ष भइसक्यो बच्चा बच्चीको लागि कति ठाउँ देखाए कति ठाउँ तर केही सिप चलिन अब त आश्रय मरिसक्यो
8: के कुरा गर्छ निले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ केही आश्चर्य हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
9: ए ठिकै छ म जानु त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिकमै जान्छु
10: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिति चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
2: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
10: शिशु क्लिनिक फर्टिलिटी बिचोक खोराइदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा सम्पर्क मोबाइल 98-478-23-572
11: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
12: हाम्रा सेवाहरू
11: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
12: छाती दम निमोनिया खोकी छेरो
11: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
12: मधुमेह सुगर मृगौला रोग पिसाब
11: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
12: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
11: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
12: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
11: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
12: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
11: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
12: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
11: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
12: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
11: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थायराइड
12: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
0: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001
12: खुसीको खबर
0: एसी उत्तीर्ण गरी प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य निर्माण गर्न चाहनुहुन्छ यदि त्यसो हो भने दाङको प्रतिष्ठित रचना टेक्निकल कलेजमा शैक्षिक सत्र 2083-84 लागि सिटीभिटी अन्तर्गत सञ्चालन हुने 3 वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा डिप्लोमा इन जियोमेट्रिक्स इन्जिनियरिङ कार्यक्रमहरूमा भर्ना खुलिसकेको छ
12: हाम्रा विशेषताहरू
11: आधुनिक प्रयोगशाला
12: अत्याधुनिक सर्वेक्षण उपकरण
11: अनुभवी प्रशिक्षक
12: व्यवहारिक तथा परियोजना आधारित सिकाई
11: नियमित फिल्ड भिजिट र रोजगारी मुखी शिक्षा सहित अध्ययन गराइने
12: सुनौलो अवसर अब तपाईँको पहुँचमा छ सिभिल इन्जिनियरिङ मार्फत भवन सडक पुल खानेपानी तथा अन्य पूर्वाधार विकास क्षेत्रमा दक्ष प्राविधिक बन्न चाहनुहुन्छ भने जियोमेट्रिक्स इन्जिनियरिङ मार्फत सर्वेक्षण जीआईएस जीपीएस डिजिटल म्यापिङ तथा भू स्थानिक प्रविधिको क्षेत्रमा आकर्षक करियर निर्माण गर्नुहोस्
11: सीमित सिट तथा छात्रवृत्तिको अवसर उपलब्ध भएकाले ढिला नगर्नुहोस्
12: आजै रजेना टेक्निकल कलेज घोराई 18 दाङमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्
0: साथै कक्षा 11 विज्ञान व्यवस्थापन शिक्षा र कानून संकायमा धमाधम भर्ना लिइरहेको जानकारी गराउँदछौ सम्पर्क श्री मावि रजेना टेक्निकल कलेज घोराई 18 रजेना दाङ
12: सम्पर्क फोन नम्बर 082-560-204
0: सम्पर्क मोबाइल नम्बर 98578-30672 र 98699-64848
13: रजेना टेक्निकल कलेज गुणस्तरीय प्राविधिक शिक्षा संयुक्त जनशक्ति र सफल भविष्यको आधार
14: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीदाङमा
15: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेक जाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्
14: डाक्टरद्वारा दिइने सेवाहरू
15: लामो समयसम्म टाउको दुख्ने मुटुको ढुकढुकी बढ्ने तर्सने वा डराउने हात खुट्टा झमझम गर्ने वा पोल्ने काम्ने बेहोस हुने धेरै रक्सी खाने लागु पदार्थ सेवन गर्ने जिउ दुख्ने निद्रा र भोक नलाग्ने यौन इच्छामा कमी हुने बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाई आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि
14: नोट अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा
15: सम्पर्क मोबाइल नम्बर 98578-44722 98578-35060 सम्पर्क सिभिल फर्मा घुराही 15 सड़क विभाग रोड दाङ
16: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
17: उपचार हुने रोगहरू पाइल्स फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
16: महिनावारी गडबडी सेतो पानी बग्ने योनि चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
17: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
16: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
17: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
16: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
0: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 98686-61694

0: हेलो
1: म विदेश आएदेखि जम्मा गरेको पैसा
2: पठाइदिन्छु है बरु अलिकति ऋण खोजेर छुइने सानो फेरेर
1: एउटा पफी गरेर बनाउनु तयारी गर्नु

0: सन्चै हुनुहुन्छ?
1: यता त सबै ठिकै छ।
0: खर्च थिएन
1: यो पालि साउले तलब दिएको छैन। म साथीहरूसँग सापट मागेर 10-15 हजार पठाइदिन्छु है।
0: 10-15 हजारले के गर्ने? मैले छोराछोरीको स्कुलमा फी तिर्नु छ, साउ पैसा माग्न आएको आएछ।
1: तिमीले भने जस्तो सजिलो छ र विदेशमा पैसा फल्छ?
0: मैले मात्र के गर्ने? बरु आउनुहोस्।

0: फेरि आमालाई लिसाउँ चाहिँ थिएन।
1: आमालाई दिनु न फोन।
2: सँगै काका साथीहरू सबै फर्केर आइसके।
3: हाम्रो पुरै कालको सारा होस्।
2: आइसनु बाबु।

0: 야, 이거 나 놓치라.
1: 다 초배라 버시라 코 오사디 거나 자누 바니코 만네 히노
0: 아야 아스티 막걸 또 오사디 거리코 미스코 운니스 바코 아이나
1: 자 빨대 오사디 거리 버치 제스에 또 운차
0: 야 아플 해야 두키라 모르노 보이소 큐 티미 보나나 까나 정모
1: 고라히 코 호스피털 로드 마라히 코 사가마타 젠털 클리닉 마 자누 나 아니 짜네 니코
2: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक
3: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक
4: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसी टियु डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ
5: मुखको शल्यक्रिया दाँतको एक्सरे सेवा दाँत सफा गर्ने र टल्काउने नमिलेको बाङ्गटिङ्गर दाँत मिलाउने दाँत नभएको ठाउँमा कृत्रिम दाँत बनाउने भाँचेको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने किराले खाएको दाँत भर्ने दाँतको रङ भर्ने चाँदी भर्ने दाँत निकाल्ने मुखमा घाउ खटेर आउने गिजाबाट रगत आउने गिजा सुन्निने मुख गन्नाउने मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्
6: सगरमाथा डेन्टल क्लिनिक हस्पिटल रोड घोराई दाङ
3: सम्पर्क फोन नम्बर 082-5-63-0-27
6: 98-41-68-46
3: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस् सगरमाथा डेन्टल क्लिनिक द्वारा जनहितमा जारी सन्देश
7: होइन के भयो दाई किन झुक्राएर बस्नु भएको
8: के हुनु र भाइ आँखा दुखेर हैरान भएको छ
7: ए त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न
8: हजुर हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ
7: नोट यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ
8: प्रोप्राइटर बसन्त कुमार पोखरेल सम्पर्क मोबाइल नम्बर 98-578-34-910
7: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट दाङ
9: नेपाली जुत्ता घर
7: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
9: नेपाली जुत्ता घर हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10%देखि 50%सम्म बम्पर छुट
7: अब ढिला नगर्नुहोस् आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्
9: स्वदेशी उत्पादनको प्रवर्धन गरौँ स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली घुराही दाङ
7: सम्पर्क मोबाइल नम्बर 98-577-71-546
10: होइन भाइला लखर लखर कहाँ हिँडिस्
11: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
10: अरे केटा उमेर जो जाँगर छ टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु
11: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
10: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाटो जान तल्लो गरे काइलो पनि त्यही बाटो गएको राम्रो पैसा कमाइरहेछ
11: ल ल काका गइहाले म
8: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
12: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ एकपटक सेवा गर्ने मौका दिनुहोस्
8: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 98-498-87-741
13: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
7: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याजमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याजमा नयाँ भर्ना खुलेको सहर्स जानकारी गराइन्छ
14: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% सम्म छात्रवृत्ति उपलब्ध गराइनेछ।
7: हाम्रा विशेषताहरू:
14: उत्कृष्ट शैक्षिक वातावरण,
7: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
14: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
7: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
2: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट, नेपालगंज 10 शीतल नगर बाँकी, जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड।
15: सम्पर्क फोन 081-536-086
14: र मोबाइल नम्बर 98480-96600, 98580-36086 र 98481-72273।
16: मध्यपश्चिम टाइम चेक यति बेला बिहानको 8 बजेको छ।

बिहान 8 बजेको मध्य पश्चिम खबरमा सुशीला ओलीको नमस्कार। लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन अन्तर्गत 15 बैठक आज दिउँसो 1 बजे बस्दैछ। बैठकमा आर्थिक वर्ष 2083-84 को विनियोजन विधेयक माथिको समूहगत समूहकृत छलफललाई निरन्तरता दिइनेछ। बैठकको शुरूमा विनियोजन विधेयक माथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाब स्वास्थ्य मन्त्री रामजी प्रसाद घिमिरे, युवा तथा खेलकुद मन्त्री सन्तोष कुमार पाण्डे तथा मुख्यमन्त्री चेतनारायण आचार्यले दिने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ। त्यसपछि भौतिक पूर्वाधार विकास मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय, उद्योग पर्यटन तथा यातायात मन्त्रालय तथा आन्तरिक मामिला तथा कानून मन्त्रालयसँग सम्बन्धित विनियोजन विशेषज्ञहरूमाथि समूहीकृत छलफल हुने प्रदेश सभा सचिवालयले जनाएको छ। चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा घर जग्गा कारोबारमा सुधार आएको छ। गत आर्थिक वर्षको तेस्रो त्रैमासिक तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा कारोबार रकम करिब दोब्बर भएको छ। चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकमा 1,83,90,00,00,000 रूपियाँ बराबरको घर जग्गा खरिद बिक्री भएको केन्द्रीय बैंकले जनाएको छ। आर्थिक वर्ष 2081-82 को तेस्रो त्रैमासिकमा 1,00,00,000,000 बराबरको घर जग्गा खरिद बिक्री भएको थियो। चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा कारोबारको संख्या अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा 6.42% बढ़ेको बैंकले जनाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो कारोबार संख्या 4.52% घटेको थियो। यस अवधिमा 7 प्रदेशमा घर जग्गा कारोबारको कुल मूल्य गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढ़ेको छ। यस अवधिमा बागमती प्रदेशमा सबैभन्दा धेरै 131.52% र मध्य प्रदेशमा सबैभन्दा कम 22.67% कारोबारको कुल मूल्य बढ़ेको छ। दाङको तुलसीपुरमा सबैभन्दा धेरै 42.724% कारोबार बढ़ेको छ। चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकमा घर जग्गा कारोबारको कुल मूल्य 11 उपमहानगरपालिकामा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढ़ेको छ। तुलसीपुर उपमहानगरपालिकामा सबैभन्दा धेरै 134.46% बढ़ेको केन्द्रीय बैंकले जनाएको छ। नवलपरासीको पाल्नी नन्दन गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ता विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। 3,45,49,000 रूपियाँ बराबरको गैर कानूनी सम्पत्ति आर्जन गरेको दावीसहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुप्ता विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियारले गाउँपालिकाका अध्यक्ष पदमा निर्वाचित भएको मिति 2074 असार 20 गतेदेखि 2079 असार 28 गतेसम्म गुप्ताले आर्जन गरेको सम्पत्तिको जाँच गरेको थियो। छानबिनका क्रममा गुप्ता र उहाँका परिवारको कुल आय 3,51,52,660 रूपियाँ पुष्टि भएको छ भने त्यही अवधिमा खर्च 6,97,81,788 रूपियाँ देखिएको अभियोग पत्रमा उल्लेख गरिएको छ। अख्तियारले भ्रष्टाचार मुद्दामा गुप्ताका बुबा आमा र दुईजना श्रीमतीलाई पनि प्रतिवादी कायम गरेको छ। यस वर्ष मनसून सक्रिय भएसँगै देशभर धान रोपाई शुरू भएको छ। रोपाईकै यो अभियानका बीच विगतका वर्षहरूमा जस्तो यसपटक किसानले रासायनिक मलको अभाव भने झेल्नु परेको छैन। असारको शुरूआती 19 दिनमै 40,500 मेट्रिक टन भन्दा बढ़ी रासायनिक मलको सहज बिक्री वितरण भइसकेको जनाइएको छ। यसबाट मल आपूर्ति प्रणालीमा सरकारको पूर्व तयारी सहितको उपस्थितिले पुष्टि गरेको बताएको छ। यही असार 1 गतेदेखि 19 गतेसम्मको सरकारी तथ्याङ्क अनुसार कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन मार्फत कुल 40,569.25 मेट्रिक टन रासायनिक मल किसानको खेतबारीसम्म पुगिसकेको छ। कुल वितरण मध्ये कृषि सामग्री कम्पनी लिमिटेडले 26,994.65 मेट्रिक टन आपूर्ति गर्दै वितरणको ठूलो हिस्सा सम्हालेको छ।
साल्ट ट्रेडिंग कर्पोरेशनले 13,574.6 मेट्रिक टन मल उपभोक्ता समक्ष पुर्याएर बजारको मागलाई सन्तुलित बनाएको छ। घोराही मुरकुटी प्युठान सड़क खण्ड कालोपत्री गर्न माग गर्दै बंगलासुली बनाऊ अभियानका संयोजक सुशील परियारले जिल्ला प्रशासन कार्यालय दाङमा धरना दिनुभएको छ। दाङको घोराही बंगलासुली हर्नाक मुरकुटी हुँदै प्युठान जोड्ने सड़कको पेज निर्माण कार्य छिटो सम्पन्न गर्न तथा सम्बन्धित मुद्दाको कानूनी प्रक्रिया निष्कर्षमा पुर्याउन माग गर्दै जिल्ला प्रशासन कार्यालय दाङमा एक घण्टा धरना दिनुभएको हो। उक्त धरनामा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासनले पनि एकीबद्धताका लागि सहभागिता जनाउनु भएको थियो। धरना कार्यक्रम असार 26 गतेसम्म रहने जनाउँदै हरेक दिन एक घण्टा बिहान 9 बजेदेखि 10 बजेसम्म धरना दिने परियारले जानकारी दिनुभएको छ। यसै क्रममा सड़क निर्माणका सन्दर्भमा जिल्ला प्रशासन लगायत विभिन्न सरकारहरूलाई निकायमा यसै अवधिमा ज्ञापन पत्र बुझाइने र समस्या समाधान नभए काठमाण्डुको माइतीघर मण्डलामा पुगी शान्तिपूर्ण धरना दिई केन्द्र सरकारको ध्यानकर्षण गराइने अभियानका संयोजक परियारले जानकारी दिनुभयो। निर्माण व्यवसायको तर्फबाट सड़क निर्माण सम्पन्न भएको दावी गरिए पनि टिप्परको अत्याधिक आवतजावतका कारणले सड़क जीर्ण बनेको भन्दै स्थानीयवासीले पटक पटक विरोध जनाउँदै आएका छन्। दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका बेजोरी हुँदै रोल्पा जिल्लाको रुण्टीगढ़ी गाउँपालिका होलेरी सड़क सञ्चालनमा अनुमति दिएको छ। लुम्बिनी प्रदेश उद्योग पर्यटन तथा यातायात मन्त्रालयको यही असार 15 गतेको मन्त्रीस्तरीय निर्णय अनुसार उक्त सड़कमा सवारी साधन सञ्चालनका लागि अनुमति दिएको हो। तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले रोल्पा जिल्लाको दक्षिणी तर्फको क्षेत्र जोड्ने सबैभन्दा सहज र छोटो सड़क बिजौरी दहबन सड़क सञ्चालनका लागि मन्त्रालयमा माग गरिएको र सोही बमोजिम सवारी साधन सञ्चालन अनुमतिका लागि अस्थायी रूपमा अनुमति प्राप्त गरिएको बताउनु भएको छ। उहाँले सड़कमा सवारी साधन सञ्चालनमा आएसँगै तुलसीपुर बिजौरी बजारको व्यवसाय प्रवर्धनमा टेवा पुग्ने, रोल्पाको दक्षिणी क्षेत्रमा उत्पादन भएका फलफूल तरकारी बिक्री वितरणका लागि कृषकलाई फाइदा पुग्ने बताउनु भएको छ। बिजौरी उद्योग वाणिज्य संघका अध्यक्ष रेशमी राज खड्काले पश्चिम दाङसित बाँके बर्दिया सल्यानबाट प्युठानको स्वर्गद्वारीसम्मको यात्रा समेत सहज हुने र यस क्षेत्रको व्यावसायिक पर्यटकीय क्षेत्रमा समेत टेवा पुग्ने बताउनु भएको छ। अवस्थ बिहान 8 बजेको मध्यपश्चिम खबर सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 MHz तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो
1: खुल्यो खुल्यो खुल्यो परीक्षित फार्मेसी घोराही दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो।
2: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लुप्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू।
1: बिस्तारै जोर्नीहरू र औलाहरू बाँगिँदै जाने,
2: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने,
1: हात खुट्टा तथा पाइताला झमझम गर्ने पोल्ने,
2: छालामा दागहरू आउने, कपाल झर्ने,
1: शरीर फुल्ने र चिलाउने, हड्डी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा,
2: औलाहरू निलो भएमा, धेरै कालो भई कुहिन खोजेमा,
1: बारम्बार गर्भपतन भएमा,
2: कपाल धेरै झरेमा, मुख तथा आँखामा सुक्खापन भएमा,
1: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा,
2: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा,
1: बिना कारण शरीरको तौल घटेमा,
2: ढाड दुखेमा, कम्मर दुखेमा,
1: गाउट तथा युरिक एसिडको समस्या,
2: बारम्बार आँखा रातो भएमा,
1: फोक्सोमा बारम्बार पानी भरिएमा, आईएलडी दम भएमा,
2: बारम्बार लामो समयसम्म ज्वरो आएमा,
1: छालामा दाग, अल्सर, सोरियासिसको दाग भएमा,
2: लामो समयदेखि छाला कडा भएमा,
1: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा,
2: युवा अवस्थामा पक्षघात भएमा,
1: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ,
2: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा,
1: कम उमेरमा हृदयघात, मुटु रोग भएमा,
2: सबै समस्याको समाधान हुन्छ। आउनुहोस्
1: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा।
2: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
2: फोन नम्बर 0825916077,
1: मोबाइल नम्बर 98578343। परीक्षित फार्मेसी दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली।
3: शल्यक्रियाको सर्जन डाक्टर आउने बारे सूचना।
4: दाङमा अब पहिलो पटक कलेजो प्रत्यारोपण गर्ने हेपाटोबिलियरी प्यानक्रियाटिक तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सत्यनारायण गुप्ता अब अभिषेक मेडिकल स्टोर घोराही दाङमा।
3: डाक्टरद्वारा गरिने उपचारहरू।
4: कलेजोमा पहेलो जन्डिस, कालो जन्डिस, फ्याटी लिभर, अधिक रक्सी सेवनले कलेजोमा भएको खराबी, हेपाटाइटिस वा अन्य संक्रमणले संक्रमित कलेजोको सफल उपचार,
3: हर्निया, हाइड्रोसिल, एपेन्डिस, पाइल्स, फिसर, फिस्टुला, शरीरमा पलाएको मासु, लाइपोमा, गाँठा गुठी आदिको सफल अपरेशन सेवा,
4: कलेजो प्रत्यारोपण, पित्त थैलीको पत्थरीको अपरेशन सेवा,
3: मुसा, कोठी, यौनी वा लिङ्गमा पलाएको मुसाको उपचार तथा अपरेशन सेवा,
4: सबै किसिमको माइनर वा मेजर अपरेशन सेवा,
3: सुगरको कारणले प्यानक्रियासमा भएको समस्याको उपचार गरिने,
4: कलेजो, पित्त थैली, प्यानक्रियास एवं शरीरका अन्य अङ्गहरू सम्बन्धी सम्पूर्ण उपचार एवं परामर्श सेवा,
2: बिरामी जाँच्ने मिति यही जेष्ठ 23 गते शनिबार,
5: समय बिहान 9 बजेदेखि।
6: कन्सल्टेन्ट फिजिसियन द्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
7: सम्पर्क अभिषेक मेडिकल स्टोर घोराही 14 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 9847597193 र 9818980028।
8: दाङमै विशेषज्ञ सेवा एउटै छाना मुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा। टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ENT डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
9: डाक्टरद्वारा दिइने सेवाहरू।
8: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान हात्तीको जाँच तथा शल्यक्रिया,
9: लामो समयदेखि कान पाक्ने, कान नसुन्ने, कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन,
8: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था,
9: लामो समयदेखि पिनास, नाकमा मासु पलाएको, गन्ध थाहा नपाउने, नाक बन्द हुने रोगको उपचार तथा अपरेशन,
8: घाँटी दुख्ने, घाँटीमा मासु पलाएको, सास फेर्न अप्ठ्यारो हुने, घाँटी सुनिएको, घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा।
9: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि। मोबाइल नम्बर 9844967487।

0: वाय नेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद कर सोई इंटरनेट पैकेज नया चरण को लागी गिफ्ट करने मौका सफल रेफरल में आपको लागी एक महीना फ्री इंटरनेट वाय नेट अब सब कनेक्टेड
1: हमी जन्मजात नहीं शिकारी पूरे डायलेक्ट मलाई चाहिए
2: बीएफएक्स सिनेमाज कुराही दश नारायणपुर सौडीकुला दाङमा एक्शन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम नाम सत्य
3: हेलो फ्रम अमेरिका वाक वाका वाशिंगटन डीसी जस्ट डब्ल्यू बस हेलो हेलो हेलो
2: त्यसै गरी भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पहाड
4: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
5: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
4: हुलास खुसका उत्पादनहरू हुलास आटा हुलास बासमती राइस जीरा मसिनो राइस
5: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
4: हुलासले बनाउँदैछ परिवार एक साथ
6: एक जबरदस्त कहानी है
7: और टाइटल क्या है फिल्म का
6: वेलकम टू द जंगल
3: स्वर्गद्वारी चलचित्र मन्दिर घुराई दाङमा भव्य प्रदर्शन भइरहेको छ हिन्दी कथानक चलचित्र वेलकम टू द जंगल
8: हमें जाने दो मालिक हम तो फांड है रोजी रोटी के लिए काम करते हैं
9: तेरी शक्ल कहीं देखी हुई है
8: आप फ्लॉप फिल्म में भी देखते हो
10: खुशी को खबर
11: अब हाम्रै दाङको खुराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नै व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
10: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
12: अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज
13: दोष कसको भन्ने भन्दा पनि के गराएर ठिक हुन्थ्यो भनेर प्रश्न गर्नु र त्यसमा हामीले छलफल गर्नु चाहिँ अझ यो पोजिटिभ हुन्छ होला होइन केही कामै नभएको पनि होइन नि त 15 वर्षमा मै हुर्किरहँदा म पनि मेरो परिवारमा हामी 3 छोरी मात्रै म हुर्किरहँदा पनि मेरो बुवालाई जहिले दबाब थियो कि तिमीले बिहा गर्नुपर्छ अर्को किनकि छोरा जन्माउनु पर्छ सो तर अहिले आइरहँदाखेरि त मैले मेरो बच्चालाई गर्ने जुन व्यवहार हुन्छ त्यो त भिन्न हुन्छ नि त सो केही परिवर्तन छैन भन्दाखेरि पनि परिवर्तन थियो त्यही जमानामा पनि मलाई मेरो बुवाले शिक्षा दिनुभयो तिमी यो काम गर भन्नुभयो होला प्रेरणा दिनुभयो अनि म चाहिँ अभियन्ता हुन पाएँ होला होइन सो म जस्तो धेरै दिदी बहिनीहरू हुनुहुन्छ जसले चाहिँ आफ्नो लाइफमा केही न केही चुनौतीहरू भोगेर पनि एकदमै राम्रो काम गरिरहनु भएको हुन्छ सो यसलाई सकारात्मक पाटाहरू पनि छन् यसको यसलाई दोषै दिने भन्दाखेरि पनि नीति निर्माताहरूले कसरी सोच्छन् त यो नीति बनाउने बेलामा भनेर त्यो कुरामा चाहिँ घोपिनु चाहिँ अझ इम्पोर्टेन्ट हुन्छ होला अनि त्यसको लागि चाहिँ हामीले चाहिँ अलि धेरै अनुसन्धानहरूमा रिसर्चहरूमा चाहिँ लगानी गर्नुपर्छ जुन चाहिँ हाम्रोमा खासै त्यति धेरै हुँदैन होइन किन यो कुराहरू घटिरहेछ किन कुनै नीतिमा कानूनमा चाहिँ समानताको कुरा छ ज्यालामा समानता हुनुपर्छ भेदभाव हुनु हुँदैन भनिरहँदा पनि भेदभाव भइरहेछ भन्ने कुरो चाहिँ एकदम इम्पोर्टेन्ट कुरा हुन्छ त्यसमा चाहिँ अझ धेरै हामीले चाहिँ किन हो भन्ने प्रश्नको उत्तरतर्फ चाहिँ जानलाई चाहिँ एकदमै आई थिङ्क त्यो चाहिँ बेटर वे हुन्छ कि हामीले भोलिको दिनमा के सुधार ल्याउने भन्ने कुरामा सोच्नलाई त्यसको एक दुईवटा कुराहरू चाहिँ जब कामै कम छ भने पछाडि कम्पिटिसन एकदमै धेरै छ अनि तपाईँ चाहिँ यस्तो सिचुएसनमा हुनुहुन्छ कि तपाईँलाई जस्तो काम भए पनि म गर्छु किनकि मलाई चाहिँ खाना लाउनकै धौधौ छ भनेपछि त्यहाँ त्यो हामीले आयलोमा भन्छौँ नि डिसेन्ट वर्किङ कन्डिसन त्यो तर्फ एउटा श्रमिकले सोच्नै सक्दैन क्या किनकि यति बाध्य छ कि त्यो काम लिनलाई अनि यो चाहिँ यो बाध्यतामा भएपछि चाहिँ जब तपाईँ बाध्यतामा हुनुहुन्छ त्यसमा चाहिँ एक्सप्लोइटेसन जोडिँदै आइहाल्छ क्या त्यो तपाईँ आन्तरिक श्रममा होस् कि बाहिर श्रममा होस् तपाईँलाई त्यो काम छोड्न सक्ने अवस्थै छैन तपाईँसँग यो एकदम चोइस भन्ने शब्दको कुनै अर्थै छैन. तपाईँको डिसिजनमा चाहिँ तपाईँको होइन म यो ठिक गर्छु यो गर्दिनँ भन्ने खालको तपाईँले त्यो निर्णय गर्न सक्नु तपाईँको ठाउँमै हुनुहुन्न भने चाहिँ तपाईँले कम्प्रोमाइज गर्नुहुन्छ नि त. सो यसलाई चाहिँ ब्रडर रूपमा हेर्दाखेरि यदि हामीसँग धेरै कामहरू हुन्थे होइन अनि ती कामहरू चाहिँ एकदमै अब डिसेन्ट वर्किङ कन्डिसन्सहरू इन्स्योर भएको काम हुन्थ्यो भने त श्रमिकले चुज गर्थ्यो नि त म यहाँ जान्छु यहाँ जाँदिनँ म यस्तो खालको कामलाई नो भन्छु. तर अहिले सिचुएसनमा त हामीसँग कामै यति कम छ. हरेक वर्ष 5-7 लाख युवाहरू चाहिँ श्रम बजारमा छिर्नुहुन्छ अनि हामीसँग काम चाहिँ जम्मा 1 लाख सिर्जना हुन्छ भन्यो भने त 6-7 लाखको ग्याप हुँदाखेरि हरेक वर्ष त्यो मल्टिप्लाई हुँदा सोच्नु न काम त हामीसँग कहिले पनि नपुग्ने भयो नि त. नपुग्ने मात्रै होइन 10% हाम्रो जो श्रम बजारमा छिर्ने मान्छेलाई पनि पुग्ने काम हामीले अफर गर्न सक्दैनौँ भने त त्यहाँनिर त त्यो इम्प्लोयरलाई पनि त धेरै चोइसेस भयो. सो यो चाहिँ केले प्रेरणा दिने कि यस्तो खालको कामको वातावरण सिर्जना गर्नु पर्यो, कानुनहरू चाहिँ सबै ड्यु डिलिजेन्स फलो गर्नु पर्यो, यो कानुनहरू सबै चाहिँ लागू गर्नलाई चाहिँ यो सबै स्टेक होल्डर, यो न त श्रमिकको मात्रै जिम्मेवारी हो, न त रोजगारदाताको मात्रै, न त सरकारको मात्रै. सो हामीले आइलोमा यो ट्राइपार्टाइट भन्छौँ नि, श्रमिक, रोजगारदाता र सरकार, तिनजनाकै यो एकदमै जिम्मेवारी भएको कारणले गर्दाखेरि चाहिँ यो तिनटै पक्षहरू चाहिँ यसको लागि कतै न कतै यो सक्सेस हुँदा पनि उहाँहरूले यसको श्रेय पाउनुहुन्छ, यो विफल भयो

0: नै म आशावादी चाहिँ छु कि केही सकारात्मक पहलहरू होलान् कि भन्ने कुरामा. अब यत्रो वर्ष अरू विभिन्न किसिमको सरकारहरूले गरेको कामहरू त हामीले देखेको पनि छौँ, कहिलेकाहीँ त्यो राम्रो नतिजा पनि आएको छ कामहरूको. अब अहिलेको सरकारले पनि यसलाई एकदमै जोडदार तरिकाले लिनुभएको छ. इट्स जस्ट कि भन्नलाई त सजिलो नै छ, तर यो जुन मर्यादित श्रमको अवधारणामा सृजना गरेका श्रमहरू के हो भनौँ न कामहरू चाहिँ अलि यसलाई चाहिँ जटिलतापूर्वकै यसलाई सोच्नुपर्छ. किनकि काम म सिर्जना गर्छु र यो चाहिँ डिसेन्ट वर्किङ कन्डिसन भएको टाइपको काम भनेको चाहिँ डिफ्रेन्ट कुरा हो. हामीले धेरै हामीले इम्प्लोयर्सहरूसँग कुरा गर्दाखेरि के भन्नुहुन्छ, अब स्कुलको व्यवसायहरूले के भन्नुहुन्छ भने मैले कति धेरै स्कुलमा मलाई यति धेरै मलाई मान्छे चाहिएको छ, तर खोइ त म यति खोजिरहेको हुन्छु, हामी यति भ्याकेन्सी अनाउन्स गर्छौँ, हामी यो इम्प्लोइमेन्ट सर्भिस सेन्टर जुन हाम्रो रोजगार सेवा केन्द्रहरू छ त्यहाँ गएर भन्छु, तर पनि मैले राम्रो मान्छे पाउँदिनँ भन्नुहुन्छ. अनि श्रमिकहरूलाई गएर सोध्यो भने आधारभूत बेसिक मिनिमम स्यालेरी पनि उहाँहरू अफर गर्नुहुन्न भने हामी किन जाने काम गर्न भनेर. सो काम त छ नि त, उहाँ हेर्नुहुन्छ तपाईँ रोजगारदाताहरूसँग गएर कुरा गर्नुभयो भने तपाईँ कुनै फ्याक्ट्रीमा जानुभयो भने मसँग श्रमिकै छैन भन्नुहुन्छ. हामीले एउटा जुत्ता फ्याक्ट्रीसँग कुरा गर्दा उहाँले के भन्नुहुन्छ, म 1500 जनालाई इटा भट्टामा के भन्नुभयो, म 2500 जनालाई जागिर ल्याइदिन सक्छु, खै त एकजना मान्छे आउँदैन भन्नुभयो रोजगारदाताले. जागिर त छ, तर कस्तो जागिर छ चाहिँ इम्पोर्टेन्ट हो अहिलेको जमानामा. जब हामी श्रमिकलाई यहीँनिर राख्ने र यो वैदेशिक रोजगारीको चक्रमा उड्न जाओस् भनेको त इटा भट्टामा गएर दिनरात एकदमै बोन्डेड लेबर जस्तो काम गर्ने श्रमिकहरू 25,000 होस् न, त्यहाँ को जान्छ, कोही पनि जाँदैन, उनीहरू त बरु यो भन्दा त म बाहिरै जान्छु भन्ने सोच्छु. सो यो चाहिँ वाट भर्सेस वाट पनि हो. काम चाहिँ सिर्जना गर्नु त्यत्रो ठुलो मलाई ठुलो जटिलता जस्तो लाग्दैन, धेरै काम सिर्जना गर्न सकिन्छ, तर त्यो काम चाहिँ हाम्रो आधारभूत जति पनि सोसियल सेक्युरिटीसँग पनि आबद्ध भएको, डिसेन्ट वर्किङ कन्डिसन्सहरू इन्स्योर भएको, अनि रोजगारदाता र श्रमिकहरू बिचमा हुने जुन सम्बन्धहरू हुन्छ कन्ट्र्याक्टदेखि लिएर सबै अप्लिकेसन फुलफिल गरेर गर्ने काम चाहिँ कति हुन्छ भन्ने चाहिँ प्रश्न हो जस्तो लाग्छ. र अहिलेको नयाँ सरकारले पनि काम सिर्जना गर्ने हतारमा यो कुरा, यो जुन आधारभूत कुराहरूमा चाहिँ काम नगरिकन काम सिर्जना गर्ने कुरा मात्रै गर्यो भने फेरि त्यो पनि फेलै हुन्छ जस्तो लाग्छ मलाई.
1: समान कामको लागि चाहिँ समान पारिश्रमिक भनिन्छ संविधान भनौँ, कानुनमा पनि व्यवस्था हुँदा हुँदै पनि व्यवहारमा चाहिँ लागू हुन सकेको छैन भन्ने कुराहरू हामीले गरि पनि सकेका छौँ. यसको मुख्य कारण चाहिँ के देख्नुहुन्छ?
0: यसमा चाहिँ दुई तिनवटा कारण. एउटा चाहिँ कानुन त बन्यो, तर त्यो कानुनको मर्मसँगै आई थिङ्क त्यो हाम्रो सोसाइटल भ्यालुज र नर्म चाहिँ बनेन होला कि. अनि पहिलादेखि नै यो कानुन बन्नुभन्दा अगाडि नै गरिरहेको प्र्याक्टिस जुन थियो नि डिस्क्रिमिनेसन, जस्तो हाम्रो यो कृषि क्षेत्रमा त यो कानुन बन्नुभन्दा अगाडिदेखि नै महिला पुरुष सबै काम गर्थ्यो नि, त्यतिखेर पनि ज्यालामा विभेद थियो क्या, जहिले पनि महिलालाई कम अलिक कम, पुरुषलाई त्यही काम गर्दा अलिक ज्यादा. सो यो चाहिँ कता कता त्यो दौडिँदै त्यो चाहिँ यसलाई चाहिँ मल्टिप्लाई हुँदै हुँदै अहिलेसम्म आइरहँदा पनि अलिकति ज्यालामा विभेद चाहिँ देखिन्छ. अनि अर्को चाहिँ यो हाम्रो ज्याला निर्धारण गर्ने पनि हाम्रो समितिहरू गठन गरेका हुन्छ नि त, यो त सरकारले एउटा ज्याला भने तापनि आफ्नो कमिटिजहरू गठन गरेर पनि त्यो ज्याला निर्धारण गरिन्छ. अनि स्पेसल सेक्टरमा जस्तो चियामा छुट्टै ज्याला निर्धारण गर्न पाइन्छ होइन. सो यस्तो स्पेसल सेक्टर र जुन ज्याला निर्धारण गर्ने कमिटिजहरू समिति बन्या हुन्छ त्यहाँ पनि यो कुराहरू चाहिँ अलि मजासँगले प्रस्टेर आउँदैन, अनि उहाँहरूले चाहिँ कार्यान्वयन गर्ने हो नि त खास. सो त्यो त्यहाँ पनि अलिकति ग्याप छ. उहाँहरूले चाहिँ के भन्नुहुन्छ भने ज्याला निर्धारण एउटा चाहिँ युनिफर्म ज्यालाको एउटा रेट भयो जुन गभर्मेन्ट यति चाहिँ बेसिक आधारभूत मिनिमम स्यालेरी चाहिँ यति हुनैपर्छ भनेर, त्यसपछि कन्टेक्स्ट अनुसार ज्याला निर्धारण समिति जुन बस्छ उहाँहरूले चाहिँ आफ्नो भौगोलिक स्थिति आफ्नो त्यहाँको अर्थतन्त्रलाई चाहिँ विचार गरेर फेरि ज्याला निर्धारण गर्नुहुन्छ नि त. त्यहाँ पनि उहाँहरूको यो महिला र पुरुषको ज्यालामा चाहिँ अहिलेको यो स्थिति, यो भौगोलिक स्थिति, हाम्रो आर्थिक स्थिति यो जिल्लाको यो ठाउँको र महिला र पुरुषले पाउने कुराको जे छ त्यसलाई नै अलिकति निरन्तरता दिइरहेको जस्तो पनि देखिन्छ. सो त्यो कारणहरूले पनि गर्दा र एकैचोटि त्यो त्यसलाई चेन्ज गर्दाखेरि आउने पुसब्याक पनि होला फेरि इम्प्लोयरहरूबाट. उहाँले त यो त सुविधा भयो नि त उहाँहरूलाई त, कि कम पैसा तिर्दा पनि मैले चाहिँ काम पाइरहेको छु भने किन यहाँ यसमा परिवार गरिरहने जबकि कसैले केही भनेको छैन भन्ने खालको कुराहरू पनि हुन्छ. र यो अलिकति चाहिँ अनौपचारिकताबाट औपचारिकतामा जाने बित्तिकै यसमा चेन्जेस चाहिँ आउँछ, किनकि हामी जस्तो अफिसको सेटिङमा त एउटै खालको काम गरिरहेछ भने कि त उसले पेपरै मिलाउनु परेर उसले उसको चाहिँ दुईजनाको दर

0: देखि लिएर उसको चाहिँ टाइटल उसको जबको टाइटल जे छ त्यसमा चेन्ज नल्याइकन त समान एउटै म्यानेजर छ दुवैजना म्यानेजर एउटालाई चाहिँ म 10,000 दिन्छु किनकि महिला हो अनि म पुरुषलाई 50,000 दिन्छु भन्न अलिकति उसलाई गाह्रो हुनसक्छ होइन किनकि त्यो चाहिँ सबै कन्ट्राक्चुअल अब्लिगेसन्सहरूदेखि लिएर यो चाहिँ पेपर वर्कहरू भएको हुन्छ अनि यसमा चाहिँ अब मुद्दा हाल्छौँ भनेर पनि हामी श्रम अदालत जान सक्ने स्थिति हुन्छ सो यो सबै परिवेशले पनि यो गर्न सक्ने र नगर्न सक्ने आधारहरू चाहिँ सिर्जना हुन्छ अनौपचारिक क्षेत्रमा भले यो चाहिँ क्यासमा पैसा दिइन्छ उसले उजुर बाजुर गर्न जानलाई पनि त्यति धेरै प्रमाण हुँदैन किनकि कति धेरै श्रमिकहरू जानुहुन्छ नि त न्यायिक समिति र यही केसलाई लिएर तर उहाँहरूले अन्तिममा गएर यो बुझाउनलाई चाहिँ उहाँसँग इनफ एभिडेन्सै हुँदैन प्रमाणै पुग्दैन होइन सो त्यसले गर्दाखेरि अलिकति औपचारिक सेटिङमा चाहिँ यो अलिक कमै गर्न सकिन्छ होला जति चाहिँ अनौपचारिक सेटिङमा चाहिँ हामीले अझै धेरै गरेर हुन्छ सो यसको एउटा अर्को सल्युसन भनेको चाहिँ यो अनौपचारिकताबाट हामी औपचारिकतामा जाने जुन रणनीति गभर्मेन्टले अप्नाएको छ यसलाई नै अलिक घनेको रूपमा यसलाई सक्सेस चाहिँ गराउनु पनि हाम्रो चाहिँ दायित्व हुन्छ होला
1: राज्यको संयन्त्र प्रभावकारी भएन भन्न चाहिँ कतिको मिल्छ
0: मिल्छ यसलाई त राज्यको संयन्त्र प्रभावकारी नभएकै त हो नि होइन किनभने यो समिति बनाउने अनि यसको त अनुगमन पनि हुन्छ नि त यदि अनुगमन लेबर अफिसहरूले अनुगमन गरेको थियो भने त यो राज्यको प्रणाली त राम्रोसँगले काम गर्थ्यो होला नि त सो यसलाई त्यसरी भन्नलाई पनि एकदम मजाले नै सकिन्छ जस्तो लाग्छ किनकि आफूले बनाएको कानुन आफूले बनाएका नीतिहरू चाहिँ इम्प्लिमेन्ट भएको छ कि छैन भनेर हेर्ने जिम्मेवारी पनि राज्यको नै हो र यो कानुन चाहिँ मैले एकचोटि कानुन बनाएँ अब मेरो काम सकियो भन्ने खालको तरिकाले त राज्य सञ्चालन हुँदैन नि त यो कानुन बनाएपछि यसलाई चाहिँ पूर्ण रूपमा पालना गराउनको लागि पनि राज्यको त्यति नै भूमिका हुन्छ र यदि समान कामको लागि समान ज्याला भन्ने कुराहरू चाहिँ हाम्रो कानुनमा प्रष्ट रूपमा लेखिएका छन् र यसको चाहिँ कार्यान्वयन भएको छैन भने त यसमा कतै न कतै हामीले त राज्यलाई नै क्वेसन गर्न सक्नुपर्छ र यो गर्नु पनि पर्ने कुरा नै हो जस्तो लाग्छ मलाई
1: कार्यक्रम देश परदेशमा हामी श्रम बजारमा महिलाको अवस्था आन्तरिक तथा वैदेशिक रोजगारीका अवसर र चुनौती विद्यमान कानूनी तथा नीतिगत व्यवस्था कार्यान्वयनका कमजोरी र आउँदा दिनमा आवश्यक सुधारका विषयमा श्रम तथा आप्रवासन विज्ञ अधिवक्ता सन्ध्या सिटौलासँग कुराकानी गरिरहेका छौं उहाँसँगको थप कुराकानी बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला
2: प्यारालाइसिस भएका बिरामीहरूको लागि नयाँ आशा नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ तर अब चिन्ता गर्न पर्दैन तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस जस्तै शरीरको एक भाग नचल्ने कमरभन्दा तलको भाग नचल्ने अनुहार एक्कासी बाङ्गो भएको हात गोडाहरू लुलो हुने झमझम गर्ने पोल्ने सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ समयमै रोगको सही निदान उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ त्यसैले आजै सम्पर्क गर्नुहोस् नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-563-509 र मोबाइल 98453-0653।
3: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
4: हाम्रा सेवाहरू
3: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
4: छाती दम निमोनिया खोकी छेरो
3: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
4: मधुमेह सुगर मृगौला रोग पिसाब
3: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
4: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
3: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
4: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
3: युरिक एसिड, बाथ भएको हड्डी खिएको, ढाड कम्बर दुख्ने।
4: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू।
3: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी।
4: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने।
3: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श।
4: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गडा हुने,
3: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड।
4: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
5: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 98478826001।
6: हेलो पिंकी,
7: बोल दिन।
6: एलईडी टीवी किन्न जाने?
7: जान्न।
6: फ्रिज डिफ्रिज किन्न जाउन भने हैन?
7: जान्न।
6: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
7: जान्न।
6: किन?
7: मैले सामान किन्न 17 ठाउँ डुल्नु परे छैन के?
6: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
7: पाइने भएर त जान लाग्यो नि।
6: हो र कहाँ?
7: भन्दिन के?
6: सत्य भन्दिनौ?
7: आई लभ यु पिंकुली भनेको।
6: हो, एसी कुलर पंखा फ्रिज डिफ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
7: बन्जारे इलेक्ट्रोनिक घुराइदाङ।
6: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
8: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
7: बन्जारे इलेक्ट्रोनिक घुराइदाङ।
6: फोन नम्बर
7: 082562452
6: 082562452। पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट सहित उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
9: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल। लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी, नाकबन्ध, जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
6: घुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड घुराहीदाङ। फोन नम्बर 082561210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ।

0: 6.9 डिस्प्ले AI पावर्ड क्यामेरा 2 वर्षको वारेन्टी सहित रेडमी A7 मा 5200 mAh तथा रेडमी A7 Pro मा 6000 mAh पावरफुल ब्याट्री को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्न बारम्बार।
1: यो सम्पूर्ण कुरामा चाहिँ एउटा त महिलाहरूको डाइभर्सिफिकेसन अफ स्किल्स हुन्थ्यो, होइन, जब्सहरू अलिकति डाइभर्स हुन्थ्यो। दोस्रो भनेको महिला दिदी बहिनीहरू फर्केर जब आउनुहुन्छ नि, रिटर्नी भएर आइसके पनि आफ्नै देशमा पनि केही स्वरोजगारीमा उहाँहरू लाग्न सक्ने एउटा स्थिति बन्थ्यो। र यसमा चाहिँ यो चाहिँ अलिकति औपचारिक भएको कारणले गर्दाखेरि यहाँभित्र हुने दुर्व्यवहार नभएको त होइन, तर पनि अलिक न्यून चाहिँ हुन्थ्यो, किनकि यसमा चाहिँ अलिकति राज्यको आँखा पुग्न सक्थ्यो। र यो क्षेत्रमा चाहिँ लेबर इन्सपेक्सन्सको पनि एउटा केही गर्न सकिन्थ्यो नि त। सो त्यो भएको कारणले गर्दाखेरि चाहिँ यो औपचारिक क्षेत्रतर्फ पनि महिला दिदीबहिनीहरू जाने, अनि यो रेकर्डेड हाम्रो नेपालबाट जाँदाखेरि पनि यो मजासँगले जान पाइने, होइन, जुन हामीले घरले श्रमिक भएर जानलाई हामीलाई अझै पनि गाह्रो छ, हामी गार्मेन्ट क्षेत्रमा जाँदाखेरि चाहिँ त्यो कुरामा पनि सहजता छ। सो महिला एकदम खुलेआम मजासँगले म चाहिँ गार्मेन्टमा काम गर्न गएको हुँ, म विदेश गएको हुँ भनेर जान सक्ने अवस्था पनि थियो, जसलाई चाहिँ म एकदम ठुलो कुरो भन्न चाहन्छु, होइन। लुकी छुपी जाने, इन्डियाको बाटोबाट जाने जुन प्रवृत्तिमा चाहिँ यसरी महिलाहरूले आफै निर्णय गरेर जानु पाउनु, सबैजनासँग विदा मागेर जान पाउनुलाई पनि यसलाई चाहिँ ठुलो कुरोको रूपमा हामीले लिन्थ्यौँ। अनि पक्कै पनि यसले महिलालाई चाहिँ अझ धेरै पुरुषलाई पनि गर्छ, धेरै पुरुषहरू जानुभएको छ गार्मेन्ट वर्करको रूपमा, तर महिलाहरूको लागि चाहिँ एकदमै राम्रो एउटा क्षेत्र थियो। त्यो खुम्चिँदाखेरि चाहिँ यसले महिलाहरूलाई अलिक समस्या चाहिँ पार्छ जस्तो लाग्छ मलाई।
2: अलिकति वैदेशिक रोजगारीमा पनि केन्द्रित हौँ, जस्तै यो पछिल्लो समय वैदेशिक रोजगारीमा जानु महिलाहरूको आकर्षण चाहिँ कस्तो देख्नुहुन्छ?
1: महिलाहरूको पहिला पनि आकर्षण थियो नै, होइन, तर अहिले झन बढेर गएको छ, होइन। अब यो चाहिँ सोसियल मिडियालाई पनि म एकदमै धेरै यसको लागि चाहिँ एउटा बिउ रोप्ने काम चाहिँ सोसियल मिडियाले पनि गर्छ होला। अनि यो घुम्ने कल्चर, होइन, जाने नयाँ ठाउँ घुम्ने हेर्ने, अनि सोसियल मिडियामा त्यो आउने कुराले चाहिँ महिलाहरूको कतै न कतै निर्णय गर्ने त्यो क्षमतालाई पनि यसले चाहिँ कतै न कतै कुनै न कुनै रूपमा चाहिँ इन्फ्लुएन्स पनि गरिरहेको हुन्छ। एउटा अर्को धेरै अहिलेको नयाँ जेनेरेसनको महिलाहरू त अलिक उहाँहरूले त हामीभन्दा अलिक धेरै उहाँहरूलाई चाहिँ पहुँच पनि भयो नि त, यो शिक्षामा पहुँच भयो, सोसियल मिडियाले गर्दाखेरि पनि यो आन्तरिक मात्रै होइन कि बाहिर संसारमा पनि के कस्तो कुरा छ भन्ने कुरामा उहाँहरूको अलिकति पहुँच भयो, होइन। र उहाँहरूको एउटा जेनेरेसन चाहिँ बाहिर गइसक्नु भएको कारणले गर्दाखेरि वैदेशिक रोजगारीमा जाने भन्ने कुरो चाहिँ त्यति धेरै नौलो र चुनौतीपूर्ण पनि उहाँलाई नलाग्न सक्छ क्या। यसको अर्को आकर्षण बढ्नुको कारण भनेको फेरि देशमा केही छैन भन्ने कुरा पनि हो, होइन। मलाई चाहिँ देशमा म मेरो स्किललाई मिल्ने खालको सुहाउँदो खालको यहाँनिर चाहिँ कामै छैन त्यही भएको भएर, र धेरै महिला दिदीहरू चाहिँ नेपालमै बसेर पनि त म कहाँ सुरक्षित छु त, मलाई कति धेरै पीडा छ, मलाई कति धेरै भायोलेन्स छ, यति धेरै डिस्क्रिमिनेसन छ भने बरु म योबाट भाग्छु, बाहिर जान्छु, जे होला पीडा पाइहालेँ, पाइनँ भने त पैसा त कमाएर ल्याउँछु भन्ने खालको यो सोचाइले पनि धेरै महिला दिदीबहिनीहरू चाहिँ अहिले चाहिँ वैदेशिक रोजगारी पहिला पनि जानुहुन्थ्यो, अहिले चाहिँ मजाले नै उहाँहरू निर्णय गरेर जानु पनि थाल्नु भएको छ। सो आकर्षण चाहिँ दिनौनी दिन बढी नै रहेछ जस्तो लाग्छ।
2: अर्को प्रसङ्ग भनेको जस्तै यो वैदेशिक रोजगारीमै जाने प्रक्रियामा नेपालमै पनि धेरै झन्झटिला प्रक्रियाहरू छन्, उहाँहरूले चरण चरणमा ठगीमा पर्ने लगायत भनौ न थुप्रै समस्याहरू भोग्नुपर्ने हुन्छ। र त्यसमा अर्को कुरा भनेको एजेन्ट मार्फत जाने र त्यसले गर्दाखेरि विदेशमा गइसकेपछि अलिकति समस्यामा पर्ने, दुःख पाउने भन्ने अनुसारको काम नपाउने, अनि सिप नसिकेर भाषा नसिकेर जाँदाखेरि थप समस्याहरू पनि निम्तिन सक्ने भन्ने कुराहरू पनि अस्ति भर्खर मन्त्रीजीले पनि बताउनु भएको थियो। 70,000 महिलाहरू चाहिँ सिप बिना गएर अथवा भाषा नसिकिकन जाँदाखेरि समस्यामा पर्नुभयो भन्ने कुरा, त्यो अवस्था चाहिँ किन छ?
1: त्यो डेस्पेरेट भएर जो मान्छे माइग्रेट गर्छ, यो जुनै पेसामा पनि, तपाईँ आन्तरिक रोजगारीमा पनि कोही मान्छे मसँग केही छैन अरू उपाय, मैले बाध्यता छ मलाई, म जसरी पनि यो काम गर्छु भन्यो भने उसले त्यहाँ भएका पीडा उत्पीडन सबै सहन्छ क्या। सामान जाला छैन पनि उसले सहन्छ, उसलाई धेरै घन्टासम्म काम लागेको छ भने पनि उसले सहन्छ, त्यहाँ केही दुर्व्यवहार भयो भने उसले सहन्छ, किन सहन्छ भन्ने चाहिँ चुरो प्रश्न हो। किनकि उसलाई त्यहाँबाट त्यो श्रमबाट निक्लिने बित्तिकै अर्को श्रम छैन नि त उसलाई। सो त्यो स्कार्सिटीले गर्दाखेरि चाहिँ मान्छेले कम्प्रोमाइज गर्छ। सो हाम्रो महिला दिदी बहिनीलाई पनि यहाँ उहाँले उहाँको उहाँहरूले खासै यति धेरै यहाँ त झन् नेपाल भित्रै चाहिँ हामीसँग उहाँले पाउने उहाँले रोजगारीको अवसर पाउने एकदमै न्यून चान्सेसहरू छ। वैदेश रोजगारीमा दुःख गरेर जानुहुन्छ, त्यहाँ पुगिसकेर त्यहाँ पनि उहाँहरूलाई केही किसिमको हामी उहाँ समस्यामा पर्नुभयो भने पनि उहाँहरू त्यसलाई सहेरै बस्नुहुन्छ कि धेरै जसोले चाहिँ। अर्को भनेको किन यत्रो धेरै उहाँहरू यही नेपालीबाट ठगीमा पर्नुहुन्छ भन्दाखेरि वैदेशी रोजगारीमा जाने भन्ने कुरो अझै पनि मान्छेले मजाले खुल्याम भन्न सक्ने स्थिति धेरै महिला दिदीबहिनीलाई छैन पनि नि त, किनकि यसको चाहिँ आफ्नै स्टिग्माको पाटो पनि छ। ए वैदेशी रोजगारीमा वा विदेश जाने भन्ने बित्तिकै फटा भई अब नराम्रो काम गर्न गइयो होला त्यहाँ गएर अब सबै दिदीबहिनीहरूलाई प्रायलाई के विदेशमा गएर आएपछि यसलाई कसै न कसैले त केही हिंसा गरे होला भन्ने जुन हाम्रो दृष्टिकोण छ, सोसाइटीको दृष्टिकोण छ, त्यसले पनि कति हदसम्म त महिलाहरूलाई खुल्याम निर्णय गरेर यो सबैसँग सहमति लिएर जान सक्ने स्थिति नै छैन। धेरै महिला दिदीबहिनीले के गर्नुहुन्छ, आफ्नो घर परिवारको धेरै साथीभाइ मान्छेलाई भन्नु नै भएको हुँदैन, नभनेपछि के हुन्छ कि उहाँले त्यो सपोर्ट पनि पाउनुहुन्न नि त। यदि मैले चाहिँ मेरो आफन्तहरूलाई भने कि म वैदेशिक रोजगारीमा जाँदैछु के गरौँ भने मैले सल्लाह मागे भने पो मैले सल्लाह पाउँछु, त अब म के गर्छु, म आफ्नो परिवारहरू कसैलाई भन्दिनँ किनकि मलाई डर छ मैले भने पनि यिनीहरूले मलाई जान दिँदैनन् वा केही न केही भन्छन्, बरु म मैले फेसबुकमा भेटाएको साथी होला वा मैले मेरो साथीबाट चिनेको कोही अरू साथी होला उनीहरूलाई चाहिँ म अलि धेरै विश्वास गरेर उनीहरूको चाहिँ साथ लागेर चाहिँ म वैदेशिक रोजगारको बाटो तय गर्छु। सो यो डिफरेन्सले गर्दाखेरि पनि नेपालदेखि नै उहाँहरू चाहिँ समस्यामा पर्दै जानुहुन्छ, अनि त्यसको चाहिँ इफेक्ट भनेको वैदेशिक रोजगारीको यात्रामा पनि भयो र उहाँ पुगिसके पनि सकेपछि पनि समस्या पर्ने कुराहरू हुन्छ भने फर्किँदा पनि उहाँहरूलाई त्यो समस्याबाट चाहिँ उहाँहरू चाहिँ भाग निकिन्न सक्नुहुन्न। सो यो चाहिँ एकदमै चक्र बन्न जान्छ क्या। तर त्यो भनिरहँदा कोही कोही महिलाहरू चाहिँ सबै मेरो आफ्नो चाहिँ अब हामीले त्यसमा रिसर्च पनि टन्नै गराएको छ, सबै इन्टरमिडिएटको थ्रुबाट जाने महिलाहरूले चाहिँ गएर उहाँ दुःखै पाउँछन् भन्ने पनि यो न्यारेटिभ पनि गलत हो है, किनकि कति धेरैजना चाहिँ हाम्रो इन्टरमिडिएट युज गरेर जानुहुन्छ तर उहाँहरू एकदमै राम्रो काम गरेर कति सक्सेस स्टोरिजहरू पनि छ। सो यसलाई चाहिँ कुनै एउटा सेक्टरमा कुनै एउटा ग्रुप अफ पिपल वा एउटा एक्टरलाई एकदमै धेरै बर्डन वा एकदमै धेरै एक्सपेक्टेसन राख्नु पनि गलत हो नि त, कि एउटा एजेन्ट चाहिँ खतरा भइरहे भए मेरो वैदेशिक रोजगारीको यात्रा सफल हुन्थ्यो भन्ने सोच्नु पनि गलत हो। कतिजना दिदीबहिनीहरू पुरै कानुनी प्रक्रिया पुऱ्याएर सबै कुरा गरेर सिप लिएर अनि भाषा सिकेर होइन सबै कुरा गरेर गएको महिला दिदीबहिनीहरू दुःख पाउनु भएको स्थितिहरू छ होइन। सो यसको क्रक्स चाहिँ के हो भन्दाखेरिमा हामीले यहाँ जति नै प्रिपेरेसन गऱ्यौँ भने पनि सर्टेन कुरा चाहिँ हाम्रो हातको बाहिर छ, त्यो भनेको चाहिँ रोजगारदाता कस्तो पर्छ र त्यो रोजगारदाताले चाहिँ आफ्नो देशको कानूनलाई कतिको पालना गर्छ। यो चाहिँ वैदेशिक रोजगारीमा जाने सबै क्षेत्रमा लागू नभए पनि घरेलु श्रमिकको रूपमा जानेहरूको लागि चाहिँ एकदमै महत्वपूर्ण प्रश्न हो क्या। औपचारिक क्षेत्रमा जानेहरू श्रमिकको लागि चाहिँ रोजगारदाता खराब पर्यो भने त उनीहरूसँग त विभिन्न कानूनी पाटोहरू छ, उनीहरूले आफ्नो रोजगारदाताको विरुद्धमा मुद्दा हाल्छन् होइन, त्यो आफ्नो एजेन्सीभित्र त्यो जुन इन्डस्ट्रीभित्रको ड्यू डिलिजेन्स हुन्छ, त्यहाँनिर चाहिँ ग्रिभेन्स ह्यान्डलिङ मेकानिजम हुन्छ, त्यो हुन्छ। तर जो चाहिँ एउटा घरमा जान्छ उसको लागि त त्यो घरको इन्भाइरोमेन्ट कस्तो छ भन्ने कुराले एकदमै ठुलो म्याटर गर्छ नि त। अनि यहाँबाट चाहिँ एकदम राम्रो इन्टेन्सनले त्यो इन्टरमिडिएटले राम्रो सोचेर पठाएको होला, हाम्रो पठाउने जुन संस्था हुनुहुन्थ्यो उहाँले पनि एकदमै राम्रो सोचेर पठाउनु भएको पनि हुनसक्छ, तर उहाँ गएर उहाँको हातभन्दा बाहिरको कुरा भनेको श्रमदाता रोजगारदाता कस्तो छ। सो यो सम्पूर्ण डिस्कसन्समा एकदम इम्पोर्टेन्ट कुरा भनेको चाहिँ गभर्मेन्ट टु गभर्मेन्टको नेगोसिएसन कस्तो भएको थियो, र यदि हाम्रो श्रमिकले चाहिँ मेरो रोजगारदाता यस्तो छ है भनेपछि भलै त्यो घरभित्रकै सेटिङ भए पनि उसले चाहिँ रिड्रेसलको एक्सेस कस्तो हुन्छ भन्ने प्रश्न चाहिँ महत्वपूर्ण हुन्छ। न त कि हामी चाहिँ अहिले के गर्छौँ भने हाम्रै नेपालभित्रकै मान्छेहरूलाई चाहिँ यिनीहरूले गर्दाखेरि यो खराब भयो मात्रै भन्छौँ, तर उनीहरूको हातभन्दा बाहिरको कुरा जब डेस्टिनेसन कन्ट्रीको इम्प्लोयरै ब्ल्याकलिस्टेड थियो, इम्प्लोयरै खराब छ र हाम्रो श्रमिकले चाहिँ त्यहाँ ज्यादा यदि भोग्नु पर्यो भने त त्यसको त रिड्रेसल मेकानिजम अर्कै हुन पर्यो नि त। सो आई थिङ्क यो पाटोहरूबाट सोच्न पनि एकदमै जरुरी छ।
2: सरकार जीटीजी को जुन हाम्रो कुरा अघि चलिरहन्छ बेला धेरै देशहरुमा छैन अहिले त्यो चाहिँ अझै बढाउनु पर्छ भन्ने कुरा अलिकति तपाईले प्रश्न पार्दिनु भएको छ त्यसको महत्व चाहिँ के हुन्छ खासमा
1: यो जीटीजी भनेको चाहिँ कम्तीमा दुईटा सरकार बीच हुने नेगोसिएसन पनि हो नि त यहाँ चाहिँ पठाउने श्रमिक पठाउने सरकारले पनि आफ्ना कुराहरू राख्छन् कि मेरो श्रमिकलाई चाहिँ यति न्यून यति चाहिँ यो चाहिँ मिनिमम मलाई यति चाहिँ उसको राइट्सहरू चाहिँ इन्स्योर भएको हुनुपर्छ सो यो पुरै यो चाहिँ राइट बेस्ड अप्रोचको फिलोसफीमा हो कि न त कि प्रोटेक्सनको बेस्डको अप्रोचको फिलोसफीमा जो अब हामी राइट बेस्ड अप्रोच भन्छौँ भने जो श्रमिक जान्छ उसका विभिन्न अधिकारहरू हुन्छन् र त्यो अधिकारहरू चाहिँ ऊ यहाँबाट आफ्नो देश छोडेर अर्को देश पुगिन्जेलसम्म र त्यहाँ काम गरिरहेर त्यहाँबाट फर्किएर आफ्नो देश आइन्जेलसम्म चाहिँ ती अधिकारहरू चाहिँ सुनिश्चित हुनु पर्यो उसको होइन त्यो भएको कारणले गर्दाखेरि हामी जति पनि बायलेटरल एग्रिमेन्ट्स को कुराहरू गर्छौँ हामी यो जीटूजी नेगोसिएसन्सका कुराहरू गर्छौँ यो चाहिँ एकदमै राम्रो प्लेटफर्म हो जहाँ दुवै पक्षको सरकारले चाहिँ बसेर आफ्नो काम होइन अनि आफ्नो वातावरण आफ्नो श्रमिकको अधिकारका बारेमा चाहिँ समीक्षा गर्न पाउँछ अनि एकचोटि हामीले बायलेटरल एग्रिमेन्ट साइन गरिसके पछाडि के हुन्छ भने बायलेटरल एग्रिमेन्टमा त बेसिक मिनिमम हाम्रो लेबर राइट्सका कुराहरू त इन्स्योर भएको हुन्छ जसमा चाहिँ अब बेसिक जस्तो भनौँ न उसले पाउनुपर्ने पारिश्रमिक तोकिएको हुन्छ उसले काम गर्नुपर्ने 8 घण्टाको बारेबाट तोकिया हुन्छ उसले पाउनुपर्ने छुट्टीको बारेबाट तोकिया हुन्छ उसले पाउनुपर्ने सामाजिक सुरक्षाको बारेबाट तोकिया हुन्छ उसले चाहिँ घर आउन पाउने अधिकारका बारेबाट कुराहरू तोकिया हुन्छन् सो त्यति हुने बित्तिकै चाहिँ उसले चाहिँ कुनै न कुनै रूपमा यी कुराहरू भएनन् भने चाहिँ मसँग कानुनी उपचार जान पाउने मेरो बाटो छ भनेर एउटा श्रमिक पनि बलियो बन्छ कि मसँग यति यति अधिकार छ र यो कुरामा मलाई कहीँ केही समस्या भयो भने म यहाँ जान्छु भनेर ऊ प्रष्ट हुन्छ ऊ बलियो बन्छ भने सरकारलाई पनि पठाउने देशको सरकारलाई पनि मैले मेरो श्रमिकको लागि चाहिँ यति यति कुराको लागि माग गरेको छु त्यो भएन भने मैले चाहिँ त्यसलाई निगरानी गर्नुपर्छ हेर्नुपर्छ र त्यो मोनिटरिङको मेकानिजम र केही पर्यो भने म पनि उसको तर्फबाट चाहिँ यसमा वकालत गर्छु वा उसलाई चाहिँ संरक्षण दिन्छु भन्ने खालको पठाउने देशको गभर्मेन्टमा पनि त्यो एउटा त्यो कुराको चाहिँ बीजारोपण हुन्छ भने जो चाहिँ हामीलाई होस्ट गर्ने कन्ट्री हुन्छ डेस्टिनेसन कन्ट्रीको गभर्मेन्टलाई पनि मैले यति कुरा चाहिँ इन्स्योर गराएछ भनेपछि यसलाई चाहिँ फुलफिल गर्नुपर्ने मेरो चाहिँ अब्लिगेसन हो भनेर उसले त्यसलाई चाहिँ सिरियसली लिन्छ सो यो तिनै तर्फबाट चाहिँ आफूले गर्नुपर्ने कामहरूमा चाहिँ प्रष्टता पनि आउँछ एउटा त्यो भयो अर्को चाहिँ हामीले बायलेटरल एग्रिमेन्टहरू गरिसके पछाडि चाहिँ एकचोटि एग्रिमेन्ट गर्ने चुपलाएर बस्ने होइन नि त यसको समीक्षा हुन्छ टेक्निकल कमिटीको मिटिङ भलै हाम्रो त केसमा खासै टेक्निकल कमिटीको मिटिङ कुनैमा पनि बसेको छैन होइन तर हामीले त लेखा हुन्छ क्या बायलेटरल एग्रिमेन्ट कि हरेक 2 वर्षमा चाहिँ हामी फेरि समीक्षा गर्छौँ टेक्निकल कमिटीको मिटिङ बस्छ त्यो मिटिङमा चाहिँ हामीले यो सबै कुराहरू चाहिँ श्रमिकहरूको 2 वर्षभित्रमा श्रमिकहरूले चाहिँ होइन बायलेटरल एग्रिमेन्ट त गर्यो तर मलाई चाहिँ एकदमै दुःख मात्रै भयो वा मलाई चाहिँ रोजगारीमा यस्ता यस्ता समस्या भयो भन्यो भने गभर्मेन्ट अब यो टेक्निकल कमिटीको मिटिङमा चाहिँ उसले यो प्रष्ट पार्छ क्या कि तपाईँ हाम्रो बायलेटरल एग्रिमेन्टमा यो कुरा भएको थियो तर पनि अझै हाम्रो श्रमिकहरूले चाहिँ यो समस्याहरू भोगिरहनु परेको छ भनेर श्रमदाताको देशको हाम्रो रिप्रेजेन्टेटिभसँग कुरा हुन्छ सो यसले चाहिँ कतिवटा कुराहरू चाहिँ समाधान पनि गर्छ त्यसले त्यो भएको कारणले गर्दा पनि यसको महत्व चाहिँ अलिक बढी नै हुन्छ अब जस्तो कोभिडको सिचुएसनमा जहाँ कसले ल्याउने वा कसले पठाउने भन्ने कुराको अनिवलता थियो नि हो यस्तो खालको कुरामा पनि एग्रिमेन्टमा बोलेका कुराहरू थिए भने हामीलाई अझ सहज हुन्थ्यो कि हामीले चाहिँ जो देशमा हाम्रो श्रमिकहरू जानुभएको छ त्यो देश हामीले लेखेको थियौँ बायलेटरल एग्रिमेन्टमा भने उनीहरूको दायित्व हुन्छ उनीहरूको अप्लिकेसन हुन्छ कि सेफली उनीहरूलाई चाहिँ आफ्नो देश फिर्ती पठाउने हो यस्ता कुराहरू पनि बोलिएको हुन्छ सो यसको चाहिँ महत्व चाहिँ एकदमै हुन्छ
2: यो अलिकति तथ्याङ्कमा पनि जान्नु चाहे तपाईँ अनुसन्धान पनि गरिरहनु भएको हुन्छ यो क्षेत्रमा अलिकति दखल दिनुभएको भएर समस्यामा पनि विशेष गरी यो हामीले अलिकति हिंसाका कुराहरू गर्छौँ होइन ठगीका कुराहरू गर्छौँ त्यसको बारेमा अलिकति तथ्याङ्कहरू थाहा पाउनु भएको छ वैदेशिक रोजगारीमा चाहिँ यति भइरहेको छ अथवा नेपालमा त्यस्तो केही छ भन्ने खालको
1: अहिले त मलाई रिसेन्ट त थाहा छैन तर हाम्रो फरेन इम्प्लोइमेन्ट बोर्डले वैदेशिक रोजगार बोर्डले सधैँभरि निकाली नै रहेको हुन्छ नि त यसको तथ्याङ्कहरू के कति हाम्रो यो डिपार्टमेन्ट अफ फरेन इम्प्लोइमेन्टमा पनि यसको चाहिँ उजुरीहरू कति परे भन्ने खालका तथ्याङ्कहरू छन् जुन भए भयावह नै छ भन्नु पर्छ हैन जुन हामीले अब हरेक दिन दुई तीन वटा चाहिँ मृत्यु भएको केसहरु पनि हामीले आइराछ भनेर भनेको हामीले भखरै पनि यो फरेन एम्प्लॉयमेन्ट बोर्डको रिपोर्टरमा हामीले देखिरा हुन्छम अंगभंग भएका र मृत्यु भएका श्रमिकहरु नै हामी दैनिक जस्तो 10 जना जस्तो ल्याउँछम भन्नेले नै एउटा आकलन गर्छ नि कि हामी हाम्रो सिचुएसन कस्तो छ भन्ने कुरामा हैन हरेक दिन जस्तो 3000 देखि 35000 जना श्रमिकहरु विदेशी रोजगारको यात्रा तय गर्नुहुन्छ र हरेक दिन हामी 8 देखि 10 वटा चाहिँ अंगभंग र मृत्यु भएको व्यक्तिहरुलाई चाहिँ रिसिभ गर्छौं भन्नेबित्तिकै हाम्रो हिंसाको कुराहरु प्रत्यक्ष देखिएका कुराहरु पनि अब यसलाई चाहिँ धेरै नै मान्छु म हैन त्यो भएको कारणले गर्दाखेरि अनि कति वटा केसेसहरु चाहिँ हाम्रो रिपोर्टै हुँदैन के किनभने महिलाको हिंसाको कुरा पनि एकदमै त्यो एकदमै चुनिएपछि मात्रै यो चाहिँ बाहिर आउँछ र पुरुषको हिंसा पनि उति नै छ क्या सो जहिले पनि हामीले हिंसा भन्ने बित्तिकै चाहिँ महिलामाथि हुने हिंसा र दुर्व्यवहारमा चाहिँ हाम्रो सबै हाम्रो डिस्कसन्सहरू केन्द्रित हुन्छ तर मैले अघि जुन आकलन दिइरहेको थिएँ 8-10 जना अंगभंग भएर वा मृत्यु भएर आउनुहुन्छ हरेक दिन त्यहाँ हेर्नुभयो भने त 0.5% पनि महिला हुन्न भनेको हरेक दिन आउनेमा एउटा पनि एकजना महिलाको बढी हुने वा अंगभंग हुने केस पनि कमै छ भनेको यति धेरै पुरुष पनि त यो समस्याबाट ग्रसित हुनुहुन्छ सो यो चाहिँ महिला र पुरुष भनेर हामीले दुई तर्फको एडभोकेसी गर्नुभन्दा पनि सरकारले चाहिँ मेरो नागरिकको भनेर चाहिँ यसलाई चाहिँ एड्रेस गर्न जरुरी छ महिला जति महिलाको कुरा जति सनसनीपूर्ण हुन्छ केही भयो हुने बित्तिकै एकदमै ठुलो कुरो बन्छ महिलाको होइन किनकि हामी अहिले पनि त्यो प्रोटेक्सनिस्ट अप्रोचमा छौँ नि त ओहो हाम्रो त इज्जतै गुम्यो महिला दिदी बहिनीलाई केही भयो भने होइन यस्तो राष्ट्रकै इज्जत गुम्यो भन्ने खालको कुराहरू पनि अभिव्यक्तिहरू पनि हामीले धेरै सुनेका छौँ होइन त्यही भएर ब्यान लगाइहाल्नुहुन्छ उहाँहरूले तर पुरुषहरूको पनि त्यति नै समस्या छ नि त हरेक दिन पुरुषहरू यति तातो घाममा काम गरेर आउनु भएको छ अंगभंग भएर आउनु भएको छ त्यो भन्दा पनि पुरुष फर्केर आएर चाहिँ के गर्दै हुनुहुन्छ उहाँको चाहिँ लाइफस्टाइल कस्तो छ भनेर तपाईँले अलिकति हेर्न खोज्नुभयो भने म्याक्सिमम 40-45 भन्दा माथिको पुरुषहरूलाई तपाईँ डायलासिस सेन्टरमा भेट्नुहुन्छ नि धेरैभन्दा धेरैको किडनीमा समस्या छ धेरै विदेशी रोजगारीबाट आउनुभएको व्यक्तिहरूमा केही न केही समस्याहरू हुन्छ नि यो हेल्थ वाइजको समस्यामा पनि धेरैजनाहरू पर्नु भएको छ र त्यो मल्टिप्लाई हुँदै जान्छ किनकि अब यो अहिले यस्तो गर्मी छ यहीँ यस्तो गर्मी छ यो गर्मी यो तापक्रम बढ्ने यो अरू प्रदूषणका कुराहरूदेखि लिएर ग्लोबल वार्मिङको कुराहरूले गर्दाखेरि पनि आई थिङ्क त्यसको प्रत्यक्ष असर हाम्रो श्रमिकहरू जो चाहिँ बाहिर काम गर्नुहुन्छ क्या भित्रको सेटिङमा भन्दा पनि त कन्स्ट्रक्सन अनि बाहिरै गर्नुहुन्छ एग्रिकल्चरमा जानुभएको साथीहरू पनि बाहिरै काम गर्नुहुन्छ धेरै जस्तो रोडमै हुने कामहरू गर्नुहुन्छ होइन सो त्यसले गर्दाखेरि त्यसको प्रत्यक्ष भार चाहिँ नेपालबाट जानुभएको श्रमिकहरूले एकदमै धेरै नै भोग्नुहुन्छ र यसको चाहिँ अबको 8-10 वर्षमा चाहिँ हामीले यसको इफेक्टहरू पनि हेल्थ वाइज क्राइसिस चाहिँ एकदमै नै भोग्छौँ हामीले धेरैजना अहिले फर्केर आउनु भएकोमा पनि धेरै समस्याहरू देखिएको छ सो यसको एकदम राम्रो जवाफ भनेको के हुन्छ तपाईँको प्रश्नको भन्दा उहाँ समस्या परेको कुरा त हामीले सोचिरहेको थियो अलिअलि देखिरहेको थियो तर अब एउटा युवा नै भन्छु नि म 40-45 वर्षको मान्छे 50 पनि नकाटेको मान्छे आएर ऊ चाहिँ लाइफ लङ चाहिँ मेडिसिनमा बस्नुपर्ने भन्ने कुरा चाहिँ एक त हामी जस्तो राज्य जहाँ चाहिँ यति धेरै स्रोतहरू छैन अनि त्यो कारणले गर्दाखेरि चाहिँ आई थिङ्क त्यो पनि एकदमै त्यो पनि समस्या हुन्छ होला अब चाहिँ
2: महिलाको लागि सुरक्षित वातावरण अब त्यो ठगेको सम्भावना कम अथवा त्यो देशमा होस् वा विदेशमा आन्तरिक श्रम बजारमा होस् वा बाहिरी श्रम बजारमा होस् त्यसको सुनिश्चितताका लागि अब चाहिँ सरकारले के गर्नुपर्छ
1: सरकारले चाहिँ आन्तरिक रोजगारीलाई पनि एकदमै राम्रोसँगले मिहिन रूपमा चाहिँ त्यसलाई चाहिँ उहाँहरूले चाहिँ एकदम यसलाई प्रायोरिटीमा त राख्नुभएको छ तर महिला र पुरुषको काम वा महिलाको जुन हाम्रो सोसल परिवेशलाई पनि मध्यनजर गरेर यस्तो फ्लेक्सिबल आवर अफ वर्कमा चाहिँ विशेष ध्यान दिनुपर्छ जस्तो लाग्छ मलाई होइन किनकि महिलाहरूलाई चाहिँ सधैँभरि उहाँको आफ्नो घराइसी काम होइन घर बालबच्चा हेरचाह सबै सकिएपछि रहेको समयमा चाहिँ उहाँहरूले काम गर्नुहुन्छ धेरैभन्दा धेरै महिलाहरू चाहिँ होइन सो त्यो फ्लेक्सिबिलिटी हुनुपर्छ होला जसले गर्दा उहाँहरूलाई चाहिँ यो श्रममा आउनलाई चाहिँ प्रोत्साहन गर्छ एउटा अर्को भनेको यही सामान ज्याला का कुराहरूलाई हैन र यो महिलाहरूले चाहिँ यो काम गर्न सक्दैनन् होला वा महिलाहरूको क्षमतामै जुन प्रश्न गरिन्छ त्यो खालको वातावरणहरू कानूनमा चाहिँ गरिँदैन भने पनि व्यवहारमा गरिरहेको कुरालाई चाहिँ यो व्यवहारबाट पनि कसरी हटाउने हैन त्यसमा चाहिँ राज्यको अलि अझ धेरै निगरानी राज्यले चाहिँ त्यसलाई चाहिँ अझ त्यो मेकानिजममा पनि स्ट्रक्चरलमा पनि काम गर्नुपर्छ जस्तो लाग्छ
3: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै
4: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ
3: डाक्टरद्वारा दिइने सेवाहरू
5: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा
3: अनुहार हड्डी भाँचिएको जोड्ने
5: दाँतको एक्सरे सेवा
3: सामान्य तथा जटिल दाँत निकाल्ने
5: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा
3: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई
5: मेसिनबाट जरेदेखि दाँत फरिने
3: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार
5: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार
3: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार
5: साथै
4: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
5: बाङ्गोचिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा
6: सम्पर्क डी नोभा डेन्टल क्लिनिक ट्राफिक रोड घोराही दाङ दीप ज्योति अस्पतालको 20 मिटर माथि फोन 082-5625-707
5: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा
3: विशेषज्ञ डाक्टरी सेवाहरू
5: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा
3: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा
7: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
3: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
3: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ
5: सम्पर्क फोन 082-5590-079 मोबाइल नम्बर 98478-10-030 र 98229-54555
8: MBBS MD न्यूरोसाइकाटिक टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भुसाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घोराही दाङमा आउँदै हुनुहुन्छ
9: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
8: डाक्टरद्वारा दिइने सेवाहरू
9: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी
8: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार
9: मन आत्तिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा केही आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने
8: छारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने बहकिने रिसाउने दोष लगाउने अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार
9: जाड रक्सी चुरोट गाँजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा
10: बिरामी जाँच्ने मिति यही श्रावण 9 गते शनिबार
11: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 082-5590-410 मोबाइल नम्बर 98478-28913 र 98095-12871
3: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
12: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 98-43-00-88-04 98-43-00-88-04 www.pashupatiicare.com
13: सीता के भयो तिमीलाई घुम्सेर बसेछौ
14: के हुनु नि बिहे भएको 6 वर्ष भइसक्यो बच्चा बच्चेको लागि कति ठाउँ देखाए कति ठाउँ तर केही सिप चलेन अब त आश्रै मरिसक्यो
13: के कुरा गर्छ निनले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आत्तेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
14: ए ठिकै छ म जानु त धेरै ठाउँ गए अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
15: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
16: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
15: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहिदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847423572।
17: खुशीको खबर
18: एसी उत्तीर्ण गरी प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य निर्माण गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने दाङको प्रतिष्ठित रजना टेक्निकल कलेजमा शैक्षिक सत्र 2083-84 का लागि सिचै भिटी अन्तर्गत सञ्चालन हुने 3 वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा डिप्लोमा इन जियोमेट्रिक्स इन्जिनियरिङ कार्यक्रमहरूमा भर्ना खुलिसकेको छ।
17: हाम्रा विशेषताहरू:
19: आधुनिक प्रयोगशाला,
17: अत्याधुनिक सर्वेक्षण उपकरण,
19: अनुभवी प्रशिक्षक,
17: व्यवहारिक तथा परियोजना आधारित सिकाइ,
19: नियमित फिल्ड भिजिट र रोजगारी मुखी शिक्षा सहित अध्ययन गराइने
17: सुनौलो अवसर अब तपाईँको पहुँचमा छ। सिभिल इन्जिनियरिङ मार्फत भवन, सड़क, पुल, खानेपानी तथा अन्य पूर्वाधार विकास क्षेत्रमा दक्ष प्राविधिक बन्न चाहनुहुन्छ भने जियोमेट्रिक्स इन्जिनियरिङ मार्फत सर्वेक्षण, जीआईएस, जीपीएस, डिजिटल म्यापिङ तथा भू स्थानिक प्रविधिको क्षेत्रमा आकर्षक करियर निर्माण गर्नुहोस्।
19: सीमित सिट तथा छात्रवृत्तिको अवसर उपलब्ध भएकाले ढिला नगर्नुहोस्।
17: आजै रजना टेक्निकल कलेज घोराए 18 दाङमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
18: साथै कक्षा 11 विज्ञान, व्यवस्थापन, शिक्षा र कानून संकायमा धमाधम भर्ना लिइरहेको जानकारी गराउँदछौ। सम्पर्क श्री मावी रजना टेक्निकल कलेज घोराई 18 रजना दाङ।
17: सम्पर्क फोन नम्बर 082-562-204,
18: सम्पर्क मोबाइल नम्बर 9857-30672 र 9869-64-848।
20: रजना टेक्निकल कलेज गुणस्तरीय प्राविधिक शिक्षा, संयुक्त जनशक्ति र सफल भविष्यको आधार।
21: मध्य पश्चिम ट्याङ्क यति बेला बिहानको 9 बजेको छ।

बिहान 9 बजेको मध्य पश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका समस्यालाई 500 दिनभित्र चरणबद्ध समाधान गर्ने नीति सरकारले अवलम्बन गरेको बताउनु भएको छ। राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाब दिँदै मन्त्री रावलले भूमि समस्यालाई सामाजिक न्यायसँग जोडेर प्राथमिकताका साथ सम्बोधन गरिने प्रतिबद्धता जनाउनुभयो। काठमाडौँ उपत्यकाका विभिन्न ठाउँ र नदी किनारबाट हटाइएका तथा अहिले होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी परिवारको दीर्घकालीन पुनस्थापनाका लागि सरकार संवेदनशील रहेको मन्त्री रावलको भनाइ छ। तत्कालको राहत स्वरूप प्रति परिवार 25,000 रूपियाँ र 3 महिनाको घर भाडा स्वरूप मासिक 15,000 रूपियाँ उपलब्ध गराई उनीहरूलाई नियमित जीवनमा फर्काउने सरकारको उद्देश्य रहेको उहाँले बताउनु भएको छ। यस परियोजनाका लागि पर्याप्त बजेटको व्यवस्था गरिएको र भूमिहीन एकिन भएका परिवारलाई नागरिकताका आधारमा उपयुक्त ठाउँमा जग्गा उपलब्ध गराउने कार्य भूमि समस्या समाधान समितिले अगाडि बढ़ाइएको जानकारी दिनुभएको छ। भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीको तथ्याङ्क प्रस्तुत गर्दै मन्त्री रावलले अहिलेसम्म 1,03,140 भूमिहीन दलित, 1,86,860 भूमिहीन सुकुम्बासी र 9,54,065 अव्यवस्थित बसोबासी गरी कुल 12,47,469 निवेदन प्रमाणीकरणका क्रममा रहेको बताउनु भएको छ। लुम्बिनी प्रदेश सभाको 8 अधिवेशन अन्तर्गत 15 बैठक आज दिउँसो 1 बजे बस्ने भएको छ। बैठकमा आर्थिक वर्ष 2083-84 विनियोजन विधेयकमाथिको समूहीकृत छलफललाई निरन्तरता दिइनेछ। बैठकको शुरूमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफमा स्वास्थ्य मन्त्री रामजी प्रसाद घिमिरे, युवा तथा खेलकुद मन्त्री सन्तोष कुमार पाण्डे तथा मुख्यमन्त्री चेतनारायण आचार्यले दिने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ। त्यसपछि भौतिक पूर्वाधार विकास मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय, उद्योग पर्यटन तथा यातायात मन्त्रालय तथा आन्तरिक मामिला तथा कानून मन्त्रालयसँग सम्बन्धित विनियोजन शीर्षकहरूमाथि समूहीकृत छलफल हुने प्रदेश सभा सचिवालयले जनाएको छ। चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा घर जग्गा कारोबारमा सुधार आएको छ। गत आर्थिक वर्षको तेस्रो त्रैमासिक तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा कारोबार रकम करिब दोब्बर भएको छ। चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकमा 1,83,90,00,00,000 रूपियाँ बराबरको घर जग्गा खरिद बिक्री भएको केन्द्रीय बैंकले बताएको छ। आर्थिक वर्ष 2081-82 तेस्रो त्रैमासिकमा 1 खर्ब बराबरको घर जग्गा खरिद बिक्री भएको थियो। चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकमा कारोबारको संख्या अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा 6.42% बढ़ेको बैंकले जनाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो कारोबार संख्या 4.52% घटेको थियो। यस अवधिमा 7 प्रदेशमा घर जग्गा कारोबारको कुल मूल्य गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढ़ेको छ। यस अवधिमा बागमती प्रदेशमा सबैभन्दा धेरै 131.52% र मध्य प्रदेशमा सबैभन्दा कम 22.67% कारोबारको कुल मूल्य बढ़ेको बताइएको छ। र नवलपरासीको पाल्नी नन्दन गाउँपालिकाका अध्यक्ष बैजू प्रसाद गुप्ता विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। 3,45,79,000 रूपियाँ बराबरको गैर कानूनी सम्पत्ति आर्जन गरेको दावी सहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुप्ता विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको। अख्तियारले गाउँपालिकाका अध्यक्ष पदमा निर्वाचित भएको मिति 2074 असार 20 गतेदेखि 2079 असार 28 गतेसम्म गुप्ताले आर्जन गरेको सम्पत्तिको जाँच गरेको थियो। छानबिनका क्रममा गुप्ता र उहाँका परिवारको कुल आय 3,51,52,620 रूपियाँ पुष्टि भएको छ भने त्यही अवधिमा खर्च 6,97,81,788 रूपियाँ देखिएको अभियोग पत्रमा उल्लेख गरिएको छ।
अवस्थ बिहान 9 बजेको मध्य पश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्य पश्चिम। नमस्कार।

0: कनपी थुप्लु चार मेगा हर्जमा तपाईहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: के तपाईँलाई हिमपाट वा पोल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय ह्युम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली, जीविस रोड खोराहिदाङ।
4: फोन 562-521।
1: सम्पर्क मोबाइल
3: 98578-32819
5: र 98578-32223।
6: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
7: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
6: डाक्टरद्वारा दिइने सेवाहरू: ठूला मानिसमा देखिने खोकी, दम खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, वा टाउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
8: बिरामी जाँच्ने मिति यही श्रावण 2 गते शनिबार।
9: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेरचन,
8: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही, दाल। फोन नम्बर 0825-6023-98478-1617 र 98478-35643।
10: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
11: नमस्ते नमस्ते।
12: कता हिँड्नु नि बाबु? बजारतिर नि
13: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
10: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेछ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जाम्ने नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
14: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला। बाहिरै साइकल देखिन्छ, जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
10: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
7: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
1: साइकल स्टोर पुरानो राप्तीहल रोड, खोराही, दाङ।
6: प्रोप्राइटर दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98478-27979
2: र 98578-30689।
15: घर घर अनि गृहिणीको साथ हुलाकले बनाउँदैछ परिवार एक साथ।
16: बुबालाई हुलाक आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गद गद हुलाकको पापड।
15: हुलाक फुड्सका उत्पादहरू: हुलाक आटा, हुलाक बासमती राइस, जिरा मसिनो राइस,
16: हुलाकको कुरुम कुरुम चिउरा, हुलाकको इडली राइस।
15: हुलाकले बनाउँदैछ परिवार एक साथ।
17: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
18: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
17: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड, खुवाही दाङ। सम्पर्क फोन नम्बर 0825-95-829। सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98578-53-825।
5: योग्य तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
19: उपचार हुने रोगहरू
5: पाइल्स, फिस्टुला, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
19: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
5: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्न दोष एवं निसन्तानपन,
19: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
5: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
19: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
5: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
20: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक, कोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61 694।
21: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
22: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
21: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
22: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
21: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
22: ल ल काका, गइहाले म।
5: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
19: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
5: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498 87741।
23: भर्ना सम्बन्धी सूचना,
24: बर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
23: सम्पर्क गोर्खा ग्रुप, भिक्टोरिया इन्टरनेशनल कलेज, दाङ।
19: सम्पर्क फोन नम्बर 0825361133, मोबाइल नम्बर 98478092383 र 97625226286।
25: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
26: नमस्कार, रियो बसमा म यहाँहरूलाई हार्दिक स्वागत गर्दछु, जीवराम भण्डारी। आज यहाँहरू सामुन्ने उपस्थित हुनुहुन्छ उद्धव सिंहदेव, उहाँ पीएचडी हुनुहुन्छ जनसंख्यामा, त्रिभुवन विश्वविद्यालयमा विगत 25 वर्षदेखि प्राध्यापनरत जनसंख्या विषय, उहाँ राजनीतिक जनसंख्याविद हुनुहुन्छ। आज म उहाँसँग कैयौं त्यस्ता आम जिज्ञासाहरू छन्, एउटा राजनीतिक जनसंख्या विदको नजरमा नेपालको पछिल्लो राजनीतिक तस्विर, अन्तर्राष्ट्रिय घटनाक्रम र सरकार कुन बाटो तय गर्दैछ, र नेपालको जुन तहको पिपुलको उपस्थिति अर्थात् जनसंख्या जुन मानिसको उपस्थिति छ, भनिन्छ 2,92,00,000 प्लस जनसंख्या छ नेपालको, त्यसमध्येमा लगभग 90,00,000 प्लस नेपाली विदेशमा कार्यरत छन्, खास गरी युवा युवतीहरूको उपस्थिति विदेशमा छ। त यस्तो अवस्थामा नेपाली जन कसरी सोचिरहेका होलान् र ती मानिसमाथि राज्य संयन्त्र, यो पछिल्लो राजनीतिक परिवर्तन, निर्वाचित बालेन्द्र नेतृत्वको सरकार, नयाँ पार्टी, यसले कुन बाटो तय गर्न लागेको होला, कसरी बुझिनुपर्छ, यही वरिपरि केन्द्रित रहेर कैयौं त्यस्ता आम जिज्ञासालाई सम्बोधन गराउने मेरो प्रयत्न रहनेछ। सर्वप्रथम म उहाँलाई स्वागत गर्छु। सर
0: स्वागत छ है त कार्यक्रममा। धन्यवाद
26: सर। म कहाँबाट प्रवेश गर्न चाहे भने तन्नेरीहरूको सरकार भन्छ, 36 वर्षको प्रधानमन्त्री, त्यसमा पनि मधेसी, पहिलो पटक हाम्रो मधेसी प्रधानमन्त्री भयो भन्ने पनि छन्। अनि अर्को खाले हो हाम्रो चाहिँ एउटा नयाँ पुस्ताको अलि ऱ्याप स्याप पनि गाउने यस्तो मान्छे प्रधानमन्त्री हो गौरव भन्छ। अर्को खाले चाउलेर मर्न लागेको छ, मरिज जस्तो भइरहेछ, खत्तम खाइ नै दियो, हाम्रो त यत्रो वर्ष यत्रो लडाईँ गरेर ल्याएको सुहा बनाइदियो भन्छ। तर आम मानिसको प्रश्न मैले गरेँ त यस बीचमा यो सरकार जे प्रयत्न गरिरहेको छ यसलाई तपाईँ जस्तो मानिसले नेपाली जनको जो दुःख छ, हविगत छ, अप्ठ्यारो छ, गुजाराका लागि विदेशिएका छन्, त्यो नेपाली जन र समग्र राष्ट्रलाई राष्ट्रिय हितका सवाल र नेपाली जनताको हितका सवालमा सम्बोधन गर्ने सवालमा यो सरकार सय दिन नाग्यो कस्तो देखिएको छ सुनौ त।
0: सर्वप्रथम त सय दिन सरकारले जुन काम गरेको छ अब यसलाई मिश्रित रूपमा चाहिँ लिनुपर्ने हुन्छ। पहिलो मूल्याङ्कन भनेको चाहिँ एकदमै राम्रो गर्यो त्यो पनि होइन, होइन सरकारले केही गर्न सकेन त्यो पनि होइन। उसलाई अहिले यो म्यान्डेट किन दिइएको हो भनेर भन्दाखेरि चाहिँ मूल रूपमा सुशासनका लागि म्यान्डेट, एउटा पिपलले दिएको म्यान्डेट, दोस्रो म्यान्डेट भनेको चाहिँ विकासका लागि। यो दुईवटा म्यान्डेटका बीचमा यो सरकार आउँदै गर्दाखेरिमा र सरकारका आफ्ना प्राथमिकताहरूलाई हेर्दै गर्दाखेरिमा सरकारको बाटोमा छ कि छैन त भनेर भन्दाखेरि सुशासनको हकमा सरकारले चाहिँ स्टेप्सहरू चालेको छ,
26: पाइला चाल्यो,
0: पाइला
26: सकारात्मक देखिन्छ कि
0: यसमा सकारात्मक देखिन्छ
26: सुशासनका,
0: सुशासनका दृष्टिले चाहिँ यो सकारात्मक देखिन्छ भने अब विकासका दृष्टिले चाहिँ कति अवरोधहरू छन् भन्ने कुराहरू सरकार बुझ्ने प्रयत्नमा छ,
26: बुझ्दैछ विकासका सवालमा बुझ्दैछ
0: भने अब बाँकी रह्यो आम पिपुलको चाहिँ जुन डेलिभरीको चाहिँ प्रश्न हो, त्यो डेलिभरीको प्रश्नमा पनि सरकारले कर्मचारी तन्त्र मार्फत चाहिँ त्यो डेलिभरीलाई इफेक्टिभ बनाउने प्रयत्न पनि गरिरहेको छ, जसले गर्दाखेरि सरकार चाहिँ एउटा बाटोमा चाहिँ हिँडिरहेको छ, एउटा सामान्य गभर्नेन्सको बाटोमा चाहिँ सरकार हिँडिरहेको छ। बाँकी यसले चाहिँ ठोस कुराहरू, परिवर्तनका कुराहरू, त्यसपछि गएर जुन जगबाट सरकार आयो नि युवाहरूको चाहिँ मनोभाव र मनोकांक्षालाई चाहिँ पूरा गर्ने कुराहरूमा अझै सरकारको क्ल्यारिटी आइसकेको अवस्था छैन। त्यसले गर्दाखेरि समग्रतामा सरकारलाई मूल्याङ्कन गर्दाखेरि चाहिँ यो मिश्रित नै छ। तर एउटा के हो भन्दाखेरि युवाहरूमा एक खालको र आम पिपुलमा एक खालको चाहिँ जुन विश्वास आर्जन गरेको त्यसलाई थाम्ने काम चाहिँ गरिरहेको अवस्था छ,
26: अहिलेसम्म थामिएको छ,
0: अहिलेसम्म थामिएको छ।
26: मतलब यसको चाहिँ यो अझ मतलब यसको परिपक्वता यसमा नैमा कि त यो सफल हुन्छ कि असफल हुन्छ, यो दुईटै त बाटो छ। यो यतातर्फ जाला भनेर चाहिँ आम मानिसले भेउ पाउने, बुझ्ने, अब यसको अन्त्य चाहिँ यो हो वा यसको सफलताको शिखर यो हो भन्दा थाप चाहिँ कति वर्ष बीचमा प्राप्त हुन सक्ला? मतलब 5 वर्ष जो म्यान्डेट भन्छ नि, जस्तो 100 डेज पार गर्यो, हनीमुन मधुमास समय सकियो, कति समयमा चाहिँ यसको भेउ पाउन सकिएला?
0: करिब करिब चाहिँ हामीले सामान्य सुरुवाती भेउ पाउनको लागि हामीले 2 वर्ष त कुर्नै पर्ने हुन्छ,
26: दुई वर्ष
0: कुर्नै पर्ने हुन्छ। तर विडम्बना के छ भन्दाखेरि चाहिँ हाम्रा कुनै पनि सरकारहरूले चाहिँ आफ्नो पुरा कार्यकालहरू पुरा गर्न सकेको चाहिँ छैन। पिपुलले चाहे एब्सोल्युट मेजोरिटीको अथवा चाहिँ सिम्पल मेजोरिटीको अथवा 2/3 मेजोरिटीको,
26: मतलब विगतको
0: इतिहासलाई हेर्दाखेरि चाहिँ त्यो देखिँदैन, किनभने अस्थिरता त निरन्तर रूपमा हामी जहाँ छ नि त।
26: त्यो के कारण हो त्यो 5 वर्ष नचल्ने
0: अस्थिरताको कारणमा त मूल रूपमा एउटा हामी बीचको चाहिँ जुन परिवर्तन भनेर भनिएको छ त्यो एउटा परिवर्तनको कारण हो। अस्थिरताको मूल कारण भनेको कि स्थिर हुनु पर्यो कि परिवर्तन हुनु पर्यो। र आम नेपालीको मनोविज्ञान भनेको कुनै पनि सरकार चाहिँ 6 महिना वर्ष दिन चलिसकेपछि पुग्यो हो भन्ने खालको चाहिँ जुन मनोविज्ञान हो त्यो मनोविज्ञानले नै काम गरेको छ। एउटा चाहिँ हाम्रो आन्तरिक कारण छ भने अर्को चाहिँ नियन्त्रित अस्थिरता हो नेपालको सबैभन्दा चाहिँ जबरजस्त समस्या भनेको नियन्त्रित अस्थिरता यो नियन्त्रित अस्थिरताको चङ्गुलमा नेपाल धेरै पहिलादेखि चाहिँ पर्दै आइरहेको त्यसलाई पनि अब विशेष गरेर चाहिँ हामीले 2046 सालको जुन परिवर्तन हो त्यो परिवर्तनपछि चाहिँ निरन्तर रूपमा आजसम्म पनि त्यसलाई अनुभव गरिरहेका छौँ र पछिल्लो समयमा त संसदीय अङ्कगणित भन्दा पनि कलर रिभोल्युसन मार्फत चाहिँ सडकबाट चाहिँ जुन डिजाइन परिवर्तनको चाहिँ स्थिति आयो त्यो झन चाहिँ जबरजस्त रूपमा अस्थिरताको एउटा कारक हो भनेर चाहिँ हामीले बुझ्नुपर्ने हुन्छ किनभने

0: र अहिले पछिल्लो समयमा त्यो कुरा अझ घनीभूत भएर गएको चाहिँ अवस्था छ। यसको अर्थ के, यो सरकारको पाँच वर्ष स्थायी ढंगले स्थिर ढंगले चल्छ भन्नेमा तपाईँलाई कहीँ न कहीँ विश्वास लाग्दैन?
1: कहीँ न कहीँ आशंका छ
0: हो,
1: कहीँ न कहीँ आशंका पक्कै पनि छ। किनभने पाँच वर्ष मात्रै यो सरकार स्थिर रूपमा चाहिँ गयो भने त यसले त एउटा लेभलको फड्को त मारिहाल्छ नि। त्यो भएकोले चाहिँ त्यो फड्को मार्न नदिनको लागि चाहिँ विभिन्न शक्तिहरू चाहिँ यहाँ क्रियाशील छन्। ती शक्तिहरूले नै चाहिँ यसलाई नियन्त्रित अस्थिरताको रूपमा चाहिँ लिएर जाने।
0: मूल रूपमा त्यो आन्तरिक कि बाह्य शक्ति छ?
1: मूल रूपमा चाहिँ बाह्य शक्ति नै हो।
0: आन्तरिक जो यो सरकारलाई असहयोग हुने अर्थात यो सरकारका लागि चुनौती चाहिँ आन्तरिक रूपमा कुन त्यस्तो शक्ति छ जसले यसलाई अप्ठ्यारो स्थिति बन्न?
1: आन्तरिक रूपमा त त्यति चुनौती दिइसक्ने शक्तिहरू अहिले चाहिँ देखिँदैन। किन भन्दाखेरि हिजोको जुन परम्परागत राजनैतिक दलहरू हुन् अत्यन्त कमजोर भएको अवस्था छ। उनीहरूले चाहिँ विरोध गर्ने त्यसलाई प्रतिवाद गर्ने चाहिँ सामर्थ्य राख्दैनन्, जसले गर्दाखेरि आन्तरिक रूपमा चाहिँ यसलाई चाहिँ अप्ठ्यारो कतैबाट पनि हुनेवाला छैन। तर अन्तर्राष्ट्रिय रूपमा चाहिँ व्यवस्थापन गर्न नसकेको अवस्थामा चाहिँ अनि चुनौतीको सामना चाहिँ उसले गर्नुपर्ने हो। किनभने हाम्रो भूराजनीति, हाम्रो भूबनोट, त्यसपछि गएर चाहिँ हाम्रा छिमेकीहरूको चाहिँ जुन खालको एउटा विकासक्रम र चाहिँ विश्व महाशक्ति राष्ट्रको चाहिँ जुन दौड़मा हिँडिरहेका छन् उनीहरूको व्यवस्थापन हाम्रो लागि चाहिँ सबैभन्दा चुनौतीपूर्ण हुन्छ। त्यसले गर्दाखेरि त्यसलाई व्यवस्थापन गर्न सकियो भने सहज हुँदै जाने हो। अहिलेसम्म चाहिँ हाम्रो सबैभन्दा चाहिँ अप्ठ्यारो भनेको हाम्रा छिमेकीहरूलाई हामीले हाम्रो स्वार्थ अनुकूल चाहिँ उनीहरूलाई व्यवस्थापन गर्न सकेनौँ र उनीहरूको स्वार्थ जुन हो त्यो स्वार्थलाई चाहिँ हामीले हाम्रो स्वार्थमा प्रतिकूल असर हुने गरेर त्यसलाई चाहिँ हामीले म्यानेज गर्न पनि सकेनौँ। यो एउटा चाहिँ हाम्रो विगतदेखिको चाहिँ चुनौती नै हो। भनेपछि त्यसमाथि पनि जुन ग्लोबल एम्पायर हो त्यो ग्लोबल एम्पायरको नेपालको प्रवेश भनेको आफैमा पनि चाहिँ चुनौतीपूर्ण हो। त्यो हाम्रा लागि त हो छिमेकीका लागि पनि त्यो एउटा चुनौतीपूर्ण भएकोले चाहिँ यसको व्यवस्थापनबाट नै यो सरकार स्थिर हुने नहुने भन्ने कुराको चाहिँ निर्धारण हुन्छ। अन्यथा यो चाहिँ नेपालको लागि चाहिँ सधैँभरि चाहिँ प्रब्लमेटिक चाहिँ रहिरहने हो र यो मुद्दालाई चाहिँ अहिलेको सरकारले कुन रूपमा चाहिँ व्यवस्थापन गर्छ त्यसको चाहिँ स्पष्ट खाका आइसकेको छ।
0: मतलब यसले कुनै परिपक्वता जस्तो बाह्य शक्तिको जुन प्रभावको कुरा गरिन्छ नि, सेक्युरिटी अम्ब्रेलाको कुरा गर्नेहरू पनि छन्, शक्ति राष्ट्रहरूले प्रभाव बढाउँदै लगेको कुरा छ, फेरि कुनै छिमेकी अर्को देशले कुनै टाढ आएको छिमेकीको प्रभाव बढेको हुनाले म असुरक्षित भए भनेर अलिकति काहीँ न काहीँ शंका व्यक्त गर्न थालेको, अलि संशयका साथ हेर्न थालेको चर्चा पनि गरिन्छ। यो सबैका माझमा यसो हेर्दा यो हामीले आमन्त्रण गरेको कि उनीहरू जबरजस्ती घुसेको कि, जस्तै 46 को राजनैतिक परिवर्तनको सवालमा पनि भारतीयहरूको भूमिका रह्यो, 62-63 त 12 बुद्धे दिल्ली सम्झौता नै भयो सकिहाल्यो, र यो जो 82 को जुन जेएनडी विद्रोह भयो र जुन खालको नोक्सान भयो, 78 जनाको ज्यान गयो, खरबौंको क्षति भयो, त्यसमा पुराना जो विस्थापित भएको राजनीतिक जो दल छन् तिनका अगुवाहरूको भनाइ अनुसार यो चाहिँ पश्चिमी शक्तिको उपज हो भनेर भन्छ यो विद्रोहलाई, र पछिल्लो परिवर्तनका जो अहिले यसो देखिने जस्ता टाउकेहरूको अनुहार हेर्दा यिनीहरू पश्चिमी शक्तिका उपज हुन् भनेर भन्छ। यो यसो हेर्दाखेरि यो चाहिँ कसरी आइरहेछ, उनीहरूको प्रभाव बढ्नुमा को दोषी, कसरी आएको, कसरी उनीहरूको प्रभाव यो बढेको?
1: पहिलो कुरा त प्रभाव भनेको विभिन्न आयामहरूमा हुन्छ। पहिलो प्रभाव भनेको चाहिँ तपाईँको मूल्यकै प्रभाव हो, ज्ञान प्रणालीकै प्रभाव हो, र त्यो ज्ञान प्रणाली चाहिँ करिब 500 वर्षदेखि चाहिँ निरन्तर रूपमा चाहिँ प्रभावमा छ। जस्तो युरोपियन रिनानिसेन्स तत्पश्चात चाहिँ कन्टिन्यू आजसम्म पनि त्यो ज्ञान प्रणाली चाहिँ संसारभर गएको छ। जुन जुन त्यसबाट चाहिँ मुक्त छन् उनीहरू निकै नै अगाडि आएका छन्। जस्तो त्यसबाट चाहिँ चाइना मुक्त छ, त्यसबाट इरान मुक्त छ, त्यसबाट उत्तर कोरिया मुक्त छ। यो मुक्त भएकाहरूमा चाहिँ त्यो ज्ञान प्रणालीले चाहिँ प्रभाव पार्न सकेन र त्यो त्यहाँ छिर्न पनि पाएन। जहाँ जहाँ यो ज्ञान प्रणाली छिरेको छ त्यहाँनिर चाहिँ त उनले आफ्नो मूल्यलाई नै चाहिँ प्रवर्धन गर्ने भयो नि त। त्यसले गर्दाखेरि त्यो मूल्य मार्फत चाहिँ उनीहरूले मस्तिष्क व्यवस्थापन गरिरहेको छ।
0: यो चाहिँ के पञ्चायत कालमा पनि थियो कि थिएन?
1: थियो नि, 28 सालबाटै

0: उनीहरूको अठाइस सालबाट जब नयाँ शिक्षा लागू गरियो तत्पश्चात चाहिँ त्यो मूल्यमा आधारित शिक्षा आजसम्म कायम छ।
1: त हामी किन बेवकुफ भयौँ? हामी के यति बुझ्दा पनि बुझ्दैनौँ? अथवा जो हाम्रो बौद्धिक जगत छ अर्थात् जो विद्वान विदुषीहरू छन्, जो निर्णायक तहमा रहेका मानिसहरू शिक्षण क्षेत्रमा अथवा अन्य क्षेत्रमा, त उनीहरूले के बुझ्दै नबुझी त्यो प्रवेश गराइदिए?
0: बुझ्दै नबुझिकन होइन जीवराम सर, बडो गहतिलो कुरो छ। 2028 सालमा राजा महेन्द्र हुँदै गर्दाखेरिमा यो प्रवेश गरेको छ
1: हो,
0: र यो प्रवेश गरेर नयाँ शिक्षा चाहिँ करिब दुईवटा जिल्लामा लागू हुँदै गर्दाखेरिमा उहाँको स्वर्गीय भएको छ राजा महेन्द्रको, र लागू त्यति बेला नै भयो। किन भयो भनेर चाहिँ धेरैतिरबाट यसलाई चाहिँ कोणबाट हेर्दै गर्दाखेरिमा विशेष गरेर चाहिँ यो पञ्चायत पिरियड भरिने र त्योभन्दा अगाडिदेखि र 7 सालपछि जुन भारतको नेपालमा चाहिँ जुन वर्चस्व हो पहुँच हो त्यसलाई रेसिस्ट गर्न चाहिँ भनौँ न राजसंस्थालाई पनि गाह्रो भयो। त्यसपछि राजसंस्थाले कस्तो रणनीति लियो त भन्दाखेरि कुनै न कुनै रूपमा पश्चिमा शक्तिहरूको पनि चाहिँ तपाईँको सहयोग लिँदै गरेर
1: टेको लिने
0: टेको लिएर भारतलाई चाहिँ रेसिस्ट गर्ने क्रममा चाहिँ त्यो शिक्षा प्रणाली चाहिँ नेपालमा प्रवेश गर्यो,
1: भारतीय प्रभावलाई रोक्नका रोक्न
0: रेसिस्ट गर्न
1: त्यो फेर्नलाई
0: फेर्नलाई अनि त्यति बेला प्रवेश गराइयो र राजाहरूलाई थाहा नभएको होइन यसको चाहिँ दूरगामी परिणाम हुन्छ,
1: तर दूरगामी नकारात्मक
0: परिणाम हुन्छ राजाहरूलाई थाहा नभएको होइन, तर के हो त भन्दाखेरि चाहिँ इमिडिएट कारण पनि त हेर्नु पर्यो नि त। जस्तो राजाहरूलाई थाहा थियो नि त इन्दिरा गान्धीको चाहिँ तराई पोलिसी रोक्नु त पर्यो नि त, देशलाई देशको सोभरेनिटीलाई चाहिँ कसरी जोगाउने त भन्दाखेरि चाहिँ विश्व शक्ति राष्ट्रहरूदेखि लिएर चाहिँ सबै राष्ट्रहरूसँगको चाहिँ दौत्य सम्बन्धलाई कायम गरेर अनि त्यसलाई रोक्न सकिन्छ भन्ने राजाहरूको चाहिँ जुन एउटा बुझाइ हो त्यो बुझाइका कारणले गर्दाखेरि त्यो अप्ठ्यारोलाई हेरेर त्यो त हाम्रो अप्ठ्यारो हो नि त, त्यो अप्ठ्यारोलाई हेरेर उनीहरूले त्यो नयाँ शिक्षा लागू गरे। त्यसपछि निरन्तर रूपमा त्यो नयाँ शिक्षाले चाहिँ हाम्रो जुन मौलिक मूल्य मान्यताहरू हुन् ती मूल्य मान्यताहरूलाई चाहिँ एक एक गर्दै क्रस गर्दै गयो, अर्थात् त्यसलाई चाहिँ धाराशाही बनाउँदै र पश्चिमा मूल्य सब मूल्य मान्यता र मूल्यलाई स्थापित गर्ने काम चाहिँ हाम्रा कोषहरूमा चाहिँ गरिए, र त्यसले चाहिँ निरन्तर रूपमा चाहिँ आज कस्तो खालको हामीले ह्युमन रिसोर्सेस निकालेका छौँ त भन्दाखेरि चाहिँ पश्चिमा मूल्य र त्यसले चाहिँ निर्माण गरेको विधि विज्ञान यो नै सत्य हो, बाँकी चाहिँ अरू मिथ्या हुन् भन्ने खालको चाहिँ जुन जनमानस र चाहिँ जुन ह्युमन रिसोर्सेसको उत्पादन गरिएको छ वास्तवमा आज हाम्रो समस्या भनेको चाहिँ त्यो हो। अर्को चाहिँ पोलिसीमा भएकाहरूले यो कुराहरूलाई चाहिँ त्यहाँ त विद्वान नै छन् पढे लेखेकै छन् होइन, यिनीहरूले किन बुझेनन् भन्ने यहाँको चाहिँ जुन जिज्ञासा हो एउटा बडा दुःखका साथ भन्नुपर्छ।
1: कृपया
0: नेपालीहरू बिकाउ पनि छन्,
1: नेपाली बिकाउ छन्
0: बिकाउ छन्
1: त्यो कैयौं घटनाले
0: पुष्टि गर्छ
1: हो
0: हो, र कतिपय अवस्थामा चाहिँ लोप पनि छ, कुनै पनि सचिव रिटायर हुन्छ कुनै प्राध्यापक रिटायर हुन्छ भने उसको बसोबास आज कहाँ छ, त्यो लोभले पनि काम गरेको छ। त्यसैले गर्दाखेरि हामी गाउँमा चाहिँ अहिले पछिल्लो समयमा हेर्ने हो भने यी सम्पूर्ण विषयहरूले चाहिँ गाँधेको छ।
1: उनीहरू के प्रयोजनका लागि त्यो बिकाउ नेपालीलाई खरिद गर्छन्? अर्थात्
0: उनीहरूको त स्पष्ट दृष्टिकोण छ कि दुईवटा भीमकाय देश दुईवटा चाहिँ इमर्जिङ सुपर पावर यसलाई कन्टेनमेन्ट कसरी गर्ने
1: हो,
0: त्यो कन्टेनमेन्ट गर्ने नै उनीहरूको चाहिँ ध्येय हो। उनीहरू त बकायदा लेखेर व्हाइट पेपरमा लेखेर चाहिँ खुलस्त भनेका छन् कि चाहिँ चाइनालाई कसरी रोक्ने इन्डियालाई चाहिँ कसरी डिस्टेबिलाइज गर्ने उनीहरूको त स्पष्ट नीति छ नि त। त्यो नीतिलाई कार्यान्वयन गर्नको लागि नेपालको भू राजनीति सबैभन्दा महत्वपूर्ण छ।
1: ए नेपाललाई त्यस्तो थलो मतलब खेल मैदान बनाउन खोजी
0: खेल मैदान भन्दा पनि चाहिँ नेपाललाई नेपालको जुन एउटा होल स्टेटलाई प्रयोग गरेर चाहिँ कम्तीमा पनि चाहिँ उनीहरूलाई चाहिँ रोक्न सकिन्छ कि भन्ने चाहिँ उनीहरूको स्पष्ट नीति छ। त्यो नीतिलाई चाहिँ कार्यान्वयन गर्ने अन्तर्गत चाहिँ तपाईँले सम्पूर्ण राज्य संयन्त्रलाई चाहिँ आफ्नो नियन्त्रणमा लिनु पर्यो र तत्पश्चात चाहिँ उसको आफ्नो रणनीतिलाई चाहिँ कार्यान्वयन गरियो, र पछिल्लो समय नेसनल सेक्युरिटी स्ट्राटेजी अमेरिकालाई हेर्ने हो भने पनि एसिया पेसिफिक रिजन जुन छ अबको चाहिँ नेक्स्ट ब्याटल ग्राउन्ड भनेर भनियो. यसको अर्थ के हो भन्दाखेरि अबको अमेरिकन चाहिँ पुरै पोलिसी सिफ्ट कहाँ भयो त भन्दाखेरि एसिया पेसिफिक रिजनमा चाहिँ सिफ्ट भएको छ. भनेपछि अब यहाँ त त्यस्ता किसिमका घटनाक्रमहरू त निरन्तर रूपमा भइरहन्छ नि. त्यो एउटा चाहिँ पोलिसीका हिसाबले इन्फ्लुएन्सका हिसाबले सबै हिसाबले के देखियो त भन्दाखेरि चाहिँ नेपाल इज गोइङ टु बी अ ब्याटल ग्राउन्ड. त्यो एउटा चाहिँ देखिँदैछ.
1: त यो यो कुरा हाम्रो के राज्य संयन्त्रहरू राजनीतिक मानिसहरू बुझ्दैनन् कि अथवा उनीहरूले बुझेर पनि उनीहरूको हितमा काम गरिरहेछन्, मतलब राज्य संयन्त्रको म कुरा गरिरहेछु, स्थायी सरकार सहितको कुरा गरिरहेछु.
0: सबैले बुझेछ तर के पनि गर्न सक्दैन. किन भन्दाखेरि चाहिँ त्यो सामर्थ्य लुज गरिसकेको छ. त्यो चाहिँ अब यसलाई रेसिस्ट गर्ने हामीसँग त्यो सामर्थ्य छैन. किन भन्दाखेरि
1: हिजो हामी खतरामा छौँ.
0: हामी त खतरामा छौँ किनभने हिजोका दिनमा बहुदलका नाममा होस् अथवा चाहिँ वामपन्थका नाममा होस् त्यो एउटा विचार बोकेर चाहिँ जुन मुभमेन्टहरू गरियो नि त्यो मुभमेन्ट पनि कहीँ न कतै अदृश्य रूपमा यिनले नबुझे तापनि त्यो त इम्पोजिसन थियो नि. त्यो इम्पोजिसन भइसकेको कुरा यिनले त्यति बेला मात्रै बुझे जति बेला चाहिँ सत्ताबाट विस्थापित हुनु पर्यो. सो सत्ता प्राप्तिको लागि राजनीतिले चाहिँ कम्प्रोमाइज गर्यो भने ब्युरोक्रेसीले के गर्यो त भन्दाखेरि चाहिँ त्यो सत्तालाई चाहिँ आफ्नो अनुकूलतामा प्रयोग गर्नको लागि उनले पनि कम्प्रोमाइज गर्यो. यी मूल त यी दुईवटा हो नि. र बाँकी रह्यो हाम्रो न्यायालयदेखि लिएर चाहिँ जति पनि चाहिँ मेकानिजम छ स्टेट मेकानिजमहरू त्यो स्टेट मेकानिजमहरू पनि एकपछि अर्को हुँदै प्रभावमा गयो. अनि जसले गर्दाखेरि चाहिँ अहिले त चाहेर पनि हामीले रेसिस्ट गर्न सक्ने अवस्था.
1: भनेपछि यसको अर्थ उनीहरू सबै बुझिरहेछन् नेपालको अवस्था के छ त्यो उनीहरूलाई थाहा छ. हाम्रो प्रशासनिक स्थायी संयन्त्रको ताकत के छ त्यो पनि थाहा छ. त उनीहरू पुरै सूचना लिएर बसेका छन्.
0: सूचना त अब अहिले झन्डै चाहिँ तपाईँको 11,000 डेटा सेन्टर नै छ सिलिकन भ्यालीमा. हरेक सानो सूचना चाहिँ त्यहाँ पुगेको हुन्छ. यो हाम्रो संवाद चाहिँ प्रसारण नगरे पनि यो सूचना पुगिसक्यो. यो तहको चाहिँ सूचनाको एक्सेस उनीहरूले बनाएको छ भने त्यो डेटा सेन्टरबाट के गरिन्छ त भनेर भन्दाखेरि राज्य संयन्त्र त्यसको मेकानिजमलाई चाहिँ करिब करिब चाहिँ पकडमा लिइसकेपछि चाहिँ अब मस्तिष्क व्यवस्थापन गर्नु पर्यो नि त. र यो आम नेपालीको मात्र होइन विश्वकै मानिसहरूको मस्तिष्क व्यवस्थापन गर्नको लागि 11,000 प्लस डेटा सेन्टरहरू छन्। त्यो डेटा सेन्टरको चाहिँ डेटालाई एनालिसिस गरेर कहाँ कस्तो खालको मुभमेन्ट चलाइदिँदाखेरि चाहिँ त्यहाँनिर चाहिँ तपाईँको तख्ता पलट हुनसक्छ, त्यहाँनिर रिजाइन चेन्ज हुनसक्छ भनेर चाहिँ उनीहरू पुरै प्लानिङ गरिरहेको हुन्छ र त्यो अनुसारको एल्गोरिदिजम चाहिँ छोड दिएको हुन्छ र त्यसैमा चाहिँ हामी हराइरहेको स्थिति हो. आजको युवा त्यसैमा हराइरहेको छ. कहीँ न कतै चाहिँ युवाभन्दा चाहिँ अझ अघिल्लो जेनेरेसनलाई पनि त्यसले प्रभाव पारिरहेको छ. त्यो भएको कारणले गर्दाखेरि हामी मानसिक रूपमै मनोवैज्ञानिक रूपमै र त्यति मात्र नभएर जुन चाहिँ व्यवस्थाले चाहिँ अप्नाएका अर्थतन्त्र छ, सामाजिक व्यवस्था छ, सांस्कृतिक व्यवस्था छ, यी सबैमा चाहिँ एलिनेटेड हुँदै गइरहेको चाहिँ अवस्था हो. त्यसले गर्दाखेरि हामी धेरै अप्ठ्यारो स्थितिमा त पक्कै पनि छौँ. अब बाँकी रह्यो सरकारबाट होप गर्ने जुन कुराहरू छ नि त्यो त आम पिपलले गर्ने भनेको त सरकारबाट नै हो नि. किनभने सरकार भनेको त अभिभावक नै हो नि.
1: यसले के बाटो के तय गर्न थाले छ जगाउने
0: गभर्नेन्सको हकमा चाहिँ यसले बाटो तय गर्न खोजेकै छ. तर जुन ब्रोड बेस चाहिँ तपाईँको चाहिँ इम्पोजिसन्स हो त्यसलाई रेसिस्ट गर्नको लागि चाहिँ आम नेपाली पिपुलमा जुन खालको मनोविज्ञान छ त्यो मनोविज्ञानलाई चाहिँ आफ्नो अनुकूलतामा लिएर आउन चाहिँ उसले सकिरहेको छैन र परिणामस्वरूप उसले चाहिँ एउटा नियन्त्रणमुखी नीति लिने चाहिँ सम्भावनाहरू पनि देखिएको छ. जस्तो पछिल्लो उदाहरण के देखिन्छ भन्दा स्कुलमा सैन्य तालिम
1: के हो यो सैन्य तालिम यो साँच्चीकै हो स्कुलमा
0: यो त अब मिडिया ट्रायलमा आयो नि त
1: ट्रायल गरे
0: स्कुलमा सैन्य तालिम
1: रियाक्सन बुझ्न
0: भयो. तत्पश्चात चाहिँ तपाईँको अब यो जुन अहिले चाहिँ विशेष गरेर ब्युरोक्रासीदेखि लिएर सबैतिर चाहिँ एजभारका कुराहरू होइन यो पनि चाहिँ आएको देखिन्छ भने त्यसको साथसाथै चाहिँ जुन अहिले हायर एजुकेसनमा गरिएको चेन्जेसहरू यो सबैलाई हेर्दै गर्दाखेरि
1: के चेन्ज के गर्यो
0: हायर एजुकेसनमा
1: शिक्षामा
0: उच्च शिक्षामा त पुराना भनेर जुन भनियो तिनको विस्थापनको प्रक्रियाहरू अब नयाँ ल्याउँदै गर्दाखेरि
1: पुराना भनेको के पुराना प्राध्यापकहरू
0: पुराना पुराना भने चाहिँ उमेर पुगेका प्राध्यापक एउटा
1: अर्को 55 वर्षको उमेरको हद राख्ने भनेर भनिएको छ प्रशासन लगायत हरेक क्षेत्रमा कसरी
0: त्यो पनि मिडिया ट्रायल नै हो नि त्यो पनि मिडिया ट्रायलकै रूपमा लिएर आइएको छ र 55 चाहिँ जुन कुरा लिएर आइएको छ अब पुराना भइसकेका अथवा 55 नागिसकेका अब यिनले चाहिँ आजको चाहिँ जुन डिजिटल एरा हो त्यो एरा अनुसारको काम गर्न सक्दैनन् भन्ने सरकारको बुझाइ हो त्यसैले गर्दाखेरि नयाँ रिक्रुटमेन्ट गर्ने उनीहरू चाहिँ डिजिटलसँग सँगसँगै हिँड्छन् भन्ने चाहिँ जुन मान्यता छ त्यो मान्यताको बमोजिम चाहिँ यो कुराहरू लिएर आएको होला सायद अहिलेसम्म त यो मिडिया ट्रायलमै छ त्यसको ठोस कुनै कुराहरू आइसकेको चाहिँ छैन त्यस्तो खालको विधेयकहरू लिएर आउने तर अब अध्यादेशबाट चाहिँ ती विधेयकहरू आयो भने पनि अन्यथा मान्नु चाहिँ पर्दैन
1: त्यो यो यसले के द्वन्द्व सृजना गर्छ थप अप्ठ्यारो हुन्छ बोझ बन्छ सरकारलाई नै किनभने दक्ष जनशक्ति भइसकेको उत्पादित जनशक्तिलाई 55 हटाएपछि त फेरि नयाँ त राख्नु पर्यो त यसले के फाइदा वा घाटा के गर्छ त्यो तपाईँको विचारमा
0: मेरो
1: हजुर सुनौ न एक खाले मानिस भन्छन् ए तयार भएको जनशक्तिलाई हटाइदिएपछि त नयाँ राख्नु पर्यो यो त सरकारलाई बोझ हुन्छ भन्छन् अब हामी चाहिँ अनि त्यसपछि के गरौँला भन्ने एउटा दृष्टिकोण बनाउँछन् भन्छन् अर्को खाले होइन पुराना मान्छेहरू असान्दर्भिक भइसके यिनबाट अब पार लाग्दैन अब 21 सदीको जो डिजिटल युग छ अर्थात् सूचना र प्रविधिको युग छ त्यस कारण अब त प्रविधिले गर्छ र ती नयाँ मान्छेलाई रिक्रुट गर्ने अनि त्यसबाट राज्यलाई सहज ढङ्गले सञ्चालन गर्ने यसरी जानुपर्छ भन्ने दृष्टिकोण राख्ने मानिस चाहिँ के भन्नुहुन्छ सुनाउन
0: पहिलो कुरा त 55 जुन कुरा आएको छ चाहे त्यो निजामतीमा होस् चाहे त्यो शैक्षिक क्षेत्रमा होस् जुनसुकैमा होस् त्यसबाट चाहिँ एउटा सरकारलाई चाहिँ पहिलो भार पर्छ आर्थिक भार पर्छ जस्तो रिटायरमेन्ट लिँदै गर्दाखेरि मात्रै त ठुलो के गर्नुपर्ने हुन्छ नि सामान्य तथ्याङ्क हेर्दै गर्दाखेरिमा चाहिँ 45 अर्ब बराबरको चाहिँ के गर्नुपर्ने हुन्छ 55 लागू गर्दै गर्दाखेरिमा त्यो निजामतीमा मात्रै अन्यतिर त त्यति नै छ भनेपछि चाहिँ पहिलो आर्थिक भार थाम्न सक्छ कि सक्दैन त्यो दोस्रो के हो भन्दाखेरि त्यो त अनुभव प्राप्त हो नि त किनभने युनिभर्सिटीमा जानु भने रिसर्च उनीहरूले धेरै गरेको छ त्यसपछि गएर उनीहरूसँगको चाहिँ जुन एउटा परिपक्व ज्ञान छ त्यो परिपक्व ज्ञान चाहिँ तपाईँको चाहिँ हटाइदिनु भयो भने एउटा भ्याकुम क्रिएट हुन्छ कि एउटा चाहिँ त्यो अप्ठ्यारो परिस्थिति छ र बाँकी रह्यो नयाँको रिक्रुटमेन्टको हकमा सकारात्मक दिन्छ भन्ने कुराहरूमा चाहिँ त जब क्रिएसन भनेको पुरानालाई फालेर त्यसैमा रिप्लेसमेन्ट हो कि न्यू क्रिएसन हो त्यसले गर्दाखेरि सरकारले नयाँ जब चाहिँ क्रिएसन गर्नुभन्दा पनि पुरानोमा खाली गरेर त्यसैमा चाहिँ मैले जब क्रिएट गरेँ भनेर चाहिँ एउटा आम युवाहरूलाई चाहिँ त्यो आश्वस्त पार्न खोजेको हो कि त्यसैले गर्दाखेरि अलिकति कन्फ्युजन चाहिँ देखिएको छ तर एकैपटक 55 लागू गरेर चाहिँ सबैतिर चाहिँ यदि विस्थापन भए अनुभववालाहरू विस्थापन भयो भने त्यसले भ्याकुम चाहिँ पक्कै पनि लिएर आउँछ र त्यसबाट चाहिँ जुन उत्पन्न हुने जुन परिस्थितिहरू हुन्छन् सायद त्यो त एउटा तुलनात्मक परिस्थितितिर पनि जान सक्छ
1: द्वन्द्वमा जान सक्छ
0: द्वन्द्वमा नै जान सक्छ
1: के कारणले तपाईँलाई त्यस्तो लाग्यो
0: अनि के कारणले भन्दा पनि अब जुन खालको चाहिँ एउटा सरकारले यो ट्रेड युनियनको चाहिँ अधिकारहरू चाहिँ कटौती गर्दै ट्रेड युनियनलाई खारिज गर्दै जुन अगाडि बढिरहेको छ भोलि त के हुन्छ भन्दाखेरि ती विस्थापितहरू चाहिँ एउटा संगठित भएर निस्किनु सक्ने परिस्थिति पनि हुन्छ नि त र तिनलाई सपोर्ट गर्ने चाहिँ विपक्षीहरू पनि हुन सक्छन् नि त्यसले गर्दाखेरि त्यसले एक खालको चाहिँ द्वन्द्वात्मक स्थिति पनि लिएर आउन सक्छ भन्ने चाहिँ एउटा आधार त्यो हो किनभने आजै हिजोको चाहिँ सम्पूर्ण जुन व्यवस्थाहरू त्यो व्यवस्थाहरू त एक एक गर्दै चाहिँ कमजोर हुँदै गइरहेका छन् नि त त्यो कमजोर हुँदै जानुको पछाडिको चाहिँ कारण के हो त भनेर भन्दाखेरि चाहिँ जुन मूल्यको चाहिँ हाम्रो संवैधानिक व्यवस्था छ जुन हामीले अभ्यास गरिरहेका छौँ त्यसबाट चाहिँ फड्को मार्न खोजे जस्तो चाहिँ देखिने जस्तो ट्रेड युनियन त अधिकार हो नि त यदि यो संविधानलाई मानियो भने यो संविधानले त स्पष्ट व्यवस्था गरेको छ वाक तथा अभिव्यक्ति स्वतन्त्र र संगठनको स्वतन्त्रतालाई कि भने पहिला संविधानलाई संशोधन गर्नु पर्यो संविधानलाई संशोधन नगरिकन चाहिँ संविधानसँग बाँझ्ने जुन चाहिँ अहिले सरकारले चाहिँ एक्सन्सहरू लिइरहेको छ त्यो एक्सन्सहरूले त कहीँ न कतै चाहिँ द्वन्द्वको स्थिति त निर्माण गर्छ नि त. त्यसले गर्दाखेरि पहिला के हो भने सरकारले संविधान संशोधन गर्नु पर्यो. यो वाक तथा अभिव्यक्ति स्वतन्त्रता
1: संविधान संशोधन गर्नु त अपोजिसनको सहयोग बिना सम्भव छैन,
0: त्यसले गर्दाखेरि त्यति सहज रूपमा चाहिँ जाने परिस्थिति चाहिँ छैन भन्ने कुरा मेरो एउटा.
1: तपाईँको नजरमा जो युनियनहरू छ नि, जस्तो कर्मचारीका युनियन छन्, पार्टी नै पिछेका कर्मचारीका पनि छन्, त्यसै गरी ट्रेड व्यापार व्यवसायमा सँग मजदुरहरूको अलग खालको छ, विद्यार्थीहरूको अलग छ, बुद्धिजीवीहरूकै पनि जस्तै प्राध्यापकहरूको पनि युनियनहरू छ, अनि हरेक प्राविधिक थलोहरूमा सरकारीका त्यो विद्यार्थीहरूको पार्टी नै पिछेका युनियन छन् र जो दबावसँगै तालाबन्दी कुटाकोट मास्टर पिट्ने प्राध्यापक पिट्ने यो सब दृश्य देखिएको छ नि. यो सबै हेर्दा यो युनियनले गर्ने काम भनेको असहयोग, अप्ठ्यारो, सुविधाभोगी, बिचौलियाको काम, बसी बसी खान खोज्ने. त्यसकारण यो तरिका ठिक भएन. त्यस अर्थमा यो खारेज ठिक भन्ने तर्कलाई के भन्नुहुन्छ?
0: होइन, मैले त्यसलाई नाजायज भनेकै छैन. खारेज भन्ने तर्क ठिक हो, तर लोकतान्त्रिक अभ्यास पनि सँगसँगै हुनुपर्ने होला नि त. त्यो अभ्यास भयो भने त यी सङ्घ सङ्गठनहरू केही पनि चाहिँदैन नि त. ती सङ्घ सङ्गठनहरू किन बने भनेर भन्दाखेरि लोकतान्त्रिक चाहिँ आवरणमा चाहिँ अरू चाहिँ गतिविधिहरू अथवा अधिनायकवादी गतिविधिहरू हुन्छन् त्यसलाई विशेष गरेर चाहिँ जुन समूहमा आबद्ध छ उसको चाहिँ हक अधिकार संरक्षण गर्नका लागि भनेर त्यो व्यवस्था गरिएको हो. यदि लोकतान्त्रिक विधि प्रक्रियाले काम गर्छ भने जरुरी नै छैन र बाँकी यिनले चाहिँ युनियनहरूले ठिक गरे त म भनिरहेको छैन. उनीहरूले यहाँले जसरी भन्नुभएको छ त्यो सबै गरे हुन्
1: त्यसले
0: सबै गरे. त्यसले गर्दाखेरि त बदनाम भएर सरकारलाई सहज भयो नि त. तर सरकारले चाहिँ विधि सम्बद्ध प्रक्रिया अनुसार नै यसलाई चाहिँ निरुत्साहित गर्दै जानियो. त्यो विधि सम्बद्ध प्रक्रिया भनेको चाहिँ त संविधान र ल्याइएको कानुनको चाहिँ बाजिने स्थिति त हुनु भएन नि त. तिनीहरूको कन्ट्राडिक्सन त
1: मतलब संविधानसँग बाजिने काम हुन्छ यो
0: अहिले चाहिँ संविधानसँग बाजिने नै काम हुन्छ. भोलि साँच्चै नै चाहिँ गएर अदालतमा चाहिँ उजुरी दिँदै गर्दाखेरि त्यस्तो सुनवाई हुन सक्छ र इन्जरिम व्यवस्था पनि गरे नि त अहिले नहटाउनु भनेर भन्यो नि त. त्यसले गर्दाखेरि यो चाहिँ के हो भन्दाखेरि अकाइन्ड अफ अस्थिरता हो कि. त्यो अस्थिरतातिर जाने होइन कि चाहिँ यदि निर्णय गर्ने हो भने चाहिँ ठिकठाक विधि सम्बद्ध प्रक्रिया अप्नाएर चाहिँ निर्णय गरियो भने त्यसले के गर्छ त भन्दाखेरि चाहिँ एउटा चाहिँ स्थायित्व एउटा स्थिरतातिर लिएर जान सक्छ. होइन भने चाहिँ त्यो ठिकठाक विधि सम्बद्ध भएन भने त त्यसले त्यसबाट फेरि अर्को खालको चाहिँ द्वन्द्व पनि निस्किन सक्छ. एउटा कुरा भनौँ, हामीले जुन प्रणाली र अभ्यास गरिरहेका छौँ, व्यवस्थाको अभ्यास गरिरहेका छौँ, यसको त मिति पुगिसकेको अवस्था हो अहिले. स्कटिस एकजना फिलोसफर हुन्, एलेक्जेन्डर भन्ने, उनले के भने त भन्दाखेरि चाहिँ यो डेमोक्रेसीको चाहिँ आयु भनेको जुन लिबरल भाइजीको डेमोक्रेसी हो त्यसको आयु भनेको 200 वर्ष मात्रै हो. त्यसपछि त्यसले अर्को कोर्स लिन्छ. त्यसले गर्दाखेरि त्यो 200 वर्ष पुरा भइसकेको अवस्था छ
1: जुन सिस्टमलाई नेपालले पनि
0: अडप्ट गरेको छ. त्यसको चाहिँ आयु पुगिसकेको छ. त्यसले गर्दाखेरि यहाँबाट अवश्य जाने कता हो त? त्यो जाने बाटोको बारेमा चाहिँ अहिलेसम्म कतैबाट तय भएको चाहिँ देखिँदैन.
1: कतै केही देखिन्छ तपाईँको ब्रह्म?
0: मेरो ब्रह्मले त केही कुराहरू देखाइरहेछ.
1: जस्तै?
0: जस्तो सैन्य तालिम के हो
1: तपाईँको नजरमा, के गर्न खोजाइयो
0: हो नि?
1: जस्तो सैन्य तालिम स्कुलमा दिलाउने भनेर भनिएको छ, यसको प्रयोग संसारमा कहाँ गरिएको छ कि? इजरायललाई उदाहरण दिन
0: सकिन्छ. डेमोक्रेटिक कन्ट्रिजहरूमा चाहिँ रेयरली हुन्छ. लोकतान्त्रिक देशहरूमा चाहिँ यो अभ्यास भनेको अत्यन्त न्यून रूप.
1: अनि त्यो जस्तो सैन्य तालिम स्कुलमा सैन्य तालिम दिने भने त्यो के विद्यार्थीलाई दिने?
0: विद्यार्थीलाई
1: दिने. अनि त्यसबाट त्यो के विद्यार्थीले के पाउँछ? तालिम लिए बापत के पाउँछ? पढ्न गएको विद्यार्थीले तालिम लिँदा के पाउँछ?
0: होइन, त्यो तालिम लिइसकेपछि चाहिँ भोलि फेरि त्यस्ता खालका चाहिँ गतिविधिहरूमा संलग्न हुन पाउने भयो.
1: आन्तरिक गतिविधि कि अथवा राज्यलाई के लागेको नि त हुन सक्छ नि त. नेपालमाथि कुनै बाह्य शक्तिले आक्रमण गर्दैछ, त्यसकारण त्यो व्यापक जनशक्ति हामी तयार पारौं जसले गर्दा प्रतिरोध गर्न सकियोस्, भिड्न सकोस् भन्ने त्यस्तो लागेको हुन सक्छ नि त.
0: भनेपछि के हो भने चाहिँ राज्य संयन्त्रको र हाम्रो सेक्युरिटी चाहिँ जुन संयन्त्र छ के त्यो अब फेल भएको हो त राज्यलाई त्यस्तो लाग्छ.
1: प्लस गराउन खोजे हो कि
0: होइन, प्लस गराउन त फुट्ने त्यसका माध्यमबाट नै हो हामी जस्ता राष्ट्रहरूले.
1: यो के को उपज होला, के मस्तिष्कको उपज होला यो सैन्य तालिम, त्यो नसुनिएको नेपालमा अहिलेसम्म प्रयोगमा नआएको
0: नआएको र चाहिँ जुन मिडिया ट्रायलमा आएको छ
1: गर्न सकिने के भन्छ प्रतिक्रिया बुझ्नलाई,
0: प्रतिक्रिया बुझ्नलाई हो कस्तो खालको प्रतिक्रिया आउँछ, खासै त्यसको चाहिँ विरोध भएको जस्तो चाहिँ अहिले देखिँदैन.
1: भनेपछि यो सम्भावना छ यसको,
0: त्यो सम्भावना देखियो
1: सैन्य तालिम
0: सैन्य तालिमको
1: मतलब मुलुकलाई सैन्यकरण गर्ने सैन्य शक्ति
0: सैन्य शक्ति त्यतैतिर देखियो कि, किनभने डेमोक्रेसीले काम नगरिसकेपछि त एउटा अतिवादतिर त जाने नै होइन.
1: सर एउटा कुरा बताउनुहोस् त, विगतका काङ्ग्रेस कम्युनिस्टवालाहरू यिनीहरूमाथि आरोप लगाइरहेछन् यो पश्चिमी शक्तिको उपज हो भनेर, अमेरिकातर्फ इङ्गित गर्छन् औलो देखाउँछ तेलले चलाउँछ है तेलले भन्छ. अनि यो जो नेपाली जनमा के विश्वास छ के लागिरहेको छ भने नेपालको हरेक परिवर्तनहरू बाह्य शक्तिको उकसाहटमा हुन्छ र उनीहरूको स्वार्थमा हुन्छ, नेता बिकाउँछौ भन्छ बिकाउँछन् भन्छ, र अन्तर्राष्ट्रिय जगतले के भन्छ भने क्रेडिबल संस्थाहरूले पनि नेपालीको आइक्यू एकदम कमजोर छ र पछि मात्रै यसले बुझ्छ सबै सिद्धेपछि बुझ्छ भनेर भन्छ. त अहिले फेरि यो सरकार एकातर्फ यो सरकार उपर काङ्ग्रेस कम्युनिस्टले प्रश्न गरिरहेछ, अर्कोतर्फ यो सैन्य तालिम भन्न थालेको ट्रायलको रूपमा आएको छ भलै होला नहोला, अर्को के भन्छ भने यो गणतन्त्र र यो व्यवस्था संविधानको विरोध जसले गर्छ त्यसलाई 25 वर्ष ठोक दिन्छु भन्छ. अब मान्छे मारेकै पनि ठोकिँदैन त्यति, यो सुन्नमा आएको छ क्या, यो पनि ट्रायलकै रूपमा आएको छ, यो के हो यो
0: अझ त्यो यस अझ चाहिँ त्यो जुन ड्राइभिङको चाहिँ जुन जरिवाना छ नि त्यसलाई पनि थपिदिउँ
1: हो त्यो अर्को फेरि एउटा.
0: त्यसो समग्रतामा के हो भन्दाखेरि पहिलो चाहिँ डेमोक्रेसीले काम नगरेको, नगरिसकेपछि कुनै एउटा त्यस्तो चाहिँ शक्ति मार्फत चाहिँ नियन्त्रण गर्नु पर्यो. यो विशेष गरी आम नेपाली नागरिकले कुनै किसिमको चाहिँ विद्रोह गर्न नसकुन् एउटा पहिलो ध्यान त्यहाँनिर देखियो कि संविधान गणतन्त्रको चाहिँ विरोध गरियो भने 25 वर्षको भनेको के हो त नेपालीहरूलाई चाहिँ सरकारले नियन्त्रण गर्ने भनेपछि लोकतन्त्रको त्यहाँ कुनै नै भएन, स्पेस नै भएन एउटा थ्रु प्रयोजनको लागि देखिन्छ. दोस्रो यो लोकतन्त्रले चाहिँ फङ्सन गर्न नसकेको त्यसबाट पनि स्पष्ट हुन्छ. भनेपछि अब सिफ्ट हुँदै गर्दाखेरि कता जाने त भन्दाखेरि अल्टिमेटली हामीले इतिहासलाई पनि हेर्नुपर्ने हुन्छ. इतिहासलाई हेर्दै गर्दाखेरि राष्ट्र भनेको के हो त, राष्ट्र भनेको चाहिँ सुरक्षा हो कि अबको चाहिँ राजनीति भन्दा राजनीति भनेको चाहिँ मूल सुरक्षामा चाहिँ केन्द्रित हुने कुराहरू, अर्थात् चाहिँ सरकार चल्छ भने चाहिँ नागरिक अथवा जनबलले भन्दा पनि चाहिँ सुरक्षाको बलमा चल्ने हो कि एउटा तेलले चाहिँ आशंका उब्जाएको छ. र हिजोको इतिहासलाई हेरियो भने
1: मतलब के यसको अर्थ त्यो लोकतान्त्रिक अथवा प्रजातान्त्रिक प्रक्रिया अवरोध हुने र सरकार निरङ्कुश हुने बाटो उन्मुख हो यो.
0: यो त प्रष्टै देखिन्छ नि, संविधानको विरोध गर्नु भने विरोध गर्न नपाउने भने के वास्तव त अभिव्यक्ति स्वतन्त्रता भन्ने संविधानको विरोध गर्न नपाउने पाइन्छ नि.
1: तर यसको त्यो हैसियत छ त, यसको त जगै छैन, यो त अब पुराना यथा धुरन्धर नेताहरू अभिगतमा पुगे. नेपालीहरू त हरेक 5-10 वर्षमा विद्रोह गर्ने सामर्थ्य राख्छ, यस्ता मानिसहरूबाट त्यो ढङ्गले कार्यान्वयनमा लैजान सक्छ र
0: होइन नि. यस्ता मानिसहरूको पछाडि को छ भन्ने कुरा हो नि त, यिनीहरूको त पार्टी बिल्डिङ पनि भएको छैन, त्यसरी संगठित
1: भएर छैन,
0: जगै छैन, तर ब्याकिङ कसले गरिरहेको छ, कसले टेको लगाइरहेको छ, स्वार्थ त टेको लगाउनेको हो नि त, यिनको भन्दा पनि स्वार्थ त टेको लगाउनेको. टेको लगाउनेले चाहिँ डेमोक्रेसीले फङ्सन गर्दैन भने कहाँबाट चाहिँ नियन्त्रणमा लिने त भन्दाखेरि नियन्त्रण लिनको लागि चाहिँ यस्तै भनौँ न 25 वर्षको प्रावधानहरू गणतन्त्रको विरोध गर्न नपाइने यो सबै चाहिँ त्यो टेको लगाउने होइन भने 2081 चैत 25 गते तिनकुनैको चाहिँ जुन एउटा तो र तोभन्दा अगाडि फागुन 25 गतेको 81कै जुन एउटा चाहिँ नेपालको परम्परागत शक्तिको बारेमा चाहिँ जुन एउटा क्रेज र आकर्षण त्यहाँनिर देखिएको थियो त्यसलाई पनि इन्डिकेसन गर्दैन र यसले.
1: यसको अर्थ मुलुक अर्को द्वन्द्वमा जाने खतरामा छ,
0: द्वन्द्व भन्दा पनि मुलुकलाई अन्यत्रतिर लिएर जान खोजियो. नेपाली छ तर नेपालीको नभएको नेपाली बनाउने चाहिँ अवस्थातिर लिएर जान खोज्यो. मानसिक रूपमा त भइसकेको छ, मनोवैज्ञानिक रूपमा भइसकेको छ, तर अब त्यसलाई व्यवहारिक रूपमा अगाडि लिएर जानको लागि चाहिँ मलाई लाग्छ यी सबै चाहिँ घटनाक्रमहरू चाहिँ त्यसका पछाडिका चाहिँ कारण हुन्थे. र त्यति मात्रै होइन, पछिल्लो समय पुष्कमल दाल प्रचण्डले पनि के कुरा अभिव्यक्ति दिनुभएको थियो त भनेर भन्दाखेरि उहाँले दिएको अभिव्यक्तिलाई हेर्ने हो भने पनि चाहिँ जेन्डी आन्दोलनपछि चाहिँ दरबार सफा गराइएको थियो. त्यसको अर्थ के हो भन्दाखेरि राष्ट्रस्थाको एउटा चाहिँ आज पनि त्यो एउटा लोकप्रियता एज इट इज रहेछ, र राष्ट्रस्थाले नै चाहिँ मुलुकलाई धान्न सक्ने रहेछ भन्ने खालको एउटा चाहिँ अभिव्यक्तिबाट नै हामी त्यो कुराहरू त सहज रूपमा अनुमान गर्न सक्छौँ नि. त्यसैले गर्दाखेरि राष्ट्रस्थाको मुद्दालाई सदाका लागि बन्द गर्नलाई पनि यो 25 वर्ष प्रावधान हो कि? गणतन्त्रको विरोध गर्न नपाइने अर्थ के हो त्यसको? संविधानको विरोध गर्न नपाइने अर्थ के हो? संविधान त यहाँसम्म जेएनजी मुभमेन्टपछि च्यातिसकेको हो नि त.
1: तर त्यो संविधान नै संशोधन हुनुपर्छ, त्यसमा काङ्ग्रेस र कम्युनिस्टको सहयोग नभएसम्म संविधान संशोधन हुँदैन. के त यो संविधान वा व्यवस्थाको विरोध गर्नेलाई 25 वर्षसम्म सजाय हुन सक्ने गरी त्यस अन्तर्गत त्यो संविधान संशोधनमा तयार होला नि काङ्ग्रेस कम्युनिस्ट पनि राष्ट्रिय स्वतन्त्र पार्टीकै वा ट्रायलकै रूपमा आएको भए.
0: काङ्ग्रेस कम्युनिस्टहरूको त अवस्था अहिले त यसरी नै दयनीय छ, उनीहरूको कुनै निर्णायक भूमिकामा चाहिँ छैनन्.
1: पन्किन सक्छन्
0: होइन, काङ्ग्रेसहरू फुट्न पनि सक्छन्, फुट्ने सङ्घारमा पनि छन्, कम्युनिस्टहरू विघटनको सङ्घारमा छ. त्यसले गर्दाखेरि चाहिँ त्यो शक्तिलाई आजको चाहिँ जुन सरकार छ, आजको चाहिँ जुन सत्ता पक्ष छ, उसले गनेकै छैन. जसरी पेलेर पनि लिएर जान सकिन्छ भन्ने खालको
1: उसलाई गनेकै
0: छैन. त्यसले गर्दाखेरि मलाई लाग्छ यो नर्मल कोर्स भन्दा नि एब नर्मल कोर्सतिर चाहिँ जाने देखिएको छ. र हामीसँग विकल्पहरू त दुईटा मात्रै हो नि त.
1: के भनेको थियो
0: त्यो भने चाहिँ त के भने एउटा परम्परागत शक्तिसहितको बहुदलीय प्रजातन्त्रको विकल्प हो जसलाई चाहिँ 2047 सालको संविधान पनि भनिन्छ होइन. एउटा विकल्प त्यो हो, र पिपुलले चाहिँ बुझेको जानेको विकल्प पनि त्यो हो. अर्को विकल्प भनेको के हो त भन्दाखेरि अब सैन्यवादतर्फको यात्रा हो.
1: यो दुई मध्ये एउटा
0: एउटा त्यसमा अब देश कतातिर जाँदैछ, नर्मल कोर्समा चाहिँ जाँदैछ होइन,
1: सामान्य अवस्थामा
0: रहँदैन. यो संविधान यसले व्यवस्था गरेको चाहिँ वाक तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्र समाजवाद उन्मुख समाजको परिकल्पना अब यो दिशातिर भएन.
1: हस् सरसँग म अरू विषय कुरा गर्न चाहन्थे, समयले यतिसम्म साथ दियो, कार्यक्रममा आइदिनु भयो धन्यवाद.
0: हस् यहाँले चाहिँ यो जुन अवसर दिनुभयो यसको लागि धेरै धेरै धन्यवाद.
1: आदरणीय दर्शकबृन्द, उहाँ हुनुहुन्थ्यो उद्धव सिंहदेव, उहाँ पीएचडी हुनुहुन्छ, राजनीतिक जनसंख्याविद, समसामयिक विषय केन्द्रित गरेको संवाद. म सहित मेरो सम्पूर्ण युनिटलाई कार्यक्रमबाट बिदा दिनुहोस्. नमस्कार.
2: वरिष्ठ कन्सल्टेन्ट सर्जन डाक्टर रमेश बस्नेतद्वारा दूरबीन र लेजर प्रविधिबाट किडनी, पिसाब नली र पिसाब थैलीको पत्थरीको अपरेशन सेवा बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराही दाङमा.
3: डाक्टर रमेश बस्नेतद्वारा दिइने अन्य सेवाहरू
4: दूरबीन विधिद्वारा पित्त थैलीको पत्थरी, प्रोस्टेटको अपरेशन सेवा, साथै हर्निया, एपेन्डिसाइटिस, पायल, फिस्टुला, फिसर, स्तनमा आएको गाँठागुठीको अपरेशन, खुट्टाको नसा फुलिएको आदिको चेक जाँच तथा अपरेशन सेवा,
2: अन्य विशेष सेवाहरू.
5: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा,
6: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
2: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
6: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
3: वरिष्ठ हार जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
6: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
2: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटिजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू.
7: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सड़क विभाग ओह्रालो घोराई दाङ, फोन नम्बर 0825 63 218.
8: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा.
9: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगञ्ज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
10: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसीटी दाँत तथा गिजाको अपरेसन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
11: सम्पर्क स्थान घोराईचौदा नयाँ बजार बाल विकास स्कुलको अगाडि।
12: फोन नम्बर 082563479
11: मोबाइल नम्बर 98494767।

0: प्रडक्टहरु कोकोनट चोकोनट भिटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अड्गुरी
2: खुल्यो खुल्यो खुल्यो परीक्षित फार्मेसी घोराही दाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो
3: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथ रोग युरिक एसिड लुप्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू
2: बिस्तारै जोर्नीहरू र औलाहरू बाँगिँदै जाने
3: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने
2: हात खुट्टा तथा पाइताला झमझम गर्ने पोल्ने
3: छालामा बाघहरू आउने कपाल झर्ने
2: शरीर फुल्ने र चिलाउने हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा
3: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा
2: बारम्बार गर्भपतन भएमा
3: कपाल धेरै झरेमा मुख तथा आँखामा सुक्खापन भएमा
2: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा
3: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा
2: बिना कारण शरीरको तौल घटेमा
3: ढाड दुखेमा कम्मर दुखेमा
2: गाउट तथा युरिक एसिडको समस्या
3: बारम्बार आँखा रातो भएमा
2: फोक्सोमा बारम्बार पानी भरिएमा आईएलडी दम भएमा
3: बारम्बार लामो समयसम्म ज्वरो आएमा
2: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा
3: लामो समयदेखि छाला कडा भएमा
2: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा
3: युवा अवस्थामा पक्षघात भएमा
2: मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ
3: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा
2: कम उमेरमा हृदयघात मुटु रोग भएमा
3: सबै समस्याको समाधान हुन्छ आउनुहोस्
2: बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा
3: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
3: फोन नम्बर 0825916770
2: मोबाइल नम्बर 98578343 परीक्षित फार्मेसी दाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली
4: मध्य पश्चिम चाङ च्याक यति बेला बिहानको 10 बजेको छ।

बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। पुल भाँसिएको दुई महिना पूरा हुँदा पनि मरमत गर्नेतर्फ ध्यान नदिएको भन्दै स्थानीयले दबावमूलक आन्दोलन गरेपछि बोटल गुरूसिंगे सड़क आयोजनाले 15 दिनभित्रमा पुल बनाएर सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ। बोटललाई पश्चिमसँग जोड्ने रूपन्देहीको सैनामैना नगरपालिका 4 मा रहेको कमाहा पुल 15 दिनमा मरमत गरी सवारी आवागमन सुचारू गर्ने आयोजना कार्यालय तथा निर्माण कम्पनीले प्रतिबद्धता सार्वजनिक गरेको छ। बोटल गुरूसिंगे निर्माणाधीन सड़क आयोजना कार्यालय बोटोलका इन्जिनियर प्रवेश सरियाले 15 दिनभित्रमा पुलबाट आवागमन सुचारू गराउने प्रतिबद्धता जनाउनु भएको हो। बोटोलदेखि 15 किलोमिटर पश्चिममा पर्ने उक्त पुल भाँसिएपछि विगत 2 महिनादेखि उक्त सड़क खण्डमा यात्रा असहज बन्दै आएको छ। कमहा पुल भाँसिएपछि नजिकैबाट बनाइएको सड़क डाइभर्सन पनि असार 11 गते आएको पानीले बगाएपछि उक्त सड़क खण्डमा चल्ने सयौं सवारी साधन वैकल्पिक सड़क प्रयोग गर्न बाध्य भएका छन्। कल्याणको कालीमाटी गाउँपालिकाले आगामी आर्थिक वर्ष 2083-84 लागि 53,45,30,000 रूपियाँको बजेट नीति तथा कार्यक्रम पारित गर्दै 20 गाउँसभा सम्पन्न गरेको छ। गत असार 10 गते बस्ने तय भएको गाउँसभा गाउँपालिका अध्यक्ष दान बहादुर केसी मोटरसाइकल दुर्घटनामा घाइते भएपछि स्थगित गरिएको थियो। अध्यक्ष उपचारपछि गाउँ फर्किएपछि सोमबार गाउँसभा सम्पन्न भएको गाउँसभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले स्थानीय तह स्थापना हुँदाका बेला सल्यानकै विकट तथा विकासका दृष्टिले पछाडि परेको क्षेत्रका रूपमा चिनिएको कालीमाटी गाउँपालिका अहिले सड़क सञ्जाल विस्तार विद्युत पहुँच शिक्षा स्वास्थ्य खानेपानी संचार सिंचाई कृषि पशुपालन पर्यटन तथा अन्य पूर्वाधार विकासका क्षेत्रमा उल्लेखनीय प्रगति गर्न सफल भएको बताउनुभयो। अझै धेरै काम गर्न बाँकी रहेको उल्लेख गर्दै उहाँले हालसम्मको उपलब्धिमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पुर्याउने विगतदेखि वर्तमानसम्मका जनप्रतिनिधि कर्मचारी राजनैतिक दल नागरिक समाज विकास साझेदार संचारकर्मी तथा गाउँपालिकावासीप्रति आभार समेत व्यक्त गर्नुभएको छ। दाङको गढुवा गाउँपालिका 5 का वडा सचिव राम नरेश यादवको करेन्ट लागेर मृत्यु भएको छ। प्रहरीका अनुसार 40 वर्षीय यादवले आफ्नै घरमा विद्युत तार जडान गर्ने क्रममा अचानक करेन्ट लाग्दा गम्भीर घाइते भएका थिए। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ। र भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका समस्यालाई 500 दिनभित्र चरणबद्ध समाधान गर्ने नीति सरकारले अवलम्बन गरेको बताउनु भएको छ। राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाब दिँदै मन्त्री रावलले भूमि समस्यालाई सामाजिक न्यायसँग जोडेर प्राथमिकताका साथ सम्बोधन गरिने प्रतिबद्धता जनाउनुभयो। काठमाडौँ उपत्यकाका विभिन्न ठाउँ र नदी किनारबाट हटाइएका तथा अहिले होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी परिवारको दीर्घकालीन पुनस्थापनाका लागि सरकार संवेदनशील रहेको मन्त्री रावलको भनाइ छ। तत्कालको राहत स्वरूप प्रति परिवार 25,000 रूपियाँ र 3 महिनाको घर भाड़ा स्वरूप मासिक 15,000 रूपियाँ उपलब्ध गराई उनीहरूलाई नियमित जीवनमा फर्काउने सरकारको उद्देश्य रहेको उहाँले बताउनुभयो। यस परियोजनाका लागि पर्याप्त बजेटको व्यवस्था गरिएको र भूमिहीन एकिन भएका परिवारले नागरिकताका आधारमा उपयुक्त ठाउँमा जग्गा उपलब्ध गराउने कार्य भूमि समस्या समाधान समितिले अगाडि बढ़ाइरहेको उहाँले जानकारी दिनुभएको छ। अवस्था बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम।
1: भर्ना खुल्यो।
2: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट COEM नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
1: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिस भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% सम्म छात्रवृत्ति उपलब्ध गराइनेछ।
2: हाम्रा विशेषताहरू:
1: उत्कृष्ट शैक्षिक वातावरण,
2: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
1: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
2: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
3: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँकी जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड।
4: सम्पर्क फोन 081-536-086
1: र मोबाइल नम्बर 98480-96600 98580-36086 र 98481-72273।
5: सूचना: न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
6: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
7: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड।
6: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा, हुल्लास बासमती राइस, जिरा मसिनो राइस,
7: हुल्लासको कुरुम कुरुम चिउरा, हुल्लासको इडली राइस,
6: हुल्लासले बनाउँदैछ परिवार एक साथ।
8: खुशीको खबर।
9: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
10: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
11: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
10: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
11: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
10: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यही बाट गएको, राम्रो पैसा कमाइरहेछ त्यसले।
11: ल ल काका, गइहाले म।
12: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
13: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
12: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98-498-87-741।
14: सम्पूर्णलाई सञ्जीवनी टिचिङ अस्पतालको सूचना। 300 शैयाको सञ्जीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा। अब उपचारका लागि दाङभन्दा बाहिर जान नपर्ने, सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस्। हाम्रा सेवाहरू: ओपीडी सेवा, भर्ना सेवा, सबै प्रकारका अपरेशन सेवा, आईसीयू सेवा, रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब र फार्मेसी सेवा। सम्पर्क सञ्जीवनी टिचिङ अस्पताल
1: हस्पिटल घोराही उपमहानगरपालिका वडा नम्बर 3 बर्गदुवा दाङ सम्पर्क नम्बर 97090 65225 082-591-101 591-102 591-103 591-104 र 591-105
15: होइन के भयो दाई किन झोक्रे आएर बस्नु भएको
12: के हुनु र भाइ आँखा दुखेर हैरान भएको छ
15: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न
12: हजुर हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ
15: नोट यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ
12: प्रोप्राइटर बसन्त कुमार पोखरेल सम्पर्क मोबाइल नम्बर 98578-34910
15: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ
16: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
5: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ
16: डाक्टरद्वारा दिइने सेवाहरू ठूला मानिसमा देखिने खोकी दम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला बाद टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने गुलो हुने प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस् रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्
15: बिरामी जाँच्ने मिति यही श्रावण 2 गते शनिबार
17: वरिष्ठ अर्थोपेडिक सर्जन हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन
15: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ
16: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाल फोन नम्बर 082-62-63-23 98-78-18-617 र 98-78-35-643

0: कति माया गर्छस् भनेपछि मन पग्लियो, आज माया बस्ला जस्तो छ।
1: यहाँ कोही कोहीको माया बसिसक्यो।
2: हे मुना मदन पढ्याछौ? हे

0: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसंधान पछि आविष्कार भएको रुगा खोकी नाक बन्द जीव दुखे को आदि सबैका लागि एकमात्र अचूक तेल जड़ीबुटी को शक्ति ओखती आयुर्वेदिक ती मात्र रु 50 मा
1: गुराही को लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड गुराही दान फोन नम्बर 082-585-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चार देखि पश्चिम तर्फ
2: एक हप्ता देखि यो दाँत दुखेको दुखि छ फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ अब यसको उपचारको लागि कहाँ जाने होला
3: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ
2: डाक्टरद्वारा दिइने सेवाहरू
4: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा
2: बाङ्गा टिङ्गा दाँत मिलाउने
4: शल्यक्रिया गरेर दाँत निकाल्ने
2: खाली ठाउँमा दाँत भर्ने
4: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने
2: मुखमा घाउ खटिरा आउने गिजाबाट रगत आउने श्वास गनाउने दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्
4: सम्पर्क बीएनबी डेन्टल क्लिनिक घोराही 15 हस्पिटल रोड निमाहल कुमारी बैंक अगाडि घोराही दान सम्पर्क फोन नम्बर 082-595-350 र सम्पर्क मोबाइल नम्बर 98578-43-123
5: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगला चुली आयुर्वेद क्लिनिक घोराईदाङमा
6: उपचार हुने रोगहरू
5: पाइल्स फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
6: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
5: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
6: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
5: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
6: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
5: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
7: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 98686-61694

0: 6.9 को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: मध्यपश्चिम टाइम चेक, यति बेला बिहानको 11 बजेको छ।

बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। राष्ट्रिय परीक्षा बोर्डले असार 1 गतेदेखि 9 गतेसम्म सञ्चालन भएको कक्षा 10 को माध्यमिक शिक्षा परीक्षा एसी 2082 को नतिजा प्रकाशित गरेको छ। परीक्षामा 1,48,507 जना परीक्षार्थी रहेकोमा 1,29,194 जना सहभागी भएका थिए। ती मध्ये 83,523 जना उत्तीर्ण भएका छन्। परीक्षाफल विभिन्न 20 वटा संस्थाको वेबसाइट आरबीआर एसएमएस मार्फत हेर्न सकिनेछ। पुनः परीक्षा आवेदन असार 25 गतेदेखि असार 31 गतेसम्म खुल्ला रहने बताइएको छ। नतिजा प्रकाशनमा केही प्राविधिक त्रुटि देखिए पुनः सच्याउने व्यवस्था गरिएको छ। परीक्षार्थीको उमेर, नाम, ठेगाना जस्ता विवरणमा फरक परेमा सम्बन्धित जिल्ला अधिकारीबाट सच्याउन सकिने व्यवस्था गरिएको छ। यस वर्ष 7 जना परीक्षार्थीको परीक्षा रद्द गरिएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका समस्यालाई 500 दिनभित्र चरणबद्ध समाधान गर्ने नीति सरकारले अवलम्बन गरेको बताउनु भएको छ। राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाब दिँदै मन्त्री रावलले भूमि समस्यालाई सामाजिक न्यायसँग जोडेर प्राथमिकताका साथ सम्बोधन गरिने प्रतिबद्धता जनाउनु भएको हो। काठमाडौँ उपत्यकाका विभिन्न ठाउँ र नदी किनारबाट हटाइएका तथा अहिले होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी परिवारको दीर्घकालीन पुनस्थापनाका लागि सरकार संवेदनशील रहेको मन्त्री रावलको भनाइ छ। तत्कालको राहत स्वरूप प्रति परिवार 25,000 रूपियाँ र 3 महिनाको घर भाड़ा स्वरूप मासिक 15,000 रूपियाँ उपलब्ध गराई उनीहरूलाई नियमित जीवनमा फर्काउने सरकारको उद्देश्य रहेको उहाँले बताउनु भएको छ। यस परियोजनाका लागि पर्याप्त बजेटको व्यवस्था गरिएको र भूमिहीन यकिन भएका परिवारलाई नागरिकताका आधारमा उपयुक्त ठाउँमा जग्गा उपलब्ध गराउने कार्य भूमि समस्या समाधान समितिले अगाडि बढ़ाइरहेको उहाँले जानकारी दिनुभएको छ। भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीको तथ्याङ्क प्रस्तुत गर्दै मन्त्री रावलले अहिलेसम्म 1,03,140 भूमिहीन दलित, 1,86,860 भूमिहीन सुकुम्बासी र 9,54,065 अव्यवस्थित बसोबासी गरी कुल 12,47,469 निवेदन प्रमाणीकरणका क्रममा रहेको बताउनु भएको छ। लुम्बिनी प्रदेश सभाको 8 अधिवेशन अन्तर्गत 15 बैठक आज दिउँसो 1 बजे बस्दैछ। बैठकमा आर्थिक वर्ष 2083-84 विनियोजन विधेयकमाथिको समूहकृत छलफललाई निरन्तरता दिइनेछ। बैठकको शुरूमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाब स्वास्थ्य मन्त्री रामजी प्रसाद घिमिरे, युवा तथा खेलकुद मन्त्री सन्तोष कुमार पाण्डे तथा मुख्यमन्त्री चेतनारायण आचार्यले दिने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले बताएको छ। त्यसपछि भौतिक पूर्वाधार विकास मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय, उद्योग पर्यटन तथा यातायात मन्त्रालय तथा आन्तरिक मामिला तथा कानून मन्त्रालयसँग सम्बन्धित विनियोजन विधेयकहरूमा माथि समूहकृत छलफल हुने प्रदेश सभा सचिवालयले जनाएको छ। र चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकमा घर जग्गा कारोबारमा सुधार आएको छ। गत आर्थिक वर्षको तेस्रो त्रैमासिक तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा कारोबार रकम करिब दोब्बर भएको छ। चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकमा 1,83,90,00,000 रूपियाँ बराबरको घर जग्गा खरिद बिक्री भएको केन्द्रीय बैंकले बताएको छ। आर्थिक वर्ष 2081-82 तेस्रो त्रैमासिकमा 1,00,000,000,000 बराबरको घर जग्गा खरिद बिक्री भएको थियो। चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकमा कारोबारको संख्या अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा 6.72% बढ़ेको बैंकले बताएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो कारोबार संख्या 4.52% घटेको थियो। अवस्थ बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम
1: वाउ राज कस्तो राम्रो जुत्ता लगाएको
2: मेड इन दंगाली हो नि त राम्रो त भइहाल्छ नि
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है सिधै भन न कहाँबाट ल्यायौ यो जुत्ता
2: मैले सिधै कुरा गरेको छु तिमी कुरो बुझ्दैनौ दंगाली सु मेटेरियल सेन्टरबाट ल्याएको
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो कति टिक्दैन भने
2: एकपटक दंगालीबाट किनेर हेर न
1: लौ त म दंगाली सु मेटेरियल सेन्टरतिर गइहाले है
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल
2: स्कूल जुत्ता अफिस जुत्ता कन्भर्स स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ
4: अब दंगाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दंगाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता टाई बेल्ट ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ
5: दंगाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा
2: प्रोप्राइटर सोमराज रैदास
6: सम्पर्क फोन नम्बर 0825367775
2: सम्पर्क नम्बर 98478726873
7: हजुर हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा आएर त हेर्नुहोस् दंगाली सु मेटेरियल सेन्टरमा
8: यो दाँत दुखेर मर्नु भयो
5: दाँत छोपेर बसिराख औषधि गर्न जानु भनेको मान्ने होइन
8: अस्ति भर्खर त औषधि गरेको 20 को 19 भएको होइन
5: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ
8: आफूले यहाँ दुखेर मर्नु भइसक्यो तिमी भन न कहाँ जाउँ म
5: कराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न अनि चाँडै निको हुन्छ
9: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक
10: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक
11: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री CMCTU डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ
12: मुखको शल्यक्रिया दाँतको एक्सरे सेवा दाँत सफा गर्ने र टल्काउने नमिलेको बाँगाटिङ्गर दाँत मिलाउने दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने बनाउने भाँचेको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने किराले खाएको दाँत भर्ने दाँतको रङ भर्ने चाँदी भर्ने दाँत निकाल्ने मुखमा घाउ खटेर आउने गिजाबाट रगत आउने गिजा सुन्निने मुख गन्नाउने मुखमा सेतो गब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्
13: सगरमाथा डेन्टल क्लिनिक हस्पिटल रोड घोराई दाङ
10: सम्पर्क फोन नम्बर 082-5-63-0-27
13: 98-41-68-47-46
10: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस् सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश
14: सीता के भयो तिमीलाई घुम्सेर बसेछौ
15: के हुनु नि बिहे भएको छ वर्ष भइसक्यो बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ तर केही सिप चलेन अब त आशै मरिसक्यो
14: के कुरा गर्थ्यो निनले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आत्तेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
15: ए ठिकै छ म जान त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु
16: शिशु फर्टिलिटी एन्ड आइबीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिति चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेसलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
17: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
16: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराइदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा सम्पर्क मोबाइल 98478-23572
18: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दाङ सम्पर्क नम्बर 98-43-00-88-04 98-43-00-88-04 www.pashupatiicare.com
19: खुल्यो खुल्यो खुल्यो परीक्षित फार्मेसी घोराही दाङ
4: बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो।
6: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथ रोग युरिक एसिड लुप्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू।
4: बिस्तारै जोर्नीहरू र औलाहरू बाँगिँदै जाने,
6: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने,
4: हात खुट्टा तथा पाइतला झमझम गर्ने पोल्ने,
6: छालामा बाघहरू आउने कपाल झर्ने,
4: शरीर फुल्ने र चिलाउने, हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा,
6: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा,
4: बारम्बार गर्भपतन भएमा,
6: कपाल धेरै झरेमा, मुख तथा आँखामा सुक्खापन भएमा,
4: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा,
6: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा,
4: बिना कारण शरीरको तौल घटेमा,
6: ढाड दुखेमा, कम्मर दुखेमा,
4: गाउट तथा युरिक एसिडको समस्या,
6: बारम्बार आँखा रातो भएमा,
4: फोक्सोमा बारम्बार पानी भरिएमा, आईएलडी दम भएमा,
6: बारम्बार लामो समयसम्म ज्वरो आएमा,
4: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा,
6: लामो समयदेखि छाला कडा भएमा,
4: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा,
6: युवा अवस्थामा पक्षघात भएमा,
4: मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ,
6: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा,
4: कम उमेरमा हृदयघात मुटु रोग भएमा,
6: सबै समस्याको समाधान हुन्छ। आउनुहोस्
4: बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा।
6: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार।
4: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
6: फोन नम्बर 0825916070,
4: मोबाइल नम्बर 98578343173। परीक्षित फार्मेसी दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली।

0: बस गोरखा पब्लिक हॉस्पिटल प्राली घोराई दांग बिरामी भए गोरखा हॉस्पिटल दांग फोन नम्बर टिप्नुस 082-563-414।
1: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेशन मिर्गी लागु पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 1544 चोक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
2: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू
3: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
4: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रुङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
3: युनिच्छामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
4: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
5: बिरामी जाँच्ने मिति यही श्रावण 9 गते शनिबार।
6: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
7: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक घोराही 15 तुलसी पुचोक दाङ। सम्पर्क फोन नम्बर 082-561-683 र सम्पर्क मोबाइल नम्बर 98479-25760।

0: 1 get 1 free offer ma. 3 महीना को 125 Mbps internet. जो 2700 में खरीद करता. सुई internet package. नया चरण को लागी gift करने मौका. सफल referral ma. आपको लागी 1 महीना free internet. Vianet. अब सबै connected.
1: ना कान तथा घाटी रोग उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा
2: नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगर द्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
1: अन्य सेवाहरू
3: हात जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
4: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
3: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
1: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
6: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड सम्पर्क फोन नम्बर 082-561-694 सम्पर्क मोबाइल नम्बरहरू 98578-30145 98478-30153 र 98649-41944
7: होइन भाइला लखर लखर कहाँ हिँडिस्
8: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
7: अरे केटा उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
8: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
7: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछ त्यसले
8: ल ल काका गइहाले म
9: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
10: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ एकपटक सेवा गर्ने मौका दिनुहोस्
9: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 98498-87741

0: प्रोडक्ट हरू कोकोनट चोकोनट विटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अड्गुरी
2: होइन के भयो दाई किन झोक्रे आएर बस्नु भएको
3: के हुनु र भाइ आँखा दुखेर हैरान भएको छ
2: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न
3: हजुर हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ
2: नोट यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ
3: प्रोप्राइटर बसन्त कुमार पोखरेल सम्पर्क मोबाइल नम्बर 9858734910
2: आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ
4: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
2: हाम्रा सेवाहरू
4: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
2: छाती दम निमोनिया खोकी छेरो
4: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
2: मधुमेह सुगर मृगौला रोग पिसाब
4: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
2: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
4: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको
2: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
4: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
2: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
4: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
2: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
4: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
2: कान पाक्ने कानबाट पिप बगिरहने कान गड्ढा हुने
4: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
2: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
5: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 9848726001

नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। बर्ड फ्लूबाट प्रभावित किसानको खातामा एक हप्ताभित्र राहत रकम पुग्ने, 52 करोड़ रूपियाँ वितरण गरिँदै। एसईको ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक, कुल सहभागीको झण्डै 65% उत्तीर्ण। सुन चाँदीको भाव घट्ने क्रम रोकिएन, सुन आज तोलामा 1400 रूपियाँले घट्यो। 4800 कर्मचारी कटौती गर्ने माइक्रोसफ्टको घोषणा, एक्स बक्स विभाग सबैभन्दा धेरै प्रभावित हुने। र विश्वकप फुटबलको सेमी फाइनलमा पुग्न बेल्जियम र स्पेन शुक्रबार राति खेल्ने। नेपाल खबरमा अब पूरा खबर। पशु सेवा विभागले बर्ड फ्लूबाट प्रभावित 11 जिल्लाका किसानलाई राहत उपलब्ध गराउने तयारी गरेको छ। रोग नियन्त्रणको क्रममा नष्ट गरिएका पंक्षी तथा पंक्षीजन्य वस्तुको क्षतिपूर्ति बापत 52 करोड़ रूपियाँ एक हप्ताभित्र किसानलाई उपलब्ध गराउने तयारी गरेको विभागले जनाएको छ। विभागले रोग नियन्त्रणको क्रममा किसानको नष्ट गरिएको पंक्षी, अण्डा तथा दाना बापत सम्बन्धित धनीलाई क्षति मूल्याङ्कनको आधारमा 75% रकम राहत स्वरूप उपलब्ध गराउने तयारी गरेको हो। विभागका प्रवक्ता डाक्टर मुकुल उपाध्यायले पंक्षी, पंक्षीजन्य पदार्थ र पंक्षी उत्पादन सामग्रीको क्षति प्रमाणित भएर मागदावी गरेका सम्बन्धित धनीको बैंक खातामा एक हप्ताभित्र रकम भुक्तानी गरिने जानकारी दिनुभयो। उहाँका अनुसार असार मसान्तसम्म क्षतिपूर्ति लिन नसकेका किसानलाई नयाँ आर्थिक वर्षमा रकम उपलब्ध गराइनेछ। बर्ड फ्लू नियन्त्रण नियमावली अनुसार प्रमाणित क्षतिको मूल्याङ्कन गरेर किसानलाई राहत वितरण गरिनेछ। विभागका प्रवक्ता उपाध्यायले पंक्षी तथा पंक्षीजन्य वस्तु नष्ट गरेको सबै प्रमाणसहित जिल्ला पशु सेवा कार्यालयमा निवेदन दिन सम्बन्धित किसानलाई आग्रह गर्नुभयो। बर्ड फ्लू संक्रमणका कारण काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासी जिल्ला बढ़ी प्रभावित भएका छन्। अहिलेसम्म झण्डै 7 लाख पंक्षी, 11 लाख अण्डा र 3 लाख किलो दाना नष्ट गरिएको र यसबाट 70 करोड़ रूपियाँ बराबरको आर्थिक क्षति भएको विभागको प्रारम्भिक अनुमान छ। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईको ग्रेड वृद्धि अर्थात पूरक परीक्षाको नतिजा आज सार्वजनिक गरेको छ। बोर्डका अनुसार ग्रेड वृद्धि परीक्षामा 1,29,194 जना विद्यार्थी सहभागी भएकोमा 83,523 जना उत्तीर्ण भएका छन्। यो कुल सहभागीको 64.69% हो। जीपीए अनुसार सबैभन्दा धेरै 51,438 विद्यार्थीले 2.40 देखि 2.80 प्राप्त गरेका छन्। बोर्डले नतिजा वेबसाइट तथा एसएमएस लगायतका सेवा मार्फत हेर्न सकिने जनाएको छ। नतिजामा चित्त नबुझे पुनर्योगका लागि बोर्डले तोकेको अवधिभित्र अनलाइनबाट आवेदन दिन सकिने व्यवस्था गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डले गएको असार 1 गतेदेखि 9 गतेसम्म ग्रेड वृद्धि परीक्षा सञ्चालन गरेको थियो। सुन चाँदीको भाव आज पनि घटेको छ। कारोबार हुने हप्ताको अन्तिम दिन शुक्रबार सुनको भाव तोलाको 2,90,700 र चाँदीको भाव तोलामा 4,615 रूपियाँ थियो, तर आइतबार यता भाव लगातार घटेको हो। हप्ताको पहिलो कारोबार दिन आइतबार 400 रूपियाँले घटेको सुनको भाव हिजो तोलामा 900 रूपियाँले घट्यो। हिजो सुन तोलाको 2,89,400 रूपियाँमा कारोबार भएकोमा आज घटेर तोलाको 2,88,000 झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै हिजो तोलामा 20 रूपियाँ र अस्ति 10 रूपियाँले घटेको चाँदी आज तोलामा 30 रूपियाँले घटेर तोलाको 4,555 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। महोत्तरीका दुईवटा चिनी उद्योगमा बुझाइएको उखुको झण्डै 2 अर्ब रकम किसानले भुक्तानी पाएका छन्। गौशाला नगरपालिका 1 एभरेज सुगर एण्ड केमिकल इण्डस्ट्रीज र गौशाला 12 को सिद्धिविनायक सुगर एण्ड केमिकल इण्डस्ट्रीजमा बुझाइएको उखुको रकम बापत 1,76,52,46,000 किसानले भुक्तानी पाएका जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ। दुवै उद्योगमा गरेर किसानले 28,67,996 क्विन्टल उखु आर्थिक वर्ष 82-83 को याममा बुझाएको अभिलेखमा देखिन्छ। जम्मा उखुको मूल्य बापत हुने 1,87,34,37,232 मध्ये 1,76,52,46,455 भुक्तानी भइसकेको कार्यालयका प्रशासकीय अधिकृत कामेश्वर यादवले जानकारी दिनुभयो। यसै गरी सरकारले उखु किसानलाई दिने अनुदान बापतको रकम भुक्तानीका लागि कोष तथा लेखा नियन्त्रक कार्यालय महोत्तरीलाई सिफारिश गरिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा आज ललितपुर सहित 24 जिल्लामा बाढ़ीको मध्यम जोखिम, तुलसी सहकारीका ऋणीको नाम सार्वजनिक लगायतका खबरहरू बाँकी नै छन्।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज यतिन्जेल हामीले बर्ड फ्लूबाट प्रभावित किसानको खातामा एक हप्ताभित्र राहत रकम पुग्ने 52 करोड़ रूपियाँ वितरण गरिदै एसीएको ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। आज ललितपुर सहित 24 जिल्ला र आसपासका क्षेत्रमा बाढ़ीको मध्यम जोखिम छ। इलाम, झापा, तेह्रथुम, पाँचथर, धनकुटा, सप्तरी, सुनसरी, मोरङ, कास्की, स्याङ्जा, तनहुँ, रोल्पा, सल्यान, रूकुम पश्चिम, जाजरकोट, दैलेख, सुर्खेत, डोटी, अछाम, डडेलधुरा, बैतडी, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको मध्यम जोखिमको सम्भावना रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। त्यस्तै काठमाडौँ उपत्यकाभित्र ललितपुरमा बाढ़ीको मध्यम जोखिम छ। आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मधेस प्रदेशको साथै लुम्बिनी प्रदेशको तराईका केही ठाउँमा हावाहुरीको पनि सम्भावना छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित तुलसी बहुद्देश्य सहकारी संस्था लिमिटेडका 377 जना ऋणीहरूको नामावली सार्वजनिक गरेको छ। समितिले उपलब्ध ऋण विवरणको आधारमा आज नामावली सार्वजनिक गरिएको जनाएको छ। यस क्रममा चाबिकमा ऋण चुक्ता गरिसकेका तर नामावलीमा नाम समावेश भएका व्यक्तिहरूलाई प्रमाणसहित उपस्थित हुन समेत आग्रह गरिएको छ। त्यस्तै ऋण तिर्न बाँकी रहेका ऋणीहरूलाई समितिको कार्यालयमा सम्पर्क गरी यथाशीघ्र ऋण चुक्ता गर्न सूचित गरिएको छ। अन्यथा प्रचलित कानून अनुसार प्रक्रिया अघि बढ़ाइने समितिले चेतावनी दिएको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सहकारीको रकम फिर्ता गराउने तथा बचतकर्ताको हित संरक्षण गर्ने उद्देश्यले ऋणीहरूको विवरण सार्वजनिक गरिएको उल्लेख गरेको छ। अब विदेशको खबर। प्रमुख आईटी अर्थात सूचना प्रविधि कम्पनी माइक्रोसफ्टले 4,800 कर्मचारी कटौती गर्ने घोषणा गरेको छ। यो संख्या कम्पनीको कुल जनशक्तिको झण्डै 2.1% हो। यो यी कटौतीको मुख्य मार कम्पनीको एक्स बक्स विभागलाई पर्ने बीबीसीले जनाएको छ। कर्मचारीलाई पठाएको सन्देशमा माइक्रोसफ्टकी कार्यकारी उपाध्यक्ष एमी कोलम्यानले तीव्र गतिमा परिवर्तन भइरहेको सूचना प्रविधि क्षेत्रमा कम्पनीले ग्राहकहरूलाई अझै धेरै मूल्य प्रदान गर्न सकिने क्षेत्रहरूमा ध्यान केन्द्रित गर्नुपर्ने बताउनु भएको छ। यस पुनर्संरचना अन्तर्गत एक्स बक्समा 1,600 भन्दा धेरै रोजगारी तत्काल कटौती गरिने खबरमा उल्लेख छ। भर्खरै एक्स बक्सको प्रमुख कार्यकारी अधिकृत सीईओ बन्नुभएकी आशा शर्माले कर्मचारीहरूलाई पठाउनु भएको सन्देशमा कम्पनीको इतिहासमै सबैभन्दा ठूलो पुनर्संरचनाको प्रक्रिया शुरू गरिएको बताउनु भएको छ। यी परिवर्तनहरू एक्स बक्सलाई सानो बनाउनका लागि नभई यसको अझ ठूलो भविष्यका लागि गरिरहेको उहाँको दावी छ। अब खेल खबर। फिफा विश्वकप फुटबलको क्वार्टर फाइनलमा बेल्जियमले स्पेनसँग शुक्रबार राति खेल्ने भएको छ। यी दुई युरोपेली देशबीच सेमी फाइनलमा पुग्न नेपाली समयअनुसार शुक्रबार मध्यराती पाउने 1 बजे खेल हुनेछ। अन्तिम 16 आज बिहान र गैराती भएका खेलमा स्पेन र बेल्जियमले जित निकालेर अघिल्लो चरणमा पुगेका हुन्। स्पेनले पोर्चुगललाई 1 गोलले तथा बेल्जियमले आयोजक अमेरिकालाई 4-1 गोलले हरायो। बेल्जियम 8 वर्षपछि विश्वकपको क्वार्टर फाइनलमा पुग्यो भने स्पेन सन् 2010 पुगेको हो। त्यसअघि बिहिबार राति पाउने 2 बजे क्वार्टर फाइनलमा फ्रान्स र मोरक्को बीच खेल हुनेछ। विश्वकप फुटबलको अन्तिम 16 आज बेलुका साबिक विजेता अर्जेन्टिना र इजिप्टले खेल्दैछन्। यो खेल नेपाली समयअनुसार राति पाउने 10 बजे शुरू हुनेछ। अर्जेन्टिनाले नकआउट चरणमा केप भडेलाई तथा इजिप्टले पेनाल्टी सुटआउटमा अस्ट्रेलियालाई हराएको हो। प्री क्वार्टर फाइनलको अन्तिम खेलमा आज राति स्विजरल्याण्ड र कोलम्बियाले खेल्दैछन्। यो खेल नेपाली समयअनुसार राति पाउने 2 बजे शुरू हुनेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। बर्ड फ्लूबाट प्रभावित किसानको खातामा 1 हप्ताभित्र राहत रकम पुग्ने 52 करोड़ रूपियाँ वितरण गरिँदै एसीको ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक कुल सहभागीको झण्डै 65% उत्तीर्ण सुन चाँदीको भाव घट्ने क्रम रोकिएन सुन आज तोलामा 1,400 रूपियाँले घट्यो 4,800 कर्मचारीको कटौती गर्ने माइक्रोसफ्टको घोषणा एक्स बक्स विभाग सबैभन्दा धेरै प्रभावित हुने र विश्वकप फुटबलको सेमी फाइनलमा पुग्न बेल्जियम र स्पेन शुक्रबार राति खेल्ने।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो
1: मध्यपश्चिम। नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराही दाङमा।
2: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू मेडिकल आईसीयू लगायत सुगर प्रेसर थाइरोइडको चेक जाँच तथा उपचार सेवा,
3: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेक जाँच तथा उपचार,
2: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेक जाँच तथा उपचार,
3: डेंगु मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेक जाँच तथा उपचार सेवा,
2: अन्य विशेषज्ञ सेवाहरू
3: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
4: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
2: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
4: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
2: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
4: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
2: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
5: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली सडक विभाग ओडालो घोराई जाँच, फोन नम्बर 0825 63 218।
6: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
8: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
9: हार जोड्ने नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
10: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
11: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
12: इन्डोस्कोपी सेवा
11: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
13: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान, फोन नम्बर 082560734 र 082560138।
14: सूचना, न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्। एमबीबीएस एमडी न्यूरोसाइकाटिक टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भूषाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घोराही दाङमा आउँदै हुनुहुन्छ।
15: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
14: डाक्टरद्वारा दिइने सेवाहरू
15: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी,
14: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार,
15: मन आत्तिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा केही आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने
14: छारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने बहकिने रिसाउने दोष लगाउने अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार,
15: जाँड रक्सी चुरोट गाँजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा,
4: बिरामी जाँच्ने मिति यही श्रावण 9 गते शनिबार।
3: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ, फोन नम्बर 082590410, मोबाइल नम्बर 98478893 र 98095121871।
16: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
17: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
13: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
17: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ, सम्पर्क फोन नम्बर 082590847 082590847।
13: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा।
12: यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-5635-509 र मोबाइल 98453-0653।
18: राप्ती इन्जिनियरिङ कलेज घोराई दाङको भर्ना सम्बन्धी सूचना।
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा विषय तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएद्वारा पुरस्कृत नेपालकी उत्कृष्ट आईएसओ प्राप्त राप्ती इन्जिनियरिङ कलेज गोराही दाङमा बीबीए बीसीए बीई कम्प्युटर बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
18: प्रवेश परीक्षा मिति 2083 यही असार 27 गते।
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज गोराही दाङ।
18: सम्पर्क फोन नम्बर 082-5625-601, सम्पर्क मोबाइल नम्बर 98578-35990, 98578-31684 र 98578-32770।
3: 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्नुहोला। शल्यक्रियाको सर्जन डाक्टर आउने बारे सूचना।
19: दाङमा अब पहिलो पटक कलेजो प्रत्यारोपण गर्ने हेपाटोबिलियरी प्यानक्रियाटिक तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सत्यनारायण गुप्ता अब अभिषेक मेडिकल स्टोर घोराही दाङमा।
3: डाक्टरद्वारा गरिने उपचारहरू।
19: कलेजोमा पहेलो जन्डिस, कालो जन्डिस, फ्याटी लिभर, अधिक रक्सी सेवनले कलेजोमा भएको खराबी, हेपाटाइटिस वा अन्य संक्रमणले संक्रमित कलेजोको सफल उपचार,
3: हर्निया, हाइड्रोसिल, एपेन्डिस, पाइल्स, फिसर, फिस्टुला, शरीरमा पलाएको मासु, लाइपोमा, गाँठा गुठी आदिको सफल अपरेशन सेवा,
19: कलेजो प्रत्यारोपण, पित्त थैलीको पत्थरीको अपरेशन सेवा,
3: मुसा, कोठी, यौनी वा लिङ्गमा पलाएको मुसाको उपचार तथा अपरेशन सेवा,
19: सबै किसिमको माइनर वा मेजर अपरेशन सेवा,
3: सुगरको कारणले प्यानक्रियासमा भएको समस्याको उपचार गरिने
19: कलेजो, पित्त थैली, प्यानक्रियास एवं शरीरका अन्य अङ्गहरू सम्बन्धी सम्पूर्ण उपचार एवं परामर्श सेवा।
18: बिरामी जाँच्ने मिति यही जेष्ठ 23 गते शनिबार,
20: समय बिहान 9 बजेदेखि।
21: कन्सल्टेन्ट फिजिसियन द्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
22: सम्पर्क अभिषेक मेडिकल स्टोर घोराही 14 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-89098।

इन्ट्रेस्टिङ प्रोग्राम फिफ्टिन टाइममा तपाईँ सम्पूर्णलाई अब करिब एक बजीसम्म तपाईँ अफ इयरमा फोन गरेर आफूलाई मनपर्ने गीत अन इयरमा सुन्न सक्नुहुनेछ। 082568854 मा गीत रिक्वेस्ट गर्दै गर्नुहोस्। अहिले भने हाम्रो रोजाइको यो गीत तपाईँको लागि

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम टिफिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेसिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
1: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
0: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायौ यो जुत्ता?
1: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
0: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
1: एकपटक दङ्गालीबाट किनेर हेर न।
0: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
2: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
1: स्कूल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
3: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
4: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
1: प्रोप्राइटर सोमराज रैदास।
5: सम्पर्क फोन नम्बर 082-5635-775।
1: सम्पर्क नम्बर 98-478-26873।
6: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।

0: को बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिना को 125 एमबीपीएस इंटरनेट र 2700 मा खरीद गर्दा सोही इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट गर्ने मौका सफल रेफरल मा आफ्नो लागि एक महिना फ्री इंटरनेट बायनेट अब सबै कनेक्टेड।
1: तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेसिंग टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5684 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाई यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेसिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584 94 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेसिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584 94 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: तीनजेलसम्म हामीलाई साथ दिनुभयो तपाईँ सम्पूर्णलाई हार्दिक थ्याङ्क्स गर्दै बिदा हुन्छौ नमस्कार।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू
0: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
1: अनुहारका हड्डी भाँचिएको जोड्ने,
0: दाँतको एक्सरे सेवा,
1: सामान्य तथा जटिल दाँत निकाल्ने,
0: ठिक छ तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
1: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
0: मेसिनबाट जरेदेखि दाँत भरिने,
1: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
0: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
1: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
0: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
0: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
3: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोरा दान दीप ज्योति अस्पताल को 20 मीटर माथि, फोन 082562707।
4: हेलो पिंकी,
5: बोल दिन।
4: एलईडी टीवी किन्न जाने?
5: जान्न।
4: फ्रिज डी फ्रिज किन्न जाउन भने हैन?
5: जान्न।
4: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
5: जान्न।
4: किन?
5: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्ने छैन के?
4: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
5: पाइने भएर त जान लाग्यो नि।
4: हो र, कहाँ
5: भन्दिन के?
4: साथै भन्दिनौ।
5: आई लभ यु पिंकुली भनेको।
4: हो, एसी कुलर पंखा फ्रिज डी फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
5: बन्जारे इलेक्ट्रोनिक घोराई दाङ।
4: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन, सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्।
1: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
5: बन्जारे इलेक्ट्रोनिक घोराई दाङ।
4: फोन नम्बर
5: 082562452,
4: 082562452। पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
6: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
7: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
6: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
7: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
6: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
7: ल ल काका, गइहाले म।
8: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
7: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
8: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498877741।
9: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा, अब सिभिल फर्मा घोराही दाङमा।
10: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेक जाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
9: डाक्टरद्वारा दिइने सेवाहरू
10: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हातखुट्टा झमझम गर्ने वा पोल्ने, काम्ने, बेहोस हुने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
9: नोट, अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
10: सम्पर्क मोबाइल नम्बर 985-78-44-722, 985-78-35-060। सम्पर्क सिभिल फर्मा घुराही 15 सडक विभाग रोड दाङ।
11: भर्ना सम्बन्धी सूचना
12: गोर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेसनल कलेज घुराही दाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
11: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेसनल कलेज दाङ।
13: सम्पर्क फोन नम्बर 082563-1633, मोबाइल नम्बर 9847802983 र 9765226286।
14: नाक कान तथा घाटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
15: नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगर द्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
14: अन्य सेवाहरू
16: हाट जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
17: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
16: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
18: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
19: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
20: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 0825166694। सम्पर्क मोबाइल नम्बरहरू 9858830145, 9848830153 र 9649419944।
21: मध्य पश्चिम ट्रान चेक यति बेला दिउँसोको एक बजेको छ।

0: दिउँसो 1 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढामगरको नमस्कार। हुलाकी राजमार्ग अन्तर्गत बाँके र दाङको सीमा क्षेत्रमा बाँकी रहेको सड़क खण्ड तथा पुल निर्माणका लागि अन्तिम ठेक्का आह्वानको तयारी गरिएको छ। दाङमा 22 किलोमिटर सड़क र 21 वटा पुल तथा बाँकेमा 36 किलोमिटर कालो पत्रे सड़क निर्माणका लागि करिब 7 अर्ब 50 करोड़ रूपियाँ लागत अनुमान सहित ठेक्का आह्वानको तयारी भइरहेको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगंजका प्रमुख लीलाबहादुर भण्डारीले जानकारी दिनुभयो। भोगाधिकार र रूख कटानका लागि सम्बन्धित निकायबाट सिफारिश प्राप्त हुनासाथ ठेक्का आह्वान गर्ने तयारीमा रहेको प्रमुख भण्डारीले बताउनुभयो। यो सड़क निर्माण सम्पन्न भएपछि कपिल वस्तुबाट दाङको दक्षिणी सीमा हुँदै बाँके प्रवेश गरी बर्दिया हुँदै सुदूरपश्चिम पुग्न सहज हुनेछ र दूरी समेत कम हुने उहाँको भनाइ छ। सड़क निर्माणका लागि डिभिजन वन कार्यालय बाँकेबाट अधिकांश प्रक्रिया पूरा भइसकेको भए पनि दाङ डिभिजन वन कार्यालयको सिफारिश भने प्रदेश वन तथा वातावरण मन्त्रालयमा पुगेको छ। मन्त्रालयबाट भोगाधिकार र रूख कटानका लागि आवश्यक सिफारिश प्राप्त भएपछि लामो समयदेखि रोकिएको प्रक्रिया अघि बढ़ने अपेक्षा गरिएको छ। हुलाकी राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिकाको बैजापुरदेखि दाङको राजपुर गाउँपालिकाको गंगदीसम्मको सड़क खण्ड निर्माण हुन बाँकी छ। दाङतर्फ अधिकांश क्षेत्रमा सड़कको ट्र्याक मात्र खोलिएको छ। यसै गरी दाङको हाडबासदेखि बाँकेको राप्ती सोनारी गाउँपालिका बैजापुरसम्मको खण्ड पनि निर्माण हुन बाँकी रहेको छ। दाङ खण्डको तुलनामा बाँकेको बाँकी भाग भौगोलिक रूपमा बढ़ी चट्टानी र जोखिमयुक्त रहेको बताइएको छ। हुलाकी सड़क निर्माण सम्पन्न भएपछि पश्चिम तराईका जिल्लामा पूर्व पश्चिम राजमार्गको वैकल्पिक मार्गका रूपमा समेत प्रयोग हुने अपेक्षा गरिएको छ। जल तथा मौसम विज्ञान विभागले मधेस र लुम्बिनी प्रदेशका केही भूभागमा अपेक्षा अनुसार वर्षा हुन नसकेको जनाएको छ। विभागका वरिष्ठ मौसमविद मीन कुमार आर्यले मधेस र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा भने अपेक्षा अनुसार वर्षा हुन नसकेको बताउनुभयो। आर्यले हाल लुम्बिनी प्रदेशको उत्तरी क्षेत्र तथा सुदूरपश्चिम प्रदेशका केही भूभागमा मध्यम वर्षा भइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार मनसुनी प्रणाली सक्रिय रहेकाले आगामी दिनमा वर्षाको गतिविधि क्रमशः विस्तार हुने सम्भावना छ। विशेष गरी पहाड़ी भूभागमा मेघगर्जन चट्याङ र मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन उहाँले आग्रह गर्नुभयो। विभागले आज देशका 4 प्रदेशमा भारी वर्षाको सम्भावना मधेस र लुम्बिनीका तराईकामा हुरी बतासको जोखिम रहेको जनाएको छ। विभागका अनुसार मनसुनी प्रणालीको प्रभावका कारण आज देशका अधिकांश भूभागमा वर्षाको सम्भावना छ। जल तथा मौसम विज्ञान विभागले विशेष गरी कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी भूभागका 1-2 स्थानमा भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। हुम्ला जिल्लामा बाल विवाहको दर अप्रत्याशित रूपमा बढ़ेको तथ्य बाहिर आएपछि स्थानीय किशोर किशोरीले विद्यालयमा विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न थालेका छन्। स्वास्थ्य सेवा कार्यालयको तथ्याङ्क अनुसार स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने 20 वर्ष मुनिका महिलाको संख्या गत वर्षको भन्दा दोब्बरले वृद्धि भएपछि बाल विवाह र छाउपडी तथा न्यूनीकरण गर्न विद्यालयमा जनचेतनामूलक कार्यक्रम गर्न लागि हो। जिल्लामा अझै बाल विवाहका घटनामा वृद्धि भएको तथ्य सार्वजनिक भएपछि आफूहरूले चालू आर्थिक वर्षको बजेटमा अनावश्यक खर्च कटाएर बाल विवाह विरूद्धका सचेतना कक्षा सञ्चालन गरिएको सामाजिक विकास मन्त्रालयका प्रमुख ईश्वर बहादुर सिंहले बताउनुभयो। जिल्लाको सदरमुकाम भएको सिमीकोट गाउँपालिकामै बाल विवाहका घटना धेरै देखिएपछि सामाजिक विकास कार्यालय संघको सहकार्यमा कक्षा 9 का विद्यार्थी भाइ बहिनीलाई बाल विवाह र छापड़ी प्रथा सम्बन्धी सचेतीकरण कार्यक्रमको अभियान गरिएको बाल मन्दिर माध्यमिक विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष धर्मराज बोहराले बताउनु भएको छ। र राष्ट्रिय परीक्षा बोर्डले असार 1 गतेदेखि 9 गतेसम्म सञ्चालन भएको कक्षा 10 को माध्यमिक शिक्षा परीक्षा एसईई 2082 को नतिजा प्रकाशित गरेको छ। परीक्षामा 1,48,507 जना परीक्षार्थी रहेकोमा 1,29,194 जना सहभागी भएका थिए। तीमध्ये 83,823 जना विद्यार्थी उत्तीर्ण भएका छन्। परीक्षाफल विभिन्न 20 संस्थाको वेबसाइट आईभीआर र एसएमएस यूएसईडी मार्फत हेर्न सकिन्छ। पुनः परीक्षा आवेदन असार 25 गतेदेखि असार 31 गतेसम्म खुल्ला रहने बताइएको छ। नतिजा प्रकाशनमा केही प्राविधिक त्रुटि देखिए पुनः सच्याउने व्यवस्था गरिएको छ। परीक्षार्थीको उमेर, नाम, ठेगाना जस्ता विवरणमा फरक परेमा सम्बन्धित जिल्ला अधिकारीबाट सच्याउन सकिने व्यवस्था गरिएको छ। यस वर्ष 7 परीक्षार्थीको परीक्षा रद्द गरिएको छ। हवस् त, दिउँसो 1 मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते। नमस्ते।
3: कता हिँड्नु नि बाबु? बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला। बाहिरै साइकल देखिन्छ, जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
6: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड, इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाग,
8: दीपक श्रेष्ठ। सम्पर्क मोबाइल 98478727976
9: र 98578309।

0: hello.
1: Let's go. 6.9 inch ko standard display, AI powered camera, 2 barsha ko warranty sahit. Redmi A7 ma 5200 mAh tatha Redmi A7 Pro ma 6000 mAh powerful battery ko sath thap atyadhunik bisheshta haru le tapai ko man jitcha barambar.
2: भर्ना खुल्यो
3: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी विधिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
2: हाम्रा विशेषताहरू
3: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको
2: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको
3: शान्त तथा पारिवारिक वातावरण भएको
2: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने
3: तिहार सुसार राम्रो व्यवस्था भएको
2: योग्य शिक्षिकाहरूद्वारा अध्ययन गराइने
3: घरको जस्तै माया पाउने
4: खेल्दै रमाउँदै जान्ने हुने साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था
5: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल राई उपमा नगरपालिका 15 दाङ चैक गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि
4: सम्पर्क फोन नम्बर 082-5-63-387 सम्पर्क मोबाइल नम्बर 98-69-86-303 र 98-62-25-183
6: नेपाली जुत्ता घर
7: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
6: नेपाली जुत्ता घर हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10%-50% सम्म बम्पर छुट
7: अब ढिला नगर्नुहोस् आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्
6: स्वदेशी उत्पादनको प्रवर्धन गरौँ स्थान सिटी प्लाजा होटलको उत्तर पट्टी थारू गल्ली घुराही दाङ
7: सम्पर्क मोबाइल नम्बर 98-577-71-546

0: प्रोडक्ट हरू कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी चाहिँ नाइस
0: अड्गुरी
2: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
3: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा 37/17/83/84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
2: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ
3: हाम्रा विशेषताहरू
2: उत्कृष्ट शैक्षिक वातावरण
3: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने
2: व्यवस्थित पुस्तकालय प्रयोगशाला र इन्टरनेट पहुँच
3: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श
4: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड
5: सम्पर्क फोन 081-536-086
2: र मोबाइल नम्बर 98480-96600 98580-36086 र 98481-72-73

0: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध अस्पताल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
1: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
2: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याग्डिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
1: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसीटी दाँत तथा हिजाको अपरेशन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
3: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि।
4: फोन नम्बर 082-563-479
3: मोबाइल नम्बर 98-494-67-487।
5: हामी जन्मदात नै शिकारी हुँ, शिकारी पुरै दैलेख मलाई चाहियो।
0: भिएफएक्स सिनेमाज कुराही 10 नारायणपुर सौडीकुला दाङमा एक्शन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम नाम सत्य।
6: हेलो फ्रम अमेरिका वाकवाका वाशिंगटन डीसी जस्ट डब्लु बस हेलो हेलो हेलो।
0: त्यसै गरी भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पहाड।
7: एक जबरदस्त कहानी है।
8: और टाइटल क्या है फिल्म का?
7: वेलकम टू द जंगल।
9: स्वर्गद्वारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेको छ हिन्दी कथानक चलचित्र वेलकम टू द जंगल।
7: हमें जाने दो मालिक, हम तो भांड है, रोजी रोटी के लिए काम करते हैं।
10: तेरी शक्ल कहीं देखी हुई है।
7: आप ब्लॉक फिल्म में भी देखते हो?
11: सूर्य को विकिरण बढ़ते आंखा कमजोर होते ग्लोबल वार्मिंग आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04 98-43-00-88-04 www.pashupatiicare.com।
9: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
12: यसरी उत्तीर्ण गरी प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य निर्माण गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने दाङको प्रतिष्ठित रजना टेक्निकल कलेजमा शैक्षिक सत्र 2083-84 का लागि सिची भिटी अन्तर्गत सञ्चालन हुने 3 वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा डिप्लोमा इन जियोमेट्रिक्स इन्जिनियरिङ कार्यक्रमहरूमा भर्ना खुलिसकेको छ।
9: हाम्रा विशेषताहरू:
2: आधुनिक प्रयोगशाला,
9: अत्याधुनिक सर्वेक्षण उपकरण,
2: अनुभवी प्रशिक्षक,
9: व्यवहारिक तथा परियोजना आधारित सिकाइ,
2: नियमित फिल्ड भिजिट र रोजगारी मुखी शिक्षा सहित अध्ययन गराइने
9: सुनौलो अवसर अब तपाईँको पहुँचमा छ। सिभिल इन्जिनियरिङ मार्फत भवन, सडक, पुल, खानेपानी तथा अन्य पूर्वाधार विकास क्षेत्रमा दक्ष प्राविधिक बन्न चाहनुहुन्छ भने जियोमेट्रिक्स इन्जिनियरिङ मार्फत सर्वेक्षण, जीआईएस, जीपीएस, डिजिटल म्यापिङ तथा भू स्थानिक प्रविधिको क्षेत्रमा आकर्षक करियर निर्माण गर्नुहोस्।
2: सीमित सिट तथा छात्रवृत्तिको अवसर उपलब्ध भएकाले ढिला नगर्नुहोस्।
9: आजै रजना टेक्निकल कलेज घोराई 18 दाङमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
12: साथै कक्षा 11 विज्ञान, व्यवस्थापन, शिक्षा र कानून संकायमा धमाधम भर्ना लिइरहेको जानकारी गराउँदछौ। सम्पर्क श्री मावी रजना टेक्निकल कलेज घोराई 18 रजना दाङ।
9: सम्पर्क फोन नम्बर 082-560-204,
12: सम्पर्क मोबाइल नम्बर 98-578-30-672 र 98-699-64-848।
13: रजना टेक्निकल कलेज गुणस्तरीय प्राविधिक शिक्षा, संयुक्त जनशक्ति र सफल भविष्यको आधार।
14: मध्यपश्चिम टाइम चेक, यति बेला दिउँसोको 2 बजेको छ।

0: दिउँसो दुई बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। पश्चिम नेपालको प्रमुख केन्द्र मानिने बाँकेको नेपालगंजमा स्थापना भएको लुम्बिनी प्राविधिक विश्वविद्यालयले छोटो अवधिमै शैक्षिक कार्यक्रम, विद्यार्थी संख्या र संस्थागत संरचना विस्तारमा उल्लेख्य प्रगति गरेको छ। विश्वविद्यालयले हालै चौथो वर्ष पूरा गरी पाँचौं वर्षमा प्रवेश गरेको छ। विश्वविद्यालयका रजिस्ट्रार रेगबहादुर भण्डारीले देशका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले स्थापना गरिएको विश्वविद्यालयमा हाल 400 विद्यार्थी अध्ययनरत रहेको बताउनुभयो। उहाँले चालू शैक्षिक वर्षदेखि 9 शैक्षिक कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिनुभएको छ। राजेश्वर भण्डारीले विश्वविद्यालय अझै संस्थागत विकासको प्रारम्भिक चरणमा रहेको उल्लेख गर्दै आगामी दिनमा वन, कृषि तथा पर्यटन जस्ता नेपालको आर्थिक रूपान्तरणसँग जोड़िएका क्षेत्रमा पनि शैक्षिक कार्यक्रम विस्तार गर्ने योजना रहेको बताउनुभयो। उहाँका अनुसार विश्वविद्यालय विक्रम सम्बत 2079 असार 18 गते प्रदेश राजपत्रमा विधान प्रकाशित भएपछि विधिवत रूपमा स्थापना भएको हो। स्थापना भएको पहिलो वर्ष कानूनी तथा संस्थागत आधार तयार गर्नमै बढ़ी समय खर्च भएको थियो। विश्वविद्यालयले शैक्षिक गतिविधि विक्रम सम्बत 2080 मंगिर 13 गतेदेखि शुरू गरेको थियो। त्यसबेला बीटेक इन आईटी र बीटेक इन कम्प्युटर साइन्स एण्ड आर्टिफिशियल इन्टेलिजेन्स कार्यक्रममा 40 विद्यार्थी भर्ना भएका थिए। 40 विद्यार्थीबाट शुरू भएको विश्वविद्यालयमा अहिले 400 विद्यार्थी अध्ययनरत हुनु छोटो अवधिको महत्वपूर्ण उपलब्धि भएको राजेश्वर भण्डारीले बताउनुभयो। नेपाल रेडक्रस सोसाइटी नेरेसो संस्थाका सवारी साधन र एम्बुलेन्स अनधिकृत प्रयोग टीका टिप्पणी आएको जनाउँदै व्यक्तिगत प्रयोग नगर्न माताहतका संरचनालाई निर्देशन दिएको छ। रेडक्रसका साधनहरू व्यक्तिगत, पारिवारिक तथा व्यावसायिक, राजनीतिक वा अन्य कुनै कार्यमा प्रयोग गर्न निषेध गरिएको नेरेसोले जनाएको छ। रेडक्रसका सवारी साधन, एम्बुलेन्स तथा रेडक्रस चिन्ह व्यक्तिगत प्रयोजनका लागि पूर्ण रूपमा निषेध गरिएको उल्लेख गर्दै नेपाल रेडक्रस सोसाइटीले भनेको छ, रेडक्रस चिन्ह अंकित सवारी साधन कुनै पनि पदाधिकारी तथा सदस्य एवं कर्मचारीहरूले मानवीय सेवामा मात्र प्रयोग गर्नुपर्नेछ। नेपाल रेडक्रस सोसाइटीका सवारी साधन, एम्बुलेन्स तथा रेडक्रस चिन्ह विशुद्ध मानवीय सेवाका साथै राहत, उद्धार, स्वास्थ्य सेवा, विपद व्यवस्थापन, रक्त संचार कार्यमा, संस्थागत काममा प्रयोग गर्न भनिएको छ। नेपाल रेडक्रस सोसाइटीका सवारी साधन, एम्बुलेन्स व्यक्तिगतका काम र रेडक्रस चिन्हको दुरूपयोग भएको भए केन्द्रमा जानकारी गराउन अनुरोध गरेको छ। हुलाकी राजमार्ग अन्तर्गत बाँके र दाङको सीमा क्षेत्रमा बाँकी रहेको सड़क खण्ड तथा पुल निर्माणका लागि अन्तिम ठेक्का आह्वानको तयारी गरिएको छ। दाङमा 22 किलोमिटर सड़क र 21 पुल तथा बाँकेमा 36 किलोमिटर कालोपत्रे सड़क निर्माणका लागि करिब 7.50 अर्ब रूपियाँ लागत अनुमान सहित ठेक्का आह्वानको तयारी भइरहेको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगंजका प्रमुख लीला बहादुर भण्डारीले जानकारी दिनुभयो। भोगाधिकार र रूख कटानका लागि सम्बन्धित निकायबाट सिफारिश प्राप्त हुनासाथ ठेक्का आह्वान गर्ने तयारीमा रहेको प्रमुख भण्डारीले बताउनु भएको हो। यो सड़क निर्माण सम्पन्न भएपछि कपिलवस्तुबाट दाङको दक्षिणी सीमा हुँदै बाँके प्रवेश गरी बर्दिया हुँदै सुदूरपश्चिम पुग्न सहज हुनेछ र दूरी समेत कम हुने उहाँको भनाइरहेको छ। सड़क निर्माणका लागि डिभिजन वन कार्यालय बाँकेबाट अधिकांश प्रक्रिया पूरा भइसकेको भए पनि दाङ डिभिजन वन कार्यालयको सिफारिश भने प्रदेश वन तथा वातावरण मन्त्रालयमा पुगेको छ। मन्त्रालयबाट भोगाधिकार र रूख कटानका लागि आवश्यक सिफारिश प्राप्त भएपछि लामो समयदेखि रोकिएको प्रक्रिया अघि बढ़ने अपेक्षा गरिएको छ। हुलाकी राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिकाको बैजापुरदेखि दाङको रासुर गाउँपालिकाको गौगद्दीसम्मको सड़क खण्ड निर्माण हुन बाँकी छ। दाङतर्फ अधिकांश क्षेत्रमा सड़कको ट्र्याक मात्र खोलिएको छ। यसै गरी दाङको हाटबासदेखि बाँकेको राप्ती सोनारी गाउँपालिकाका बैजापुरसम्मको खण्ड पनि निर्माण हुन बाँकी रहेको छ। दाङ खण्डको तुलनामा बाँकेको बाँकी भाग भौगोलिक रूपमा बढ़ी चट्टान र जोखिममुक्त रहेको बताइएको छ। हुलाकी सड़क निर्माण सम्पन्न भएपछि पश्चिम तराईका जिल्लामा पूर्व पश्चिम राजमार्गको वैकल्पिक मार्गका रूपमा समेत प्रयोग हुने अपेक्षा गरिएको छ। र हुम्ला जिल्लामा बाल विवाहको दर अप्रत्याशित रूपमा बढ़ेको तथ्य बाहिर आएपछि स्थानीय किशोर किशोरीले विद्यालयमा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न थालेका छन्। स्वास्थ्य सेवा कार्यालयको तथ्याङ्क अनुसार स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने 20 वर्ष मुनिका महिलाको संख्या गत वर्षको भन्दा दोब्बरले वृद्धि भएपछि बाल विवाह र छाउपदी प्रथा न्यूनीकरण गर्न विद्यालयमा सचेतनामूलक कार्यक्रम गर्न लागि हो। जिल्लामा अझै बाल विवाहका घटनामा वृद्धि भएको तथ्य सार्वजनिक भएपछि आफूहरूले चालू आर्थिक वर्षको बजेटमा अनावश्यक खर्च कटाएर बाल विवाह विरूद्धका सचेतना कक्षा सञ्चालन गरिएको सामाजिक विकास कार्यालयका प्रमुख ईश्वर बहादुर सिंहले बताउनुभयो। जिल्लाको सदरमुकाम भएको सिमकोट गाउँपालिकामै बाल विवाहका घटना धेरै देखिएपछि सामाजिक विकास कार्यालयसँगको सहकार्यमा कक्षा 9 का विद्यार्थी भाइ बहिनीलाई बाल विवाह र छाउपदी प्रथा सम्बन्धी सचेतीकरण कार्यक्रमको अभियान गरिएको बाल मन्दिर माध्यमिक विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष धर्मराज बोहराले बताउनुभयो। विद्यालयमा विभिन्न संघ संस्थाले सचेतनामूलक कार्यक्रम ल्याएर आएपछि सरकारी कार्यालयले नै अभियानका रूपमा विद्यार्थी माझ कार्यक्रम सञ्चालन गरेको पहिलो पटक भएको विद्यालयका प्रधानाध्यापक कैलाश रोकायले जानकारी दिनुभयो। बाल विवाह र छाउपदी प्रथा न्यूनीकरणका लागि सामाजिक विकास कार्यालयले गरेको विद्यालय सचेतना कार्यक्रम प्रति जिल्लाका शिक्षक शिक्षिका र विद्यार्थी पनि उत्साहित भएका छन्। कक्षा कोठामा पाठ्य पुस्तकको ज्ञानमा मात्र सीमित आफूहरूलाई यो कार्यक्रमले फरक माध्यमबाट फरक विषयका बारेमा जानकारी दिने काम गरेकाले आफूलाई राम्रो लागेको बाल मन्दिर माध्यमिक विद्यालय कक्षा 9 का छात्रा स्मृति रावतले बताउनु भएको हो। हस्त दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौ। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: के तपाईलाई हिमपात वा पुल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्राली जीवित रोड खोराहिदाङ।
4: फोन 562-521।
1: सम्पर्क मोबाइल
3: 98-578-32-819 र 98-578-32-223।

0: Chakatra, no, it like pro. Rasita Pao from 2 and 4. Sayats ma hamro patro.
1: Nepal ma sarvadik download gariyeko hamro patro app. Tapai ka lagi sadai sajilo, sabai sajilo. Tapai pani download garnuhos. Kinaki yesma sabai cha.
2: महासेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
3: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, तोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत महसेवन अनिवार्य छ।
2: हरेक बिहान मन तातो पानीमा महसेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्वहरू पाइन्छ।
4: शुद्ध महका लागि कहाँ जाने त?
5: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
4: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
6: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सरा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
7: सम्पर्क मोबाइल नम्बर 9857831840 र 9848720440।
6: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।

0: 6.9 को शानदार डिस्प्ले AI पावर्ड कैमरा 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-5635-509 र मोबाइल 98453-065-23।
2: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराई दाङमा।
3: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टर सेवाली आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
2: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाही दाङ। सम्पर्क फोन नम्बर 082-5590-829। सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825।
5: खुल्यो खुल्यो खुल्यो परिचित फार्मेसी घोराही दाङ। बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो।
6: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथ रोग युरिक एसिड लुप्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू।
5: बिस्तारै जोर्नीहरू र औलाहरू बाङ्गिँदै जाने,
6: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने,
5: हात खुट्टा तथा पाइतला झमझम गर्ने पोल्ने,
6: छालामा दागहरू आउने, कपाल झर्ने,
5: शरीर फुल्ने र चिलाउने, हड्डी घिएमा, खोक्रो भई बारम्बार भाँचिएमा,
6: औलाहरू निलो भएमा, धेरै कालो भई कुहिन खोजेमा,
5: बारम्बार गर्भपतन भएमा,
6: कपाल धेरै झरेमा, मुख तथा आँखामा सुक्खापन भएमा,
5: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा,
6: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा,
5: बिना कारण शरीरको तौल घटेमा,
6: ढाड दुखेमा, कम्मर दुखेमा,
5: गाउट तथा युरिक एसिडको समस्या,
6: बारम्बार आँखा रातो भएमा,
5: फोक्सोमा बारम्बार पानी भरिएमा, ILD दम भएमा,
6: बारम्बार लामो समयसम्म ज्वरो आएमा,
5: छालामा दाग, अल्सर, सोरियासिसको दाग भएमा,
6: लामो समयदेखि छाला कडा भएमा,
5: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा,
6: युवा अवस्थामा पक्षघात भएमा,
5: मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ,
6: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा,
5: कम उमेरमा हृदयघात, मुटु रोग भएमा,
6: सबै समस्याको समाधान हुन्छ। आउनुहोस्
5: बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा।
6: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार।
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
6: फोन नम्बर 082-5191-670,
5: मोबाइल नम्बर 98-578-43-123। परीक्षित फार्मेसी दाङ, बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली।

स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाउँ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन विधिबाट अपरेशन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण काम हुन्छ। यो

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराइदाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव संगाल्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरैदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुल राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-595-4066 98-29-81-50-53।

0: वाय नेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट वाय नेट अब सब कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर सधैँ छ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहाले
3: हजुर विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
4: नारायणी टेलर्स सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराइदा
5: सम्पर्क मोबाइल नम्बर 9822964264
6: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
7: वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर अजय अधिकारी एमडी डीएम दाङको कालिका मेडिकलमा
8: शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी काठमाडौँमा लामो समयसम्म काम गर्नुभएका कन्सल्टेन्ट कार्डियोलोजिस्ट डाक्टर अजय अधिकारी एमबीबीएस एमडी डीएम कार्डियोलोजी एसोसिएट प्रोफेसरद्वारा दाङ घोराई हस्पिटल रोड स्थित कालिका मेडिकलमा बिरामीहरूको चेक जाँच गरिने हुँदा समयमै आफ्नो नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
7: डाक्टर अजय अधिकारीद्वारा दिइने सेवाहरू
8: मुटुको अपरेशन गरेका बिरामीहरूका लागि पीटीआईएनआर चेक जाँच
7: मुटुका बिरामीहरूको लागि प्रोटेबल इको तथा ईसीजी सेवा
8: ब्लड प्रेसर तथा सुगरका समस्या भएका बिरामीहरूको चेक जाँचको व्यवस्था
7: मुटु छाती पेट लिभर दम थाइराइड तथा जनरल हेल्थ चेकअप सम्बन्धी सेवा
9: बिरामी जाँच निमिति यही श्रावण 27 गते शनिबार
7: सम्पर्क बद्री खड्का कालिका मेडिकल हस्पिटल रोड घोराई दाङ फोन नम्बर 0982560

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 मेगाहर्ट्ज।
1: मध्य पश्चिम चाङ च्याक। यति बेला दिउँसोको 3 बजेको छ।

नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। प्रधानमन्त्री शाह र एडीबीका अध्यक्ष बीच भेटवार्ता। सुशासन, आर्थिक वृद्धि र रोजगारी सृजना गर्नु सरकारको मुख्य प्राथमिकता रहेको प्रधानमन्त्री शाहको भनाई। मधेश र लुम्बिनीका तराई क्षेत्रमा अपेक्षा अनुसार वर्षा भएन, 4 प्रदेशमा ठूलो पानी पर्ने सम्भावना, पहिरोले 3 ठाउँमा सड़क अवरूद्ध। घर जग्गा कारोबार लयमा फर्कियो, कारोबार विस्तारसँगै मूल्य र राजस्वमा पनि वृद्धि। रूसको तीव्र आक्रमणपछि युक्रेनले नेटोसँग थप वायु रक्षा प्रणाली माग्ने। आक्रमणमा एकै हप्तामा झण्डै 50 युक्रेनी सर्वसाधारण मारिए। र विश्वकप फुटबलमा आज राति अर्जेन्टिना र इजिप्टले खेल्दै, स्विजरल्याण्ड र कोलम्बिया बीचको खेल भोलि बिहान 2 बजे। नेपाल खबरमा अब पूरा खबर। प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको मुख्य प्राथमिकता सुशासन प्रवर्धन, तीव्र आर्थिक वृद्धि, रोजगारी सृजना र नागरिकलाई गुणस्तरीय सार्वजनिक सेवा उपलब्ध गराउनु रहेको बताउनु भएको छ। एसियाली विकास बैंक एडीबीका अध्यक्ष मासातो काण्डासँगको भेटमा प्रधानमन्त्री शाहले निजी क्षेत्रको नेतृत्वमा आर्थिक वृद्धि, ऊर्जा विकास, पूर्वाधार आधुनिकीकरण र डिजिटल रूपान्तरणलाई सरकारले प्राथमिकतामा राखेको जानकारी गराउनुभयो। एडीबी अध्यक्ष काण्डले नेपाललाई दिँदै आएको सहयोग निरन्तर दिने प्रतिबद्धता व्यक्त गर्दै डिजिटल पूर्वाधार, डिजिटल अर्थतन्त्र र

0: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा।
1: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू
2: मेडिकल आईसीयू लगायत सुगर प्रेसर थाइराइडको चेकजा तथा उपचार सेवा
3: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको
4: सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई 7 दिनभित्र विभागमा उपस्थित भई बयान दिन भनेको छ। विभागले बुढा नीलकण्ठमा रहेको नवयुवा आन्दोलनमा क्षति भएको निवासमा पत्र टाँस्दै अनुसन्धानका क्रममा केही विषयमा सोधपूछ गर्नुपर्ने भएकाले तोकिएको समयभित्र उपस्थित हुन निर्देशन दिएको हो। विभागका अनुसार जयवीर देउवामाथि सम्पत्ति शुद्धिकरण सम्बन्धी अनुसन्धान चलिरहेको छ। जयवीर देउवाको नाम नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद तथा ई पासपोर्ट खरिद प्रक्रियामा जोड़िएको छ। यति बेला कर्णाली प्रदेशका तराईका केही ठाउँमा तथा बागमती प्रदेशदेखि पूर्वका पहाड़ी भूभागमा पानी परिरहेको छ। अन्य ठाउँमा भने पानी परेको छैन। जल तथा मौसम पूर्वानुमान महाशाखाले मधेश र लुम्बिनी प्रदेशका तराई क्षेत्रहरूमा यस पटक अपेक्षा अनुसार वर्षा हुन नसकेको जनाएको छ। विभागका वरिष्ठ मौसमविद मीनकुमार अर्यालका अनुसार हाल देशभर मनसूनी वायुको प्रभाव रहे पनि वर्षा मुख्यतः पहाड़ी क्षेत्रमा केन्द्रित भएको छ। अर्यालले मनसूनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिम भूभागतर्फ सरदर स्थानको आसपास रहेको जानकारी दिँदै देशका अधिकांश पहाड़ी क्षेत्रमा मध्यम वर्षा भएको बताउनुभयो। विभागका अनुसार मनसूनी प्रणाली सक्रिय रहेकाले आगामी दिनमा वर्षाको गतिविधि विस्तार हुने सम्भावना भनिरहेको छ। विशेष गरी पहाड़ी क्षेत्रमा मेघगर्जन चट्याङ तथा मध्यमदेखि ठूलो वर्षाको सम्भावना भएकाले आवश्यक सतर्कता अप्नाउन महाशाखाले आग्रह गरेको छ। महाशाखाका अनुसार आज कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी भूभागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। साथै मधेस र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा हुरी बतास चल्न सक्ने भएकाले कृषि बाली कमजोर संरचना तथा विद्युत र संचार सेवामा असर पर्न सक्ने महाशाखाको चेतावनी छ। लगातारको वर्षासँगै आएको पहिरोले जाजरकोट डोल्पा सड़क रूकुम घोराही शहीद मार्ग र भेरी करिडोर सड़क खण्ड पूर्ण रूपमा बन्द भएका छन्। वर्षाका कारण जाजरकोटको नलगाड नगरपालिका 8 मौलुवामा रहेको जाजरकोट डोल्पा सड़क खण्ड पूर्ण रूपमा बन्द भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्रेले जानकारी दिनुभयो। त्यसै गरी गएको असार 17 गते रूकुम पश्चिमको 8 विस्कोट नगरपालिका 6 रिजेगाड खोलामा आएको बाढ़ीका कारण पूर्ण रूपमा अवरूद्ध भएको भेरी करिडोर पनि अहिलेसम्म सञ्चालन हुन सकेको छैन। नेपालको घरजग्गा बजार पुनः लयमा फर्किएको देखिएको छ। नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको घरजग्गा कारोबारको प्रवृत्ति तथा वर्तमान स्थिति सम्बन्धी प्रतिवेदन अनुसार कारोबार संख्या कुल मूल्य क्षेत्रफल तथा राजस्व संकलनमा उल्लेखनीय वृद्धि भएको हो। प्रतिवेदन अनुसार समीक्षा अवधिमा देशभर कुल घरजग्गा कारोबार संख्या अघिल्लो वर्षको यही अवधिको तुलनामा 6.42% बढ़ेको छ। लिखित पारित कारोबार 0.62% तथा राजीनामा कारोबार 12.17% वृद्धि भएको छ भने कारोबार भएको कुल क्षेत्रफल 1.60% बढ़ेको छ। कारोबार विस्तारसँगै सरकारको राजस्व संकलन 23.72% र पूँजीगत लाभ कर 31.42% बढ़ेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
5: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
6: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
7: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको टाउको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
6: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
8: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
9: फोन 0556943333 4935555।
4: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। संयुक्त अरब इमिरेट्स यूएई सरकारले 111 जना नेपाली कैदी बन्दीलाई आम माफी दिएको छ। ईद अल अधा 2026 अवसरमा यूएई सरकारले ती नेपालीहरूलाई माफी दिएको परराष्ट्र मन्त्रालयले विज्ञप्ति मार्फत जानकारी दिएको छ। नेपाली कैदीबन्दीलाई प्रदान गरिएको आम माफीप्रति सरकारले कृतज्ञता तथा प्रशंसा व्यक्त गरेको छ। परराष्ट्र मन्त्रालयले माफीको सदाशयतापूर्ण कदमलाई नेपाल र यूएई बीच विद्यमान द्विपक्षीय सम्बन्धमा गहिरो मित्रता र हार्दिकताको अभिव्यक्तिका रूपमा उच्च मूल्याङ्कन गरेको जनाएको छ। चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डाक्टर देवेन्द्र खत्री नियुक्त हुनु भएको छ। प्रधानमन्त्री तथा आयोगका अध्यक्ष बालेन्द्र शाहले डाक्टर खत्रीलाई आयोगको उपाध्यक्षमा नियुक्त गर्नुभएको हो। नवनियुक्त उपाध्यक्ष खत्रीलाई आज मन्त्रालयमा शिक्षा तथा खेलकुद मन्त्री तथा आयोगका सहअध्यक्ष सस्मित पोखरेलले नियुक्ति पत्र प्रदान गर्नुभयो। यसअघि आयोगमा उपाध्यक्ष पद रिक्त रहेकाले अर्को व्यवस्था नभएसम्म आयोगका पूर्व उपाध्यक्ष श्रीकृष्ण गिरीलाई कार्यवाहक उपाध्यक्षको जिम्मेवारी दिइएको थियो। नेपाल राष्ट्र बैंकले 25 अर्बको ऋण पत्रको बोलकबोलको लागि आह्वान गरेको छ। आज सार्वजनिक सूचना निकाल्दै केन्द्रीय बैंकले ऋणपत्र 2084 अनलाइन मार्फत बोलकबोल गर्न सकिने उल्लेख गरेको छ। ऋणपत्रको बोलकबोलमा राष्ट्र बैंकबाट इजाजत प्राप्त क ख र ग वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्। बागमती प्रदेश सरकार अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले 5 समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी गरेको छ। प्रदेश सरकारले सिभिल सेभिङ एण्ड क्रेडिट को अपरेटिभ, दर्शन बचत तथा ऋण सहकारी, सुमेरु बचत तथा ऋण सहकारी, लालीगुराँस बचत तथा ऋण सहकारी, नेशनल नवबुद्ध बचत तथा ऋण सहकारीका बचत फिर्ता गर्ने निर्णय गरेको थियो। असार मसान्तभित्र साना बचतकर्ताको रकम फिर्ता गर्ने गरी तयारी भइरहेको समिति सदस्य रामेश्वर ढकालले जानकारी दिनुभयो। अब विदेशको खबर, युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले टर्कीमा आजदेखि शुरू भएको नेटो शिखर सम्मेलनमा युक्रेनको सुरक्षाका लागि अत्यावश्यक वायु रक्षा प्रणाली उपलब्ध गराउन सहयोगी राष्ट्रसँग आग्रह गर्ने तयारी गर्नुभएको छ। रूसले पछिल्ला दिनमा किएव सहित युक्रेनका विभिन्न क्षेत्रमा गरेको व्यापक क्षेपास्त्र आक्रमणपछि जेलेन्स्कीको माग अझ तीव्र बनेको छ। पछिल्लो एक हप्ताभित्र मात्रै रूसका मिसाइल आक्रमणले किएवका आवासीय भवनहरूमा ठूलो क्षति पुर्याएको छ भने 50 जना भन्दा धेरै सर्वसाधारण ज्यान गइसकेको छ। नेटो बैठकका क्रममा जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पनि महत्वपूर्ण भेट गर्ने अपेक्षा गरिएको छ। अब खेल खबर, विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज राति साबिक विजेता अर्जेन्टिना र इजिप्ट खेल्दैछन्। यो खेल राति 10:15 अमेरिकाको एटलान्टा रंगशालामा शुरू हुनेछ। नकआउट चरणमा अर्जेन्टिनाले के भर्डेलाई 3-2 र इजिप्टले अस्ट्रेलियालाई पेनाल्टी सुट आउटमा 4-2 हराउँदै अन्तिम 16 पुगेका हुन्। विश्वकप फुटबलको अन्तिम प्री क्वार्टर फाइनलमा भोलि बिहान 2:00 स्विजरल्याण्ड र कोलम्बिया खेल्दैछन्। यो खेल क्यानाडाको बीसी प्लेस भ्यानकुभर रंगशालामा हुनेछ। नकआउटमा स्विजरल्याण्डले अल्जेरियालाई 2-0 र कोलम्बियाले घानालाई 1-0 हराउँदै अन्तिम 16 पुगेका हुन्। यस्तै यी दुई टोलीबीच मैत्रीपूर्ण र मियामी कपमा गरी 3 भेट भएकामा कोलम्बिया 2 खेलमा विजयी भएको छ भने एउटा खेल बराबरीमा सकिएको छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। प्रधानमन्त्री शाह र एडीबीका अध्यक्ष बीच भेटवार्ता, सुशासन, आर्थिक वृद्धि र रोजगारी सृजना गर्नु सरकारको मुख्य प्राथमिकता रहेको प्रधानमन्त्री शाहको भनाई। मधेश र लुम्बिनीका तराई क्षेत्रमा अपेक्षा अनुसार वर्षा भएन, चार प्रदेशमा ठूलो पानी पर्ने सम्भावना, पहिरोले तीन ठाउँमा सड़क अवरूद्ध। घर जग्गा कारोबार लयमा फर्कियो, कारोबार विस्तारसँगै मूल्य र राजस्वमा पनि वृद्धि। रूसको तीव्र आक्रमणपछि युक्रेनले नेटोसँग थप वायु रक्षा प्रणाली माग्ने, आक्रमणमा एकै हप्तामा झण्डै 50 युक्रेनी सर्वसाधारण मारिए। र विश्वकप फुटबलमा आज राति अर्जेन्टिना र इजिप्टले खेल्दै स्विजरल्याण्ड र कोलम्बिया बीचको खेल भोलि बिहान 2:15 बजे।

0: 91.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
2: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
2: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
2: एकपटक दङ्गालीबाट किनेर हेर न।
1: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
2: स्कूल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
5: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
2: प्रोप्राइटर सोमराज रैदास।
6: सम्पर्क फोन नम्बर 0825567775।
2: सम्पर्क नम्बर 98478726873।
7: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
8: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेसनल हस्पिटल प्रणाली घोराही दाङमा।
9: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू
10: मेडिकल आइसियू लगायत सुगर प्रेसर, थाइराइडको चेकजाँच तथा उपचार सेवा,
11: छाती, मुटु, दम, क्षयरोग सम्बन्धी बिरामीको चेकजाँच तथा उपचार,
12: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेकजाँच तथा उपचार,
11: डेङ्गु, मलेरिया, निमोनिया, टाइफाइड साथै विभिन्न रोगहरूको चेकजाँच तथा उपचार सेवा,
12: अन्य विशेषज्ञ सेवाहरू,
11: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
13: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
12: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
13: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
12: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
13: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
12: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
14: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो, घोराई जाँच। फोन नम्बर 0825567218।
15: सूचना, न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सडक विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
16: एक हप्तादेखि यो दाँत दुखेको दुखी छ, फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
17: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
18: डाक्टरद्वारा दिइने सेवाहरू:
19: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
18: बाङ्गा टिङ्गा दाँत मिलाउने,
19: शल्यक्रिया गरेर दाँत निकाल्ने,
18: खाली ठाउँमा दाँत भर्ने,
19: दुखेको दाँतलाई नदुखाई बाट निकालिने,
18: मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
19: सम्पर्क बीएनबी डेन्टल क्लिनिक, घोराही 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, घोराही दाङ। सम्पर्क फोन नम्बर 0825903350 र सम्पर्क मोबाइल नम्बर 98578443123।
20: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
21: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा 37/17/2083-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
20: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ, प्राविधिक धार वा विज्ञान संकाय, गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% सम्म छात्रवृत्ति उपलब्ध गराइनेछ।
21: हाम्रा विशेषताहरू:
20: उत्कृष्ट शैक्षिक वातावरण,
21: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
20: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
21: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
0: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट, नेपालगञ्ज 10 शीतल नगर बाँकी, जिल्ला वन कार्यालयको पूर्वपट्टि, सुर्खेत रोड।
6: सम्पर्क फोन 081-536-086
20: र मोबाइल नम्बर 98480-96600, 98580-36086 र 98481-72273।
22: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
23: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
21: हाम्रा सेवाहरू:
23: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू:
21: छाती, दम, निमोनिया, खोकी, छेरो,
23: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
21: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
23: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
21: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू:
23: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
21: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
23: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
21: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू:
23: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
21: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
23: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
21: कान पाक्ने, कानबाट पित बगिरहने, कान गनाउने,
23: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
21: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाङ्गिएको, नाकको एलर्जी।
24: सम्पर्क न्यू पाण्डे मेडिकल हल, हस्पिटल रोड, खोराहीदाङ। सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001।

0: नमस्ते दाई भाउजू, होइन घरमा त हालै छोकेर कता हिँड्न लाग्नु भएको?
1: नमस्ते नमस्ते,
2: कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
4: साइकल चढेर
5: के गर्ने बाबु,
6: छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहियो नि, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने।
5: फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
0: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माटीतिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
5: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
7: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, खोराही दाग,
9: सम्पर्क मोबाइल 98477 27 9 67
10: र 98578 3689।
11: के तपाईँलाई हिम पाइप वा पोल चाहिएको छ?
12: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
11: हाम्रा विशेषताहरू:
12: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
11: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
12: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने।
13: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
11: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्राली, जीवित रोड, खोराहीदाङ।
14: फोन 562-5121।
11: सम्पर्क मोबाइल
13: 98578-32819
15: र 98578-32223।
16: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा,
17: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगञ्ज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याग्जिनो फेसियलद्वारा उच्च स्तरीय मेसिनबाट
16: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसिटी, दाँत तथा गिजाको अपरेसन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
10: सम्पर्क स्थान घोराई 14 नयाँ बजार, बाल विकास स्कुलको अगाडि।
13: फोन नम्बर 082-5563-479।
10: मोबाइल नम्बर 98-4-94-67-487।
18: मध्य पश्चिम टाइम चेक, यति बेला अपराह्नको 4 बजेको छ।

दिउँसो अपरान्ह 4 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको मुख्य प्राथमिकता सुशासन, प्रबन्धन, तीव्र आर्थिक वृद्धि, रोजगारी सिर्जना र नागरिकलाई गुणस्तरीय सार्वजनिक सेवा उपलब्ध गराउन रहेको बताउनु भएको छ। एसियाली विकास बैंकका अध्यक्ष मासातो कमाण्डसँगको आज भेटमा प्रधानमन्त्री शाहले निजी क्षेत्रको नेतृत्वमा आर्थिक वृद्धि, ऊर्जा विकास, पूर्वाधार आधुनिकरण र डिजिटल रूपान्तरणलाई सरकारले प्राथमिकतामा राखेको जानकारी गराउनु भएको हो। एडीबीका अध्यक्ष काण्डाले नेपाललाई दिँदै आएको सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्दै डिजिटल पूर्वाधार, डिजिटल अर्थतन्त्र र रोजगारी प्रवर्धनका क्षेत्रमा सहकार्य गर्ने बताउनुभयो। अहिले नेपालमा एडीबीको झण्डै 4 अर्ब 20 करोड़ अमेरिकी डलर बराबरको सक्रिय लगानी पोर्टफोलियो रहेको छ भने 31 वटा परियोजना सञ्चालनमा रहेका छन्। नेपाल एडीबीको संस्थापक सदस्य हो र सन् 1968 देखि एडीबीको विकास सहयोग प्राप्त गर्दै आएको छ। संयुक्त अरब इमिरेट्स यूएई सरकारले 111 जना नेपाली कैदी बन्दीलाई आम माफी दिएको छ। ईद अल अधा 2026 का अवसरमा यूएई सरकारले ती नेपालीलाई माफी दिएको परराष्ट्र मन्त्रालयले विज्ञप्ति मार्फत जानकारी दिएको छ। नेपाली कैदी बन्दीलाई प्रदान गरिएको माफीप्रति सरकारले कृतज्ञता तथा प्रशंसा व्यक्त गरेको छ। परराष्ट्र मन्त्रालयले माफीको सदाशयपूर्ण कदमलाई नेपाल र यूएई बीच विद्यमान द्विपक्षीय सम्बन्धमा गहिरो मित्रता र हार्दिकताको अभिव्यक्त व्यक्तिका रूपमा उच्च मूल्यांकन गरेको जनाएको छ। मन्त्रालयको निर्देशन अनुसार आबुधाबीमा रहेको नेपाली दूतावासले गरेको अनुरोधको प्रत्युत्तर स्वरूप यूएई सरकारले माफी दिएको विज्ञप्तिमा उल्लेख गरिएको छ। शाही माफी पाएका ती नेपाली कैदीबन्दी यूएईको आवश्यक कानूनी प्रक्रिया पूरा गरेपछि नेपाल फर्कन सक्ने भएका छन्। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले हालसम्म 5,12,000 मेट्रिक टन मल बिक्री वितरण भइसकेको बताउनुभयो। मंगलबार राष्ट्रिय सभामा मन्त्रालयगत बजेटका सन्दर्भमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री चौधरीले असार 19 गतिसम्म 5,58,000 मेट्रिक टन मल आयात भई विगतको मौज्दा समेत गरी हालसम्म 5,12,000 मेट्रिक टन मल बिक्री वितरण भइसकेको जानकारी दिनुभएको हो। हाल 95,000 मेट्रिक टन मल मौजदात रहेको र जीटूजी प्रक्रिया मार्फत थप 50,000 मेट्रिक टन मल सधैँ आपूर्ति हुने क्रममा रहेकाले धान सिजनका लागि आवश्यक मल सहज रूपमा उपलब्ध हुने उहाँले दावी गर्नुभएको छ। उहाँले मल आपूर्तिका लागि बजेट अभाव हुन नदिन अर्थ मन्त्रालयबाट आवश्यक परेको खण्डमा थप बजेट उपलब्ध गराउने प्रतिबद्धता प्राप्त भएको बताउनुभयो। मन्त्री चौधरीले कुल 156 वटा स्थानीय तहमा साना सिंचाई संरचना निर्माण तथा विस्तारका लागि करिब 16 करोड़ बजेट विनियोजन गरिएको, संघीय निकायतर्फ साना सिंचाई संरचना निर्माण तथा विस्तारका लागि 4,17,00,000 बजेटको व्यवस्था गरिएको पनि जानकारी दिनुभएको छ। सिंचाई मन्त्रालय मार्फत निर्माण भइरहेका ठूला प्रकृतिका सिंचाई आयोजनाहरूबाट आगामी दिनमा मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका खेतीयोग्य जमीनमा सहज रूपमा सिंचाई सुविधा उपलब्ध हुने देखिएको समेत उहाँले बताउनुभयो। मन्त्री चौधरीले मानव वन्यजन्तु दण्ड न्यूनीकरण र सह अस्तित्वका लागि विभिन्न प्रत्यक्ष परिणाममुखी कार्यक्रमहरू सञ्चालन गर्ने उल्लेख गर्नुभएको छ। र मध्यपश्चिम र पश्चिम नेपालको प्रमुख केन्द्र मानिने बाँकेको नेपालगंजमा स्थापना भएको लुम्बिनी प्राविधिक विश्वविद्यालयले छोटो अवधिमै शैक्षिक कार्यक्रम, विद्यार्थी संख्या र संस्थागत संरचना विस्तारमा उल्लेख्य प्रगति गरेको छ। विश्वविद्यालयले हालै 4 वर्ष पूरा गरी 5 वर्षमा प्रवेश गरेको हो। विद्यालयका रजिस्ट्रार रेखबहादुर भण्डारीले देशका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले स्थापना गरिएको विश्वविद्यालयमा हाल 400 विद्यार्थी अध्ययनरत रहेको बताउनुभयो। उहाँले चालू शैक्षिक वर्षदेखि 9 वटा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको पनि जानकारी दिनुभएको छ। रजिस्ट्रार भण्डारीले विश्वविद्यालय अझै संस्थागत विकासको प्रारम्भिक चरणमा रहेको उल्लेख गर्दै आगामी दिनमा वन, कृषि तथा पर्यटन जस्ता नेपालको आर्थिक रूपान्तरणसँग जोड़िएका क्षेत्रमा पनि शैक्षिक कार्यक्रम विस्तार गर्ने योजना रहेको बताउनुभयो। उहाँका अनुसार विश्वविद्यालय विक्रम सम्बत 2079 असार 18 गते प्रदेश
राजपत्रमा विधान प्रकाशित भएपछि विधिवत रूपमा स्थापना भएको थियो। स्थापना भएको पहिलो कानूनी तथा संस्थागत आधार तयार गर्नमै बढ़ी खर्च समय भएको थियो। विश्वविद्यालयले शैक्षिक गतिविधि विक्रमसम्म 2080 मंगिर 13 गतेदेखि शुरू गरेको थियो। त्यसबेला बीटेक इन आईटी र बीटेक इन कम्प्युटर साइन्स एण्ड आर्टिफिसियल इन्टेलिजेन्स कार्यक्रममा 40 जना विद्यार्थी भर्ना भएका थिए। 40 जना विद्यार्थीबाट शुरू भएको विश्वविद्यालयमा अहिले 400 विद्यार्थी अध्ययनरत हुनु छोटो अवधिको महत्वपूर्ण उपलब्धि भएको रजिस्टर भण्डालीले बताउनु भएको छ। हस्त अपरान्न 4 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै अहिले हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 91.4 MHz में तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एंड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
2: स्वर्गद्वारी ड्रिंकिंग वाटर
1: हाम्रा सेवाहरू
2: 1 लिटर र 20 लिटर जारको व्यवस्था
1: अर्डर अनुसार खाली बोतलको उत्पादन
2: 20 लिटर जारमा होम डेलिभरी सेवा
1: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-5630-021 र होटल दाङगाई नजिक जीवन चौधरी मोबाइल नम्बर 98-4-78-63-75
2: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस् विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा
3: विशेषज्ञ डाक्टरी सेवाहरू
2: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा
3: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा
4: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
3: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
3: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ
2: सम्पर्क फोन 082-5590-079 मोबाइल नम्बर 98-4-78-10-030 र 98-2-29-54-555
5: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एकसाथ
6: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
5: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
6: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
5: हुलासले बनाउँदैछ परिवार एकसाथ
7: नेपाली जुत्ता घर
8: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
7: नेपाली जुत्ता घर हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10% देखि 50% सम्म बम्पर छुट
8: अब ढिला नगर्नुहोस् आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्
7: स्वदेशी उत्पादन को प्रवर्धन गरौं स्थान सिटी प्लाजा होटल को उत्तर पट्टी थारू गल्ली हुराही दान
8: संपर्क मोबाइल नंबर 98-577-71-546

0: प्रोडक्ट हरू कोकोनट चोकोनट भिटा मिल्क बटर फैट क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अडगुरी
2: खुल्यो खुल्यो खुल्यो परिचित फार्मेसी घोराही दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो
3: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लुप्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू
2: बिस्तारै जोर्नीहरू र औलाहरू बाँगिँदै जाने
3: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने
2: हात खुट्टा तथा पाइताला झमझम गर्ने पोल्ने
3: छालामा दागहरू आउने कपाल झर्ने
2: शरीर फुल्ने र चिलाउने हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा
3: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा
2: बारम्बार गर्भपतन भएमा
3: कपाल धेरै झरेमा मुख तथा आँखामा सुक्खापन भएमा
2: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा
3: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा
2: बिना कारण शरीरको तौल घटेमा
3: ढाड दुखेमा कम्मर दुखेमा
2: गाउट तथा युरिक एसिडको समस्या
3: बारम्बार आँखा रातो भएमा
2: फोक्सोमा बारम्बार पानी भरिएमा आईएलडी दम भएमा
3: बारम्बार लामो समयसम्म ज्वरो आएमा
2: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा
3: लामो समयदेखि छाला कडा भएमा
2: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा
3: युवा अवस्थामा पक्षघात भएमा
2: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ
3: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा
2: कम उमेरमा हृदयघात मुटु रोग भएमा
3: सबै समस्याको समाधान हुन्छ आउनुहोस्
2: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा
3: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
3: फोन नम्बर 0825916770
2: मोबाइल नम्बर 98578443123 परीक्षित फार्मेसी दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको भर्ना सम्बन्धी सूचना
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा विषय तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएद्वारा पुरस्कृत नेपालको उत्कृष्ट आईएसओ प्राप्त राप्ती इन्जिनियरिङ कलेज घोराही दाङमा बीबीए बीसीए बीई कम्प्युटर बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला
3: प्रवेश परीक्षा मिति 2083 यही असार 27 गते
4: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
3: सम्पर्क फोन नम्बर 0825562601 सम्पर्क मोबाइल नम्बर 98578935990 98578131684 र 98578320770
4: तीन वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्नुहोला।

0: मम्मी दाँत दुख्यो।
1: मम्मी मेरो दाँत बङ्गो आयो। साथीहरु सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
2: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
3: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
1: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै शुरू गरिएको बिआर डेन्टल होराईमा
3: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
4: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
5: सावधान उस्ता उस्तै नामबाट नझुक्किनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
6: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
3: सम्पर्क फोन नम्बर 0825902022।
1: जु रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिम बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।

0: शानदार डिस्प्ले एआई पावर्ड क्यामेरा 2 वर्ष को वारंटी सहित रेडमी A7 मा 5200 mAh तथा रेडमी A7 प्रो मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार
1: भर्ना खुल्यो
2: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेश्वरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
1: हाम्रा विशेषताहरू
2: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको
1: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको
2: शान्त तथा पारिवारिक वातावरण भएको
1: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने
2: तिहार सुसारको राम्रो व्यवस्था भएको
1: योग्य शिक्षिकाहरूद्वारा अध्ययन गराइने
2: घरको जस्तै माया पाउने
3: खेल्दै रमाउँदै जान्ने हुने साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था
4: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल खुवाई उपमा नगरपालिका 15 दाङ 6 गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि
3: सम्पर्क फोन नम्बर 082-5-63-387 सम्पर्क मोबाइल नम्बर 98-669-86-303 र 98-62-25-183
5: मध्यपश्चिम ट्राङ्क यति बेला बेलुकीको 5 बजेको छ।

बेलुकी 5 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। हुलाकी राजमार्ग अन्तर्गत दाङ र बाँकीको सीमा क्षेत्रमा बाँकी रहेको सड़क खण्ड तथा पुल निर्माणका लागि अन्तिम ठेक्का आह्वानको तयारी गरिएको छ। दाङमा 22 किलोमिटर सड़क खण्ड र 21 वटा पुल तथा बाँकेमा 36 किलोमिटर कालोपत्रे सड़क निर्माणका लागि करिब 7 अर्ब 50 करोड़ रूपियाँ लागत अनुमान सहित ठेक्का आह्वानको तयारी भइरहेको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगंजका प्रमुख लीला बहादुर भण्डारीले जानकारी दिनुभयो। भोगाधिकार र रूख कटानका लागि सम्बन्धित निकायबाट सिफारिश प्राप्त हुनासाथ ठेक्का आह्वान गर्ने तयारीमा रहेको प्रमुख भण्डारीले बताउनुभयो। यो सड़क निर्माण सम्पन्न भएपछि कपिल वस्तुबाट दाङको दक्षिण सीमा हुँदै बाँके प्रवेश गरी बर्दिया हुँदै सुदूरपश्चिम पुग्न सहज हुनेछ र दूरी समेत कम हुने उहाँको भनाई छ। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईई को ग्रेड वृद्धि अर्थात पूरक परीक्षाको नतिजा आज सार्वजनिक गरेको छ। बोर्डका अनुसार ग्रेड वृद्धि परीक्षामा 1,29,194 जना विद्यार्थी सहभागी भएकोमा 83,523 जना उत्तीर्ण भएका छन्। यो कुल विद्यार्थीको 64.69% हो। जीपीए अनुसार सबैभन्दा धेरै 51,438 विद्यार्थीले 2.40 देखि 2.80 सम्म प्राप्त गरेका छन्। बोर्डले नतिजा वेबसाइट आईवीआर तथा एसएमएस लगायतका सेवा मार्फत हेर्न सकिने जनाएको छ। नतिजामा चित्त नबुझे पुनर्योगका लागि बोर्डले तोकेको अवधिभित्र अनलाइनबाट आवेदन दिन सकिने व्यवस्था गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डले गएको असार 1 देखि 9 गतेसम्म ग्रेड वृद्धि परीक्षा संचालन गरेको थियो। यस वर्ष मनसून सक्रिय भएसँगै देशभर धान रोपाई शुरू भएको छ। रोपाईकै यो अभियानका बीच विगतका वर्षहरूमा जस्तो यसपटक किसानले रासायनिक मलको अभाव झेल्न परेको छैन। असारको शुरूआती 19 दिनमै 40,500 मेट्रिक टन भन्दा बढ़ी रासायनिक मलको सहज बिक्री वितरण भइसकेको छ। यसबाट मल आपूर्ति प्रणालीमा सरकारको पूर्व तयारी सहितको उपस्थितिले पुष्टि गरेको बताइएको छ। यही असार 1 देखि 19 गतेसम्मको सरकारी तथ्याङ्क अनुसार कृषि सामग्री कम्पनी लिमिटेड र साल ट्रेडिङ कर्पोरेशन मार्फत कुल 40,569.25 मेट्रिक टन रासायनिक मल किसानको खेतबारीसम्म पुगिसकेको छ। कुल वितरण मध्ये कृषि सामग्री कम्पनी लिमिटेडले 26,994.65 मेट्रिक टन आपूर्ति गर्दै वितरणको ठूलो हिस्सा सम्हालेको छ। र प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको मुख्य प्राथमिकता सुशासन प्रवर्धन, तीव्र आर्थिक वृद्धि, रोजगारी सिर्जना र नागरिकलाई गुणस्तरीय सार्वजनिक सेवा उपलब्ध गराउनु रहेको बताउनु भएको छ। एसियाली विकास बैंक एडीबीका अध्यक्ष मासातो कान्डासँगको आजको भेटमा प्रधानमन्त्री शाहले निजी क्षेत्रको नेतृत्वमा आर्थिक वृद्धि, ऊर्जा विकास, पूर्वाधार आधुनिकीकरण र डिजिटल रूपान्तरणलाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिनुभयो। एडीबीका अध्यक्ष काण्डले नेपाललाई दिँदै आएको सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्दै डिजिटल पूर्वाधार, डिजिटल अर्थतन्त्र र रोजगारी प्रवर्धनका क्षेत्रमा सहकारी गर्ने बताउनुभयो। अहिले नेपालमा एडीबीको झण्डै 4 अर्ब 20 करोड़ अमेरिकी डलर बराबरको सक्रिय लगानी पोर्टफोलियो को छ भने 31 वटा परियोजना सञ्चालनमा छन्। नेपाल एडीबीको संस्थापक सदस्य हो र सन् 1968 देखि एडीबीको विकास सहयोग प्राप्त गर्दै आइरहेको छ। हवस् त, बेलुकी 5 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 91.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दाइ भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु? बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
6: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, खोराही दाग,
8: सम्पर्क मोबाइल 98478727977
9: र 98578369।

0: बाय नेटको बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबिपिएस इन्टरनेट र 2700 खरिद गर्दा सुई इन्टरनेट प्याकेज नयाँ चरणको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट बाय नेट अब सबै कनेक्टेड
1: MBBS MD न्यूरोसाइकाटिक टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भुसाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घुराही दाङमा आउँदै हुनुहुन्छ।
2: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: डाक्टरद्वारा दिइने सेवाहरू
2: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी
1: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार
2: मन आत्तिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा केही आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने
1: छारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने बहकिने रिसाउने दोष लगाउने अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार
2: जाड रक्सी चुरोट गाँजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा
3: बिरामी जाँच्ने मिति यही श्रावण 9 गते शनिबार
4: सम्पर्क दिव्य फार्मेसी घुराई 15 सडक विभाग रोड दाङ फोन नम्बर 0825904010 मोबाइल नम्बर 98478893 र 98095128371
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
6: नेपाली जुत्ता घर
7: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
6: नेपाली जुत्ता घर हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10%-50% सम्म बम्पर छुट
7: अब ढिला नगर्नुहोस् आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्
6: स्वदेशी उत्पादनको प्रवर्धन गरौं स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली घुराही दाङ
7: सम्पर्क मोबाइल नम्बर 98577175046

0: प्रोडक्टहरू कोकोनट, चोकोनट, भिटा मिल्क, बटर प्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिभ होल व्हीट बिस्की।
1: हेर हेर हेर यो हो हाम्रो चोइस, कोदोको डाइजेस्टिभ र कुकी छ है नाइस अड्गुरी।
2: खुल्यो खुल्यो खुल्यो परिचित फार्मेसी घोराही दाङ, बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो।
3: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लुप तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू।
2: बिस्तारै जोर्नीहरू र औलाहरू बाङ्गिँदै जाने,
3: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने,
2: हात खुट्टा तथा पाइताला झमझम गर्ने पोल्ने,
3: छालामा दागहरू आउने कपाल झर्ने,
2: शरीर फुल्ने र चिलाउने, हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा,
3: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा,
2: बारम्बार गर्भपतन भएमा,
3: कपाल धेरै झरेमा, मुख तथा आँखामा सुक्खापन भएमा,
2: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा,
3: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा,
2: बिना कारण शरीरको तौल घटेमा,
3: ढाड दुखेमा, कम्मर दुखेमा,
2: गाउट तथा युरिक एसिडको समस्या,
3: बारम्बार आँखा रातो भएमा,
2: फोक्सोमा बारम्बार पानी भरिएमा, आईएलडी दम भएमा,
3: बारम्बार लामो समयसम्म ज्वरो आएमा,
2: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा,
3: लामो समयदेखि छाला कडा भएमा,
2: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा,
3: युवा अवस्थामा पक्षघात भएमा,
2: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ,
3: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा,
2: कम उमेरमा हृदयघात मुटु रोग भएमा,
3: सबै समस्याको समाधान हुन्छ। आउनुहोस्
2: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा।
3: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: फोन नम्बर 0825916077,
2: मोबाइल नम्बर 98578343123। परीक्षित फार्मेसी दाङ, बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली।

0: छकत्र नो इट लाइक प्रो राशि थाहा पाऊ फ्रम टु एन्ड फ्रो साथ यसमा हाम्रो पात्र
1: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ
2: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
3: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
2: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
3: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
2: हुलासले बनाउँदैछ परिवार एक साथ
4: भर्ना खुल्यो।
5: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
4: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ
5: हाम्रा विशेषताहरू
4: उत्कृष्ट शैक्षिक वातावरण
5: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने
4: व्यवस्थित पुस्तकालय प्रयोगशाला र इन्टरनेट पहुँच
5: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श
6: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 चितल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड
7: सम्पर्क फोन 081-536-086
4: र मोबाइल नम्बर 9840-96-600 9850-80-36-086 र 9841-72-273
8: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीटाङमा
9: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा खुराही 15 दाङमा बिरामी चेकजाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्
8: डाक्टरद्वारा दिइने सेवाहरू
9: लामो समयसम्म टाउको दुख्ने मुटुको ढुकढुकी बढ्ने तर्सने वा डढाउने हात खुट्टा झमझम गर्ने वा पोल्ने काम्ने बेहोस हुने धेरै रक्सी खाने लागु पदार्थ सेवन गर्ने जिउ दुख्ने निद्रा र भोक नलाग्ने यौन इच्छामा कमी हुने बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि
8: नोट अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा
9: सम्पर्क मोबाइल नम्बर 9558-44-722 9558-35-060 सम्पर्क सिभिल फर्मा घुराही 15 सडक विभाग रोड जान

0: आवाज पश्चिम नेपालको आवाज आवाज हिन्दको आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ कोही कसैलाई रोग लागे गोर्खा अस्पताल छ। सर्जन फिजिसियन हाड जोड्ने नसा प्रसुति रेडियोलोजी एनेस्थेसिया बाल रोग थाइराइड प्रेसर सुगर छाती मुटु नाक कान घाँटी टाउको ग्यास्ट्रिक अल्सर फिजियोथेरापी दूरबीन विधिबाट अपरेसन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण

0: मार्फत गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: हिराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरीदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53।
5: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागु पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
6: डाक्टर मोहम्मद अनुद्दीन बागवानद्वारा दिइने सेवाहरू:
7: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
7: युनिच्छामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
9: बिरामी जाँच निमित्त यही श्रावण 9 गते शनिबार।
10: अन्य 6 विशेषज्ञ डाक्टरी सेवाहरू: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
11: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक घोराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-585-6683 र सम्पर्क मोबाइल नम्बर 98-479-25-700।
12: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
14: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
15: हार जोड्ने नशा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
16: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
17: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
18: इन्डोस्कोपी सेवा
17: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
1: नोट: यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराई दाङ, फोन नम्बर 082-585-434 र 082-560-138।
19: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
20: विशेषज्ञ डाक्टरी सेवाहरू:
19: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा,
20: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा,
18: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
20: नोट: अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
19: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
20: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
19: सम्पर्क फोन 082-595-079, मोबाइल नम्बर 98-478-10-03 र 98-29-54-555।
5: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
1: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: अन्य सेवाहरू:
6: हाट जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
21: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
6: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
0: प्रत्येक दिन डाक्टर नवराज केसी द्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
22: सम्पर्क सुवर्ण मेडिकल हल, घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-6994। सम्पर्क मोबाइल नम्बरहरू 98578-30145, 98478-30153 र 98649-41944।
23: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
24: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना।
25: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स खोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
24: डाक्टरद्वारा दिइने सेवाहरू:
25: नाक बुझिने, सिँगान आइरहने, पहेँलो गराउने सिँगान आउने, हाच्छिउ आइरहने, गन्ध थाहा नपाउने, नाकभित्र मासु पलाएको, नाक माङ्गो भएको, नाक बज्ने,
24: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पिप बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको,
25: थाइराइड, घाँटी दुख्ने, केही अड्केको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा र स्पष्ट उच्चारण नहुने, सफा बोली नफुट्ने, तङसिल आइरहने,
24: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ।
26: नोट: धेरै ठाउँ जताएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला।
27: बिरामी जाँच्ने मिति ASH 27 शनिबार,
25: समय बिहान 10 बजेदेखि।
24: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
25: नोट: कन्सल्टेन्ट फिजिसियन द्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
24: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-9098।
28: सीता, के भयो तिमीलाई? घुम्सेर बसेछौ
29: के हुनु नि?
28: बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखाए, कतै ठाउँ, तर केही सिप चलेन। अब त आश्रय मरिसक्यो।
29: के कुरा गर्छ निमले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
28: ए, ठिकै छ, म जानु त धेरै गई, अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
30: शिशु फर्टिलिटी एन्ड आइबिएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिति चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
31: नोट: पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
30: शिशु क्लिनिक फर्टिलिटी खोराइदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478-23572।
31: खुसीको खबर।
32: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
31: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
33: होइन, कसलाई के भयो?
21: हजुर बुबा अलि सिरियस हुनुभयो, आइसियु चाहिन्छ रे, त्यसैले नेपालगञ्ज लैजान हिँडेको।
33: कहाँ नेपालगञ्ज दौडाउन लागेको? हाम्रै दाङ घोराईको सञ्जीवनी टिचिङ हस्पिटलमा 60 सयको भेन्टिलेटर सहितका आईसीयूहरू छन् नि, अनि किन कुरै नबुझी दौडेको?
21: ल ल, एम्बुलेन्सलाई घोराही गोगली भानपुरतिर मोड्नुहोस् त। यही यस्तो आईसीयू सेवा भएको थाहा नभएर धन्न हजुरबुवाको ज्यान, समय र पैसा बर्बाद भएको।
33: घोराहीको सञ्जीवनी टिचिङ हस्पिटलमा नवजात शिशुको लागि एनआईसीयू, बच्चाका लागि पीआईसीयू लगायत 60 आईसीयू सहित सम्पूर्ण विशेषज्ञ सहितका सेवाहरू रहेका छन्।
21: सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल घोराही बरगदुवा दाङ। सम्पर्क फोन नम्बर 0825-91-101 र मोबाइल नम्बर 97-090-65-255।
33: होइन माइला, लखर लखर कहाँ हिनेस्?
3: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
33: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
3: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
33: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
3: ल ल काका, गइहाले म।
4: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
7: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
4: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498-87741।
8: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
9: हाम्रा सेवाहरू
8: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
9: छाती, दम, निमोनिया, खोकी, छेरो,
8: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
9: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
8: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
9: डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दिइने सेवाहरू,
8: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
9: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
8: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
9: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू,
8: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
9: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
8: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
9: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गड्ढा हुने,
8: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
9: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
33: सम्पर्क न्यू पाण्डे मेडिकल हल, हस्पिटल रोड, घोराहीदाङ। सम्पर्क फोन नम्बर 0825-61-196 र मोबाइल नम्बर 98478-26001।
9: होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
4: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
9: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
4: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
9: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
4: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34-910।
9: आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
10: वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर अजय अधिकारी, एमडी, डीएम, दाङको कालिका मेडिकल।
0: शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी काठमाडौँमा लामो समयसम्म काम गर्नुभएका कन्सल्टेन्ट कार्डियोलोजिस्ट डाक्टर अजय अधिकारी एमबीबीएस एमडी डीएम कार्डियोलोजी एसोसिएट प्रोफेसरद्वारा दाङ घोराई हस्पिटल रोड स्थित कालिका मेडिकलमा बिरामीहरूको चेक जाँच गरिने हुँदा समयमै आफ्नो नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: डाक्टर अजय अधिकारीद्वारा दिइने सेवाहरू:
0: मुटुको अपरेशन गरेका बिरामीहरूका लागि पीटीआईएनआर चेक जाँचको व्यवस्था,
1: मुटुका बिरामीहरूका लागि प्रोटेबल इको तथा ईसीजी सेवा,
0: ब्लड प्रेसर तथा सुगरका समस्या भएका बिरामीहरूको चेक जाँचको व्यवस्था,
1: मुटु छाती पेट लिभर दम थाइराइड तथा जनरल हेल्थ चेकअप सम्बन्धी सेवा।
27: बिरामी जाँच निमिति यही श्रावण 27 गते शनिबार।
1: सम्पर्क बद्री खड्का, कालिका मेडिकल हस्पिटल रोड, घोराई दाङ। फोन नम्बर 0982 560 652।

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।
1: मध्य पश्चिम चाँड च्याक यति बेला बेलुकीको 6 बजेको छ।

0: नमस्कार, यो मध्यपश्चिम समाचारको समय हो। बेलुकी 6 बजेको मध्यपश्चिम खबरमा सहकर्मी देवा भूषालसँगै शान्त कुमार बुढा मगरको तपाईलाई हार्दिक स्वागत छ।
1: हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगइन गरेर पनि संसारभर सुन्न सकिन्छ।
0: यस्तै रेडियो मध्यपश्चिमको फेसबुक पेज रेडियो मध्यपश्चिम FMबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ।
1: अहिलेसम्मका खबर शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
0: असार 27 गते हुने पद्मोदय माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति निर्वाचन रोक्न माग गर्दै उजुरी दर्ता, प्रक्रिया नपुर्याएको आरोप।
1: रासायनिक मलको अभाव नभएको सरकारको दावी, किसानले भने रासायनिक मल नपाएको दुखेसो।
0: एसईई ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक, झण्डै 65% उत्तीर्ण, नतिजामा चित्त नबुझे पुनर्योगका लागि अनलाइनबाट आवेदन दिन सकिने।
1: र पत्रकार महासंघ दाङ शाखाका संस्थापक सदस्य पराजुलीको निधन प्रति दुःख व्यक्त, शोकमा एक दिन कार्यालय बन्द।
0: अब खबर विस्तारमा।
1: घोराही स्थित पद्मोदय माध्यमिक विद्यालयको यही असार 27 गते हुने विद्यालय व्यवस्थापन समितिको निर्वाचन रोक्न माग गर्दै घोराही उपमहानगरपालिकाका तथा शिक्षा महाशाखामा उजुरी दर्ता भएको छ। घोराही 15 का वडा सदस्य तथा नगरसभा सदस्य लेखनाथ बुढाथोकी उत्तमले आज विभिन्न माग राख्दै उपमहानगरपालिका तथा शिक्षा महाशाखाका महाशाखामा उजुरी दर्ता गराउनु भएको हो। दर्ता भएको उजुरीमा निर्वाचन अघि गर्ने प्रक्रिया विद्यालयले पूरा नगरेको, अभिभावकहरूलाई जानकारी नगराएको र व्यवस्थापन समितिमा उम्मेद्वार बन्न चरको शुल्क निर्धारण गरिएको भन्दै निर्वाचन रोक्न माग गरिएको छ। व्यवस्थापन समितिको कार्यकाल समाप्त भइसकेपछि नयाँ निर्वाचन प्रक्रियाका लागि बहुमत अभिभावकको भेलाले निर्वाचनको मिति घोषणा गर्नुपर्नेमा वैशाख 11 को भेलामा गणकपूरक संख्या नभएको र त्यसपछिको भेलामा पनि अभिभावकको न्यून उपस्थिति रहेको, तेस्रो पटकको अभिभावक भेला नगराएको र उम्मेद्वार बन्न 5,000 शुल्क तोकिएको, जसका कारण धेरै अभिभावक उम्मेद्वार बन्नबाट वञ्चित रहेको भन्दै तत्कालका लागि विद्यालय व्यवस्थापन समितिको निर्वाचन रोक्न माग गरिएको छ। उजुरी दर्ता गर्दै घोराई उपमहानगरपालिकाका प्रमुख नरूलाल चौधरीले यसबारेमा सत्य तथ्य बुझेर तत्काल कानून बमोजिम प्रक्रिया थालिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
0: हुलाकी राजमार्ग अन्तर्गत दाङ र बाँकेको सीमा क्षेत्रमा बाँकी रहेको सड़क खण्ड तथा पुल निर्माणका लागि अन्तिम ठेक्का आह्वानको तयारी गरिएको छ। दाङमा 22 किलोमिटर सड़क र 21 वटा पुल तथा बाँकेमा 36 किलोमिटर कालो पत्रे सड़क निर्माणका लागि करिब 7 अर्ब 50 करोड़ रूपियाँ लागत अनुमान सहित ठेक्का आह्वानको तयारी भइरहेको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगंजका प्रमुख लीला बहादुर भण्डारीले जानकारी दिनुभयो। यो सड़क निर्माण सम्पन्न भएपछि कपिलवस्तुबाट दाङको दक्षिण सीमा हुँदै बाँके प्रवेश गरी बर्दिया हुँदै सुदूरपश्चिम पुग्न सहज हुनेछ र दूरी समेत कम हुनेछ। सड़क निर्माणका लागि डिभिजन वन कार्यालय दाङ र बाँकेबाट अधिकांश प्रक्रिया पूरा भई प्रदेश वन तथा वातावरण मन्त्रालयमा पुगेको छ। मन्त्रालयबाट भोगाधिकार र रूख कटानका लागि आवश्यक सिफारिश प्राप्त भएपछि लामो समयदेखि रोकिएको प्रक्रिया अघि बढ़ने अपेक्षा गरिएको छ। हुलाकी सड़क निर्माण सम्पन्न भएपछि पश्चिम तराईका जिल्लामा पूर्व पश्चिम राजमार्गको वैकल्पिक मार्गका रूपमा समेत प्रयोग हुने अपेक्षा गरिएको छ।
1: पत्रकार महासंघ दाङले दाङ शाखाका संस्थापक सदस्य केशव परासुलीको निधनप्रति दुःख व्यक्त गरेको छ। दाङ शाखा अध्यक्ष सन्तोष सुवेदीले आज शोक विज्ञप्ति जारी गर्दै नवलपरासी पश्चिमका पत्रकार महासंघका अध्यक्ष तथा दाङ शाखाका संस्थापक सदस्य परासुलीको 56 वर्षको उमेरमा भएको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै परासुलीको निधनले पत्रकारिताका क्षेत्रमा अपूरणीय क्षति पुगेको उल्लेख गर्नुभएको छ। साथै पत्रकार महासंघले संस्थापक सदस्य पराजुलीको निधनमा आज एक दिन महासंघको कार्यालय बन्द गर्ने निर्णय बमोजिम असार 23 गते कार्यालयका सम्पूर्ण कामकाज बन्द गरेको छ। हाल नवलपरासी पश्चिमका पत्रकार महासंघका अध्यक्ष पराजुली केही समयदेखि दीर्घरोगसँग लड़िरहनु भएको थियो। पत्रकार पराजुलीको यही असार 20 गते 56 वर्षको उमेरमा निधन भएको थियो।
0: राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईई को ग्रेड वृद्धि अर्थात पूरक परीक्षाको नतिजा आज सार्वजनिक गरेको छ। बोर्डका अनुसार ग्रेड वृद्धि परीक्षामा 129,194 जना विद्यार्थी सहभागी भएकोमा 83,523 जना उत्तीर्ण भएका छन्। यो कुल सहभागीको 64.69% हो। जीपीए अनुसार सबैभन्दा धेरै 51,438 विद्यार्थीले 2.40 देखि 2.80 सम्म प्राप्त गरेका छन्। बोर्डले नतिजा वेबसाइट आईवीआर तथा एसएमएस लगायतका सेवा मार्फत हेर्न सकिने जनाएको छ। नतिजामा चित्त नबुझे पुनर्योगका लागि बोर्डले तोकेको अवधिभित्र अनलाइनबाट आवेदन दिन सकिने व्यवस्था गरिएको जनाएको छ। राष्ट्रिय परीक्षा बोर्डले गएको असार 1 गतेदेखि 9 गतेसम्म ग्रेड वृद्धि परीक्षा सञ्चालन गरेको थियो।
1: यस वर्ष मनसून सक्रिय भएसँगै देशभर धान रोपाई शुरू भएको छ। रोपाईकै यो अभियानका बीच विगतका वर्षहरूमा जस्तो यसपटक किसानले रासायनिक मलको अभाव भने झेल्नु परेको छैन। असारको शुरूआती 19 दिनमै 40,000 मेट्रिक टन भन्दा बढ़ी रासायनिक मलको सहज बिक्री वितरण भइसकेको छ। यसबाट मल आपूर्ति प्रणालीमा सरकारको पूर्व तयारी सहितको उपस्थितिले पुष्टि गरेको बताइएको छ। यही असार 1 गतेदेखि 19 गतेसम्म सम्मको सरकारी तथ्याङ्क अनुसार कृषि सामग्री कम्पनी लिमिटेड र साल ट्रेडिङ कर्पोरेशन मार्फत कुल 40,569.25 मेट्रिक टन रासायनिक मल किसानको खेतबारीसम्म पुगिसकेको छ। कुल वितरण मध्ये कृषि सामग्री कम्पनी लिमिटेडले 26,994.65 मेट्रिक टन आपूर्ति गर्दै वितरणको ठूलो हिस्सा सम्हालेको छ। साल ट्रेनिङ कर्पोरेशनले 13,574.6 मेट्रिक टन मल उपभोक्ता समक्ष पुर्याएर बजारको मागलाई सन्तुलित बनाएको छ। तर सरकारले मल वितरण गरेको बताए पनि स्थानीय तहमा भने किसानले मल नपाउँदा यस वर्षको धान उत्पादन कम हुने भन्दै चिन्ता व्यक्त गरेका छन्। आज हामीले यस विषयमा रहेर केही किसानलाई मल कतिको पर्याप्त रूपमा पाउनु भएको छ भनेर सोधेका छौं।
2: मेरो नाम वामदेव सुवेदी। किसानहरूले पर्याप्त मात्रामा मल नपाएको कारणले गर्दा रोपाई शुरू हुन पाएको छैन। एक त पानी आएको पनि छैन र रोपाई शुरू भएको छैन। किसानहरू मल नपाउँदा साह्रैतिर चिन्तित भइरहेको छन्। किसानहरू कृषक देश भएर पनि समयमा पर्याप्त मल नहुँदा किसानहरूलाई धेरै गाह्रो भएको महसुस भइरहेको छ।
3: किसानहरू त महँगोसँग अब बिउ त हाइब्रिड बिउ होइन, कृषि अनुसन्धानको बिउ प्रयोग किसानले गरे होइन, बिउ राखिसकेका छन् भने पनि अब खेती गर्नलाई मल चाहिँ सहज मिलेको छ। मलको ठुलो समस्या चाहिँ मलको छ। अब मल चाहिँ कसरी चाहिँ नेपाल सरकारले गर्ने हो, अब त्यो सहकारी मार्फतबाट चाहिँ पाउने गर्दछ, सहकारीले कमिसन खाएर बल्ल किसानले चाहिँ मल पाउने हो, अब प्रत्यक्ष लाभ चाहिँ बिचुलियाको व्यवस्था कसरी चाहिँ नियन्त्रण हुन्छ, भ्रष्टाचार नियन्त्रण भनेर चाहिँ नेपाल सरकारले नयाँ सरकारले गर्छ भन्छ, तर चाहिँ बिचुलियाको व्यवस्था त चाहिँ अग्र भूमिका त बिचुलियालाई त दिन्छ नि, प्रत्यक्ष लाभ चाहिँ जनताले कहिले पाउने हो किसानले?
4: प्रेम बहादुर घरती। अब पानी पनि त्यस्तै परेको छैन र सरकारले यो युरिया मलहरू डिएपी के यिनी सबै उपलब्ध नगराउँदा यो साल खेती पनि नहोला जस्तो छ। त्यसैले अब किसानले चाहेको मल सिँचाइ यिनी कुराहरू हुन्, तर त्यही पनि सरकारले मल पुर्याउन सकेन, हामी जनताहरू साह्रै मारमा परेका छौँ।
0: अब बाँकी समाचार। प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको मुख्य प्राथमिकता सुशासन प्रवर्धन, तीव्र आर्थिक वृद्धि, रोजगारी सिर्जना र नागरिकलाई गुणस्तरीय सार्वजनिक सेवा उपलब्ध गराउनु रहेको बताउनु भएको छ। एसियाली विकास बैंक एडीबीका अध्यक्ष मासातो कान्डासँगको आजको भेटमा प्रधानमन्त्री शाहले निजी क्षेत्रको नेतृत्वमा आर्थिक वृद्धि, ऊर्जा विकास, पूर्वाधार आधुनिकीकरण र डिजिटल रूपान्तरणलाई सरकारले प्राथमिकतामा राखेको जानकारी गराउनुभयो। एडीबीका अध्यक्ष काण्डाले नेपाललाई दिँदै आएको सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्दै डिजिटल पूर्वाधार, डिजिटल अर्थतन्त्र र रोजगारी प्रवर्धनका क्षेत्रमा सहकार्य गर्ने बताउनुभयो। अहिले नेपालमा एडीबीको झण्डै 4,20,00,000,000 अमेरिकी डलर बराबरको सक्रिय लगानी पोर्टफोलियो रहेको छ भने 31 परियोजना सञ्चालनमा छन्। नेपाल एडीबीको संस्थापक सदस्य हो। सन 1968 देखि एडीबी को विकास सहयोग प्राप्त गर्दै आएको छ।
1: परराष्ट्र मन्त्री शिशिर खनालले राहदानी पासपोर्ट छपाई र वितरणमा देखिएका समस्या समाधान गर्न सरकार नयाँ प्रणालीमा जान लागेको बताउनु भएको छ। आज राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले आगामी सोमबारदेखि नयाँ कम्पनी मार्फत राहदानी छपाई शुरू हुने जानकारी दिनुभयो। अघिल्लो वर्ष नै अन्तर्राष्ट्रिय बोलपत्र मार्फत नयाँ कम्पनीलाई ठेक्का दिएको भए पनि कानूनी र प्राविधिक अडचनका कारण कार्यान्वयनमा ढिलाइ भएको मन्त्री खनालले स्पष्ट पार्नुभयो। राहदानी अभाव हुन नदिन साबिकै कम्पनीलाई भेरिएसन अर्डर मार्फत थप 7 लाख प्रति राहदानी छाप्न दिएको थियो। नयाँ सरकार गठन हुँदा 2.5 लाख प्रति राहदानी बाँकी रहेको र ती राहदानी प्रयोग नगरी नयाँ प्रणालीमा जाँदा राज्यलाई करिब $25 लाख नोक्सानी हुने देखिएकाले मौज्दात कम भएपछि मात्र नयाँ प्रक्रिया शुरू गरिएको उहाँले स्पष्ट पार्नुभयो। उहाँका अनुसार पुरानो राहदानीको मूल्य प्रति $10.13 रहेको थियो। राहदानी विभागले आगामी सातादेखि नयाँ प्रणाली कार्यान्वयनमा ल्याउने तयारी गरेको छ। यस अन्तर्गत करिब 1 करोड़ नेपाली नागरिकको वैयक्तिक विवरण डिजिटल डेटा नयाँ प्रणालीमा स्थानान्तरण गर्नुपर्ने भएकाले यो साता केही दिन सेवा अवरूद्ध हुने मन्त्री खनालले बताउनु भएको छ। तयारीका लागि विभागले मंगलबारदेखि शुक्रबारसम्म जिल्ला प्रशासन कार्यालयहरू र विदेश स्थित कूटनीतिक नियोगहरूबाट राहदानी निवेदन लिने कार्य स्थगित गरेको छ। यस्तै त्रिपुरेश्वर स्थित राहदानी विभागमा पनि 2 दिन सेवा प्रभावित हुनेछ। आगामी सोमबारदेखि भने नयाँ कम्पनीले छापेका राहदानी वितरण गर्ने सरकारको योजना रहेको छ। मन्त्री खनालले राहदानी अत्यन्तै जरूरी रहेका नागरिकलाई तत्काल आवेदन दिन वा अर्को हप्तासम्म धैर्य गर्न अनुरोध समेत गर्नुभएको छ।
0: गृहमन्त्री सुदन गुरूङले मुलुकको शान्ति सुव्यवस्था कायम गर्दै गृह प्रशासनलाई दिगो शान्ति सुशासन र समृद्धिको आधारका रूपमा अगाडि बढ़ाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। मंगलबार राष्ट्रिय सभामा आगामी आर्थिक वर्षको विनियोजन विधेयक अन्तर्गत गृह मन्त्रालयको बजेट तथा नीतिमाथि संसदले उठाएका प्रश्नको जवाब दिँदै उहाँले यस्तो धारणा राख्नु भएको हो। गृहमन्त्री गुरूङले गृह प्रशासनलाई परम्परागत सुरक्षा एजेन्सीमा मात्र सीमित नराखी मानव अधिकार कानूनी राज्यको भावना अनुरूप परिष्कृत गरिने बताउनुभयो। उहाँले अबको गृह प्रशासनले कागजी आश्वासन र भाषण भन्दा पनि नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी सुरक्षा सुशासन र निष्पक्षताको ठोस नतिजा दिने दावी गर्नुभयो। जाजरकोट र रूकुम पश्चिम लगायतका जिल्लामा भूकम्पबाट क्षतिग्रस्त निजी आवास र सरकारी भवन पुननिर्माण कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको गृहमन्त्रीले जानकारी दिनुभयो। उहाँका अनुसार आगामी आर्थिक वर्षमा पुननिर्माण कार्य सम्पन्न गर्न अर्थ मन्त्रालयबाट 5 अर्ब रूपियाँको स्रोत सहमति प्राप्त भएको छ। भूकम्प प्रभावित क्षेत्रमा प्राविधिक टोलीले गरेको विस्तृत क्षति मूल्यांकन प्रतिवेदन अनुसार दुवै जिल्लामा 41,298 घर पुननिर्माण, 11,996 घर रेट्रोफेटिङ र 21,994 घर सामान्य मर्मत गर्नुपर्ने देखिएको छ। हाल स्थानीय र जिल्ला विपद व्यवस्थापन समिति मार्फत थप लाभग्राही कायम गर्ने प्रक्रिया जारी रहेको र सो पश्चात राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट रकम निकासी हुने उहाँले स्पष्ट पार्नुभयो।
1: संयुक्त अरब इमिरेट्स यूएई सरकारले 111 जना नेपाली कैदी बन्दीलाई आम माफी दिएको छ। ईद अल अधा 2026 का अवसरमा यूएई सरकारले ती नेपालीलाई माफी दिएको परराष्ट्र मन्त्रालयले विज्ञप्ति मार्फत जानकारी दिएको छ। नेपाली कैदी बन्दीलाई प्रदान गरिएको माफी प्रति सरकारले कृतज्ञता तथा प्रशंसा व्यक्त गरेको छ। परराष्ट्र मन्त्रालयले माफीको सदाशयपूर्ण कदमलाई नेपाल र यूएई बीच विद्यमान द्विपक्षीय सम्बन्धमा गहिरो मित्र र हार्दिकताको अभिव्यक्तका रूपमा उच्च मूल्यांकन गरेको जनाएको छ। मन्त्रालयको निर्देशन अनुसार आबुधाबीमा रहेको नेपाली दूतावासले गरेको अनुरोधको प्रत्युत्तर स्वरूप यूएई सरकारले माफी दिएको विज्ञप्तिमा उल्लेख गरिएको छ। शाही माफी पाएका ती नेपाली कैदी बन्दी यूएईको आवश्यक कानूनी प्रक्रिया पूरा गरेपछि नेपाल फर्कन सक्ने भएका छन्।
0: नेपाल रेड क्रस सोसाइटी नेरेसो संस्थाका सवारी साधन र एम्बुलेन्स अनाधिकृत प्रयोग भएको टीका टिप्पणी आएको जनाउँदै व्यक्तिगत प्रयोग नगर्न मातहतका संरचनालाई निर्देशन दिइएको छ। रेड क्रसका साधनहरू व्यक्तिगत पारिवारिक तथा व्यावसायिक राजनीतिक वा अन्य कुनै कार्यमा प्रयोग गर्न निषेध गरिएको नेरेसोले जनाएको छ। रेड क्रसका सवारी साधन एम्बुलेन्स तथा रेड क्रस चिन्ह व्यक्तिगत प्रयोजनका लागि पूर्ण रूपमा निषेध गरिएको उल्लेख गर्दै नेरेसोले भनेको छ, रेड क्रस चिन्ह अंकित सवारी साधन कुनै पनि पदाधिकारी वा सदस्य एवं कर्मचारीले मानवीय सेवामा मात्र प्रयोग गर्नुपर्नेछ। नेरेसोका सवारी साधन एम्बुलेन्स तथा रेड क्रस चिन्ह विशुद्ध मानवीय सेवाका साथै राहत उद्धार स्वास्थ्य सेवा विपद व्यवस्थापन रक्त संचार कार्यमा संस्थागत काममा प्रयोग गर्न भनिएको छ। निर्देशकका सवारी साधन एम्बुलेन्स व्यक्तिगत काम र रेड क्रस चिन्हको दुरूपयोग भएको भए केन्द्रमा जानकारी गराउन अनुरोध गरिएको छ।
1: मध्यपश्चिम खबरमा अब देश बाहिरको समाचार। प्रमुख आईटी अर्थात सूचना प्रविधि कम्पनी माइक्रोसफ्टले 4,800 कर्मचारी कटौती गर्ने घोषणा गरेको छ। यो संख्या कम्पनीको कुल जनशक्तिको झण्डै 2.1% हो। यी कटौतीको मुख्य मार कम्पनीको एक्स बक्स विभागलाई पर्ने बीबीसीले जनाएको छ। कर्मचारीहरूलाई पठाइएको सन्देशमा माइक्रोसफ्टकी कार्यकारी उपाध्यक्ष एमी कोलम्यानले तीव्र गतिमा परिवर्तन भइरहेको सूचना प्रविधि क्षेत्रमा कम्पनीले ग्राहकहरूलाई अझ धेरै मूल्य प्रदान गर्न सकिने क्षेत्रहरूमा ध्यान केन्द्रित गर्नुपर्ने बताउनु भएको छ। यस पुनर्संरचना अन्तर्गत एक्सबक्समा 1,600 भन्दा धेरै रोजगारी तत्काल कटौती गरिने खबरमा उल्लेख गरिएको छ। भर्खरै एक्सबक्सको प्रमुख कार्यकारी अधिकृत सीईओ बन्नुभएकी आशा शर्माले कर्मचारीहरूलाई पठाउनु भएको सन्देशमा कम्पनी को इतिहासमै सबैभन्दा ठूलो पुनर्संरचनाको प्रक्रिया शुरू गरिरहेको बताउनु भएको छ। यी परिवर्तनहरू एक्सबक्सलाई सानो बनाउनका लागि नभई यसको अझ ठूलो भविष्यका लागि गरिरहेको उहाँको भनाई रहेको छ।
0: मध्यपश्चिम खबरमा अब खेल समाचार। नेपाल क्रिकेट संघ क्यानले तेस्रो संस्करणको नेपाल प्रिमियर लीग एनपीएलका लागि खेलाड़ी अक्षम सम्पन्न गरेको छ। सोमबार अबेर सम्पन्न अक्सनमा विभिन्न 8 फ्रेन्चाइज टोलीले अक्सनमा राखिएका 155 खेलाड़ीबाट 52 जना खेलाड़ी किनेका छन्। अक्सनमा रहेका मध्ये श्रेणी एमा रहनुभएका आसिफ शेख सर्वाधिक उच्च मूल्य 20,00,000 बिक्री हुनुभयो। उहाँलाई लुम्बिनी लायन्सले लक्की ड्र मार्फत अनुबन्ध गरेको हो। यो एनपीएलमा हालसम्मकै ठूलो अक्सन रकम हो। आसिफ शेखलाई अनुबन्ध गर्न चितवन राइनोज बाहेक सबै टोलीले बोली लगाएका थिए। आसिफ गत संस्करणमा जनकपुर बोल्ट्सको मार्की खेलाड़ी हुनुहुन्थ्यो। जनकपुरले यसपटक उहाँलाई रिलीज गरेको थियो। अक्सनबाट जनकपुर बोल्ट्सले 8, विराटनगर किङ्स र काठमाडौँ गुर्खासले 7 र साथसाथ तथा चितवन राइनोज, पोखरा एभेन्जर्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स र लुम्बिनी लायन्सले 6-6 खेलाड़ी अनुबन्ध गरेका छन्। विभिन्न श्रेणीमा रहेका खेलाड़ीका लागि टोलीले 2,00,000 देखि 20,00,000 रूपियाँसम्म मूल्य तिरेका छन्। अक्सनमा सबैभन्दा बढ़ी लुम्बिनी लायन्सले सर्वाधिक 44,00,000 तथा काठमाडौँले सर्वाधिक 17,00,000 रूपियाँ खर्च गरेको छ, जसमा श्रेणी एमा रूपेश कुमार सिंह, तृतराज दास, विवेक कुमार यादव र अर्जुन घरती छेत्रीका अधिकतम मूल्य 15,00,000 रूपियाँ बोली लागेको थियो। यस्तै श्रेणी बीमा किशोर महतो, शुभ शंकर र दीपक बोहरा अधिकतम मूल्य 10,00,000 रूपियाँमा अनुबन्ध हुनुभयो। तेस्रो संस्करणको एनपीएलमा साबिक विजेता लुम्बिनी लायन्स, उपविजेता सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्स, चितवन राइनोज, विराटनगर किङ्स, काठमाडौँ गुर्खाज, कर्णाली यास र पोखरा एभेन्जर्स बीच प्रतिस्पर्धा हुनेछ।
1: र मध्यपश्चिम खबरको अन्त्यमा दाङको मौसम सम्बन्धी जानकारी। दाङको आजको अधिकतम तापक्रम 32 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 25.3 डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान कार्यालय घोराईले जनाएको छ। दाङमा बितेको 24 घण्टामा 20.1 मिलिमिटर पानी परेको छ। अहिलेको हावाको गति 0.5 मिटर प्रति सेकेण्ड रह्यो भने सापेक्षिक आर्द्रता 90% रहेको मौसम कार्यालयकी प्रमुख श्रिया रिजालले जानकारी दिनुभएको छ।
0: यिनै खबरहरूसँगै हामी मध्यपश्चिम खबरको अन्त्यमा आइपुगेका छौं। समाचार सक्नुअघि अहिलेसम्मका मुख्य खबर शीर्षक फेरि एकपटक।
1: असार 27 गते हुने पद्मोदय माध्यमिक विद्यालयको व्यवस्थापन समितिको निर्वाचन रोक्न माग गर्दै उजुरी दर्ता, प्रक्रिया नपुर्याएको आरोप।
0: रासायनिक मलको अभाव नभएको सरकारको दावी, किसानले भने रासायनिक मल नपाएको दुखेसो।
1: एसईई ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक, झण्डै 65% उत्तीर्ण, नतिजामा चित्त नबुझे पुनर्योगका लागि अनलाइनबाट आवेदन दिन सकिने।
0: र पत्रकार महासंघ दाङ शाखाका संस्थापक सदस्य पराजुलीको निधन प्रति दुःख व्यक्त, शोकमा एक दिन कार्यालय विदा हुने।
1: हवस् त, अहिलेलाई मध्यपश्चिम खबरको सिलसिला यति नै। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। तपाईँ हामीलाई लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्ज र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगइन गरेर प्रत्यक्ष संसारभर सुन्न सक्नुहुन्छ।
0: तपाई हाम्रा समाचारहरू चाहेको समयमा पनि डाउनलोड गरेर पढ्न र सुन्न सक्नुहुन्छ। अहिलेलाई भने समाचार कक्षका सबै सहकर्मी, प्राविधिक मित्र शालिग्राम चौधरी तथा तपाई श्रोतालाई पनि धन्यवाद दिँदै
1: म देवा भुसाल
0: अनि म शान्त कुमार बुढामगर पनि बिदा हुन्छौ।
1: नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
2: हेलो पिंकी
3: बोल दिन।
2: एलईडी टीवी किन्न नजाने?
3: जान्न।
2: फ्रिज डिफ्रिज किन्न जाउन भने हैन?
3: जान्न।
2: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
3: जान्न।
2: किन?
3: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परे छैन के?
2: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
3: पाइनी भएर त जान लाग्यो नि।
2: हो र कहाँ?
3: भन्दिन के?
2: सत्य भन्दिनौ।
3: आई लभ यु पिंकुली भनेको।
2: हो, एसी कुलर पंखा फ्रिज डिफ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनु पर्ने एउटै नाम
3: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
2: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
4: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
3: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
2: फोन नम्बर
3: 082562452
2: 082562452 पुनश अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
5: एक जबरदस्त कहानी है।
6: और टाइटल क्या है फिल्म का?
5: वेलकम टू द जंगल।
7: स्वर्गद्वारी चलचित्र मन्दिर घोराईदाङमा भव्य प्रदर्शन भइरहेको छ हिन्दी कथानक चलचित्र वेलकम टू द जंगल।
8: हमें जाने दो मालिक, हम तो फांड है, रोजी रोटी के लिए काम करते।
9: तेरी शक्ल कहीं देखी हुई है।
10: आप फ्लॉप फिल्म में भी देखते हो?

0: हाल्नु।
1: लेट्स गो। 6.9 इन्चको शानदार डिस्प्ले, AI पावर्ड क्यामेरा, 2 वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
2: मम्मी दाँत दुख्यो।
3: मम्मी मेरो दाँत बाङ्गो आयो, साथीहरू सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
4: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
5: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
3: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल ओराईमा
5: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
6: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, CMS चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
7: सावधान, उस्ता उस्तै नामबाट नझुकिनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
8: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
9: सम्पर्क फोन नम्बर 0825902022।
3: सुरोट सुटी पुकार खैनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
10: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
11: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड।
10: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा।

0: देखे बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
1: ए ठिकै छ, म जान त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
2: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहालको दिप्ति चोकबाट, सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेसलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
3: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
2: शिशु क्लिनिक फर्टिलिटी दिपिचोक खोराहिदान, सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847823572।
4: खुल्यो खुल्यो खुल्यो परीक्षित फार्मेसी घोराहिदान, बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराहिदाङमा खुल्यो।
5: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लुप्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू।
4: बिस्तारै जोर्नीहरू र औंलाहरू बाङ्गिँदै जाने,
5: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने,
4: हात खुट्टा तथा पाइतला झमझम गर्ने पोल्ने,
5: छालामा दागहरू आउने, कपाल झर्ने,
4: शरीर फुल्ने र चिलाउने, हड्डी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा,
5: औलाहरू निलो भएमा, धेरै कालो भई कुहिन खोजेमा,
4: बारम्बार गर्भपतन भएमा,
5: कपाल धेरै झरेमा, मुख तथा आँखामा सुक्खापन भएमा,
4: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा,
5: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा,
4: बिना कारण शरीरको तौल घटेमा,
5: ढाड दुखेमा, कम्मर दुखेमा,
4: गाउट तथा युरिक एसिडको समस्या,
5: बारम्बार आँखा रातो भएमा,
4: फोक्सोमा बारम्बार पानी भरिएमा, आईएलडी दम भएमा,
5: बारम्बार लामो समयसम्म ज्वरो आएमा,
4: छालामा दाग, अल्सर, सोरियासिसको दाग भएमा,
5: लामो समयदेखि छाला कडा भएमा,
4: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा,
5: युवा अवस्थामा पक्षघात भएमा,
4: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ,
5: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा,
4: कम उमेरमा हृदयघात, मुटु रोग भएमा,
5: सबै समस्याको समाधान हुन्छ। आउनुहोस्
4: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा।
5: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार।
4: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ,
5: फोन नम्बर 0825916770,
4: मोबाइल नम्बर 9857843123। परीक्षित फार्मेसी दाङ, बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली।
5: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको भर्ना सम्बन्धी सूचना।
6: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा विषय तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएद्वारा पुरस्कृत नेपालकी उत्कृष्ट आईएसओ प्राप्त राप्ती इन्जिनियरिङ कलेज गोराही दाङमा बीबीए बीसीए बीई कम्प्युटर बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
5: प्रवेश परीक्षा मिति 2083 यही असार 27 गते।
6: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज गोराही दाङ।
5: सम्पर्क फोन नम्बर 0825562601, सम्पर्क मोबाइल नम्बर 9857835990, 9857831684 र 9857832770।
6: 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्नुहोला।

0: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल
1: लामो अनुसंधान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
2: कुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड कुराहीदाङ फोन नम्बर 0825162110 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ
3: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब हरेक दिन बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराहीदाङबाट सेवा दिइरहनु भएको छ। सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गरी विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
4: डाक्टरद्वारा दिइने सेवाहरू
3: लामो समयसम्म टाउको दुख्ने, टाउको भारी हुने, मुटुको ढुकढुकी बढ्ने, श्वास रोकिए जस्तो महसुस हुने,
4: धेरै पसिना आउने, तर्सने वा डढाउने, लामो समयदेखि हात खुट्टा झमझम गर्ने वा पोल्ने,
3: काप्ने, छोप्ने वा बेला बेलामा बेहोस हुने, छारे रोग वा मिर्गी,
4: धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने, उदास भइरहने, जिउमा फुर्ती नहुने, झर्कने, जिउ दुख्ने, निद्रा नलाग्ने, भोक नलाग्ने,
3: स्मरण शक्ति कम हुँदै जाने, यौन इच्छा तथा शक्तिमा कमी हुने, नबुझिने कुरा, अमिल्दो व्यवहार गरेमा बिना कारण सामान्य रूपमा खुसी हुने,
4: बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा उत्पन्न हुने तथा आत्महत्या प्रयास बारम्बार एउटै सोचाइ आइरहने वा एउटै काम बारम्बार असामान्य रूपमा दोहोराइरहने।
5: अन्य विशेषज्ञ सेवाहरू वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा,
6: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
7: वरिष्ठ हार जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
8: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा।
3: बिरामी जाँच हरेक दिन बिहान 8:30 बजेदेखि भइरहेको छ।
9: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली सड़क विभाग ओह्रालो घोराई जाँच फोन नम्बर 0825362118।

0: वाय नेटको बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबीपीएस इन्टरनेट र 2700 खरिद गर्दा सुई इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट वाय नेट अब सबै कनेक्टेड
1: मध्य पश्चिम टाइम चेक यति बेला बेलुकीको 7 बजेको छ
2: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
3: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
2: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
3: ए हो र त्यसो भए म अहिले नै गइहालेँ
2: हजुर विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
4: नारायणी टेलर सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जा
3: सम्पर्क मोबाइल नम्बर 9822964264
5: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
6: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
7: उपचार हुने रोगहरू
6: पाइल्स फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
7: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
6: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
7: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
6: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
7: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
6: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
8: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कुराई 15 विपिसोक दाङ सम्पर्क फोन नम्बर 9686 61694

0: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीदाङमा।
1: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेक जाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
0: डाक्टरद्वारा दिइने सेवाहरू:
1: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हातखुट्टा झमझम गर्ने वा पोल्ने, कामने, बेहोस हुने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने, जीव दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
0: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
2: सम्पर्क मोबाइल नम्बर 9858744722, 9858783560। सम्पर्क सिभिल फर्मा घुराही 15 सड़क विभाग रोड दाङ।
3: नेपाली जुत्ता घर
4: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
3: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10%-50% सम्म बम्पर छुट।
4: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
3: स्वदेशी उत्पादनको प्रवर्धन गरौ। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टी थारू गल्ली घुराही दाङ।
4: सम्पर्क मोबाइल नम्बर 9857771546।
5: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
6: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
5: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
6: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
5: ए कुराही, ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछले।
6: ल ल काका, गइहाले म।
7: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
8: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
7: नोट: हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 9848987741।
9: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
10: एससी उत्तीर्ण गरी प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य निर्माण गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने दाङको प्रतिष्ठित रजना टेक्निकल कलेजमा शैक्षिक सत्र 2083-84 का लागि सिचिभिटी अन्तर्गत सञ्चालन हुने 3 वर्ष

0: टिङ तथा भू स्थानिक प्रविधिको क्षेत्रमा आकर्षक करियर निर्माण गर्नुहोस्।
1: सीमित सिट तथा छात्रवृत्तिको अवसर उपलब्ध भएकाले ढिला नगर्नुहोस्।
0: आजै रजेना टेक्निकल कलेज घोराए 18 दाङमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
2: साथै कक्षा 11 विज्ञान व्यवस्थापन शिक्षा र कानून संकायमा धमाधम भर्ना लिइरहेको जानकारी गराउँदछौ। सम्पर्क श्री मावी रजेना टेक्निकल कलेज घोराई 18 रजेना दाङ।
0: सम्पर्क फोन नम्बर 082-562-204।
2: सम्पर्क मोबाइल नम्बर 98578-30672 र 98699-64-848।
3: रजेना टेक्निकल कलेज गुणस्तरीय प्राविधिक शिक्षा संयुक्त जनशक्ति र सफल भविष्यको आधार।
0: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना।
4: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स घोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
0: डाक्टरद्वारा दिइने सेवाहरू:
4: नाक बुझिने, सिँगान आइरहने, पहेँलो गनाउने सिँगान आउने, हाच्छ्यु आइरहने, गन्धथा नपाउने, नाकभित्र मासु पलाएको, नाक माङ्गो भएको, नाक बज्ने,
0: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पिप बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको,
4: थाइराइड, घाँटी दुख्ने, केही अड्केको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा र स्पष्ट उच्चारण नहुने, सफा बोली नफुट्ने, तङसिल आइरहने,
0: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ।
5: नोट: धेरै ठाउँ जताएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला।
0: बिरामी जाँच निमिति A/27 शनिबार,
4: समय बिहान 10 बजेदेखि।
0: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
4: नोट: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
0: सम्पर्क अभिषेक मेडिकल स्टोर्स घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-89-028।
6: यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।
7: सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। संघीय संसदको दुवै सदनबाट आगामी आर्थिक वर्षको बजेट पारित। कर्जा विस्तारमा जोड़ दिँदै आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक। अब ऋण लिन बैंकहरूको भर पर्नु नपर्ने, बैंकहरूको पनि पुनर्वर्गीकरण गरिने।
8: निक्षेपकर्तादेखि विपन्न वर्ग, उद्योगपतिहरूसम्म सबैले उचित ब्याज दरमा सुरक्षित रूपमा बचत गर्न, सहज रूपमा न्यायोचित मात्रा र शर्तमा ऋण पाउन र क्षमता अनुसारको उद्यम गर्न सकुन् भन्नेमा यो मौद्रिक नीतिले जोड़ दिएको छ।
7: विदेशी सरकारी ऋण पत्रमा लगानी गर्न वाणिज्य बैंकलाई अनुमति। बन्द उद्योग पुनः सञ्चालन गर्न सरकारले सहुलियत दिने। हेटौडा कपड़ा उद्योग सञ्चालनका लागि 33 लाख निकासा।
9: कपड़ा उद्योगको 33 लाख रुपियाँ हामी निकासाको लागि यहाँ अर्थ मन्त्रालयमा लेखी पठाएको छु, जुन कि निकासा भइसकेको छ।
7: एसई ग्रेड वृद्धि परीक्षामा करिब 65% विद्यार्थी उत्तीर्ण। मौजदात राहदानी सकिएपछि मात्रै नयाँ प्रणाली लागू हुने। 7 जिल्लामा बर्ड फ्लू नियन्त्रण, उपत्यका र काभ्रेमा भने नियन्त्रण बाहिर।
10: भक्तपुर भने अलिक घट्दो क्रममै छ भने काभ्रेको पनौती बनेपा हिर्खेल लगायतको एरियामा चाहिँ अलिकति त्यहाँ चाहिँ बढ्दो क्रममा चाहिँ रहेको छ।
7: र श्रीलंकाको कारागारमा भएको हिंसामा मृत्यु हुनेको संख्या 27 पुग्यो। छानबिन शुरू। विश्वकप फुटबलमा आज राति अर्जेन्टिना र इजिप्ट भिड्दै।
11: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
7: सुकुम्बासी समस्या समाधानका लागि सरकारले 25,000 रूपियाँ सहित होल्डिङ सेन्टरबाट पुनर्स्थापनाको प्रक्रिया अघि बढ़ाएको छ, तर स्थायी बसोबासको टुंगो बिनाको स्थानान्तरणले प्रभावित परिवारमा अन्यल हुनु स्वाभाविक हो। दीर्घकालीन समाधानका लागि सुरक्षित आवास, कानूनी पहिचान र जीविकोपार्जनको आधार सँगसँगै सुनिश्चित गर्नुपर्छ। सरकारका प्रयास सफल बनाउन

0: सुकुम्बासी परिवारले पनि सहयोग र विश्वासका साथ पुनर्स्थापनाको प्रक्रियामा सहभागी हुनुपर्छ। आपसी सहकार्यबाट मात्रै दशकौं पुरानो यो समस्या स्थायी रूपमा समाधान हुन सक्छ। अब खबर सन्तोषी रावलबाट।
1: राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि लचिलो मौद्रिक नीतिलाई निरन्तरता दिँदै कर्जा विस्तार, वित्तीय स्थायित्व र मूल्य स्थिरता बीच सन्तुलन कायम गर्ने रणनीति अघि सारेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमा व्यक्तिगत जमानीका आधारमा ऋणीमाथि असीमित दायित्व सिर्जना हुने व्यवस्था हटाइने भएको छ। साथै चेक अनादरका कारण कालो सूचीमा परि बैंकिङ सेवा लिनै नसक्ने अवस्थालाई कम गर्न नीतिगत सुधार गरिनेछ। लामो समयदेखि समस्यामा रहेका रूग र उद्योगका निष्क्रिय कर्जा व्यवस्थापन, दबावमा रहेका कर्जाको पुनर्संरचना तथा पुनरूत्थानका लागि पनि विशेष व्यवस्था गरिने उल्लेख छ। राष्ट्र बैंकले संस्थाको वित्तीय अवस्थाका आधारमा शेयर धितो कर्जाको सीमा निर्धारण गर्ने व्यवस्था गर्ने भएको छ। सार्वजनिक यातायातमा प्रयोग हुने ठूला वित्तीय सवारी साधन खरिदका लागि कर्जा मूल्य अनुपात पनि थप सहज बनाइने उल्लेख छ। मौद्रिक नीतिले आगामी आर्थिक वर्षमा निजी क्षेत्रमा प्रवाह हुने कर्जा 11% वृद्धि गर्ने लक्ष्य रहेको छ। साथै मुद्रास्फीति 5.5% भित्र सीमित राख्ने तथा पर्याप्त विदेशी मुद्रा संचित कायम राख्ने आर्थिक वृद्धिलाई सहयोग गर्ने उद्देश्य लिएको राष्ट्र बैंकका गवर्नर विश्व पौडेलले बताउनुभयो।
2: यस वर्षको मौद्रिक नीति मुद्रास्फीति 5.5% लक्ष्यभित्र राख्ने तथा समग्र मौद्रिक स्थायित्व कायम गर्ने उद्देश्य सहित जारी गरिएको छ। ब्याजदर तल जान नदी बढ़ी तरलता यस बैंकले आफ्नो खर्चमा ब्याज दिएर राख्ने नीति लिइएको छ। यसबाट मुलुकमा निक्षेपकर्तादेखि विपन्न वर्ग, उद्योगपतिहरूसम्म सबैले उचित ब्याजदरमा सुरक्षित रूपमा बचत गर्न, सहज रूपमा न्यायोचित मात्रा र शर्तमा ऋण पाउन र क्षमता अनुसारको उद्यम गर्न सकुन् भन्नेमा यो मौद्रिक नीतिले जोड़ दिएको छ। पश्चिम एसियामा बढ़ेको भू राजनैतिक तनावका कारण इन्धनको मूल्य बढ़ेर मुद्रास्फीतिमा केही चाप परेको भए पनि हालैको युद्ध विरामले स्थिति सहज हुँदै गएको छ। यस आधारमा आर्थिक वर्ष 2083-84 मुद्रास्फीति 5.5% सीमित रहने प्रक्षेपण छ।
1: आगामी आर्थिक वर्षदेखि नेपालका वाणिज्य बैंकहरूले विदेशी सरकारी ऋण पत्रमा लगानी गर्न पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले नयाँ मौद्रिक नीति मार्फत यस्तो व्यवस्था गरेको हो। विदेशी मुद्रा खरिदबाट हुने तरलता व्यवस्थापनलाई सहज बनाउन यो नीति ल्याइएको राष्ट्र बैंकले जनाएको छ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको पुनर्वर्गीकरण गर्ने भएको छ। गवर्नर विश्व पौडेलले व्यवसायको आकार र प्रकृति अनुसार विशिष्टीकृत बैंकिङ सेवा विस्तार गरिने जानकारी दिनुभयो। यस वर्षको मौद्रिक नीतिले कर्जा प्रवाहलाई सहज बनाउने, निजी क्षेत्रको मनोबल बढ़ाउने संकेत दिएको अर्थविदहरू बताउँछन्। पछिल्ला वर्षहरूमा उद्योग व्यवसाय सुस्त हुँदा बैंकहरूमा ठूलो परिणाममा तरलता थुप्रिएको र निजी क्षेत्रको लगानी विस्तार हुन नसकेको अवस्थामा राष्ट्र बैंकले नियामकीय केही व्यवस्था खुकुलो बनाएको देखिन्छ। जारी मौद्रिक नीतिले नेपालको अर्थतन्त्र चलायमान बनाउन सक्ला। यस विषयमा विश्लेषण सहितको सामग्री केही बेरमा साझा खबरमा सुन्न सक्नुहुनेछ। सरकारले बन्द अवस्थामा रहेको हेटौँडा कपड़ा उद्योग सञ्चालनको प्रक्रिया अघि बढ़ाएको छ। उद्योग सञ्चालनका लागि अर्थ मन्त्रालयले 33 लाख रूपियाँ निकासा गरेको छ। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले उद्योग सञ्चालनको तयारी र सञ्चालन ढाँचाबारे प्रश्न उठाएपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्ताव अनुसार अर्थ मन्त्रालयबाट रकम निकासा भइसकेको जानकारी दिनुभयो।
3: कपड़ा उद्योगको 33 लाख रुपियाँ हामी निकासाको लागि यहाँ अर्थ मन्त्रालयमा लेखी पठाएको छु, जुन कि निकासा भइसकेको छ, त्यहाँ एउटा उद्योगमा गइसकेको छ र त्यो मरम्मत कार्य पनि अगाडि बढ़िसकेको छ र अब केही महिनामै चाहिँ सञ्चालनमा आउँछ भन्ने म विश्वास दिलाउन चाहन्छु।
1: सरकारले बहुजात रहेका राहदानी सकिएपछि मात्रै नयाँ राहदानी छपाई प्रणाली लागू गर्ने भएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाब दिँदै नयाँ सरकार गठन हुँदा करिब 2,50,000 राहदानी बहुजात रहेको र ती प्रयोग नगरी नयाँ प्रणाली लागू गर्दा करिब 25 लाख अमेरिकी डलर बराबरको नोक्सानी हुने भएकाले बहुजात कम भएपछि मात्र नयाँ कम्पनीहरू मार्फत राहदानी वितरण शुरू गरिने बताउनुभयो।
4: अर्को सोमबारदेखि नयाँ कम्पनीले छाप्ने पासपोर्ट हामी उपलब्ध गराउने तयारीमा छ। यति बेला पासपोर्ट

0: विवाद र त्यही त्यसैको तयारी स्वरूप यो हप्ता तीन दिन विशेष गरी बुधबार बिहिबार र शुक्रबार चाहिँ जिल्ला र विदेशी नियोगहरूबाट पासपोर्ट अप्लाई गर्न पाइँदैन भनेर हामीले सार्वजनिक सूचना गरेका छौँ। त्यो नेपालको इतिहासको सबभन्दा ठूलो डिजिटल ट्रान्जिसन भइराखेको छ। 1 करोड़ भन्दा नेपाली नागरिकको व्यक्तिगत विवरण सहितको डेटा ट्रान्समिसन अर्को सिस्टममा गरेर त्यसपछि चाहिँ हामी नयाँ पासपोर्ट वितरण प्रणालीमा जानुपर्ने हुन्छ। त्यो त्यसको लागि चाहिँ यो हप्ता हामीले त्रिपुसमा पासपोर्ट विभागमा 2 दिन र नियोग जिल्लाहरूमा 3 दिन चाहिँ हामी पासपोर्ट नदिएर सोमबारदेखि हामी यो औपचारिक प्रक्रियामा जाँदैछौँ।
1: नयाँ प्रणाली कार्यान्वयनका लागि करिब 1 करोड़ नेपालीको डिजिटल विवरण सार्नुपर्ने भएकाले यो साता केही दिन राहदानी सेवा प्रभावित हुनेछ। जिल्ला प्रशासन कार्यालय विदेश स्थित नेपाली नियोग र राहदानी विभागबाट केही दिन आवेदन लिन रोक लगाएको छ। सरकारको योजना अनुसार आगामी सोमबारदेखि नयाँ कम्पनीले छापेका राहदानी विवरण शुरू हुनेछन्। यसैबीच आगामी आर्थिक वर्ष 2083-84 को संघीय बजेट संघीय संसदको दुवै सदनबाट पारित भएको छ। प्रतिनिधि सभाबाट पारित भएर आएको विनियोजन विधेयक 2083 राष्ट्रिय सभाले पनि आज बहुमतले अनुमोदन गरेसँगै बजेटले स्वीकृति पाएको हो। राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री डाक्टर सोरिङ वाग्लेले विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो। बैठकले विधेयक बहुमतले पारित गरेको छ। दुवै सदनबाट बजेट पारित भएसँगै सरकारले आगामी आर्थिक वर्षका कार्यक्रम र योजनाहरू कार्यान्वयन गर्ने कानूनी आधार प्राप्त गरेको छ। सरकारले खानाको व्यवस्था नगरेपछि भक्तपुरको खरीपाटी स्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा बसिरहेका सुकुम्बासीहरू आन्दोलनमा उत्रिएका छन्। संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाका उपाध्यक्ष पवन गुरूङका अनुसार सोमबार बिहानसम्म मात्र खाना उपलब्ध गराएको थियो। त्यसपछि खाना नपाएपछि सुकुम्बासीहरूले विरोध जनाएका हुन्। गत वैशाखमा बागमती र मनोहरा नदी किनारका बस्ती हटाएपछि उनीहरूलाई विभिन्न होल्डिङ सेन्टरमा राखिएको थियो। खरीपाटी केन्द्रमा हाल 900 परिवारका 207 जना बसिरहेका छन्। असार 24 गते भित्र होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना निर्देशक मचा काजी श्रेष्ठले सीआईएनलाई जानकारी दिनुभयो।
2: बस्नलाई समस्या भएन, एक दुई दिन हामी कोठा खोल्न गाह्रो भयो भने सोध्दै गर्नु होला, यहीँ बस्नु होला, खानाको चाहिँ अब जवाब गर्नु चाहिँ पैसा पैसकेपछि हामीले नि खुवाउनु गाह्रो भयो अप्ठ्यारो भयो भनेर कुरा चाहिँ गरे। हामीलाई अब मन्त्रालयको माथिबाट निर्देश पनि त्यही छ, अब सधैँ खाना खुवाएर राखिराख्ने भयो भने त सधैँ अब गरी खान सक्ने मान्छेहरू पनि त्यतिकै अलपत्र भएर बसे होइन, अब काम गरेर सोसियल्ली चाहिँ हेलमेल भएर बस्नुपर्ने मान्छेहरूलाई आइसोलेसनमा धेरै समय राख्दाखेरि विभिन्न विचलनहरू आउँछन् आइरहेछन्, त्यसले गर्दाखेरि यसलाई छिटो भन्दा छिटो समाजमा प्रतिस्थापन गर्नु पर्यो भनेर हामीले यो कदम चालेको हो। अब उहाँ धेरैजना गई पनि सक्नु भएको छ। 1440 परिवारको चाहिँ पैसा वितरण भइसकेको छ।
1: देशका 11 जिल्लामा फैलिएको बर्ड फ्लू 7 जिल्लामा नियन्त्रणमा आएको छ। पशु सेवा विभागका अनुसार झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितौन र नवल परासीमा संक्रमण नियन्त्रणमा आएको हो। काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रे पलाञ्चोकमा भने अझै पनि नियन्त्रण बाहिर छ। विभागले निगरानी जारी राखेको सीआईएनसँग कुरा गर्दै पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डाक्टर मुकुल उपाध्यायले बताउनुभयो।
3: 11 जिल्ला मध्ये 7 जिल्लामा पूर्ण रूपमा रोग नियन्त्रण आइसकेको छ। त्यो 7 जिल्ला भनेको कोशीका 3 जिल्ला झापा, मोरङ, सुनसरी, त्यसपछि चितवन 4 भइहाल्यो, पाँचौंमा महोत्तरी, त्यसपछि 12 थट्यो भइहाल्यो अनि चितवन, त्यसमा चाहिँ अहिले रोग पूर्ण रूपमा कन्ट्रोल आइसकेको अवस्थाहरू विद्यमान छ। काठमाडौँ भेरीमा चाहिँ के छ भन्दाखेरि काठमाडौँ भेरीमा आउटब्रेकको स्थिति हेर्दाखेरि अहिले अलिकति ललितपुर र यता काठमाडौँ चाहिँ अलिक घटेको हो कि यस्तो छ र भक्तपुरमा नै अलिक घट्दो क्रममै छ भने काभ्रेको पनौती, बनेपा, हिरिखेल लगायतको एरियामा चाहिँ अलिकति त्यहाँ चाहिँ बढ्दो क्रममा चाहिँ रहेको छ।
1: साझा खबरमा अब विदेशका खबर। श्रीलंकाको नेगोम्बो कारागारमा भएको हिंसात्मक झडपमा मृत्यु हुनेको संख्या 27 पुगेको छ। घटनामा 100 भन्दा बढ़ी व्यक्ति घाइते भएपछि सरकारले उच्च स्तरीय छानबिन आयोग गठन गरेको छ भने आपराधिक अनुसन्धान पनि शुरू गरेको छ। प्रहरीका अनुसार प्रतिद्वन्दी लागु औषध तस्करी समूहबीच भएको झडपका क्रममा केही कैदीले सुरक्षाकर्मीको हतियार खोसेपछि गोली चलेको थियो। घटनामा 97 जना नेगोम्बो अस्पताल र 19 जना कैदी कोलम्बो स्थित समेत अस्पतालमा उपचाररत छन्। सुरक्षा व्यवस्थापनका लागि केही कैदी र विदेशी नागरिकलाई अन्य कार्यघरमा सारिएको छ। अब खेल खबर। साबिक विजेता अर्जेन्टिनाले फिफा विश्वकप 2026 को अन्तिम सोह्रमा आज अफ्रिकी टोली इजिप्टसँग प्रतिस्पर्धा गर्दैछ। अमेरिकाको एटलान्टामा हुने खेल नेपाली समय अनुसार राति पौने 10 बजे शुरू हुनेछ। अर्जेन्टिना समूह चरणका तीनै खेल र अन्तिम 32 को खेल जित्दै अपराजित रूपमा अन्तिम सोह्रमा पुगेको हो। कप्तान लियोनल मेस्सीले चारै खेलमा गोल गर्दै 7 गोलसहित उत्कृष्ट लय कायम राखेका छन्। 39 वर्षको उमेरमा पनि मेस्सी विश्वकपमा लगातार कीर्तिमान बनाउँदै टोलीका प्रमुख खेलाड़ी बनेका छन्। अर्कोतर्फ इजिप्टले अस्ट्रेलियालाई पेनाल्टी सुट आउटमा हराउँदै विश्वकप इतिहासमै पहिलो पटक नकआउट चरणको खेल जितेको थियो। संतोषी रावल।
4: आगामी वर्षको मौद्रिक नीतिले निजी क्षेत्रलाई राहत दिने
5: वित्त नीति अर्थात बजेटले ल्याएको चलाउने कुरा भएन र मौद्रिक उपकरण पनि लाई पनि चलाएको छैन। अब केही नियामक कार्यविधिहरूमा केही लचकता अप्नाउन खोजिया देखिया छ
4: तर नीति कार्यान्वयनमै सफलता निर्भर। विज्ञ संघको संवादसँगै वर्षा मासमा खेतीपाती गर्दा ध्यान दिनुपर्ने कुरा, विशेष श्रृंखला हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
7: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
6: डाक्टरद्वारा दिइने सेवाहरू
8: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
6: अनुहार हड्डी भाँचिएको जोड्ने,
8: दाँतको एक्सरे सेवा,
6: सामान्य तथा जटिल दाँत निकाल्ने,
8: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
6: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
8: मेसिनबाट जरेदेखि दाँत फरिने,
6: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
8: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
6: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
8: साथै
7: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
8: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
9: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दाङ, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।

0: प्रोडक्टहरु कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी चाहिँ नाइस
0: अड्गुरी
2: र खबरदारीको सेतु कार्यक्रम हेलो सांसद
3: हरेक बिहीबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सीआईएन मार्फत देशैभरि कार्यक्रम हेलो सांसद
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
2: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ साझा खबरमा अब बाँकी खबर राष्ट्रिय परीक्षा बोर्डले एसई ग्रेड वृद्धि पूरक परीक्षामा करिब 65% उत्तीर्ण भएको जनाएको छ परीक्षा बोर्डका अनुसार परीक्षामा सहभागी 129,194 विद्यार्थी मध्ये 83,523 जना अर्थात 64.69% उत्तीर्ण भएका छन् जीपी अनुसार सबैभन्दा धेरै 51,438 विद्यार्थीले 2.40 देखि 2.80 अंक प्राप्त गरेका छन् नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष 2083-84 मौद्रिक नीतिले अर्थतन्त्रलाई चलायमान बनाउने लक्ष्य लिएको छ पछिल्ला दुई वर्षदेखि निजी क्षेत्रमा देखिएको लगानी सुस्तता उद्योग व्यवसायमा आएको मन्दी र बैंकिङ प्रणालीमा थुप्रिएको तरलतालाई चलायमान बनाउन राष्ट्र बैंकले नीतिगत व्यवस्था केही खुक्लो बनाएको छ तर यसले मात्रै नेपालको अर्थतन्त्र बलियो बन्ला अर्थविज्ञ चन्द्रमणि अधिकारीसँग साथी सन्तोष गन्धर्वले सोध्नु भएको छ
5: के छ भन्दा यसले नीतिगत लक्ष्यलाई वित्त नीति अर्थात बजेटले ल्याएको चलाउने कुरा भएन र मौद्रिक उपकरण पनि चलाएको छैन अब केही नियामक कार्यविधिहरूमा केही लचकता अप्नाउन खोजिया देखिया छ तर समग्रमा संरचनागत परिवर्तन गरेर यो अहिलेको लगानीलाई चाहिँ स्रोतलाई कसरी उपयोग गर्ने भन्ने सन्दर्भमा भावी रोड म्याप चाहिँ देखाउन सकेका छैन त्यस कारणले गर्दा यसले मात्रै आधारभूत रूपमा सिग्निफिकेन्ट ढंगले कर्जा थप प्रवाह हुने र अर्थतन्त्रलाई धेरै टेवा पुग्ने चाहिँ देखिँदैन अब कर्जा भन्नलाई चाहिँ लचिलो मौद्रिक नीति भनिएको छ सजगतापूर्वक लचिलो मौद्रिक नीति भनिएको थियो अर्कोचोटि यसपालि लचक मौद्रिक नीति भनिएको छ लचकता चाहिँ देखाउन खोजिएको छ तर संरचनागत हिसाबले यो ढंगले चाहिँ कर्जा प्रवाह थपिन्छ है भन्ने कुरा चाहिँ भन्न सकिएको छैन जस्तो केही केही कुराहरू नियामक हिसाबका कार्यविधिहरूमा जस्तो चाहिने चेक अनादरका घटनाहरूबाट हुन सक्ने अप्ठ्यारोहरूलाई अलिकति लचिलो बनाउने ऋण उद्योगमा रहेका निष्क्रिय कर्जाको व्यवस्थापनलाई अलिकति सहज ढंगले व्यवस्थापन गर्ने अनि दबावमा रहेका कर्जाहरूलाई पुनर्पालिकीकरण गर्ने पुनरुत्थान गर्ने र कालो सूचीमा पर्ने कुराहरूलाई चाहिँ अलि सहज बनाउने त्यसपछि नपर्ने किसिमले गराउने भन्ने कुरा चाहिँ भनिएको छ तर त्यसको ठोस कुराहरू आएको छैन मूल कुरा चाहिँ के हो भन्दा हाम्रो समग्र यो वित्त नीति अर्थात ब्याङ्किङ व्यवस्थामै अहिले अलिकति संरचनागत परिवर्तनको आवश्यक छ ब्याङ्क तथा वित्तीय संस्थाको वर्गीकरणको सम्बन्धमा अध्ययन भइरहेको छ भनिएको छ तर ब्याङ्क तथा वित्तीय संस्थाको अहिलेको वर्गीकरणको चरित्र चाहिँ यथावत रहने हो भने यसले अहिलेको मौद्रिक नीतिले मात्रै कर्जा विस्तारमा जुन 11% लक्ष्य हासिल गर्ने भनेर भनिएको छ त्यो हासिल हुन नसक्ने हुनाले अब यो ब्याङ्क तथा वित्तीय संस्थाको वर्गीकरण सम्बन्धी अध्ययन कस्तो आउँछ र त्यसमा नेपाल सरकारले अर्थ मन्त्रालयले पनि कस्तो नीति लिन्छ भनेपछि त्यस मात्रै अनि भन्न सकिन्छ कि
6: जस्तो अब निजी क्षेत्रको कर्जा प्रवाहमा 11% बढ़ाउने लक्ष्य राख्दै गर्दाखेरि फेरि नेपाली ब्याङ्कले विदेशी ब्याङ्कहरूको ऋण पत्रमा लगानी गर्न सक्ने पनि भनेको छ यसले फेरि समग्रमा यता नेपालका व्यवसायी भन्दा पनि बाहिर चाहिँ लगानी जान सक्ने भन्ने आकलन गर्न सकिन्छ
5: त्यो चाहिँ अब हुन त कसरी लगानी गर्ने दिने भन्ने कार्यविधि आइसकेको छैन होइन कार्यविधि आउँदाखेरि धेरै खुकुलो सहज ढंगले जाने हो कि त्यसमा केही चाहिँ नि मापदण्डहरू कसरी राखिन्छ त्यसरी भन्न मात्रै सकिन्छ तर हाम्रो यो ब्याङ्कमा भएको तरलताको एउटा चक्र पूरा गरेपछि फेरि यो कर्जा अलिकति पनि बढ्न थाल्यो भने चाहिँ यसमा भनौ न साँगुरो हुँदै जाने अवस्थामा यहाँले भन्नुभएको कुराले जुन विदेशी उसको चाहिँ सरकारी ऋण पत्रहरू खरिद गर्न सक्ने भन्या व्यवस्थाले त्यति बेला प्रभावित पनि गर्न सक्छ, यहाँ यो स्रोतको कमी हुन पनि सक्छ।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। मौसम बुझेर खेतीपाती गर्दा किसानलाई फाइदा।
7: खेती गर्ने सिस्टम छ त्यो पनि अलिकति परिवर्तन गर्न सक्यो भने, जस्तो कति बेला लगाउने, कति बेला चाहिँ मल दिने, कुन बेला पानी दिने, त्यो कुराहरूमा चाहिँ इम्प्रुभ के भन्छ मेहनत गर्न सक्यो भने त्यहाँ पनि उत्पादन बढ्ने सम्भावना छ।
2: मौसम अनुसारको खेतीपाती गर्ने तरिका के होला? विशेष श्रृंखला हेलो मौसम बाँकी नै छ, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: दाङमै विशेषज्ञ सेवा एउटै छाना मुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा, टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ईएनटी डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
9: डाक्टरद्वारा दिइने सेवाहरू
8: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान हात्तीको जाँच तथा शल्यक्रिया,
9: लामो समयदेखि कान पाक्ने, कान नसुन्ने, कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन,
8: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था,
9: लामो समयदेखि पिनास, नाकमा मासु पलाएको, गन्ध थाहा नपाउने, नाक बन्द हुने रोगको उपचार तथा अपरेशन,
8: घाँटी दुख्ने, घाँटीमा मासु पलाएको, सास फेर्न अप्ठ्यारो हुने, घाँटी सुनिएको, घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा।
9: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि, मोबाइल नम्बर 98494-67487।
10: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा,
11: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
10: डाक्टरद्वारा दिइने सेवाहरू ठूला मानिसमा देखिने खोकी, दम, खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, बा टाउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
12: बिरामी जाँच्ने मिति यही श्रावण 2 गते शनिवार।
13: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोड्ने नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन,
12: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही, दाङ। फोन नम्बर 0825-65023, 98478-1617 र 98478-35643।
14: भर्ना सम्बन्धी सूचना,
15: गोर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
14: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेशनल कलेज दाङ।
12: सम्पर्क फोन नम्बर 0825-63-133, मोबाइल नम्बर 98-47-80-92-83 र 97-6-25-26-286।
7: पर्सेन्ट जति घटेको रहेछ तथ्याङ्कले त्यो देखाउँछ। अब रह्यो गर्न के सकिन्छ त दुई तिनवटा कुरा छ। पहिलो कुरा भनेको धानमा चाहिँ उन्नत बिउ चाहिँ प्रयोग गर्ने कुरा छ है। अब उन्नत बिउ यदि हेर्नुभयो भने देशमा चाहिँ करिब करिब 35% जति धान बिउमा चाहिँ 35% जति प्रयोग हुन्छ। त्यो भएर पहिलो काम भनेको उन्नत धान बिउ चाहिँ व्यवस्था गर्नु पर्यो। अब पर्यो भन्दा पनि हाम्रो अनुसन्धानहरूले, नेपाल कृषि अनुसन्धान परिषदले पनि यो पछिल्लो हेर्नुभयो अहिलेसम्म हेर्नु 140 भन्दा बढी जात चाहिँ यहाँहरू सिफारिस गरेको रहेछ धानको।
16: त्यो उन्नत जातको धानको बिउ पनि कहाँबाट ल्याउने भन्ने पनि त थाहा हुनु पर्ने रहेछ नि त किसानलाई।
7: एकदम समस्या छ कतिपय कुराहरूमा। अब त्यो सिड सप्लाई सिस्टम भन्छौँ हामी, त्यसमा अलिकति वर्कआउट अझै पनि काम गर्नुपर्ने देखिन्छ। त्यो भएर मैले पोइन्ट पनि भन्दाखेरि चाहिँ पहिलो भनेको इम्प्रुभ सिडको कुरा छ, दोस्रो भनेको हाम्रो अहिलेकै सिडहरूको पनि के छ कि उत्पादन अहिले नेपालको औसत उत्पादन धानको हेर्नुभयो भने प्रति हेक्टर करिब करिब 4 टन पर हेक्टर जति छ। तर हामीले प्रयोग गर्ने गरेकै भेराइटीहरूको पोटेन्सियल भनेको 6 टन 6 टन प्रति हेक्टर जति छ भन्नाले हाम्रो जुन खेती गर्ने सिस्टम छ त्यो पनि अलिकति परिवर्तन गर्न सक्यो भने जस्तो कति बेला लगाउने कति बेला चाहिँ मल दिने कुन बेला पानी दिने त्यो कुराहरूमा चाहिँ इम्प्रुभ के भन्छ मेहनत गर्न सक्यौँ भने त्यहाँ पनि उत्पादन बढ्ने सम्भावना छ। यसका सँगसँगै अब मैले तेस्रो पोइन्ट चाहिँ अब यदि मलको कुरा गरे पनि धेरै जसो गाली पनि खाइन्छ मलको समस्या छ तैपनि यदि मल र पानीको व्यवस्थापन यदि समयमा गर्न सक्यौँ भने के हुन्छ धानको उत्पादन बढाएर हामी धानमा आत्मनिर्भर बन्ने सम्भावना छ।
16: अब अहिले अब धान रोप्ने बेला छ यो बेलामा चाहिँ मल पानीको त्यो व्यवस्थापन हुन्छ नि माटोको उचित तरिकाले तपाईँहरूले अहिले पनि भन्दै हुनुहुन्थ्यो त्यो कसरी गर्न सक्छ किसानले
7: मैले चाहिँ अब यो मेरो विषयवस्तु चाहिँ यो सिँचाइ व्यवस्थापन वाटर म्यानेजमेन्टकै कुरा छ भने अब रह्यो कुरा म एकातिर आफै भन्दैछु यो मनसुनले गर्दा चाहिँ पानीको अवस्था चाहिँ गम्भीर छ कुनै ठाउँमा ठूलो पानी पर्दैछ कुनै ठाउँमा पानी नै छैन। अब यस्तो अवस्थामा पानीको विद्यार्थीले भन्न सक्ने ठाउँ के छ कि हामीले पानीलाई कन्जर्भ गर्न सक्नुपर्ने अवस्था छ।
16: जस्तो
7: मैले अब साधारण अर्थमा भन्दै गर्दाखेरि जहाँ धान खेती हुन्छ अब हामी साना साना स्ट्रक्चरहरू यस्तो बनाउनु पर्यो कि पानी परेको बेला त्यहाँ चाहिँ केही पानी कलेक्ट गर्न सकौँ जमा गर्न सकौँ। अब यो काम चाहिँ त्यति सजिलो चाहिँ छैन
16: कसरी कसरी जम्मा गर्न सकिन्छ
7: मैले भन्दै गर्दाखेरि के हुन्छ कि अब तपाईँको यदि खेतको एरिया चाहिँ जति छ त्यसको 1-2% त बढी हुन्छ तर 1%मा पनि साना साना पोन्डहरू पोखरीहरू बनाउन सक्नु पर्यो
16: एउटा कुनै गरा छ खेत छ गराको छेउमा एउटा सानो पोखरी जस्तो बनाउनु पर्यो।
7: अब रह्यो कुरा त्यति पानीले मात्रै धान खेती त गर्न सकिएन गाह्रो छ। अब त्यसो भए चाहिँ हामीले गर्नुपर्ने के हो कि हामी सिँचाइमा पढ्छौँ इरिगेसन सेडलिङ भन्ने चाहिँ त्यो भनेको
16: ठुल्ठुलो शब्द गाह्रो शब्द बुझ्न गाह्रो
7: छ। त्यसलाई साधारण भाषामा बुझाउँदाखेरि हामीसँग थोरै पानी छ त्यो पानीलाई कुन समयमा दिँदाखेरि चाहिँ प्लान्टलाई बिरुवालाई चाहिँ बढी असर नहुने गरी हामी हाम्रो उत्पादन बढी नघटोस् भन्ने कुरा हुन्छ।
16: जस्तो
7: कुरा के हुन्छ कि यदि पर्याप्त पानी छ भने जति दिँदा पनि भइगयो तर थोरै पानी छ भने कुन टाइममा दिउँ कि प्लान्टलाई बढी स्ट्रेस नहोस् त्यो भएर इरिगेसन सेडलिङको कन्सेप्ट हो। धानको लागि हेर्नुभयो भने यदि धानमा यदि फुल फुल्यो फ्लावरिङ स्टेज हुन्छ फुल फुल्ने समयमा चाहिँ र पसाउने बेलामा चाहिँ यदि पानी पाएन भने धानको उत्पादन स्वाट्टै 50% घट्छ अब त्यसो भयो अब हामीसँग पानी छ भने अब फुल फुल्ने टाइम छ हामीसँग अर्को भनेको चाहिँ अब ग्रोइङ भइरहेछ जर्मिनेसन भइसक्यो त्यतिखेर छ त्यतिखेर अब हामीले पोन्डमा थोरै पानी कलेक्ट गरेका छौँ भने त्यो पानी कतिखेर दिँदा उपयुक्त हुन्छ त हामी वेट गर्छौँ कि फ्लावरिङ होस् फुल फुल्ने समय पनि त्यो पानी दिउँ कमसेकम थोरै भए पनि त उत्पादन हुन्छ भन्ने कुरा हुन्छ। इरिगेसन सेडलिङको कन्सेप्ट त्यो हो क्या
16: त्यो भनेको ठ्याक्कै
7: क्रिटिकल स्टेजमा धानको क्रिटिकल स्टेज के हो गहुँको क्रिटिकल स्टेज के हो त्यो कुराहरू चाहिँ भन्नाले एकदम संवेदनशील त्यहाँ नभइकन त्यहाँ ड्यामेज हुन्छ जस्तो गहुँको
16: अब अहिले त्यो फुल फुल्ने बेला र त्यो बाला लाग्ने बेला अझै समय छ हामीले कुर्न सक्छौँ
7: अहिले चाहिँ हाम्रो अब्जेक्टिभ के हुनसक्छ यदि गाह्रो होला तर पानी जुन ठाउँमा कासे पानीको भरमा हामी खेती गर्दैछौँ धान मात्रै होइन तरकारी खेती गर्ने किसानहरू हुनुहुन्छ पानी कलेक्ट गर्न कोसिस गरौँ के पानी कसरी हुन्छ कलेक्ट गरेर अब चाहिँ अब सानो सानो पोन्डहरूमा चाहिँ बनाएर चाहिँ केही जमा गर्न सक्यौँ भने एकैचोटि पुरै चाहिँ हामी मिनिमाइज गर्न सक्दैनौँ।
16: अब अहिले कतै कतै थोरै पानी परिरहेछ कतै धेरै पानी परिरहेछ थोरै पानी परेको ठाउँमा चाहिँ जति पानी परेछ छेउमा
7: छेउमा
16: पोखरी बनाएर जम्मा गर्न पाइयो भने
7: मात्र होइन तरकारी खेतीको लागि पनि उपयुक्त हो हेर्नुभयो भने कति ठाउँमा राम्रो अभ्यासहरू पनि भएको छ प्लास्टिक पोखरीहरू बनायो त्यसमा पानी कलेक्ट गरेर तरकारीमा टमाटरमा चाहिँ धेरै जसो टनेल खेती गर्ने किसानहरूले पानी जमा गर्यो त्यसैबाट चाहिँ पानी दिने गर्नुभएको छ। त्यो भएर अलिकति हामीले अहिले जुन बदलिँदो मौसम छ नि त्यसमा केही न केही अलिकति सोच नयाँ तरिकाले सोच्नुपर्ने चाहिँ देखिन्छ
16: किसान पनि चनाखो हुनुपर्ने बेला चाहिँ भयो
7: पक्कै पनि नभए त सकिन्छ।
17: यो कुराकानी सँगै आजका लागि हेलो मौसमको निर्धारित समय सकियो अर्को साता अर्को विषयका साथ म उपस्थित हुनेछौ नमस्कार।

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 मेगाहर्ट्ज।
1: मध्य पश्चिम टाइम चेक। यति बेला रात्रिको 8 बजेको छ।
2: स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
3: नेपाल परिवेश सुरु गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
2: समष्टिगत आर्थिक परिदृश्यलाई ध्यानमा राख्दै लचिलो मौद्रिक नीति सार्वजनिक। राष्ट्र बैंकले सरकारले थप जिम्मेवार बनाउन खोजेको पूर्व गवर्नरको प्रतिक्रिया।
3: राष्ट्रपाका सांसदले सरकारको विरोध गरेपछि बोल्न लगाम। आन्तरिक व्यवस्थापनको चुनौतीपूर्ण चरणबाट गुजिरहेको विश्लेषकहरूको टिप्पणी।
2: युएई सरकारद्वारा 111 नेपाली नागरिकलाई आममाफी कानूनी प्रक्रिया पूरा गरी नेपाल फर्कन सक्ने।
3: इण्डोनेसियाले भारतबाट ब्रह्मोस्त्र अस्त्र क्षेपास्त्र खरिद गर्ने। सबाङ बन्दरगाहको विकास गर्न दुवै देश सहमत।
2: र विश्वकपको फुटबलमा आज अर्जेन्टिना र इजिप्ट भिड्दै तेस्रो T20मा आज भारतले इंग्ल्याण्डको सामना गर्दै।
4: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लग इन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज।
3: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। नेपाल राष्ट्र ब्याङ्कले आगामी आर्थिक वर्ष 2083-84 लागि मौद्रिक नीति सार्वजनिक गरेको छ। सरकारको वित्त नीति बजेट सार्वजनिक भएसँगै केन्द्रीय ब्याङ्कले सोही वित्त नीतिलाई सहयोग पुग्ने गरी मौद्रिक नीति ल्याउने गर्दछ। आज भर्चुअल रूपमा मौद्रिक नीति सार्वजनिक गर्दै गवर्नर प्राध्यापक डाक्टर विश्वनाथ पौडेलले समष्टिगत आर्थिक परिदृश्यलाई ध्यानमा राख्दै आगामी वर्षका लागि लचिलो कार्य दिशालाई नै निरन्तरता दिँदै मौद्रिक नीति बनाइएको जानकारी दिनुभयो।
5: यस मौद्रिक नीतिले सर्वसाधारण निक्षेपकर्ता ऋणी र बैंक तथा वित्तीय संस्था सबैको हित हुने गरी नीतिगत सुधारमा जोड़ दिएको म पुनः दोहोर्याउन चाहन्छु।
3: बाह्य आपूर्ति जन्ने समस्याका कारण पेट्रोलियम पदार्थ तथा खाद्य वस्तुको मूल्य बढ्दा मुद्रास्फीतिमा केही समय दबाव भए पनि आगामी आर्थिक वर्षको चौथो त्रैमासदेखि मूल्य वृद्धि नियन्त्रण हुने राष्ट्र ब्याङ्कको अनुमान छ। राष्ट्र ब्याङ्कका अनुसार चालू आर्थिक वर्षको 10 महिनामा औसत मुद्रास्फीति 2.66% रहेको थियो तर वैशाखसम्म वार्षिक बिन्दुगत मुद्रास्फीति 5.04% पुगेको छ। आगामी केही महिना मूल्य वृद्धिको दबाव कायम रहने मौद्रिक नीतिमा उल्लेख छ। राष्ट्र ब्याङ्कले कम्तीमा 7 महिनाको वस्तु तथा सेवा आय धान्न पुग्ने विदेशी मुद्रा संचित कायम गर्ने लक्ष्य लिएको छ। गवर्नर पौडेलले आगामी चालू आर्थिक वर्ष 83-84 लागि निजी क्षेत्र कर्जा विस्तार 11% र विस्तृत मुद्रा प्रदायक 14% रहने अनुमान गरिएको जानकारी दिनुभयो।
5: आर्थिक वर्ष 2083-84 लागि निजी क्षेत्रतर्फ 11% कर्जा विस्तार र 14% विस्तृत मुद्रा प्रदाय ब्रोड मनी सप्लाई हुने प्रक्षेपण छ। ब्याजदर करिडोर अन्तर्गतका नीतिगत दर स्थायी निक्षेप सुविधा दर एवं बैंक दरलाई यथावत राखिएको छ भने अनिवार्य नगद अनुपात वैधानिक तरलता अनुपात एवं स्थायी तरलता सुविधा सम्बन्धी विद्यमान व्यवस्थालाई समेत निरन्तरता दिइएको छ।
3: मौद्रिक नीतिले पनि 7% आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ। विगतका प्रवृत्तिका आधारमा यो लक्ष्य चुनौतीपूर्ण देखिए पनि सरकारले अघि सारेका आर्थिक सुधार निजी क्षेत्रको लगानी मैत्री वातावरण पूँजीगत खर्चमा सुधार तथा बाह्य आर्थिक अवस्था अनुकूल रहेमा लक्ष्य हासिल गर्न सकिने राष्ट्र ब्याङ्कले जनाएको छ।
2: यसै सन्दर्भमा हामीले पूर्व गवर्नर चिरञ्जीवी नेपाललाई मौद्रिक नीति कस्तो आयो भनेर सोधेका छौं।
6: अब सोधकरीमा अब सबैले के सुन्ने गरे भन्दा अब सबै यो यो क्षेत्रमा यो यो यति ब्याज दरमा मतलब कर्जा पाइन्छ भन्थ्यो पहिला। अहिले चाहिँ त्यो नभएको हुनाले अलिकति स्पष्टता मान्छेहरूले खोजेको बेला चाहिँ नपाएको हो कि भने जस्तो देखियो। र अर्को चिज चाहिँ नि अब मौद्रिक नीतिमा कुन खालको निर्देशन ल्याइदिने भन्ने चिज चाहिँ नि अब सरकारले सरकारको कोर्टमा गएको छ। मौद्रिक नीतिले भने म यसरी व्यवस्थापन गर्छु 7% आर्थिक वृद्धिको लागि यति पैसा पठाइदिन्छु भने अब सरकारले चाहिँ नि अब आर्थिक क्रियाकलाप बढाउनुको लागि सरकारले मजाले पुँजीगत खर्च लगाएका खर्चहरू गर्नुपर्छ गर्नु पर्छ। यसले गर्दाखेरि अब पहिला जस्तो मौद्रिकमा चाहिँ नि पब्लिकले जुन रूपमा विश्वास गरेर अगाडि बढेर विश्वास र बढी नै निर्भरता थियो त्यो निर्भरता अहिलेको मौद्रिक नीतिले घटाइदियो। हामीमा मात्रै बढी निर्भर नहुनु, सरकार पनि छ पैसा गर्ने त सरकार हो, हामी त व्यवस्थापन गर्ने हो भनेर यसले नै म्यासेज दिएको छ।
2: पूर्व अर्थ सचिव कृष्णहरि बास्कोटाले सरकारको आर्थिक नीतिलाई अवलम्बन गर्दै मौद्रिक नीति निरन्तरताका लागि आएको बताउनु भएको छ।
7: विदेशी मुद्राको संचित कति राख्ने भन्ने किसिमको कुरो त अब लक्ष्यमा 6 महिनाको भन्नु भएको छ, अथवा धेरै नै बढी अब 16-17 महिना बराबरकै छ। कम्तीमा 7 महिनाको वस्तु तथा सेवाको आयात धान्न छ, पर्याप्त विदेशी मुद्रा संचित गर्ने भन्ने हो लक्ष्यमा, त्योभन्दा धेरै नै माथि छ। र भारतसँगको विनिमय दरलाई हामी यथावत राख्छौँ नि उहाँले राष्ट्रपति गभर्नरले भन्नुभएको छ। त्यस कारणले यसमा धेरै नयाँ कुरो भन्दा पनि एक प्रकारले अहिले भइरहेकै नीतिको स्थितिको निमित्त निरन्तरता दिइएको छ, त्यो जुन कुरोलाई चाहिँ राम्रो मानिन्छ। त्यसो हामी चाहिँ नि परिवर्तनलाई परिवर्तन नयाँको लागि भन्छौँ, त्यस्तो गर्नु पर्दैन, भइरहेको कामलाई हामी निरन्तरता दिन्छौँ भनेर बैङ्क र वित्तीय संस्थालाई चाहिँ एक प्रकारले नीतिगत स्थिरतातर्फ अगाडि बढाउन गरी यो मौद्रिक नीति आएको छ।
3: सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासपाभित्र आन्तरिक मतभेद बढ्दै गएको संकेत देखिएको छ। हिजो पार्टीको नयाँ विधानमा संसदीय दलको नेतालाई हटाउने सक्ने व्यवस्था सार्वजनिक भएकै दिन संसदमा पार्टीका सांसदहरूले सरकारको कार्यशैलीमाथि एकसाथ प्रश्न उठाएका थिए। आफ्नै पार्टीका सांसदले मन्त्रीको जवाब खोज्नु र सभामुखले पहिलो पटक सरकारलाई सांसदका प्रश्नको जवाब दिन रूलिङ गर्नुलाई धेरैले सभापति रवि लामिछाने पक्ष प्रधानमन्त्री बालेन्द्र शाह पक्षलाई दबावमा राख्ने रणनीतिमा देखिएको लक काटेका छन्। संसदमा अनपेक्षित रूपमा सरकारको विरोध भएपछि रासपाका सचेतकले सांसदहरूलाई बोल्ने विषय जानकारी गराउन भन्दै लगाम लगाउने एसएमएस पठाएका छन्, जसलाई पार्टीभित्रको असन्तुष्टि तत्काल सामसुम पार्ने प्रयासका रूपमा बुझिएको छ। एक सामग्री सहकर्मी माधव तिमिल सेनाबाट।
8: सरकारको नेतृत्व गरिरहेको दल रासोपाकै सचेतक क्रान्ति शिखा धिताल आफैले हिजो सुकुम्बासी व्यवस्थापनमा सरकार असफल भएको टिप्पणी गर्नुभएको थियो। रासोपाकै अन्य सांसदले दुर्घटनादेखि विपदसम्मका विषय उठाएर मन्त्रीको जवाफ मागेका थिए। आज सांसद ज्वाला संग्रौलाले रासोपामा कुनै पनि पद र जिम्मेवारी वा अवसर पारिवारिक सम्बन्धका आधारमा तय हुन नहुने भन्दै सामाजिक सञ्जालबाट टिप्पणी गर्नुभएको छ। यी अभिव्यक्तिले प्रधानमन्त्री शाह समूहप्रति रासोपाको संस्थापन पक्षको दबाव बढ़दै गएको रूपमा चर्चा भएपछि सचेतकहरूले सांसदहरूलाई लगाम लगाउने गरी संसदमा बोल्ने विषय जानकारी गराउन भन्दै एसएमएस पठाएको विषय बाहिरिएको छ। राजनैतिक विश्लेषक खगेन्द्र प्रसाईका अनुसार रासोपा अहिले आन्तरिक व्यवस्थापनको चुनौतीपूर्ण चरणबाट गुज्रिरहेको देखिन्छ। यद्यपि यसले तत्काल सरकारको स्थायित्वमा असर पार्ने अवस्था भने नरहेको उहाँको भनाइ छ।
7: राजसभा एकदमै ठूलो ट्रान्जिसनमा छ जस्तो देखिन्छ। राजसभाभित्र आन्तरिक व्यवस्थापनको सकस छ भन्ने देखिन्छ, त्यो भेटेर सबैले स्वीकारेको, त्यति नै सीमित राखौँ अहिले होइन। मतलब यसले सरकार ढल्छ कि ढल्दैन, अनि यस्ता साना साना कुराले सरकार ढलिहाल्नुपर्छ पर्छ जस्तो पनि मलाई लाग्छ। फेरि
8: अर्का राजनीतिक विश्लेषक राजेन्द्र चापागाई भने पार्टीभित्र शक्ति संघर्ष तीव्र बन्दै गएको बताउनुहुन्छ। उहाँले रासोपाभित्र विभिन्न प्रभाव समूह सक्रिय रहेकाले मतभेद सतहमी देखिन थालेको बताउनुभयो।
9: राष्ट्रिय स्वतन्त्र पार्टीभित्र जबरजस्त रूपमा बालेनी फ्याक्टर उपस्थित छ, बालेनी फ्याक्टर उपस्थित छ, रवि फ्याक्टर उपस्थित छ, र त्यहाँभित्र चाहिँ एउटा भुसको आगो जस्तै सर्किँदै गएको छ, गुट चाहिँ जीवन्त रहेको छ। त्यहाँ शक्ति सङ्घर्षको खेल हो भन्ने लाग्छ मलाई, त्यहाँभित्र चाहिँ एउटा चर्को शक्ति सङ्घर्ष चलिरहेको संकेत हो यो।
8: तर राष्ट्रपाका केही सांसदहरू भने पार्टीभित्र कुनै विवाद नरहेको दावी गरिरहेका छन्। सांसद बुद्धि प्रसाद पन्तले थाहा संचार नेटवर्कसँग कुरा गर्दै संसदमा उठाइएका विषय सरकारले जनताप्रति जिम्मेवार बनाउनका लागि मात्रै भएको दावी गर्नुभयो। चितौन महाधिवेशनमै पारित विधानसँग जोडेर अहिले पार्टीभित्र मतभेद बढ़ेको भन्ने हल्ला चलाइएको उहाँको आरोप छ।
7: त्यो त महाधिवेशनले पास गरे हो नि, त्यहीनिर त त्यहीनिर हाम्रो सांगठनिक प्रतिवेदनहरू सबै त्यहीनिर हामी पढेर सुनाएको थियो नि महाधिवेशन केही बात थिएन।
8: राष्ट्रपाले आन्तरिक विवादको चर्चा अस्वीकार गरे पनि संसदभित्र देखिएको आक्रामक भूमिका, नयाँ विधानका व्यवस्था र नेताहरूका सार्वजनिक अभिव्यक्तिका कारण पार्टीको आन्तरिक अवस्था र सरकारसँगको सम्बन्धबारे राजनीतिक वृत्तमा विभिन्न विश्लेषण भइरहेका छन्। तर आगामी दिनमा राष्ट्रपाको राजनीतिक रणनीति र सरकारप्रतिको भूमिकाले नै यी चर्चाको दिशा तय गर्नेछ।
2: संयुक्त अरब इमिरेट्स यूएई सरकारद्वारा ईद अल अधा 2026 अवसरमा 111 जना नेपाली कैदीबन्दीहरूलाई प्रदान गरिएको शाही आम माफीप्रति नेपाल सरकारले कृतज्ञता तथा प्रशंसा व्यक्त गरेको छ। परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै उक्त आम माफीको सदाशयपूर्ण कदमलाई नेपाल र यूएई बीच विद्यमान द्विपक्षीय सम्बन्धमा गहिरो मित्रता र हार्दिकताको अभिव्यक्तिका रूपमा उच्च मूल्यांकन गरेको जनाएको छ। आम माफीको निर्णय मन्त्रालयको निर्देशन अनुसार आबुधाबी स्थित नेपाली दूतावासले गरेको अनुरोधको प्रत्युत्तर स्वरूप मित्र राष्ट्र यूएई सरकारले गरेको हो। माफी प्राप्त नेपाली नागरिक अन्य कुनै विचाराधीन कानूनी मुद्दा वा यात्रा प्रतिबन्ध नभएको अवस्थामा यूएई को प्रचलित कानून बमोजिम आवश्यक कानूनी तथा प्रशासनिक प्रक्रिया पूरा गरेपछि नेपाल फर्कन सक्नेछन्।
3: नेपाल परिवेशमा सुकुम्बासीलाई राहतका लागि निवेदन दिने म्याच भोलि राति सकिँदै लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
10: ब्याङ्क खाता सञ्चालन तथा बन्द गर्दा लाग्ने शुल्क सम्बन्धी व्यवस्थाबारे जानकारी राखौं। नेपाल राष्ट्र ब्याङ्कबाट क, ख र ग वर्गका ब्याङ्क तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन 2082 इजाजत प्राप्त निर्देशन नम्बर 20 बुँदा नम्बर 6 समावेश व्यवस्थाहरू सुनौ। ब्याङ्क तथा वित्तीय संस्थाले खाता खोल्दा, चेक जारी गर्दा, गुड फर पेमेन्ट चेक समेत चेकको स्टप पेमेन्ट गर्दा, मौज्दात प्रमाणित गर्दा, ब्यालेन्स सर्टिफिकेट, खाता सञ्चालन गर्दा, खाता बन्द गर्दा, स्टेटमेन्ट दिँदा, विप्रेषण रकम खातामा जम्मा गर्दा, एबीबीएस लगायतका सेवा प्रदान गर्दा ग्राहकबाट कुनै किसिमको सेवा शुल्क लिन पाइँदैन। तर ग्राहकले कुनै एक अवधिको स्टेटमेन्ट एक पटक भन्दा बढ़ी माग गरेको अवस्थामा न्यूनतम शुल्क लिन बाधा पुगेको मानिँदैन। ग्राहकको निष्क्रिय खाता सक्रिय गराउँदा कुनै शुल्क लिन पाइँदैन। कुनै पनि अवस्थामा रहेको खाताको रकम न्यूनतम मौज्दात भन्दा कम भएका कारणले रकम कट्टा गरी मौज्दात घटाउन पाइँदैन। साथै न्यूनतम मौज्दात बापत राखिएका रकममा समेत तोकिएको ब्याज प्रदान गर्नुपर्छ। अहिले भनिएका बाहेकका अवस्थामा ग्राहकसँग लिनुपर्ने शुल्क सम्बन्धमा ग्राहकलाई पूर्ण जानकारी गराउनुपर्छ। नेपाली मुद्रामा विद्युतीय कार्डहरू जारी गर्दा शुरूमा लिइने शुल्क बाहेक त्यस्तो कार्डको अवधि समाप्त नहुन्जेलसम्म नवीकरण शुल्क लिन पाइँदैन। सचेत ग्राहक, सुरक्षित ब्याङ्किङ। नेपाल राष्ट्र ब्याङ्क, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np। वित्तीय ग्राहक संरक्षण इकाईको सम्पर्क नम्बर 01-5719-605।
11: गुणस्तरीय प्लम्बिङको
12: मार्बलका सिपिभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
13: सुरक्षा घरको साथ जीवन दर्को।
4: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
2: प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक 2083 राष्ट्रिय सभाबाट पनि पारित भएको छ। आजको बैठकमा मन्त्रालयगत बजेट शीर्षकमाथि सम्बन्धित मन्त्रीले जवाब दिने क्रम सकिएपछि बजेट पारित गरिएको हो। अर्थमन्त्री डाक्टर सोनी मुवागले पनि आजै मन्त्रालयसँगै समग्र बजेटमाथि उठेका प्रश्नको जवाब दिनुभएको थियो। त्यसपछि अध्यक्ष नारायण प्रसाद दाहालले बजेट सम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नुभएको हो। यसअघि प्रतिनिधि सभा बैठकबाट पनि विनियोजन विधेयक भइसकेको छ। यसअघि संघीय संसदका दुवै सदनबाट बजेट पारित भएको हो। राष्ट्रिय सभाको आजको बैठकमा अर्थमन्त्री डाक्टर वागेले पेश गर्नुभएको प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक 2083 र राष्ट्र ऋण उठाउने विधेयक 2083माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मत स्वीकृत भएको छ। आजको दोस्रो बैठकले चारवटा विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ। सभाले सार्वजनिक खरिद, मनी लाउन्ड्रिङ सहकारी विधेयक र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी विधेयकलाई समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मत स्वीकृत गरेको हो।
3: सुकुम्बासी बस्तीबाट विस्थापित कुल 2608 परिवार मध्ये 388 परिवार अहिले पनि उपत्यका विभिन्न होल्डिङ सेन्टरमा बसिरहेका छन्। वैकल्पिक स्थायी बसोबासको कुनै विकल्प बिनै बस्ती खाली भएपछि समस्यामा परेका उनीहरूलाई सरकारले राहत दिएर उम्किने बाटो खोजेको आरोप लागेको छ। एकमुष्ट रूपमा 25,000 दिएर होल्डिङ सेन्टर छोड्न अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले निर्देशन दिएको थियो। समितिले राहतका लागि निवेदन दिन भने पनि कीर्तिपुर स्थित राधास्वामी सत्संग होल्डिङ सेन्टरका सुकुम्बासीहरूले भने राहत भन्दा पनि सम्मानजनक पुनर्स्थापनाको व्यवस्था गर्न सरकारसँग माग गरिरहेका छन्। संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै उनीहरूले राहत सम्बन्धी निवेदन नदिएको र नदिने निर्णय गरेको पनि जनाएका छन्। सबै प्रभावित परिवारसँग वार्ता गरी दीर्घकालीन पुनर्स्थापनाको योजना कार्यान्वयन गर्न र राहतका लागि निवेदन नदिएको आधारमा कुनै पनि नागरिकमाथि विभेद वा दबाव नदिन उनीहरूको माग छ। सरकारले खानाको व्यवस्था पनि नगरेपछि खरीपाटी स्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रका सुकुम्बासीहरूले विरोध प्रदर्शन गरेका छन्। सरकारले भने राहतका लागि निवेदन दिने म्याद भोलि राति 12 बजेसम्म तोकेको भन्दै त्यसपछि सिस्टम बन्द भई रकम फ्रिज हुने भएकाले छिटो निवेदन दिन भनेको छ। होल्डिङ सेन्टरमा रहेका वृद्ध वृद्धा, बाल बालिका, एकल महिला र पक्षघात भएका बिरामी जस्ता अति विपन्न र प्रकृतिले असक्षम नागरिकलाई समस्या नपर्ने गरी सुरक्षित रूपमा राख्न र आवश्यक उपचारको प्रबन्ध मिलाउन सम्बन्धित निकायसँग समन्वय भइरहेको समितिका आयोजना निर्देशक मच्छाकाजी महर्जनले जानकारी दिनुभयो।
11: नसक्नेलाई के गर्ने भनेर हामी लिस्ट लिएर आएका छौँ। त्यहाँ बुढापाकाहरू छन् अनि वृद्धा छन्, महिला एकल महिला छन्, एकदम बुढीहरू अनि अब कारण भएका बिरामीहरू छन्, प्रकृतिका विपन्न नागरिकलाई के गर्ने भनेर हामी अब गरिरहेका छौँ। त्यो अनुसार हामीले अब उहाँहरूको उचित व्यवस्थापनको लागि कुरा गरिरहेका छौँ। त्यो अनुसारको व्यवस्था गरेर उहाँहरूलाई अप्ठ्यारो नहुने गरी पाउने गरी राख्नुपर्छ भन्ने हिसाबले हामीले निर्देशन गरिरहेका छौँ।
3: बर्दियाबाट भूमिहीन परिवारलाई जग्गा वितरण समेत भइसकेको छ। भूमि व्यवस्था तथा अभिलेख विभागले होल्डिङ सेन्टरमा रहेका र विस्थापित सुकुम्बासी मध्ये वास्तवमै भूमिहीन कोन भन्ने विवरण प्रमाणीकरण गरिएको भूमि व्यवस्था सहकारी तथा संघीय मामिला मन्त्रालयका सचिव एवं प्रवक्ता गणेश प्रसाद भट्टले बताउनुभयो।
14: भूमि समस्या समाधान आयोग जस्तै एउटा भूमि समस्या समाधान समिति गठन गरेको छ। भूमि समस्या समाधान समिति अन्तर्गत रहने गरी जिल्लामा प्रमुख जिल्ला अधिकारीज्यूको अध्यक्षतामा जिल्ला समिति रहेको छ र अब ती समितिहरूलाई परिचालन गरेर चाहिँ विगतका भएका कामहरूलाई अगाडि बढाउने गरी र विगत भएका कामहरूलाई भेरिफाई गर्ने र सही कामहरूलाई अगाडि बढाउने गरी चाहिँ काम भइरहेको छ।
3: सरकारले 100 दिने उपलब्धि सुनाउँदै काठमाडौँका विभिन्न सुकुम्बासी बस्तीबाट विस्थापित भएका 465 परिवारलाई राहत रकम प्रदान गरेको जनाएको थियो। प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा वैशाख 12 गतेदेखि उपत्यका नदी किनार तथा सार्वजनिक जग्गामा रहेका अव्यवस्थित बस्तीहरू हटाउने अभियान शुरू भएको थियो। थापाथली स्थित बागमती नदी किनारको सुकुम्बासी बस्तीबाट डोजर चलाउन थालेको सरकारले पहिलो र दोस्रो चरण गरेर उपत्यका 17 सुकुम्बासी बस्तीमा डोजर लगाएको थियो। छोटो अवधिमै करिब 8,000 घर टहरा भत्काइँदा कुल 2608 परिवार विस्थापित भएका छन्। बस्ती भत्काएकै दिन नातारात विभिन्न ठाउँका होल्डिङ सेन्टरमा लगेको सरकारले बसोबास र खाद्य सामग्रीको व्यवस्थापन त गर्यो तर अहिलेसम्म उचित पुनर्स्थापनाको व्यवस्थापन गर्न सकेको छैन।
2: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गढीमाई नगरपालिकाका मेयर सहित 3 जना र एउटा कन्स्ट्रक्सन कम्पनी विरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले शर्त विपरीत कम रकम बुझाएर ठेक्का सम्झौता गरेको, झुटो विवरणको आधारमा टिप्पणी सदर गरेको, शर्त विपरीत बढ़ी परिमाणको गिटी बालुवा उत्खनन गर्न अनुमति दिएको सहितका आरोपमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो। भ्रष्टाचार मुद्दा लगाइएकाहरूमा गढ़ीमाई नगरपालिकाका मेयर श्याम प्रसाद यादव, सो तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सुभाष कुमार ठाकुर, नगरपालिकाका तत्कालीन राजस्व शाखा प्रमुख बालकिशोर राय तथा भाग्यमणी कन्स्ट्रक्शन कम्पनी प्रहरीका राधेश्याम शाह छन्। उनीहरूबाट जनही 2,75,66,000 रूपियाँ दिगो तथा कैद सजाय माग गरिएको छ।
3: प्रधानमन्त्री बालेन्द्र शाह र एसियाली विकास बैंक एडीबीका अध्यक्ष मासातो काण्डाबीच भेटवार्ता भएको छ। आज प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा उहाँहरूबीच भेटवार्ता भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। प्रधानमन्त्री शाह र नेपाल भ्रमणमा रहनुभएका मासाताबीच एडीबीको नेपालमा एडीबीको लगानी र सहुलियतपूर्ण ऋणको निरन्तरता लगायतका विषयमा कुराकानी भएको छ। हिजो मात्र एडीबीले नेपाल सरकारलाई 16,50,00,000 अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउने सहमतिमा हस्ताक्षर गरेको थियो।
2: सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीरलाई बयानमा बोलाएको छ। आज एक सार्वजनिक सूचना मार्फत विभागले सम्पत्ति शुद्धिकरण कसुरको अनुसन्धानका लागि 7 दिनभित्र कार्यालयमा आउन निर्देशन दिएको हो। जेएनजी आन्दोलन पश्चात देउवाको परिवार सम्पत्ति शुद्धिकरण अनुसन्धानमा परेको हो। केही दिन अघि मात्र देउवा दम्पतिले विभागलाई पत्र लेख्दै आफूहरू उपचारका सिलसिलामा विदेशमा रहेकाले साउन 26 गते नेपाल आउने जानकारी गराएका थिए। जयवीर पनि परिवारसँग विदेशमै रहेको बताइन्छ। परिवार शक्तिमा रहेको बेला जयवीरले आफ्नो व्यवसाय विस्तारका लागि शक्तिको दुरूपयोग गर्ने गरेको र रकम व्यवस्थापन गर्ने गरेको आरोप लाग्दै आएको छ। जयवीरमाथि नेपाल टेलिकमको बिलिङ ठेक्का अनियमितता र पासपोर्टको ठेक्का अनियमिततामा संलग्न रहेको भन्दै विभाग र अख्तियारमा समेत हजुरी परेको छ।
3: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
15: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
16: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
15: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
16: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
15: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
16: एकपटक दङ्गालीबाट किनेर हेर न।
15: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहालेँ है।
17: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
16: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
18: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
19: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
16: प्रोप्राइटर सोमराज रैदास।
20: सम्पर्क फोन नम्बर 0825635775।
16: सम्पर्क नम्बर 98478-26873।
21: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा।
22: सूचना, न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
23: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हातखुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 0825635509 र मोबाइल 98453063।
3: सभामुखले जानकारी दिएका छन्।
2: काठमाडौँ महानगरपालिकाले फोहोर व्यवस्थापन स्थल बन्चरे डाँडा ल्याण्डफिल साइटको आयु बढ़ाई दिगोपन दिन अन्य स्थानीय तहसँग वित्तीय साझेदारी गर्ने भएको छ। कार्यविभागको प्रमुख सुनिता डंगोलले फोहोर व्यवस्थापनमा सहजता ल्याउन स्रोतमै वर्गीकरण गरी मात्र घटाउने विधि र प्रक्रियालाई कार्यान्वयन गर्दै लगेको जानकारी दिनुभयो।
3: लगातार ओह्रालो लागेको शेर बजारमा आज हरियाली छाएको छ। मौद्रिक नीति सार्वजनिक गर्ने दिन भएकाले आज शेयर बजारमा उत्साह देखिएको हो। नयाँ सरकार बनेपछि ओह्रालो लागेको शेयर बजारको यात्रा बजेटपछि पनि सकारात्मक देखिएको छैन। यद्यपि आज साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएको छ। आजको कारोबारमा शेयर बजार 24.57 अंकले उकालो लागेर 2651 बिन्दुमा कायम भएको छ। आज विभिन्न कम्पनीका 4,40,07,52,000 रूपियाँको शेयर खरिद बिक्री भएको छ। आज 13 उपसमूहको शेयर बढ़ेको छ।
2: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। भारत र इण्डोनेसिया बीच अत्याधुनिक ब्रह्मोस सुपरसोनिक क्रूज क्षेपास्त्र खरीद गर्ने विषयमा ऐतिहासिक सम्झौता भएको छ। सम्झौता अनुसार भारतले इण्डोनेसियालाई ब्रह्मोस क्षेपास्त्रको अतिरिक्त युनिट उपलब्ध गराउने भारतीय संचार माध्यमले उल्लेख गरेका छन्। फिलिपिन्स र भियतनामपछि भारतसँग ब्रह्मोस खरीद गर्ने इण्डोनेसिया तेस्रो मुलुक बनेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको इण्डोनेसिया भ्रमणको दोस्रो दिन आज जकार्तामा इण्डोनेसियाका राष्ट्रपति प्रभो सुबियान्तोसँग भएको द्विपक्षीय भेटवार्ताका क्रममा रक्षा र प्रविधि सहित विभिन्न क्षेत्रमा महत्वपूर्ण सम्झौताहरू भएका हुन्। इण्डोनेसियाले ब्रह्मोसका साथै भारतमा निर्मित अस्त्र यर टु यर क्षेपास्त्र समेत खरिद गर्ने निर्णय गरेको छ। अपरेशन सिन्दूरमा अस्त्र क्षेपास्त्रले देखाएको उत्कृष्ट प्रदर्शनपछि इण्डोनेसियाले यसलाई खरिद गर्ने फैसला लिएको हो। यसबाहेक दुवै देश मिलेर रणनीतिक रूपमा महत्वपूर्ण मानिएको सबाङ बन्दरगाहको विकास गर्ने भएका छन्। यो बन्दरगाह मलक्का जलटमरू मध्यमा अवस्थित छ, जुन भारतको ग्रेट निकोबार पोर्ट प्रोजेक्टबाट करिब 100 माइल मात्र टाढा पर्दछ। रक्षा क्षेत्रका अतिरिक्त भारतले इण्डोनेसियाका लागि इलेक्ट्रोनिक भोटिङ मेसिन विकास गर्न सहयोग गर्ने भएको छ।
3: नेपाल परिवेशमा अब खेल समाचार।
0: विश्वकप फुटबल विशेष।
1: विश्वकपका तीनवटै आयोजक टोली अन्तिम 16 नै बाहिरिएका छन्। विश्वकपबाट बाहिरिने आयोजकमा क्यानाडा पहिलो बनेको छ। मोरक्कोसँग 3-0 गोल अन्तरले हार भोग्दै क्यानाडा विश्वकपबाट बाहिरिएको थियो। अर्को खेलमा इंग्ल्याण्डसँग 3-2 गोल अन्तरले हार बेहोरेको मेक्सिको पनि विश्वकपबाट बाहिरिएको छ। बेल्जियमसँग 4-1 गोलको फराकिलो अन्तरले पराजित हुँदै अन्तिम 16 बाहिरिने अन्तिम टोली अमेरिका बनेको छ।

0: एसके भडेले पहिलो सहभागिता मनी विश्व मंचमा तहलका मचाएको छ। समूह चरणमा स्पेन, उरुग्वे र साउदी अरेबियालाई बराबरीमा रोक्दै विश्वकपको नकआउट चरणमा पुगेको थियो। अन्तिम 32मा डिफेण्डिङ च्याम्पियन अर्जेन्टिनासँग 3-2 गोल अन्तरले हार भोग्दै केप भर्डे विश्वकपबाट बाहिरे पनि शिर ठाडो पारेर घर फर्किएको छ। केप भर्डेको प्रदर्शनले विश्व विजेता टोलीमाथि खतराको संकेत गरेको छ भने नयाँ टोलीका लागि सम्भावनाको ढोका भने खोलिदिएको छ। विश्वकपको अन्तिम 16 अन्तर्गत आज अर्जेन्टिना र इजिप्ट भिड्दैछन्। एटलान्टामा हुन लागेको खेल नेपाली समय अनुसार आज राति 9:45 शुरू हुनेछ। यो खेल क्वार्टर फाइनलमा पुग्ने अवसर मात्र नभएर विश्व फुटबलका दुई महान खेलाड़ी लियोनल मेस्सी र मोहम्मद सलाह बीचको विशेष भिडन्तका रूपमा लिइएको छ। 39 वर्षीय मेस्सी र 34 वर्षीय सलाह दुवै सम्भवतः आफ्नो करियरको अन्तिम विश्वकप खेल्दैछन्। मेस्सीले यो आफ्नो अन्तिम विश्वकप हुन सक्ने संकेत गरिसकेका छन् भने सलाहले अझै 2030 विश्वकप खेल्ने आशा राखेका छन्। विश्वकपमा भने दुवैको यात्रा फरक छ। मेस्सी विश्वकप विजेता हुन्, उनले प्रतियोगितामा धेरै कीर्तिमान बनाएका छन् र यसपटक पनि उत्कृष्ट लयमा देखिएका छन्। अर्कोतर्फ सलाहले पहिलो पटक इजिप्टलाई विश्वकपको नकआउट चरणमा पुर्याएका छन्।
1: र भारत र इंग्ल्याण्ड बीचको तेस्रो टी20 खेल आज हुँदैछ। यी दुई टोली बीचको खेल नेपाली समय अनुसार आज राति 10:15 नटिङघमको ट्रेन्ट ब्रिजमा शुरू हुनेछ। श्रृंखलामा इंग्ल्याण्ड 1-0 अगाडि छ। पहिलो खेल वर्षाका कारण रद्द भएको थियो भने दोस्रो खेलमा इंग्ल्याण्डले भारतलाई 4 विकेटले हराएको थियो। यदि भारतले आजको खेल पनि हारेमा श्रृंखला जित्ने उसको आशा चकनाचुर हुनेछ। इंग्ल्याण्ड आजको खेल जित्दै श्रृंखलामा 2-0 अग्रता कायम गर्न चाहन्छ। श्रेयस सहितको कप्तानीमा भारतले एक खेल पनि जितेको छैन, लगातार 4 खेल हारेको छ। अहिलेसम्म भारत इंग्ल्याण्ड बीच 32 टी20 खेल खेलिएका छन्। यी खेलहरूमध्ये भारतले 18 जितेको छ भने इंग्ल्याण्डले 13 खेल जितेको छ भने एउटा खेल बराबरीमा सकिएको छ।
2: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: समष्टिगत आर्थिक परिदृश्यलाई ध्यानमा राख्दै लचिलो मौद्रिक नीति सार्वजनिक। राष्ट्र बैंकले सरकारले थप जिम्मेवार बनाउन खोजेको पूर्व गवर्नरको प्रतिक्रिया।
2: राष्ट्रपाका सांसदले सरकारको विरोध गरेपछि बोल्नै लगाम। आन्तरिक व्यवस्थापनको चुनौतीपूर्ण चरणबाट राष्ट्रपा गुज्रिरहेको विश्लेषकहरूको टिप्पणी।
1: युएई सरकारद्वारा 111 नेपाली नागरिकलाई आम माफी, कानूनी प्रक्रिया पूरा गरी नेपाल फर्कन सक्ने। सुकुमवासीलाई राहतका लागि निवेदन दिने म्याद भोलि राति सकिँदै सम्मानजनक पुनर्स्थापनाको व्यवस्थापन गर्न माग।
2: इण्डोनेसियाले भारतबाट ब्रह्मोस र अस्त्र क्षेत्रास्त्र खरिद गर्ने, सबाङ बन्दरगाहको विकास गर्न दुवै देश सहमत।
1: र विश्वकपको फुटबलमा आज अर्जेन्टिना र इजिप्ट भिड्दै, तेस्रो टी20मा आज भारतले इंग्ल्याण्डको सामना गर्दै।
2: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। अप्सरा र जगत विदा हुन्छौ। नमस्कार।

0: शक्ति आयुर्वेदिक तेल
1: लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाक बन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
2: गुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड गुराहीदाङ फोन नम्बर 082-581-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मन्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ
3: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
4: सीता के भयो तिमीलाई? घुम्सेर बसेछौ
5: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आश्रय मरिसक्यो।
4: के कुरा गर्छ तिमीले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आचार हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
5: ए ठिकै छ, म जान त धेरै गई, अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
6: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिति चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
7: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
6: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराइदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478-23572।
8: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिगी लागु पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
9: डाक्टर मोहम्मद अनुदिन बागवान द्वारा दिइने सेवाहरू:
10: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था, छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
11: युनिच्छामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
10: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
12: बिरामी जाँच निमित्त यही श्रावण 9 गते शनिबार।
13: अन्य छप विशेषज्ञ डाक्टरी सेवाहरू: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
14: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-561-683 र सम्पर्क मोबाइल नम्बर 98479-25700।
15: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
16: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
17: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
18: हार जोड्ने नशारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
19: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
20: साथै ईसीजी टीएफटी मुटुको भिडियो एक्सरे इको इन्डोस्कोपी सेवा प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
3: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छाने द्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ।
16: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान, फोन नम्बर 082-560-734 र 082-560-138।
3: एमबीबीएस एमडी न्यूरोसाइकाट्रिक टाउको नशा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भुसाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घोराहीदाङमा आउँदै हुनुहुन्छ।
13: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
3: डाक्टरद्वारा दिइने सेवाहरू:
13: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी,
3: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार,
13: मन आत्तिने डराउने
0: हुने, तर्सिने, मन उदास हुने, धेरै शंका लाग्ने, एकान्तमा बस्न मन पराउने, कानमा केही आवाज आए जस्तो महसुस हुने, बारम्बार आत्महत्याको विचार आउने,
3: छारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने, बहकिने, रिसाउने, दोष लगाउने, अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार,
0: जाड, रक्सी, चुरोट, गाजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा,
12: बिरामी जाँच्ने मिति यही श्रावण 9 गते शनिबार।
4: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ, फोन नम्बर 0825904010, मोबाइल नम्बर 9847828913 र 9805912871।
21: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
22: एक हप्तादेखि यो दाँत दुखेको देखिछ, फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
12: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
23: डाक्टरद्वारा दिइने सेवाहरू:
0: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
23: बाङ्गा टिङ्गा दाँत मिलाउने,
0: शल्यक्रिया गरेर दाँत निकाल्ने,
23: खाली ठाउँमा दाँत भर्ने,
0: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने,
23: मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
0: सम्पर्क बीएनबी डेन्टल क्लिनिक, घोराही 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, घोराही दाङ। सम्पर्क फोन नम्बर 0825903050 र सम्पर्क मोबाइल नम्बर 9857843123।
24: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
3: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
24: अन्य सेवाहरू:
12: हात जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
23: सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
12: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
25: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
4: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
0: सम्पर्क सुवर्ण मेडिकल हल, घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 0825166494। सम्पर्क मोबाइल नम्बरहरू 9857830145, 9848301353 र 9649141944।
26: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
27: खुशीको खबर।
28: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
27: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही दाङ। सम्पर्क फोन नम्बर 0825908447, 0825908447।
29: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
30: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइराइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
29: नोट:
1: हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदाङ। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825।
5: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
6: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
5: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
6: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
5: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
6: ल ल काका, गइहाले म।
7: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
6: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
7: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98-4-98-87-741।

0: सीबीसी नेपाली सेवाको साँझ पखबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा 5.5% महँगी कायम राख्ने र समग्र मौद्रिक स्थायित्व कायम गर्ने उद्देश्य सहित मौद्रिक नीति सार्वजनिक
1: विपन्न वर्ग उद्योगपतिहरूसँग सबैले ऋण पाउन र क्षमता अनुसारको उद्यम गर्न सकुन् भन्नेमा मौद्रिक नीतिले जोड़ दिएको छ।
0: विगत भन्दा यो वर्षको मौद्रिक नीति किन फरक?
2: फिस्कलको आफ्नै रोल हुन्छ, मोनिटरीको आफ्नै रोल हुन्छ भनेर यसलाई चाहिँ क्लियरली छुट्याउन खोजेको जस्तो मलाई अहिले लाग्छ।
0: नेपाल ब्याङ्कर्स एसोसिएसनका अध्यक्षसँग कुराकानी। तर सुरुमा प्रमुख विश्व समाचार।
3: पवन राज पौडेलबाट समाचार सुन्नुहोस्। फ्रान्सकी दक्षिणपन्थी नेत्री मारिन लापेनले सार्वजनिक कोषको दुरूपयोग सम्बन्धी मुद्दामा दोषी ठहरिएको विषयमा गरिएको अपील हारेकी छन्। प्यारिसको पुनरावेदन अदालतका न्यायाधीशहरूले उनलाई 3 वर्षको जेल सजाय सुनाएका छन्, जसमा 2 वर्ष निलम्बन गरिएको छ भने 1 वर्ष इलेक्ट्रोनिक निगरानी ट्याग लगाएर बिताउनुपर्नेछ। यस फैसलाले उनलाई सन् 2027 फ्रान्सेली राष्ट्रपतीय निर्वाचनमा उम्मेद्वार बन्ने बाटो खुल्ला गरिदिएको छ। प्यारिसबाट बीबीसीका ह्यू स्कोफिल्ड भन्छन्,
4: Technically she can run.
3: प्राविधिक रूपमा हेर्दा उनी चुनावमा उम्मेद्वार बन्न सक्छिन्, तर उनी चुनाव लड्न सक्दिनन् किनकि उनी स्वयंले आफ्ना गतिविधिहरू पूर्ण रूपमा स्वतन्त्र भए मात्र चुनावी प्रतिस्पर्धामा सहभागी हुने भनेकी थिइन्। त्यसैले मलाई लाग्छ अब हामीले उनी र जोर्डन बर्डेला बीच कुनै प्रकारको आकस्मिक बैठक हुन्छ कि भनेर पर्खनुपर्नेछ र उनीहरूले के भन्छन् हेर्नुपर्नेछ। बीबीसीका ह्यू स्कोफिल्ड। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेटो गठबन्धनको शिखर सम्मेलनमा सहभागी हुन टर्की पुगेसँगै फेरि एकपटक नेटोको आलोचना गरेका छन्। संवाददाताहरूसँग बोल्दै उनले आफूलाई सदस्य राष्ट्रहरूले र त्यसमा पनि विशेष गरी ब्रिटेनले राम्रो व्यवहार नगरेको बताए। इरानसँगको युद्धका विषयमा ब्रिटेनले आफूलाई कुनै सहयोगको प्रस्ताव नगरेको उनको भनाइ छ। तर ट्रम्पले टर्कीका राष्ट्रपति रेजेप तैयेप एर्दोआनको भने निकै प्रशंसा गरे। यो सम्मेलन युक्रेनलाई सहयोग दिने विषयमा केन्द्रित हुने बताइए। युक्रेनका अभियोजकहरूले गत महिना मोनाकोमा भएको बम आक्रमणमा संलग्न ठानिएकी महिला टाउकोमा गोली लागेको चोटसहित मृत अवस्थामा फेला परेकी बताएका छन्। अनस्तासिया वेरेजोप्सका नामकी ती महिलाको मृत्युसँग सम्बन्धित मामिलामा 2 पुरूषलाई पक्राउ गरिएको र तीमध्ये 1 पूर्व प्रहरी अधिकारी र अर्का युक्रेनको सैन्य गुप्तचर सेवाका सक्रिय सदस्य रहेका बताइएको छ। अभियोजकको कार्यालयले किएव नजिकैको एउटा घरको भूमिगत कोठाको भिडियो सार्वजनिक गरेको छ, जहाँ मृत्यु हुनु अघि ती महिलालाई राखिएको थियो। युक्रेनको गुप्तचर निकायले उक्त कोठा यातना दिने कक्ष जस्तो देखिएको बताएको छ। दक्षिण कोरियामा अनलाइनमा गलत सूचना फैलाउने कार्यका लागि कड़ा सजायको व्यवस्था गर्ने नयाँ संचार सम्बन्धी कानून लागू भएको छ। यो नयाँ कानून चर्चित सेलिब्रिटीहरूसँग सम्बन्धित गलत सूचना फैलिएका घटनाहरूको प्रतिक्रिया स्वरूप ल्याइएको हो। पत्रकार र नागरिक स्वतन्त्रता समूहहरूले यस कानूनले अभिव्यक्ति स्वतन्त्रतामा असर पार्न सक्ने बताएका छन्। र विश्व स्वास्थ्य संगठनकी एक वरिष्ठ अधिकारीले डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा फैलिएको इबोला प्रकोप अझै विस्तार भइरहेको र स्थिति स्थिर हुन नसकेको बताएकी छन्। उक्त अफ्रिकी देशका निम्ति डब्ल्यूएचओ की प्रतिनिधि डाक्टर एनी एन्सियाले प्रभावित क्षेत्रहरूमा मानिसहरूको आवत जावतले संक्रमण फैलिन सघाइरहेको बताइन्। अहिलेसम्म उक्त प्रकोपबाट 500 जनाको मृत्यु भइसकेको छ भने 1,500 भन्दा बढ़ी संक्रमणका घटना पुष्टि भएका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझा पखमा पुनः स्वागत छ। आर्थिक वर्ष 2083-84 लागि सरकारले तय गरेको 7% आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सम्भव रहेको तर्कसहित नेपाल राष्ट्र ब्याङ्कले आज मौद्रिक नीति सार्वजनिक गरेको छ। 25औं मौद्रिक नीति सार्वजनिक गर्दै केन्द्रीय ब्याङ्कले आर्थिक वृद्धिको लक्ष्य उच्च देखिए पनि हासिल गर्न सकिने दावी गरेको हो। संस्थागत ऋणीहरूको व्यक्तिगत जमानी लिने व्यवस्थामा कड़ाई गरी असीमित दायित्व सिर्जना हुने, अभ्यास हटाइने, कालो सूचीमा सकेसम्म कम व्यक्तिहरू रहने, रूग्न उद्योगमा रहेका निष्क्रिय कर्जाको व्यवस्था गर्ने एवं दबावमा रहेका कर्जाको पुनरुत्थान गर्ने जस्ता नयाँ उपकरणहरू प्रस्ताव गरिएको राष्ट्र ब्याङ्कका गवर्नर विश्व पौडेलले बताए। सुनौ गनी अन्सारीको यो रिपोर्ट।
5: आपूर्तिजन्य कारणले पेट्रोलियम पदार्थ एवं खाद्य वस्तुको मूल्य बढ्दा मुद्रास्फीति दबाव केही महिना अझै जारी रहने तर आगामी आर्थिक वर्षको चौथो त्रैमासदेखि कम हुने आकलन सहित आर्थिक वर्ष 2083-84 मा मुद्रास्फीति 5.5% भित्र रहने प्रक्षेपण छ। समग्र मौद्रिक स्थायित्व कायम गर्ने उद्देश्यले मौद्रिक नीति ल्याइएको गवर्नर विश्वनाथ मौडेलले बताए।
1: यस उद्देश्य प्राप्ति गर्न बैंक तथा वित्तीय संस्थाहरूमा संस्थागत सुधारहरू गर्दै उनीहरूको पूँजी परिचालनको खर्च कम गर्ने र यसबाट हुने बचत ऋण लिन चाहने व्यक्तिहरूमा सहज रूपमा हस्तान्तरण हुने प्रक्रियाहरू प्रस्ताव गरिएको छ।
5: निक्षेपकर्ताको हक हितका लागि निक्षेप लिने संस्थामा सुधार गर्ने तथा आर्थिक अवस्थाले ब्याज दर अझै घटाउन सक्ने अवस्थामा समेत ब्याज दर तल जान नदिने नीति राष्ट्र ब्याङ्कले लिएको छ। फेरि गवर्नर पौडेल,
1: यसबाट मुलुकमा निक्षेपकर्तादेखि विपन्न वर्ग उद्योगपतिहरूसम्म सबैले उचित ब्याज दरमा सुरक्षित रूपमा बचत गर्न, सहज रूपमा न्यायोचित मात्रा र शर्तमा ऋण पाउन र क्षमता अनुसारको उद्यम गर्न सकुन् भन्नेमा यो मौद्रिक नीतिले जोड़ दिएको छ।
5: आर्थिक वर्ष 2083-84 लागि निजी क्षेत्रतर्फ 11% कर्जा विस्तार र 14% विस्तृत मुद्रा प्रदाय हुने प्रक्षेपण रहेको पौडेलले जानकारी दिए। केन्द्रीय ब्याङ्कका अनुसार मौद्रिक क्षेत्रमा विद्यमान तरलता र ब्याज दरको अवस्थाले अर्थतन्त्र विस्तारमा सघाउ पुग्ने देखिन्छ। वित्त नीतिले सार्वजनिक खर्च विस्तार, आयकर कटौती एवं आर्थिक सुधारका कार्यक्रम प्रस्ताव गरेकाले यसबाट समष्टिगत माग वृद्धि हुन गई समग्र आर्थिक गतिविधि विस्तार हुँदा तरलता खपत हुँदै जाने अनुमान गरिएको छ। यद्यपि विप्लेषण प्रवाह, पर्यटन आय, सार्वजनिक खर्च आदिबाट थप तरलता प्रवाह हुँदा तरलता व्यवस्थापनमा देखिएको चुनौती कायमै रहने आकलन छ। गनी अन्सारी, बीबीसी, काठमाडौँ।
0: यसै सन्दर्भमा हामीले नेपाल ब्याङ्कर्स एसोसिएशनका अध्यक्ष सन्तोष कोइरालालाई सम्पर्क गरी यो वर्षको मौद्रिक नीति कस्तो लाग्यो भनी सोधेका छौं।
2: अहिले आउँदा चाहिँ मौद्रिक नीति र नेपाल राष्ट्र ब्याङ्कले जारी गर्ने परिपत्रको बीचमा चाहिँ ठ्याक्कै फरक पारेर यो मौद्रिक नीति आएको छ। मौद्रिक नीतिले चाहिँ कुनै पनि प्रकारका ब्याङ्क दर रेटहरू चाहिँ कुनै पनि चेन्जेसहरू केही पनि गरेको छैन। खालि यसले चाहिँ के भनेका छ भनेदेखि विदेशी ऋण पत्रहरूमा चाहिँ लगानी गर्न हामी चाहिँ सहज गरिदिन्छौँ। कालो सूचीको केसमा पनि लिमिटेड चाहिँ लायबिलिटी बोक्ने कुराहरूमा पनि हामी सहजीकरण गराउँछौँ। त्यस पछाडि अरू लगानीको वातावरणमा पनि हामी अलिकति चाहिँ सहजीकरण गराउँछौँ पछि होइन, र समष्टिगत चाहिँ फिस्कल पोलिसीलाई सपोर्ट हुने खालको कुराहरूमा चाहिँ हामी अगाडि बढ्छौँ भन्ने खालको म्यान्डेट लिएर चाहिँ मौद्रिक नीति आएको छ। साधारण रूपमा भन्दाखेरि चाहिँ जब राष्ट्र ब्याङ्कले चाहिँ सर्कुलर लिएर आउँछ त्यस पछाडि मात्रै हामीले भनेका कुराहरू एड्रेस हुने जस्तो देखिन्छ। अहिले सिम्पली भन्दाखेरि चाहिँ एक किसिमको चाहिँ सहज मौद्रिक नीति चाहिँ आएको छ।
0: यो चाहिँ बजेटसँग यसको तादात्म्य कतिको मिलेको जस्तो पाउनु भयो?
2: अहिले चाहिँ अहिलेको मौद्रिक नीतिले 11% क्रेडिट ग्रोथ भनेर भनेको छ, 7% चाहिँ इकोनोमिक ग्रोथको कुराहरू गराएको छ। जुन बजेट आयो त्योसँग चाहिँ तादात्म्यता मिलाउने नै हिसाबले मौद्रिक नीति जारी गरेको देखिन्छ।
0: अनि यो सेयर मार्केटले विशेष ध्यान दिएको थियो, तपाईँले त्यो पार्टबाट हेर्दा चाहिँ कस्तो देख्नुभयो?
2: अब यसमा चाहिँ लसमा भएको कम्पनीको सेयरहरूमा चाहिँ लगानी गर्न नपाउने खालको नीति गरिनेछ भनेर भनेको छ। त्यो कुरा सही नै हो, किनभने भोलि चाहिँ त्यस्तो खालको चाहिँ कम्पनीहरूको सेयरहरूमा लगानी गर्दा चाहिँ पब्लिकलाई चाहिँ जोखिम हुन्छ भन्ने हिसाबले आएको छ। अरू यसमा सेयरको बारेमा धेरै कुराहरू गरेको छ।
0: अनि अब जस्तो बजेटले भने भन्दा कम मूल्य वृद्धि लक्ष्य राखेको छ, अनि अब ब्याज दर पनि थप जुन घटिरहेको थियो केही समय यता चाहिँ घटेको घटै थियो त्यसलाई थप घट्न नदिने भनेको छ, त्यसलाई चाहिँ कसरी हेर्नुहुन्छ?
2: यो भन्दा ब्याज दर घट्ने अवस्था आयो भने चाहिँ क्यापिटल फ्लाइटको ठुलो जोखिम हुन्छ। त्यही भएरै सबै दर रेटहरू चाहिँ यथावत राखेको हुनुपर्छ मेरो विचारमा। ब्याज दर अब घट्न दिँदाखेरि चाहिँ भोलि फ्लाइट हुने चाहिँ एकदमै रिस्क बढ्छ, त्यही हिसाबले चाहिँ नदिने भन्ने रणनीति चाहिँ मौद्रिक नीतिले लिएको हुनुपर्छ।
0: अब ब्याङ्कर्स एसोसिएसनको तर्फबाट तपाईँले भन्दा चाहिँ यो मौद्रिक नीति अब यसका अरू कुरा आउन बाँकी भए पनि अहिले समग्र हेर्दाखेरि चाहिँ सकारात्मक नै पाउनुभयो?
2: हजुर, हो रियलमा मौद्रिक नीति मोनेटरी पोलिसी भनेको चाहिँ मोनेटरी इन्स्ट्रुमेन्टहरू म्यानेज गरेर चाहिँ बजारलाई चाहिँ स्थायित्व दिने हो, त्यही हिसाबले आएको जस्तो देखिन्छ। र अरू कुराहरू जुन सर्कुलर मार्फत एड्रेस गर्ने कुराहरू चाहिँ उहाँहरूले सायद अब पछि चाहिँ सर्कुलरले एड्रेस गरिदिनुहुन्छ होला, जहाँ हाम्रा धेरैवटा कुराहरू छन् त्यसमा हामीले दिएको मौद्रिक नीति यस्तो हुनुपर्छ भनेर दिएको सजेसन्सभित्र चाहिँ उहाँहरूले पार्टली त्यो कुराहरूलाई चाहिँ सर्कुलर मार्फत एड्रेस गरिदिनुहुन्छ होला भन्ने हामीले चाहिँ आश गरेका छौँ।
0: विगतमा भन्दा किन यो फरक तरिकाले आएको जस्तो लाग्छ यो पालि तपाईँलाई?
2: मलाई कस्तो लाग्छ भने विगतमा चाहिँ यो मोनेटरी पोलिसी भनेको चाहिँ एकदमै धेरै चाहिँ चर्चामा हुने धेरै चाहिँ सबै कुराहरू चाहिँ यो फिनान्सियल पोलिसी फिस्कल पोलिसीले गर्नुपर्ने कुराहरू पनि सबै मोनिटरीले गरिदिनु पर्यो। मोनिटरी पोलिसीसँग चाहिँ एकदमै धेरै आश गरेको चाहिँ सबै वर्गले क्या व्यवसायीले व्यापारीले उद्योगपतिले ब्याङ्करले त्यो हुँदाखेरि चाहिँ मोनिटरी पोलिसीले चाहिँ मोनिटरी म्यानेजमेन्ट र बजारलाई चाहिँ दायित्व दिने मात्रै हो है, यो चाहिँ फिस्कलको आफ्नै रोल हुन्छ मोनिटरीको आफ्नै रोल हुन्छ भनेर यसलाई चाहिँ क्लियरली छुट्याउन खोजेको जस्तो मलाई अहिले लाग्छ। र यो हिसाबले हेर्दाखेरि अब कमिङ डेजमा अरू अरू वर्षहरूमा आउने मोनिटरी पोलिसी पनि त्यही लेभलको चाहिँ आउला र फिस्कल र मोनिटरीको बिचमा चाहिँ डिफरेन्सेस चाहिँ हुन्छ भन्ने कुरा चाहिँ बजारलाई ब्याङ्कर्सलाई व्यवसायीलाई चाहिँ एउटा सन्देश दिएको हुनुपर्छ यो मोडलदेखि लिएर।
0: उनी थिए नेपाल ब्याङ्कर्स एसोसिएसनका अध्यक्ष सन्तोष कोइराला। अब अर्को विषय, पोखरामा कम पर्यटक आउने मानिएको अहिलेको सिजनमा भारतीय पर्यटकको आगमन अत्यधिक वृद्धि भएको भन्दै व्यवसायी उत्साहित भएका छन्। सुनौ पोखराबाट कृष्णमणि बरालको यो रिपोर्ट।
6: जेठ असार साउन महिनामा पदयात्राका लागि फाटाफुट मात्र पर्यटक आउने भएकोले लो सिजन मानिन्छ। यही समयमा भारतीय पर्यटकको उच्च आगमनले व्यवसायी उत्साहित भएको होटल संघ नेपाल पोखराका अध्यक्ष लक्ष्मण सुवेदी बताउँछन्।
7: नेपाली नयाँ वर्षको लगत्तै त्यो समयबाट आउन थालेका पर्यटकहरू अहिले असारको आधा समय पनि गइसक्यो, दुई महिना त 90% हारिमा अकुपेन्सी भयो भने अहिले 50% हारिमा चाहिँ भारतीय पर्यटक कारण पोखराको अकुपेन्सी छ होटलको।
6: पोखराको बसाई अनुभव यसरी सुनाउँछन् भारतको पंजाबका विजय कुमार।
8: हम पंजाब से
9: युट्युबमा देखेर भारतको पंजाबबाट यहाँ आएको हुँ। पोखरा एकदमै राम्रो छ, परिवार लिएर यहाँ सबैजना आउनुपर्छ।
6: सामाजिक सञ्जालबाट पोखरा बारे जानकारी पाएर घुम्न आएको भारत बिहारकी अंशु कुमारी पण्डित बताउँछिन्।
10: मलाई यहाँको वातावरण र वरिपरिको प्रकृति असाध्यै राम्रो लाग्यो। मैले इन्स्टाग्राम र युट्युबमा सर्च गरेर कहाँ कहाँ घुम्नु पर्छ भनेर हेरे अनि राम्रो लागेर घुम्न आए।
6: भारतीय पर्यटकको आगमन उच्च भएसँगै पर्यटन मैत्री पूर्वाधार र सेवामा विशेष ध्यान दिनुपर्ने पोखरा पर्यटन परिषदका पूर्व अध्यक्ष गणेश बहादुर भट्टराई बताउँछन्।
11: कति हाम्रो तीर्थयात्रुहरू लसुन अदुवा पनि खानुहुन्छ, प्याज ए बी सी क्लासको चाहिँ क्वालिटी हेरेर भेजिटेरियनहरूलाई आश्रम चाहिँ स्थल राखिदिनु पर्यो, त्यसलाई पनि स्वागत गर्दै अहिलेको नयाँ इन्डियाको कमसे कम 5-7 मेजर सिटीबाट हामीले पोखरा एयरपोर्टलाई डाइरेक्ट फ्लाइट जोडेर अपग्रेडिङ टुरिस्टहरू पनि लिएर आउने तर्फ चाहिँ लाग्नुपर्छ।
6: यस वर्ष भारतीय पर्यटकको उच्च आगमनले पोखरामा सवारी पार्किङ, कम खर्चमा घुम्न आउने धार्मिक पर्यटक मैत्री आवास व्यवस्थापन लगायतका क्षेत्रमा चुनौती थपिएको पोखराका पर्यटन व्यवसायीले बताएका छन्। कृष्णमणि बराल, बीबीसी पोखरा।
0: अब अन्तिममा एउटा प्रसंग संक्षेपमा, बहुचर्चित नक्कली भूटानी शरणार्थी प्रकरण सम्बन्धी मुद्दामा पूर्व मन्त्रीद्वय टोप बहादुर रायमाझी र बालकृष्ण खाँड सहित 23 आरोपितलाई काठमाण्डु जिल्ला अदालतले दोषी ठहर गरेको अदालतका एक अधिकारीले बताएका छन्। न्यायाधीश तेज बहादुर खड्काको इजलासले केही बेर अघि उक्त फैसला सुनाएको सूचना अधिकारी शिव खटिवडाले बीबीसीलाई बताए। उनले भने
12: यसको चाहिँ हाम्रो तीनवटा मुद्दा चल्दैथ्यो यस अदालतमा, यो मुद्दामा चाहिँ लिखित कृत्य राज्य विरूद्ध कसुर ठगी र सङ्गीय अपराध अब मतियातर्फ कसुरमा सबै पाउने भनेपछि यसमा सबै पाउने प्रतिवादीहरू चाहिँ रामशरण केसी, टंक कुमार गुरूङ, सन्दीप रायमाझी, प्रतीक थापा, लक्ष्मी महर्जन, केशव तुलाधर र आशी बुढा चौकीले सबै पाउनुभयो। अरू प्रतिवादीहरूलाई चाहिँ कुनै न कुनै मुद्दामा चाहिँ कसो ठहर भएको अवस्था छ। यही 2083 असारको 29 गते अर्को केसी चढ्छ, त्यो केसीमा चाहिँ सजाय निर्धारणको बहसको फैसला हुन्छ।
0: उनी थिए काठमाण्डु जिल्ला अदालतका सूचना अधिकारी शिव खतिवडा। हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको आजको

0: 100 अफरमा तीन महिनाको 125 एमबिपिएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट वायनेट अब सबै कनेक्टेड
1: मध्यपश्चिम ट्याङ्क यति बेला रात्रिको 9 बजेको छ।

राति 9 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शालिकराम चौधरीको नमस्कार। कोराई स्थित पद्मोदय माविको यही असार 27 गते हुने विद्यालय व्यवस्थापन समितिको निर्वाचन रोक्न माग गर्दै कोराई उपमहानगरपालिका तथा शिक्षा महाशाखामा उजुरी दर्ता भएको छ। कोराई 15 का वडा सदस्य तथा कार्यपालिकाका सदस्य लेखनाथ बुढाथोकी उत्तमले आज विभिन्न माग राख्दै उपमहानगरपालिका तथा शिक्षा महाशाखामा उजुरी दर्ता गराउनु भएको हो। दर्ता भएको उजुरीमा निर्वाचन अघि नै प्रक्रिया विद्यालयले पूरा नगरेको, अभिभावकलाई जानकारी नगराएको र व्यवस्थापन समितिमा उम्मेद्वार बन्न चरको शुल्क निर्धारण गरिएको भन्दै निर्वाचन रोक्न माग गरिएको छ। व्यवस्थापन समितिको कार्यकाल समाप्त भइसकेपछि नयाँ निर्वाचन प्रक्रियाका लागि बहुमत अभिभावकको भेलाले निर्वाचनको मिति घोषणा गर्नुपर्नेमा वैशाख 11 गते भेलामा गणपूरक संख्या नभएको र त्यसपछिको भेलामा पनि अभिभावकको न्यून उपस्थिति रहेको, तेस्रो पटकको अभिभावक भेला नगराएको र उम्मेद्वार बन्न 5,000 शुल्क तोकिएको जसका कारण धेरै अभिभावक उम्मेद्वार बन्नबाट वञ्चित रहेको भन्दै तत्कालका लागि विद्यालय व्यवस्थापन समितिको निर्वाचन रोक्न माग गरिएको छ। उजुरी दर्ता गर्दै कोराई उपमहानगरपालिकाका प्रमुख नरूलाल चौधरीले यसबारेमा सत्य तथ्य बुझेर तत्काल कानून बमोजिमको प्रक्रिया थालिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। हुलाकी राजमार्ग अन्तर्गत दाङ र बाँकीको सीमा क्षेत्रमा बाँकी रहेको सड़क खण्ड तथा पुल निर्माणका लागि अन्तिम ठेक्का आह्वानको तयारी गरिएको छ। दाङमा 22 किलोमिटर सड़क र 21 वटा पुल तथा बाँकीमा 36 किलोमिटर कालोपत्रे सड़क निर्माणका लागि करिब 7 अर्ब 50 करोड़ रूपियाँ लागत अनुमान सहित ठेक्का आह्वानको तयारी भइरहेको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगंजका प्रमुख लीला बहादुर भण्डारीले जानकारी दिनुभयो। यो सड़क निर्माण नभएपछि कपिल वस्तुबाट दाङको दक्षिणी सीमा हुँदै बाँकी प्रवेश गरी बर्दिया हुँदै सुदूरपश्चिम पुग्न सहज हुनेछ र दूरी समेत कम हुनेछ। सड़क निर्माणका लागि डिभिजन वन कार्यालय दाङ र बाँकीबाट अधिकांश प्रक्रिया पूरा भई प्रदेश वन तथा वातावरण मन्त्रालयमा पुगेको छ। मन्त्रालयबाट भोगाधिकार र रूख कटानका लागि आवश्यक सिफारिश प्राप्त भएपछि लामो समयदेखि रोकिएको प्रक्रिया अघि बढ़ने अपेक्षा गरिएको छ। हुलाकी राजमार्ग अन्तर्गत दाङको राजपुर गाउँपालिका हाडबासदेखि बाँकीको राप्ती सोनारी गाउँपालिकाको बैजापुरसम्म सड़क खण्ड निर्माण हुन बाँकी छ। हुलाकी सड़क निर्माण सम्पन्न भएपछि पश्चिम तराईका जिल्लामा पूर्व पश्चिम राजमार्गको वैकल्पिक मार्गका रूपमा समेत प्रयोग हुने अपेक्षा गरिएको छ। पत्रकार महासंघ दाङले दाङ शाखाका संस्थापक सदस्य केशव प्राजुलीको निधनप्रति दुःख व्यक्त गरेको छ। दाङ शाखा अध्यक्ष सन्तोष सुवेदीले आज शोक विज्ञप्ति जारी गर्दै नवलपरासी पश्चिमका पत्रकार महासंघका अध्यक्ष तथा दाङ शाखाका संस्थापक सदस्य प्राजुलीको 56 वर्षको उमेरमा भएको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै प्राजुलीको निधनले पत्रकारिताका क्षेत्रमा अपूरणीय क्षति पुगेको उल्लेख गर्नुभएको छ। साथै पत्रकार महासंघले संस्थापक सदस्य प्राजुलीको निधनमा आज एक दिन महासंघको कार्यालय बन्द गर्ने निर्णय बमोजिम असार 23 गते कार्यालयका सम्पूर्ण कामकाज बन्द गरेको छ। हाल नवलपरासी पश्चिमका पत्रकार महासंघका अध्यक्ष प्राजुले केही समयदेखि दीर्घरोगसँग लड़िरहनु भएको थियो। पत्रकार प्राजुलको यही असार 20 गते 56 वर्षको उमेरमा निधन भएको थियो। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक परीक्षा एसईईको ग्रेड वृद्धि अर्थात पूरक परीक्षाको नतिजा आज सार्वजनिक गरेको छ। बोर्डका अनुसार ग्रेड वृद्धि परीक्षामा 1,29,194 जना विद्यार्थी सहभागी भएकोमा 83,523 जना उत्तीर्ण भएका छन्। यो कुल सहभागीको 64.69% हो। जीपीए अनुसार सबैभन्दा धेरै 51,438 विद्यार्थीले 2.40 देखि 2.80 सम्म प्राप्त गरेका छन्। बोर्डले नतिजा वेबसाइट आईभीआर तथा एसएमएस लगायतका सेवा मार्फत हेर्न सकिने जनाएको छ। नतिजामा चित्त नबुझे पुनर्योगका लागि बोर्डले तोकेको अवधिभित्र अनलाइनबाट आवेदन दिन सकिने व्यवस्था गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डले गएको असार 1 देखि 9 गतेसम्म ग्रेड वृद्धि परीक्षा सञ्चालन गरेको थियो।
र यस वर्ष मनसून सक्रिय भएसँगै देशभर धान रोपाई शुरू भएको छ। रोपाईकै यो अभियानका बीच विगतका वर्षहरूमा जस्तो यसपटक किसानले रासायनिक मलको अभाव भन्ने झेल्नु परेको छैन। असारको शुरूआती 19 दिनमै 40,500 मेट्रिक टन भन्दा बढ़ी रासायनिक मलको सहज बिक्री वितरण भइसकेको छ। यसबाट मल आपूर्ति प्रणालीमा सरकारको पूर्व तयारी सहितको उपस्थितिले पुष्टि गरेको बताइएको छ। यही असार 1 गतेदेखि 19 गतेसम्मको सरकारी तथ्याङ्क अनुसार कृषि सामग्री कम्पनी लिमिटेड र साल ट्रेनिङ कर्पोरेशन मार्फत कुल 40,559.25 मेट्रिक टन रासायनिक मल किसानको खेतबारीसम्म पुगिसकेको छ। कुल वितरण मध्ये कृषि सामग्री कम्पनी लिमिटेडले 26,994.65 मेट्रिक टन आपूर्ति गर्दै वितरणको ठूलो हिस्सा सम्हालेको छ। साल ट्रेडिङ कर्पोरेशनले 13,574.6 मेट्रिक टन मल उपभोक्ता समक्ष पुर्याएर बजारको मागलाई सन्तुलित बनाएको छ। हवस् त, अहिलेलाई राति 9 बजेको मध्ये पश्चिम हाइलाइट सकियो। प्रति घण्टाको ताजा समाचारका साथ हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 99 थुप्लो 4 मेगा हर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो
1: मध्यपश्चिम। नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु? बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
6: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: साइकल स्टोर पुरानो राप्तीहल रोड खोराही दाग
8: प्रोप्राइटर दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98477279770
9: र 98578309।
10: वरिष्ठ पाइल्स फिसर तथा फिस्टुला रोग विशेषज्ञ डाक्टर प्रभाकर शाह, अब दाङ गुराहीको दिव्य फार्मेसीमा।
11: आधुनिक लेजर प्रविधिद्वारा उपचार र बिना चिरफार उपचार,
12: डाक्टरद्वारा दिइने सेवाहरू,
13: पाइल्स फिसर फिस्टुला र पाइलोनाइडल साइनसको आधुनिक लेजर प्रविधिबाट बिना चिरफार उपचार,
14: बिना टाका प्रभावकारी उपचार,
11: दिशा गर्दा दुख्ने, रगत आउने, मासु पलाएको, घाउ भएको, पिप बग्ने, चिलाउने, कब्जियत एवं सम्पूर्ण रोगको सफल उपचार तथा परामर्श,
14: शरीरको कुनै पनि भागमा मासु पलाएको अनावश्यक तथा मुसा कोटी आधुनिक मेसिनद्वारा हटाइन्छ,
11: शल्यक्रियाको डर बिना सुरक्षित उपचार र तुरुन्तै डिस्चार्ज।
14: नोट, फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ। बिरामी जाँच्ने मिति यही श्रावण 8 गते शुक्रबार।
10: दिव्य फार्मेसी, कुहाई 15 सडक विभाग रोड, सम्पर्क फोन नम्बर 082-590-410, मोबाइल नम्बर 98478-28913, 98478-26163 र 98095-12871।
15: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर, तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोड्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने, घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-63-509 र मोबाइल 98453-0653।

6.9 को सान्दा डिस्प्ले AI powered camera 2 वर्षको वारन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।

0: भर्ना खुलियो।
1: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट COEM नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
0: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिस भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% सम्म छात्रवृत्ति उपलब्ध गराइनेछ।
1: हाम्रा विशेषताहरू:
0: उत्कृष्ट शैक्षिक वातावरण,
1: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
0: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
1: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
2: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट, नेपालगंज 10 शीतल नगर बाँकी, जिल्ला वन कार्यालयको पूर्वपट्टि, सुर्खेत रोड।
3: सम्पर्क फोन 081-536-086
0: र मोबाइल नम्बर 98480-96600, 98580-36086 र 98481-72273।
4: मध्यपश्चिम ट्याङ च्याक यति बेला रात्रिको 10 बजेको छ।

राति 10 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शालिग्राम चौधरीको नमस्कार। कोराई स्थित पद्मोदय माविको यही असार 27 गते हुने विद्यालय व्यवस्थापन समितिको निर्वाचन रोक्न माग गर्दै कोराई उपमहानगरपालिका तथा शिक्षा महाशाखामा उजुरी दर्ता भएको छ। कोराई 15 वडा सदस्य तथा कार्यपालिकाका सदस्य लेखनाथ बुढाथोकी उत्तमले आज विभिन्न माग राख्दै उपमहानगरपालिका तथा शिक्षा महाशाखामा उजुरी दर्ता गराउनु भएको हो। दर्ता भएको उजुरीमा निर्वाचन अघि नै प्रक्रिया विद्यालयले पूरा नगरेको, अभिभावकलाई जानकारी नगराएको र व्यवस्थापन समितिमा उम्मेद्वार बन्न चर्को शुल्क निर्धारण गरिएको भन्दै निर्वाचन रोक्न माग गरिएको छ। व्यवस्थापन समितिको कार्यकाल समाप्त भइसकेपछि नयाँ निर्वाचन प्रक्रियाका लागि बहुमत अभिभावकको भेलाले निर्वाचनको मिति घोषणा गर्नुपर्नेमा वैशाख 11 गते भेलामा गणपूरक संख्या नभएको र त्यसपछिको भेलामा पनि अभिभावकको न्यून उपस्थिति रहेको, तेस्रो पटकको अभिभावक भेला नगराएको र उम्मेद्वार बन्न 5,000 शुल्क तोकिएको जसका कारण धेरै अभिभावक उम्मेद्वार बन्नबाट वञ्चित रहेको भन्दै तत्कालका लागि विद्यालय व्यवस्थापन समितिको निर्वाचन रोक्न माग गरिएको छ। उजुरी दर्ता गर्दै कोराई उपमहानगरपालिकाका प्रमुख नरूलाल चौधरीले यसबारेमा सत्य तथ्य बुझेर तत्काल कानून बमोजिमको प्रक्रिया थालिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। हुलाकी राजमार्ग अन्तर्गत दाङ र बाँकीको सीमा क्षेत्रमा बाँकी रहेको सड़क खण्ड तथा पुल निर्माणका लागि अन्तिम ठेक्का आह्वानको तयारी गरिएको छ। दाङमा 22 किलोमिटर सड़क र 21 पुल तथा बाँकीमा 36 किलोमिटर कालोपत्रे सड़क निर्माणका लागि करिब 7.50 अर्ब रूपियाँ लागत अनुमान सहित ठेक्का आह्वानको तयारी भइरहेको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगंजका प्रमुख लीला बहादुर भण्डारीले जानकारी दिनुभयो। यो सड़क निर्माण सम्पन्न भएपछि कपिल वस्तुबाट दाङको दक्षिणी सीमा हुँदै बाँकी प्रवेश गरी बर्दिया हुँदै सुदूरपश्चिम पुग्न सहज हुनेछ र दूरी समेत कम हुनेछ। सड़क निर्माणका लागि डिभिजन वन कार्यालय दाङ र बाँकीबाट अधिकांश प्रक्रिया पूरा भई प्रदेश वन तथा वातावरण मन्त्रालयमा पुगेको छ। मन्त्रालयबाट भोगाधिकार र रूख कटानका लागि आवश्यक सिफारिश प्राप्त भएपछि लामो समयदेखि रोकिएको प्रक्रिया अघि बढ़ने अपेक्षा गरिएको छ। हुलाकी राजमार्ग अन्तर्गत दाङको राजपुर गाउँपालिका हादबासदेखि बाँकीको राप्ती सोनारी गाउँपालिकाको बैजापुरसम्म सड़क खण्ड निर्माण हुन बाँकी छ। हुलाकी सड़क निर्माण सम्पन्न भएपछि पश्चिम तराईका जिल्लामा पूर्व पश्चिम राजमार्गको वैकल्पिक मार्गका रूपमा समेत प्रयोग हुने अपेक्षा गरिएको छ। पत्रकार महासंघ दाङले दाङ शाखाका संस्थापक सदस्य केशव प्राजुलीको निधनप्रति दुःख व्यक्त गरेको छ। दाङ शाखा अध्यक्ष सन्तोष सुवेदीले आज शोक विज्ञप्ति जारी गर्दै नवलपरासी पश्चिमका पत्रकार महासंघका अध्यक्ष तथा दाङ शाखाका संस्थापक सदस्य प्राजुलीको 56 वर्षको उमेरमा भएको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै प्राजुलीको निधनले पत्रकारिताका क्षेत्रमा अपूरणीय क्षति पुगेको उल्लेख गर्नुभएको छ। साथै पत्रकार महासंघले संस्थापक सदस्य प्राजुलीको निधनमा आज एक दिन महासंघको कार्यालय बन्द गर्ने निर्णय बमोजिम असार 23 गते कार्यालयका सम्पूर्ण कामकाज बन्द गरेको छ। हाल नवलपरासी पश्चिमका पत्रकार महासंघका अध्यक्ष प्राजुले केही समयदेखि दीर्घरोगसँग लड़िरहनु भएको थियो। पत्रकार प्राजुलको यही असार 20 गते 56 वर्षको उमेरमा निधन भएको थियो। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक परीक्षा एसईईको ग्रेड वृद्धि अर्थात पूरक परीक्षाको नतिजा आज सार्वजनिक गरेको छ। बोर्डका अनुसार ग्रेड वृद्धि परीक्षामा 1,29,194 जना विद्यार्थी सहभागी भएकोमा 83,523 जना उत्तीर्ण भएका छन्। यो कुल सहभागीको 64.69% हो। जीपीए अनुसार सबैभन्दा धेरै 51,438 विद्यार्थीले 2.40 देखि 2.80 प्राप्त गरेका छन्। बोर्डले नतिजा वेबसाइट आईभीआर तथा एसएमएस लगायतका सेवा मार्फत हेर्न सकिने जनाएको छ। नतिजामा चित्त नबुझे पुनर्योगका लागि बोर्डले तोकेको अवधिभित्र अनलाइनबाट आवेदन दिन सकिने व्यवस्था गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डले गएको असार 1-9 गतेसम्म ग्रेड वृद्धि परीक्षा सञ्चालन गरेको थियो।
र यस वर्ष मनसून सक्रिय भएसँगै देशभर धान रोपाई शुरू भएको छ। रोपाईकै यो अभियानका बीच विगतका वर्षहरूमा जस्तो यसपटक किसानले रासायनिक मलको अभाव भन्ने झेल्नु परेको छैन। असारको शुरूआती 19 दिनमै 40,500 मेट्रिक टन भन्दा बढ़ी रासायनिक मलको सहज बिक्री वितरण भइसकेको छ। यसबाट मल आपूर्ति प्रणालीमा सरकारको पूर्व तयारी सहितको उपस्थितिले पुष्टि गरेको बताइएको छ। यही असार 1 गतेदेखि 19 गतेसम्मको सरकारी तथ्याङ्क अनुसार कृषि सामग्री कम्पनी लिमिटेड र साल ट्रेनिङ कर्पोरेशन मार्फत कुल 40,559.25 मेट्रिक टन रासायनिक मल किसानको खेतबारीसम्म पुगिसकेको छ। कुल वितरण मध्ये कृषि सामग्री कम्पनी लिमिटेडले 26,994.65 मेट्रिक टन आपूर्ति गर्दै वितरणको ठूलो हिस्सा सम्हालेको छ। साल ट्रेडिङ कर्पोरेशनले 13,574.6 मेट्रिक टन मल उपभोक्ता समक्ष पुर्याएर बजारको मागलाई सन्तुलित बनाएको छ। हवस् त, अहिलेलाई राति 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। यही हाइलाइट सँगै आजका लागि दिवा तथा रात्रिकालीन प्रसारण सेवा यही पूरा हुन्छ। हामीलाई दिनभरि सुनेर साथ दिनुभयो तपाई सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। भोलि बिहान 5 बजेको घड़ीसँगै हामी फेरि उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मका लागि रेडियो मध्यपश्चिम परिवारलाई आज्ञा दिनुहोस्। नमस्कार, शुभरात्री।

शुभ प्रभात। दाङ सूचना तथा संचार सहकारी संस्था लिमिटेड द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज बाट प्रभातकालीन नमस्कार। आदरणीय श्रोता हजुरहरुको आजको दिन सुखद र सार्थक रहोस् भन्ने हार्दिक कामना सहित आजको कार्यक्रमको शुभारम्भ गर्दछौं।

0: अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: श्रीमद् भगवद् गीता अध्याय 3 कर्मयोग श्लोक संख्या 3 मा भगवान कृष्ण भन्नुहुन्छ, लोकेस्मिन् दुविधा निष्ठा पुरा प्रोक्ता मयानग ज्ञान योगेन सांख्यानम कर्म योगेन योगिनाम। हे निष्पाप अर्जुन, इस संसारमा दुई किसिमका निष्ठा वा विचारहरू रहेको विषय मैले अघि नै तिमीलाई बताइसकेको छ। यी दुई निष्ठा मध्ये ज्ञानीहरूमा ज्ञान योग र योगीहरूमा कर्मयोग अवस्थित हुन्छ। अघिल्लो श्लोकमा अर्जुनले जुन शंका जाहेर गरे कि भगवान तपाईँ घरि कर्मको प्रशंसा गर्नुहुन्छ, घरि ज्ञानको प्रशंसा गर्नुहुन्छ, मैले चाहिँ के गर्नुपर्ने हो त्यसलाई सुनिश्चितताका साथ भनिदिनुहोस्, यो प्रश्नको समाधान भगवानले यहाँ गर्दै हुनुहुन्छ। र यो हामीले राम्रोसँग बुझ्यौं र जीवनमा प्रयोग गर्यौं भने जीवनमा सदाको लागि रूपान्तरण ल्याउने वक्तव्य छ। यहाँबाट अध्याय 3 कर्मयोगको मूल मर्म प्रारम्भ हुन्छ। भगवान कृष्णले मनुष्यलाई दिन खोज्नुभएको जुन विज्ञान हो, जुन ज्ञानको अथाह भण्डार छ, त्यो अथाह भण्डारको स्विच यहाँनिर उपलब्ध छ। यहाँबाट प्रारम्भ हुन्छ त्यो अथाह भण्डार, जहाँ भगवान कृष्णले अर्जुनलाई भन्दै हुनुहुन्छ, हे निष्पाप अर्जुन, हेर्नुहोस् त सम्बोधन, अर्जुन भित्र कतै आत्मग्लानीबाट भित्र पुराना कर्महरूको नकारात्मक जालोबाट पीड़ित छन्, त्यसैलाई पाप भनिन्छ। र जबसम्म पीड़ाको बोध भइरहेको हुन्छ त्यति बेरसम्म पीड़ा भन्दा बाहिर व्यक्ति आउन सकिरहेको हुँदैन। त्यसकारणले भगवान कृष्णको मनोविज्ञानको शिखरता हेरौं त, उहाँले प्रारम्भ गर्नुहुन्छ कि हे निष्पाप अर्जुन, अनघ भन्नुहुन्छ, अनघ यानि निष्पाप। यस संसारमा दुई किसिमका निष्ठाहरू छन् र यी दुई किसिमका निष्ठाहरू मध्ये कुन निष्ठा कसको लागि हो यो बारेमा बताउँदै हुनुहुन्छ। एउटा त कर्मको निष्ठा छ, अर्को छ ज्ञानको निष्ठा। टू स्कूल्स अफ थट भन्न सकिन्छ अध्यात्ममा। दुई किसिमका व्यक्ति छन्, यति धेरै धर्महरू छन्, यति धेरै सम्प्रदायहरू छन्। हेर्नुहोस् त, हिन्दूहरू छन्, इसाई छन्, मुसलमान छन्, बौद्धहरू छन्, सिखहरू छन्, त्यस्तै सयौं सम्प्रदायहरू छन्। यी सबै सम्प्रदाय, यी सबै धर्महरू भित्रको जुन अन्तरङ्ग सूत्र हामीले हेर्यौं भने ती सूत्र केवल दुईटा छन्, या त कर्म प्रधान सूत्रहरू छन् या ज्ञान प्रधान सूत्रहरू छन्। कर्म प्रधान सूत्रहरूलाई भगवान कृष्णले ज्ञान योग भन्नुहुन्छ र कर्म प्रधान सूत्रहरूलाई भगवान कृष्णले कर्मयोग भन्नुहुन्छ र ज्ञान प्रधान सूत्रहरूलाई भगवान कृष्णले ज्ञान योग भन्नुहुन्छ। यो केवल दुईटा बाटो मात्रै होइन, व्यक्ति पनि दुई किसिमका हुन्छन्। कोही व्यक्ति हुन्छन् कर्म प्रधान, जो केही नगरी बस्न नसक्ने, असाध्य बढी केही न केही चलाउनु पर्ने, कहीँ कक्षामा बसेको छ, अगाडि शिक्षकले केही कुरा बताइरहेको छ भने पनि उसको ध्यान शिक्षकको कुरा सुन्नमा नभएर आफ्नो कलम खेलाउन, कापी खेलाउन, झ्यालबाट बाहिर हेर्नतिर हुन्छ। यो व्यक्ति केही नगरी बस्नै सक्दैन, असाध्य अशान्त स्वभावको हुन्छ यो व्यक्ति, असाध्य चञ्चल हुन्छ र असाध्य ऊर्जावान पनि हुन्छ, उसँग असाध्य बढी ऊर्जा हुन्छ। र यस्तो व्यक्तिको लागि भगवान कृष्ण भन्नुहुन्छ कि कर्मयोग सबैभन्दा उपयुक्त बाटो हो। अर्को व्यक्ति हामी देख्छौँ नि, चिन्तनशील व्यक्तिहरू छन्, कवि स्वभावका व्यक्तिहरू, अलिकति सांगीतिक स्वभावका व्यक्तिहरू, जो कर्मभन्दा पनि बढी ज्ञानतिर, चिन्तनतिर, अनुशासनतिर बढी रमाउँछन्, ती व्यक्तिहरूलाई ज्ञान योगी भनिन्छ। आफ्नो व्यक्तित्व हेरेर हामी पत्ता लगाउन सक्छौ कि मेरो लागि कर्म योग हो कि मेरो लागि ज्ञान योग हो। यो भेद, यो फरक छुट्याउनु जरूरी छ अध्यात्ममा। किन जरूरी छ? आज हामी देख्छौ नि कि यति विधि अध्यात्मका केन्द्रहरू छन्, यति विधि ध्यान केन्द्रहरू पनि छन्। यी जम्मैले जस्तो खाले मान्छे गए पनि एकै किसिमको ध्यान दिन्छन्, एकै किसिमको ज्ञान दिन्छन्, तर मनुष्य कहाँ एक किसिमको छ। भगवान कृष्णले मनुष्यलाई दुई भागमा विभाजन गर्नुभयो, दुई किसिमका मनुष्य छन् भन्नुभयो। एउटा कर्म प्रधान कर्मयोगी र ज्ञान प्रधान ज्ञानी योगी। ठिक त्यसै गरी सयौं प्रकारले हामी मनुष्यलाई विभाजित गर्न सक्छौ, अलग अलग क्याटेगरीमा हामीले मनुष्यलाई राख्न सक्छौ, भागमा राख्न सक्छौ। कर्मयोगीको बारेमा एउटा दुईटा अरू कुराहरू बताउ। यदि तपाईँ केही नगरी बस्न सक्नुहुन्न, गर्नमा तपाईँलाई भरोसा छ, गरे मात्र हुन्छ, नगरे हुँदैन भन्ने भरोसा छ, कसैले बोलेको कुरामा पनि धेरै भरोसा गर्नुहुन्न, कसैको कुरा सुन्न पढ्न पनि तपाईँलाई खास धेरै भरोसा लाग्दैन भने तपाईँ कर्मयोगी स्वभावको व्यक्ति हुनुहुन्छ। कर्मयोग तपाईँको लागि हो। अर्कोतिर चिन्तनशील व्यक्ति, बढी विचारवान व्यक्ति, विचार गर्ने, कर्म गर्नुभन्दा पहिले धेरै पटक सोच्ने, विचार गर्ने किसिमको व्यक्ति यदि छ भने त्यो व्यक्तिलाई ज्ञान योग नै रुचिकर हुन सक्छ। उसको जीवनमा कायापलट ज्ञान योगबाट नै हुन्छ। आफूलाई हेरेर हामीले चिन्त सक्नुपर्छ कि म कहाँ पढ्छु। त्यही भएर त युनानमा देल्फीको मन्दिरमा त्यो सुन्दर वाक्यांश लेखिएको छ, नो दाई सेल्फ, आफैलाई चिन। आफैलाई नचिनिकन अध्यात्मको बाटोमा हामी पटक्कै हिँड्न सक्दैनौ। धर्म, ध्यान, भक्ति, तपस्या हाम्रो लागि पटक्कै हुन सक्दैन। आफूलाई चिन्नु भनेको के हो? म कर्म प्रधान हो कि ज्ञान प्रधान हो? म कर्मयोगी हुँ कि ज्ञान योगी हुँ? यो फुट्याउनुपर्छ। अहिले हेर्नुहोस् त, विश्वभरि इमोसनल इन्टेलिजेन्सको चर्चा छ र यो इमोसनल इन्टेलिजेन्सको अर्थ हुन्छ म आफूलाई कसरी चिनौँ, मेरो भावनाहरूलाई, मेरा हृदयका सम्वेगहरूलाई, मेरो हृदयमा जुन आउने उतार चढ़ावहरू छन् त्यसलाई, मलाई के मनपर्छ, कस्तो काम मनपर्छ, कस्तो खाले व्यक्तिगत मैले संगत गरे पनि ठिक हुन्छ, यो कुरा बुझ्ने जुन विषय छ त्यसलाई इमोसनल इन्टेलिजेन्स भनिन्छ। र मनोविज्ञानमा इमोसनल इन्टेलिजेन्स असाध्य बढ़ी हावी भएको छ। पश्चिमका हरेक मनोवैज्ञानिकले इमोसनल इन्टेलिजेन्सको बारेमा कुरा गर्छ। नेपालमै पनि इमोसनल इन्टेलिजेन्सको बारेमा सम्भवत विगत एक वर्षमा मैले 20-25 सेमिनार वा कार्यक्रम चलाइसके। किन? आफूलाई नै नचिनिकन म कस्तो किसिमको व्यक्ति हो यो नै नचिनिकन मैले जीवनमा कसरी अरू कदम राख्ने, आफूलाई नचिनिकन अरूलाई कसरी चिन्ने। जो व्यक्तिले आफूलाई चिनेको छैन बिस्तारै उसको कर्महरूले उसलाई रूपान्तरण गर्न सक्दैन, किनभने उसमा कुनै पनि फरक हुँदैन। उसको कर्महरू आउँछन् जान्छन् र पनि उसको जीवनमा कुनै पनि गहिरो प्रभाव छोड्न सक्दैनन्। उसको चिन्तन, उसको बोली, उसको विचारले दिशा पाउँदैन। त्यसकारणले नो दाई सेल्फ, आफैलाई चिनौ, यहाँबाट प्रारम्भ गरौं। र चिन्नको लागि भगवान कृष्णले कति सजिलो बनाइदिनु भएको छ कि बाबु तिमी आफै हेर, सांख्य योगीहरूको लागि ज्ञान योग हो भने योगीहरूको लागि कर्म योग हो। अब कर्म प्रति पनि हाम्रो दुईटा भाव हुन सक्छ। एउटा कर्म त म गर्छु तर बिना फलको आशा वा आकांक्षा, यदि कर्म गर्छु भने यसलाई कर्मयोग भनिन्छ। अर्कोतिर म कर्म त गर्छु तर मेरो हृदयको कुनै पनि भाग कर्मसँग संलग्न छैन, अलग रहेर कर्म गर्न चाहन्छ, कर्म गर्दाखेरि भित्र कतै पनि कर्तापनको अनुभूति नभइकन कर्म गर्न म चाहन्छु भने मेरो लागि सांख्यिक योग हो। यसरी भगवान कृष्ण भन्नुहुन्छ कि हेर, जुन दुई किसिमका व्यक्ति छन् त्यो दुई किसिमका व्यक्तिको लागि फरक फरक साधना मैले बताउँदैछु। र भगवान कृष्णको यो नदेखिने आग्रह पनि स्पष्ट छ कि हेर अर्जुन, तिमी क्षत्रिय हो। क्षत्रिय भन्ने बित्तिकै कर्म प्रधान व्यक्ति भन्ने बुझिन्छ। तिमी कर्म प्रधान व्यक्ति भएको हुनाले तिम्रो लागि कर्मयोग सबैभन्दा सुन्दर बाटो हो भनेर भगवानले अगाडिको श्लोकहरूमा बताउनुहुन्छ। यसमा हामी चर्चा गर्दा गर्दै यहाँसम्म आइपुग्यौं। अब हामी स्पष्टताका साथ भन्न सक्छौ कि हो, अर्जुन वा यति नै कर्मठ व्यक्तिको लागि, आफ्नो जीवनमा केही गरौं भन्ने व्यक्तिको लागि कर्मयोग हो, र जसले विचारबाट चिन्तनबाट मात्रै केही गर्छु कहीँ पुग्छु हुन्छ भन् ठान्छ त्यो व्यक्ति चाहिँ ज्ञान योगी हो। कतिपय अध्यात्मका साधना पद्धतिहरूले साधना नगरिकन जीवनले जे दिन्छ त्यसैलाई स्वीकार गर्नु नै साधना हो भन्छ। यो पनि बडो मिठो छ र स्पष्ट छ। जीवनले जे दिन्छ त्यसैलाई स्वीकार गर्नु यो साधना हो भन्छ भने, कतिपय धर्मका सूत्रहरूले, अध्यात्मका सूत्रहरूले हरेक कुरालाई कर्मसँग लगेर जोडिदिन्छ। हेर्नुहोस् त, भगवानको पूजा गर्ने काम पनि हामीले कर्म बनाइदियौं, खाना खाने काम पनि हामीले कर्म बनायौं, पिउने काम पनि हामीले कर्म बनायौं, जताततै कर्मै कर्मको हाम्रो जीवनमा घेरा छ। र स्पष्ट रूपमा चिनेर म कर्मयोगी हुँ कि सांख्य योगी हुँ आफ्नो बाटो लिनुपर्ने जरूरी छ। र आफ्नो बाटो हामीले लियौं भने अर्जुन जुन दुविधाको शिकार भएका थिए ती सबै दुविधाबाट हामी बस्न सक्छौ र जीवनमा सदाको लागि प्रकाश आउन सक्छ।
2: दात गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
3: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो, छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
2: डाक्टरद्वारा दिइने सेवाहरू:
4: दाँत, मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
2: अनुहारका हड्डी भाँचिएको जोड्ने,
4: दाँतको एक्सरे सेवा,
2: सामान्य तथा जटिल दाँत निकाल्ने,
4: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
2: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
4: मेसिनबाट जरेदेखि दाँत फरिने,
2: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
4: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
2: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
4: साथै
3: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
4: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
5: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराहीदान, दीप ज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।
6: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: किराले खाएको दाँत निकाल्ने,
8: शल्य क्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
7: खाली ठाउँमा दाँत राख्ने,
8: दाँतको जरैदेखि उपचार गर्ने,
7: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा,
8: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
9: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
6: सम्पर्क फोन नम्बर 082-590-466 98-29-81-50-53।
10: खुशीको खबर
11: यसी उत्तीर्ण गरी प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य निर्माण गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने दाङको प्रतिष्ठित रजना टेक्निकल कलेजमा शैक्षिक सत्र 2083-84 का लागि सीजीभीटी अन्तर्गत सञ्चालन हुने 3 वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा डिप्लोमा इन जियोमेट्रिक्स इन्जिनियरिङ कार्यक्रमहरूमा भर्ना खुलिसकेको छ।
10: हाम्रा विशेषताहरू:
12: आधुनिक प्रयोगशाला,
10: अत्याधुनिक सर्वेक्षण उपकरण,
12: अनुभवी प्रशिक्षक,
10: व्यवहारिक तथा परियोजना आधारित सिकाई,
12: नियमित फिल्ड भिजिट र रोजगारी मुखी शिक्षा सहित अध्ययन गराइने।
10: सुनौलो अवसर अब तपाईँको पहुँचमा छ। सिभिल इन्जिनियरिङ मार्फत भवन, सड़क, पुल, खानेपानी तथा अन्य पूर्वाधार विकास क्षेत्रमा दक्ष प्राविधिक बन्न चाहनुहुन्छ भने जियोमेट्रिक्स इन्जिनियरिङ मार्फत सर्वेक्षण, जीआईएस, जीपीएस, डिजिटल म्यापिङ तथा भू स्थानिक प्रविधिको क्षेत्रमा आकर्षक करियर निर्माण गर्नुहोस्।
12: सीमित सिट तथा छात्रवृत्तिको अवसर उपलब्ध भएकाले ढिलाइ नगर्नुहोस्।
10: आजै रजेना टेक्निकल कलेज घुराए 18 दाङमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
11: साथै कक्षा 11 विज्ञान, व्यवस्थापन, शिक्षा र कानून संकायमा धमाधम भर्ना लिइरहेको जानकारी गराउँदछौ। सम्पर्क श्री मावि रजेना टेक्निकल कलेज घोराई 18 रजेना दाङ।
10: सम्पर्क फोन नम्बर 082-562-204।
11: सम्पर्क मोबाइल नम्बर 9858-30672 र 9699-64-848।
13: रजेना टेक्निकल कलेज गुणस्तरीय प्राविधिक शिक्षा, संयुक्त जनशक्ति र सफल भविष्यको आधार।

0: कोकोनट शोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अड्गुरी
2: हीरा काट्ने हिरैमा राखे
3: नमस्ते म रामकृष्ण काल तपाईँ सुन्दै हुनुहुन्छ तपाईँको आफ्नै रेडियो रेडियो मध्य पश्चिम 91.4 मेगाहर्ज
4: श्रीमद् भगवद् गीता अध्याय 3 कर्मयोग श्लोक 4 मा भगवान कृष्ण भन्नुहुन्छ न कर्मणा मनारम्भान नैष्कर्म्य पुरुषोस्मिते न च सन्न्यासनाद एव सिद्धिम समधिगच्छति कर्म गर्न प्रारम्भ नै नगरिकन नैष्कर्मता प्राप्त गर्न सकिँदैन त्यस्तै कर्म गर्न छाड्दैमा सिद्धि मिल्ने भन्ने पटक्कै होइन हामी कर्मयोगको गहिराईमा प्रवेश गर्दैछौ हाम्रा जीवनमा जति पनि समस्याहरू छन् ती समस्याहरू कतै कर्मसँग सम्बन्धित छन् कर्मको बारेमा स्पष्टता नभइकन कर्म के हो नैष्कर्म के हो गर्नुहुने के हो गर्न नहुने के हो जीवन के हो यसको बारेमा स्पष्टता नभइकन कुनै पनि कर्म गर्नु जीवनलाई खेरा फाल्नु हो त्यसकारणले कर्मयोगले हाम्रो बुद्धिलाई चुनौती दिन्छ हाम्रो जीवनलाई चुनौती दिन्छ वास्तवमा भन्ने हो भने श्रीमद् भगवद् गीता चुनौतीको एउटा महाशास्त्र हो र हामीले हाम्रो जीवनलाई जसरी यापन गरिरहेका छौं जीवनलाई जसरी आजसम्म बाँचिरहेका छौं त्यसमा आमूल परिवर्तन बिना ज्ञान पनि सम्भव छैन शान्ति र सुख सम्भव छैन भन्ने गीताको प्रत्येक सूत्रले झल्काउँछ हामी आफ्नै जीवनका अन्धेरा पाताहरूसँग जुवारी खेल्दै बाँचिरहेका छौं भने श्रीमद् भगवद् गीता प्रकाशको एउटा महापुञ्ज हो हाम्रो जीवन समस्याबाट बन्द भएको छ वा समस्याको घेराबन्दीमा परेको छ भने यसको साँचो कतै भगवान कृष्णका यी वाक्यहरूमा लुकेको छ र मेरो लागि कुन साँचो हो त्यो पत्ता लगाउन पनि मैले हरेक साँचोको बारेमा राम्रोसँग बुझ्नुपर्छ भगवान कृष्ण जस्तो एउटा करुणामूर्ति चेतनाले जगद्गुरूले एउटा मात्र साँचो दिँदैन किनभने मनुष्य धेरै प्रकारका छन् र साँचो पनि धेरै प्रकारको छ यी जति पनि प्रकारका मनुष्यहरू छन् ती सबै मनुष्यको लागि अलग अलग साँचो उपलब्ध छ श्रीमद् भगवद् गीताका यी सूत्रहरूलाई हामीले पान गर्यौं यिनको रस पान गर्यौं जीवनमा प्रयोग गर्यौं र यिनलाई आफ्नो जीवनमा स्थापित गर्ने प्रयास गर्यौं भने बिस्तारै जहाँ जहाँ ताला लागेको छ हाम्रो जीवनमा त्यहाँ त्यहाँ साँचो बनेर यी सूत्रहरूले हामीलाई उद्धार गर्छन् कर्मयोगको बारेमा अघिल्लो श्लोकमा भगवानले भन्नुभयो कि दुई किसिमका मनुष्य छन् कर्मयोगी र सांख्ययोगी कर्म त प्रत्येक मनुष्यले गर्छ नै कर्मबाट मनुष्य बच्न सक्दैन बोल्नु पनि कर्म हो सुत्नु उठ्नु बस्नु जे गर्नु वा नगर्नु पनि कर्म हो त्यसकारणले मनुष्यको योनिलाई कर्म योनि भनिन्छ कर्म गर्ने कि नगर्ने भन्ने चुनाव मनुष्यसँग छैन श्वास मात्र फेर्नु पनि कर्म गर्नु हो जीवित रहन कर्म भइ नै रहन्छ कर्म सकिएको दिन मनुष्यको मृत्यु पनि हुन्छ त्यसकारणले भगवान कृष्णले यो विकल्प हामीलाई दिनुहुन्न कि तिमी कर्म गर्ने या नगर्ने यी दुईटा मध्ये एक छान यो चुनाव त हामीसँग पटक्कै छैन। मात्र चुनाव के को छ, कर्म त गर्नै पर्छ। कर्म गर्दाखेरि दुईटा अलग अलग निष्ठाबाट हामी कर्म गर्न सक्छौं। एउटा कर्म गर्दाखेरि फलको आसक्तिको त्याग गरेर यदि कर्म गर्यो, फलप्रतिको जुन आसक्ति हुन्छ त्यसको त्यागका साथ हामीले कर्म गर्यौं भने त्यसलाई निष्काम कर्मयोग, समत्व योग, बुद्धि योग, तदर्थ कर्मयोग, मदर्थ कर्मयोग, यत कर्मयोग इत्यादि नामले जानिन्छ। भने अर्कोतिर कर्म गर्दाखेरि फलप्रतिको दृष्टि वा अभिलाषा आकांक्षा त परको कुरा, कर्म गर्ने व्यक्ति नै म होइन, प्रकृतिको कुनै गुणको कारणले मबाट कर्म भइरहेको छ, कर्म मबाट सृजित होइन प्रकृतिबाट सृजित हो भन्ने आन्तरिक अनुभूतिका साथ कर्ता भावको जसले त्याग गरेर कर्म गर्छ त्यस्तो निष्ठालाई सांख्य योग या ज्ञान योग वा सन्यास योग भनिन्छ। त्यसकारणले कर्म गर्दा यदि म कर्म योगी हुँ भने फलप्रति मेरो आसक्तिबाट म बच्ने प्रयास गर्नुपर्छ। यदि म सांख्य योगी हुँ भने सांख्य मेरो बाटो हो भने कतै कर्म गर्दा गर्दै अकर्ता भावको विकास गर्ने मैले प्रयास गर्नुपर्छ। यहाँ भगवान कृष्ण भन्नुहुन्छ, हेर अर्जुन, कर्म नगर्नु अथवा ज्ञानमुखी हुनु यो तिम्रो लागि एउटा बाटो हो। ज्ञानमुखी हुनु भनेको ज्ञानलाई नै जीवनमा अवलम्बन गर्नु, हरेक कुराको अनुभूतिको आधारमा जिउनु, यो पनि एउटा बाटो हो। तर तिमी के ख्याल गर भने कर्मको त्याग असम्भव छ। कुनै पनि निष्ठा, यी दुई मध्ये एक निष्ठामा तिमी हिँड्नै पर्छ, कर्मको बाटोमा तिमी हिँड्नै पर्छ, कर्मको त्याग तिमीले गर्न सक्दैनौ। त्यसकारणले भगवान भन्दै हुनुहुन्छ, कर्म गर्न शुरू नै नगरिकन नैष्कर्मता पाउन सकिँदैन। कर्म अन्तिम होइन।
5: रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रशोधित राप्ती अञ्चलकै

0: नम्बर 98478-6375।
1: शुद्ध पानी पिउनुहोस्, स्वस्थ जीवन जिउनुहोस्।
2: नेपालगंज मेडिकल कलेज नेपालगंज में कार्यरत मानसिक नशा डिप्रेशन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिक में।
3: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू
4: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
5: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
6: युनिच्यामा कमी शरीर तात्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
5: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
7: बिरामी जाँच निमिति यही श्रावण 9 गते शनिबार।
8: अन्य छप विशेषज्ञ डाक्टरी सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
9: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 0825161683 र सम्पर्क मोबाइल नम्बर 98479725700।
10: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
11: विशेषज्ञ डाक्टरी सेवाहरू
10: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा।
11: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा।
12: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
11: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
10: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
11: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
10: सम्पर्क फोन 0825-90079, मोबाइल नम्बर 98478-10030 र 98229-54555।
13: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
14: भर्ना खुल्यो।
15: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
14: हाम्रा विशेषताहरू
15: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने, शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको,
14: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको,
15: शान्त तथा पारिवारिक वातावरण भएको,
14: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने,
15: तिहार सुसारको राम्रो व्यवस्था भएको,
14: योगी शिक्षिकाहरूद्वारा अध्ययन गराइने,
15: घरको जस्तै माया पाउने,
16: खेल्दै रमाउँदै जान्ने हुने, साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था।
17: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल, खुवाई उपमा नगरपालिका 15 दाङ, सहित गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि।
16: सम्पर्क फोन नम्बर 0825-63-387, सम्पर्क मोबाइल नम्बर 98-69-86-303 र 98-62-25-183।
7: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको भर्ना सम्बन्धी सूचना।
18: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा द्वितीय तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा UAE द्वारा पुरस्कृत नेपालको उत्कृष्ट ISO प्राप्त राप्ती इन्जिनियरिङ कलेज गोराही दाङमा BBA BCA BE कम्प्युटर BE सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
7: प्रवेश परीक्षा मिति 2083 यही असार 27 गते।
18: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज गोराही दाङ।
7: सम्पर्क फोन नम्बर 0825-62-601, सम्पर्क मोबाइल नम्बर 98-578-35-990, 98-578-31-684 र 98-578-30-270।
18: 3 वर्ष डिप्लोमा इन कम्प्युटर।

0: इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्नुहोला।
1: होइन, के भयो दाई, किन झुक्रे आएर बस्नु भएको?
2: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
1: ए, त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
2: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
1: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
2: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34910।
1: आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घुराई 15 शहीद गेट दाङ।
3: आवाज पश्चिम नेपालको आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
4: कर्म गर्दैमा सबै कुरा प्राप्त हुन्छ भन्ने जरुरी केही पनि छैन, तर यसको मतलब यो होइन कि कर्मलाई नै त्याग गरेर कर्म गर्नै मैले प्रारम्भ गरिन भने म ज्ञानमा प्रवेश गर्छु भन्ने पनि पटक्कै होइन। अर्जुनलाई भगवान कृष्णले जब सांख्य योगको बारेमा बताउनुभयो र कर्म योगको बारेमा बताउनुभयो, तुरन्त अर्जुनको मनलाई भगवानले पढ्न पनि थाल्नुभयो। कृष्णलाई भित्र छ कि ज्ञान नै सर्वोपरि हो भन्ने बित्तिकै यो व्यक्ति कर्म सारा छोडेर सिधै ज्ञान त मसँग छँदैछ, म ज्ञानको बाटो लाग्छु भनेर हिँड्छ कि भन्ने भगवानलाई छ। त्यस कारणले भन्दै हुनुहुन्छ, जबसम्म कर्म गरिँदैन तबसम्म निष्कर्मता जीवनमा आउँदैन। कर्म अन्तिम बिन्दु होइन, जीवनको अन्तिम बिन्दु हो निष्कामता, निष्कामता जीवनको अन्तिम बिन्दु हो। बिना कुनै अभिलाषा, बिना कुनै वासना, इच्छा, आकांक्षा, बिना कुनै दोस्रो कुराको अपेक्षा जीवन जिउनु, स्वतन्त्रताका साथ जीवन जिउनु, र प्रत्येक कर्मले हामीलाई परतन्त्र बनाइरहेका हुन्छन्। कर्म कतै हृदयको गहिरो अभिलाषा, आकांक्षा, वासना, इच्छाहरूबाट जन्मिन्छ। मैले केही गर्नु छ भन्नुको मतलब म नगरिकन त्यो वस्तु पाउन सक्दिन भन्ने हो। म नगरिकन अभावको अनुभूति गरिरहेको छु, त्यस कारणले मैले केही कर्म गर्दैछु। कुनै पनि इच्छाको बुई नचढिकन कर्म सम्भव छैन। इच्छाको बुई त चढ्नै पर्छ, इच्छाको वाहन बनाएर कर्महरू सवार हुन्छन्। मेरो हृदयमा जुन दिन इच्छा हराए, आकांक्षा हराए, अभिलाषा हराए, त्यस दिन कर्म पनि असम्भव हुँदै जान्छ। त्यस कारणले निष्काम नभइकन, सबै इच्छाबाट मुक्त नभइकन, परम तृप्त नभइकन अर्जुनले कर्म गर्न छोड्लान् कि तपाईँ हामीले कर्म गर्न छोडौंला कि भनेर भगवान भन्दै हुनुहुन्छ कि ख्याल गर, कर्म गर्न सुरु नै नगरिकन योगको निष्ठा प्राप्त गर्न सकिँदैन। त्यस्तै गरी कर्म गर्न छाड्दैमा सिद्धि वा ज्ञान निष्ठा प्राप्त गर्ने पटक्कै होइन। कर्म नै नगरेपछि त फल नै हुने भएन, फलप्रतिको आकांक्षा त हुँदै भएन। फलप्रतिको आकांक्षा नभए आफै कर्मयोग हुन्छ कि भन्ने भ्रम हाम्रो मनमा आउन सक्छ। त्यस कारणले त्यो भ्रम भगवान काट्दै हुनुहुन्छ। कर्म नै प्रारम्भ नगरेपछि तिमी कर्मयोगी हुन सक्दैनौ। दोस्रो, कर्म प्रारम्भ त गर्यौ तर कर्मलाई छोड्दैमा, कर्मलाई पूर्णाहुतिमा नपुर्याइकन कर्मलाई छोडेर बस्यौ भने अकर्ताको अनुभूति हुने तिमीलाई पटक्कै होइन। तिम्रो आफ्नो निर अहंकारिताको अनुभूति हुने पटक्कै होइन। त्यस कारणले हे अर्जुन, तिमीले कर्म प्रारम्भ गर्नुपर्छ, कर्मको बाटोबाट तिमी अगाडि बढ्नुपर्छ, र तिमी आफूलाई हेर, यदि तिमी कर्ममा बढी प्रवीण छौ, तल्लीन छौ, कर्म तिम्रो प्राथमिक बिन्दु हो भन्ने तिमीलाई लाग्छ भने फलप्रतिको आकांक्षा छोडिदेऊ। फलप्रतिको आकांक्षा छोड्ने बित्तिकै जीवनमा आश्चर्यजनक घटना गर्छ। अहंकार कुन बाटोबाट सेलाउँछ भन्नै सकिँदैन, अहंकार विलीन हुन थाल्छ। केही होला कि भन्ने जुन भित्र आश छ नि त्यो आशले नै अहंकार जगाइराख्ने हो। कर्म त मैले गरे तर फलप्रति मेरो आसक्ति रहेन, जस्तो पनि फल आउँछ त्यसप्रति म अनासक्त रहे, म समभावले जीवन जिउन थाले भने त्यो अहंकारको बोझबाट म पटक्कै पीड़ित हुनु पर्दैन। त्यस्तै गरी अकर्तापन कर्म त भइरहेको छ जीवनमा, तर यो कर्म मबाट सृजित छैन, म त चेतनाको एउटा पुञ्ज हो। कर्म त प्रकृतिको गुण हो भने थाहा पाएर कर्म गर्नु जसलाई सांख्य योग भनिन्छ, यो पनि जीवनको परमावस्था हो। तर कर्म गर्न प्रारम्भ नगरिकन निष्काम म भए भनेर भन्न सकिँदैन, र ठिक त्यसै गरिकन कर्म गर्न छोड्दैमा त्यागेर कहीँ भाग्दैमा म सांख्य योगी भए भनेर भन्न पनि सकिँदैन अर्जुन। यो कुरा भगवान कृष्णले यो श्लोकमा स्पष्ट पार्नुहुन्छ, यसलाई बार बार बुझ्ने प्रयास गर्नुहोला, मनन गर्ने प्रयास गर्नुहोला र जीवनलाई रूपान्तरित हुने मौका दिनुहोला।
5: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
6: मम्मी मम्मी दाँत दुख्यो,
7: मम्मी मेरो दाँत बाङ्गो आयो, साथीहरू सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
8: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
9: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि, लौ हिँड।
7: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै शुरू गरिएको बिआर डेन्टल खोराईमा
9: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
5: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
10: सावधान, उस्ता उस्तै नामबाट नजुकिनु होला है, बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
11: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल एमा शोरूम नजिकै,
12: सम्पर्क फोन नम्बर 0825902222।
13: सुरोट सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
14: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
15: हाम्रा सेवाहरू
14: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
15: छाती दम निमोनिया खोकी छेरो
14: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
15: मधुमेह सुगर मृगौला रोग पिसाब
14: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
15: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
14: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको
15: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
14: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
15: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
14: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
15: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
14: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
15: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
14: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिन्थाहरू आउने तथा थाइराइड
15: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
5: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 0825601196 र मोबाइल नम्बर 98478826001।
12: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
16: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
17: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
18: हाड़ जोड़ने नशा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर